0: FM 20.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन

संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाममा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-7054 01-4770-7054 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल गेट स्टीलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97-49-88-6-96-9 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन

मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजु भाइ दिदी बहिनीहरू, म टेक दाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ मानिसको मुख्य अपराध। पवित्र बाइबलको दोस्रो कोरिन्थीको पुस्तक 5:18-19 पदले यसो भन्दछ, यो खण्ड पढेर म यसलाई वर्णन गर्न जानेछु र यस खण्डमा यसरी लेखिएको छ, यो सब परमेश्वरबाट भएको जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। 19 पद, अर्थात स्वयं ख्रिस्टमा हुन भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ भनिकन यस खण्डले बताएको छ र यहाँ मिलापको कुराहरू गरिएको छ। सृष्टिकर्ता परमेश्वरसँग मानिस हाम्रो जिजुबुवा आदम र जिजुमुवा हावाले अदनको बगैँचामा उहाँहरूले सम्बन्ध टुटाउनु भयो। सम्बन्ध टुटेपछि सबै प्रकारको पाप मानिसभित्र पस्यो भनिकन बाइबलले यो बताउँदछ। मानिसले मान्छे मारेर पाप भएको थिएन, मानिसले व्यभिचार गरेर पाप भएको थिएन, मानिसले चोरेको कारणले गर्दाखेरि पाप भएको थिएन, झुटो बोलेको कारणले पाप भएको थिएन, कसैलाई धोका दिएको कारणले मानिसको पाप भएको थिएन। तर मानिसको पाप चाहिँ यहाँ सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध टुक्राएको कारणले गर्दा मानिसमा पाप शुरू भएको छ भनिकन बाइबलले बताउँदछ र त्यसकै अन्त गर्नको लागि सृष्टिकर्ता परमेश्वर धरतीमा मसीहा येशू पुत्र परमेश्वर हुनुभइकन धरतीमा आउनुभयो र उहाँले पितासँग मिलापमा मानिसलाई ल्याउन भयो भनिकन दोस्रो कोरिन्थीको पुस्तक 5:18 पदले बताएको हो। यो खण्ड म फेरि पनि दोहोऱ्याएर पढिदिँदछु। यहाँ यसरी लेखिएको छ, यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो भनिकन क खण्डमा बताइएको छ। सृष्टिकर्ता परमेश्वरले यो काम गर्नुभएको हो र यो काम चाहिँ पुत्र येशू ख्रिस्ट मार्फत धरतीमा भएका मानिसहरूसँग मिलापको लागि यो कुरा गर्नुभएको हो भनिकन यस खण्डमा बताइएको छ। र अन्य पापहरू जो हामीले पाप सम्झेका छौँ ती पापहरू चाहिँ पछि निक्लेका कुराहरू हुन्, तर सम्बन्ध टुक्रिनु चाहिँ सबैभन्दा ठूलो पाप हो भनिकन बाइबलले बताउँदछ। सम्झिनुहोस्, एकजना मानिस हुनुहुँदो रहेछ, उहाँ श्रीमतीसँग पनि राम्रो सम्बन्ध रहेछ, उहाँको आफ्नो छोरा छोरीसँग पनि राम्रो सम्बन्ध रहेछ, उहाँ जो जागिर गर्नुहुँदो रहेछ, जहाँ नोकरी गर्नुहुँदो रहेछ त्यहाँ पनि उहाँका सबै त्यहाँका साथी मित्रहरूसँग राम्रो सम्बन्ध रहेछ, जुन ठाउँमा उहाँ बस्नुहुँदो रहेछ त्यो ठाउँको छर छिमेकीसँग पनि उहाँको सम्बन्ध एकदमै राम्रो रहेछ र जहाँ उहाँले सामान किन्न जानुहुँदो रहेछ मिनी सुपर मार्केटमा त्यहाँका मानिसहरूसँग पनि राम्रो बोल्नुहुँदो रहेछ, राम्रो सम्बन्ध राख्नुहुँदो रहेछ र उहाँको सबैसँग राम्रो सम्बन्ध रहेछ, तर बुवा आमासँग चाहिँ उहाँ बोल्दै बोल्नुहुन्न रहेछ, बुवा आमासँग चाहिँ उहाँले टोटल सम्बन्ध काट्नु भएको रहेछ र संसारसँग चाहिँ उहाँ एकदमै ठिकठाक हुनुभयो, सबैको दिने कुरा पनि दिनुभयो, इमान्दारिता पनि देखाउनु भयो, सहायता गर्ने ठाउँहरू पनि सहायता गर्नुभयो, अफिसमा पनि काम गर्ने समय भन्दा पनि ज्यादा समय दिएर उहाँले काम गर्नुभयो, सबैको मन जित्नुभयो, हाकिमलाई पनि इज्जत गर्नुभयो, सबै कुराहरू ठिक छ, तर यहाँ उहाँको आफ्नै जन्मदिने आमा र जन्मदिने बुवासँग चाहिँ उहाँ बोल्दै बोल्नुहुन्न भने त्यो मानिसको सम्बन्ध ठिक छैन भनिकन बाइबलले बताउँदछ। र यस्तै प्रकारको कुरा अहिले धरतीमा मानिसहरूको बीचमा भएको छ। हामी मानिसहरूले संसारलाई प्रेम गर्यौं, संसारमा हामी असल हुन कोसिसहरू गर्दछौ, असल बन्दछौ, त्यो नराम्रो कुराहरू होइन, त्यो गर्न पनि पर्दछ, तर सबैभन्दा महत्वपूर्ण पक्ष चाहिँ हाम्रो स्वर्गीय पितासँग हाम्रो सम्बन्ध ठिक हुन पर्छ भनिकन बाइबलले यी कुराहरू बताउँदछ। अदनको बगैँचामा सृष्टिकर्ता परमेश्वरले धरतीमा अहिले 8 अरब मानिसहरू यो रेकर्ड गर्दै गरेको समयमा त्यो जनसंख्या छ भनिकन हामीले थाहा गर्दछौ र 8 अरब मानिसहरू भएको जनसंख्याको शुरूआतको जो बिउ आदम र हवा जो आजको संसारको समुदायका मानिसहरूको जिजुबुवा र जिजुमुवालाई जसरी सृष्टि गर्नु भएर अदनको बगैँचामा राख्नुभयो र उहाँले त्यहाँ भएको एउटा रुखको फल नखानु भनिकन आदेश दिनुभयो, निषेध गर्नुभयो, तर उहाँले खाइदिनु

0: खाइदिन भएपछि उहाँले सम्बन्ध परमेश्वरसँग टुक्राउनु भयो, अनआज्ञाकारिता जनाउनु भयो। जो दुष्टात्मतर्फको जो आदेश थियो यो खाए हुन्छ भन्ने थियो त्यतापट्टि पो लाग्नुभयो। यता आफूलाई नै सृष्टि गर्न हुने आफ्नो भलाइ चाहनुहुने सृष्टिकर्ता परमेश्वर जसलाई पवित्र बाइबलले स्वर्गीय पिता भनिकन त्यो संज्ञा दिएको छ, उहाँसँग चाहिँ उहाँहरूले सम्बन्ध टुक्र्याउनु भयो। सम्बन्ध टुक्र्याउनु भएको कारणले गर्दाखेरि मानिसमा मुख्य अपराध त्यही नै भयो भनिकन बाइबलले बताउँदछ। त्यो पछि पो आदम र हवाको जेठा छोरा जो कैन नामबाट चिनिन्छ, उहाँको माइला छोरा जो हाबिल एक धर्मी स्वभावका व्यक्ति हुनुहुन्थ्यो, उहाँलाई कैनले हाबिललाई जेठाले माइलालाई मारिदियो। तब अरू पापहरू त्यहाँ शुरू भयो। तर सबभन्दा मूल अपराध चाहिँ यहाँ हामी देख्दछौ सम्बन्ध नै हो। मानिसले सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध टुक्राउनु नै त्यो सबभन्दा ठूलो अपराध थियो भनिकन बाइबलले यो स्पष्ट जनाउँदछ। र हामीले लुकाको पुस्तक 15 अध्यायमा अध्ययन गर्दाखेरि सृष्टिकर्ता परमेश्वर पुत्र येशु ख्रिस्ट भएर मिलाप मानिस र पिताको बीचमा ल्याउनको लागि आउनु हुँदाखेरि उहाँले एउटा दृष्टान्त भन्नुभयो। त्यो दृष्टान्तमा एउटा उडन्ते पुत्र सम्बन्धी उहाँले दृष्टान्त भन्दै गर्नुहुँदाखेरि एकजना बुवाका दुईजना छोराहरू थिए र कान्छा चाहिँ छोराले संसारलाई माया गर्यो, त्यसले गर्दाखेरि उसले आफ्नो बुवासँग आफ्नो अंशबण्ड माग्यो। अंशबण्ड मागेपछि उसले अंशबण्ड पाएपछि बुवासँग सम्बन्ध काटेर ऊ त्यहाँबाट हिँड्यो र उसले मौज मस्ती गर्यो र ऊ सुँगुर चराउने अवस्थामा पुग्यो। जिन्दगीले उहाँलाई यानि संसारले उहाँलाई साथ दिएन र बहुत दुःख पाउनुभयो भनिकन पवित्र बाइबलमा प्रभु येशूले भन्नुभएको दृष्टान्तमा त्यो कुराहरू लेखिएको छ। र यो व्यक्तिको जो दृष्टान्त छ दृष्टान्तको शीर्षक नै उडन्ते पुत्र भनेर छ। उडन्ते पुत्र यो छोराले बाउको सम्पत्ति उडायो भनिएको कारणले गर्दाखेरि यहाँ उडन्ते पुत्र भनिएको होइन, यहाँ उडन्ते पुत्र यो छोराले पाप गर्यो भनेर पनि उडन्ते पुत्र भनिएको होइन, यो छोराले खानु पाएन र अभर पर्यो भन्ने अर्थमा पनि यहाँ उडन्ते पुत्र यस व्यक्तिलाई बाइबलमा प्रभु येशूले भन्नुभएको होइन र यो व्यक्तिले सुँगुर चरायो भन्ने कारणमा पनि यसलाई उडन्ते पुत्र भनिएको होइन, यो व्यक्तिले खान नपाएर सुँगुरको चारो खायो भन्ने अर्थमा पनि उडन्ते पुत्र भनिएको होइन। तर यो व्यक्तिलाई उडन्ते पुत्र भनिएको कारण चाहिँ यो व्यक्तिले बाउसँग सम्बन्ध टुटायो, बुवालाई उसले बेवास्ता गर्यो र माया पाएको ठाउँलाई उसले छोडेर ऊ संसारतिरको मायामा ऊ त्यहाँबाट हिँड्यो। यो अर्थमा चाहिँ यहाँ उडन्ते पुत्र भनेर चाहिँ यो व्यक्तिलाई त्यो संज्ञा दिएको हो। र जब यो व्यक्तिको चेत खुल्यो तब यो व्यक्ति घर फर्कियो भनेर चाहिँ बताइएको छ। र चेत खुले पछाडि भन्नाले यो व्यक्तिले त ओहो बुवासँग मैले यसरी सम्बन्ध नटुटाउनु पर्ने रहेछ भन्ने कुराहरू सम्बन्धीको चेतको कारणले गर्दाखेरि यानि मैले जिउनको लागि म बुवासँग सम्बन्धित भएर यानि बुवाकै सम्बन्धमा रहनु पर्ने रहेछ भनिकन जब सोच्यो यो व्यक्ति घर फर्कियो। अब यो व्यक्तिलाई त्यो समयपछि उडन्ते पुत्र भन्न मिलेन र जब मिलापमा यो व्यक्ति यो छोरा कान्छा छोरा बुवा भएकोमा फर्किनु भयो यो अवस्थामा अब चाहिँ ऊ उडन्ते पुत्र भएन। र उडन्ते पुत्रको अर्थ प्रभु येशूले लुकाको पुस्तक 15 अध्यायमा भन्नुभएको कुरा चाहिँ यसले बुवासँगको सम्बन्ध काटिएको कारणले गर्दाखेरि यो व्यक्तिलाई उडन्ते पुत्र भनिएको हो। र जब एक व्यक्तिले परमेश्वर पितासँग सम्बन्ध टुक्र्याउँदछ यस अवस्थामा त्यो पछि उसको पाप अपराध मुख्य अपराध शुरू हुँदछ अनि दुष्टात्माले त्यो व्यक्तिलाई सेने मेने प्रकारले उसलाई घेर्दछ, त्यो पछि उसलाई सबै प्रकारको अपराध गर्न लगाउँदछ। जसरी आदम र हवाको जेठा छोरा कैनले माइला छोरा हाबिललाई मारे जस्तो नै हत्या त्यहाँ शुरू भयो, त्यसपछि विभिन्न प्रकारको पापहरू त्यहाँ शुरू हुन शुरू गर्यो। र स्वर्गीय पितासँग जब हाम्रो सम्बन्ध टुक्रिँदछ यो पछि चाहिँ यी विभिन्न टुक्रे पापहरूले त्यो व्यक्तिलाई घेर्न शुरू गर्दछ र मुख्य अपराध चाहिँ स्वर्गीय पितासँग सम्बन्ध टुक्र्याउनु नै हो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, अनन्त जीवन चाहिँ स्वर्गीय पिताको सम्बन्धमा छ। परमेश्वर पितासँग सम्बन्ध टुक्र्याउनु चाहिँ त्यस समयमा पापहरूको बाटो खुलाउनु हुँदछ। र यी दिनहरूमा तपाईँ र मलाई प्रार्थना गर्नु मन पर्दैन भने हामी परमेश्वरसँग रिसाएका छौँ। यी दिनहरूमा हामीलाई बाइबल पढ्न उहाँको कुराहरू सम्बन्धी हामीलाई बोर लाग्छ भने हामी उहाँसँग रिसाएका छौँ, उहाँसँग हामीले सम्बन्ध मिलाएका छैनौँ, यी दिनहरूमा हामी वचन सुन्न मन पराउँदैनौ, यानी चर्च संगति जान हामीलाई मन पर्दैन भने हामीले उहाँसँग सम्बन्ध टुक्राएका छौँ। र कहाँनिर हामीले त्यो प्रकारको सम्बन्ध टुक्राएका छौँ, हामीले आफूले आफूलाई जाँच्नु पर्ने हुँदछ। र प्रार्थना, उहाँसँग कुराकानी गर्ने कुराहरू जब सम्बन्ध सुदृढ मिल्दछ, जब उहाँले भनेको कुराहरू जो बाइबल अध्ययन छ त्यो सम्बन्धी जब सम्बन्ध सुदृढ सम्बन्ध मिल्दछ, त्यो एकदमै आनन्ददायक बन्न सुरु गर्दछ। जब संगति उहाँको विषयमा हामी सुन्दछौ, हामीले माया गरेको व्यक्तिको विषयमा हामीलाई सुन्नको लागि धेरै मन पर्छ, तर हामीले घृणा गरेको व्यक्ति सम्बन्धी कसैले केही कुराहरू गर्यो भने हामीलाई बोर लाग्छ, हामीलाई सुन्न मन पर्दैन। भने जस्तै आज स्वर्गीय पितासँग तपाईँ र मेरो सम्बन्ध ठिक छ भने हामीलाई प्रार्थना गर्न मनपर्छ, बाइबल पढ्न मनपर्छ, संगति जान मनपर्छ। र यी प्रकारका कुराहरू मन नपरिरहेको अवस्था छ र ती कुराहरूमा तपाईँ र मलाई बोर लागिरहेको अवस्था छ भने दुष्ट आत्माले तपाईँ र मलाई छक्काइरहेको छ। हामी होसियार हुनुपर्छ। उहाँ सृष्टिकर्ता परमेश्वर जसले तपाईँलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्र क्रुसमा बलि हुनको लागि पठाइदिनुभयो, उहाँले यति धेरै माया गरिराख्नु भएको छ, बिहान न्यानो र उज्यालोको लागि घाम उदाइदिनुहुन्छ, हरेक सेकेन्ड सास फेर्नको लागि उहाँले तपाईँलाई हावा पठाइराखिदिनु भएको छ, तपाईँलाई खानको लागि अन्नको बालामा उहाँले अन्नको पिठोहरू भरिराखिदिनु भएको छ, र उहाँले तपाईँलाई त्यति धेरै प्रेम गर्नुहुन्छ। र उहाँ प्रेम गर्ने व्यक्तिसँग हामी शत्रु हुनु आवश्यक छैन। र मानिसको मुख्य अपराध चाहिँ सम्बन्ध परमेश्वर पितासँग छुटाउनु हो भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। म चाहिँ भीमबहादुर तामाङ गेसमन एयरपोर्ट चर्चमा एउटा डिकनको सेवा कार्यरत छु, साथै भोलिन्टियर पनि छु र घरेलु संगतिको एउटा शिक्षक पनि हुँ। मेरो पुरानो ठेगाना चाहिँ सिन्धुली जिल्ला वार्ड नम्बर 7 रानीचुरी गाविसमा पर्छ र अहिले हाल चाहिँ म सूर्यविनायक नगरपालिका वार्ड नम्बर 10 भक्तपुरमा बस्छु। मेरो गवाही चाहिँ यस प्रकारको छ। म चाहिँ एउटा तामाङ जातिको परिवारको हुँ र पहिला मेरो बुबा चाहिँ निकै खानदानी खालको हुनुहुन्थ्यो, घोडा चढेर हिँड्नुहुन्थ्यो र म चाहिँ एउटा बाहुनको धेरै दाल परिवारको बाहुनको घरमा हामी एउटा तामाङ जाति बसेका थियौं। त्यहाँबाट चाहिँ हामी चाहिँ एउटा तामाङ जाति परिवार भएको नाताले हाम्रो बुवा चाहिँ धेरै धनी भए पनि तर सोझो अब पढलेख नभएको कारणले गर्दाखेरि उहाँहरूको दासत्वमा हामी चाहिँ बस्न पुग्यौं। दासत्वमा बस्न पुगेको कारणले गर्दाखेरि उहाँको धेरै गाईवस्तु भएको कारणले गर्दा मैले गाईवस्तु हेर्न पर्थ्यो। हाम्रो पढाइ त्यति थिएन, उहाँले पढाइदिन्छु भनेर लिएर जानुभयो तर पढ्न चाहिँ त्यति पाइएन। पढ्न नपाएको कारणले गर्दाखेरि उहाँको दासत्वमा म हुर्किँदै बस्दै गएँ। जाँदाखेरि उहाँहरूको चाहिँ अब यो चाहिँ धेरै दासत्वको कारणले गर्दाखेरि मैले पढ्ने मौका नपाएको कारणले गर्दाखेरि मैले छोडिदिने विचार गरेँ अनि उहाँहरूले भन्नुभयो ल ठिक छ तिमीहरूलाई म जसरी हुन्छ पास गराइदिन्छु भनेको हुनाले म त्यहाँ फेरि बस्न थालेँ। बस्न थालेपछि उहाँहरूले चाहिँ मलाई अब यो माघको बेलामा चाहिँ स्वस्थानीको उहाँहरूको व्रत उहाँहरूको छोराहरू चाहिँ छोराछोरीहरू नपढ्ने मलाई पढ्न दिनुहुन्थ्यो। त्यसकारणले गर्दा मैले चाहिँ उहाँहरूको पहिला धर्मशास्त्र स्वस्थानीबाट चाहिँ त्यो पढ्न थालेँ, हेर्न थालेँ र पढ्दा कर्दा कर्दा मलाई लाग्थ्यो ईश्वरले पनि यस्तो कामहरू गर्नुहुन्छ र भन्ने लाग्थ्यो मलाई। तर प्रभुको चाहिँ योजना इच्छा रहेछ म त्यहाँ घरमा एउटा नोकरको रूपमा दासको रूपमा त्यहाँ भएर जान पनि प्रभुको मलाई चाहिँ एउटा इच्छा रहेछ, उहाँको इच्छा रहेछ, अहिले मलाई यो अवस्थामा म यहाँ छु। त्यसकारणले गर्दा त्यो कर्मैले हुँदै हुँदै जाँदाखेरि मैले त्यो घरबाट पनि छोडेर निक्लेर चाहिँ म अनि यसरी काठमाडौँतिर आएँ। काठमाडौँ आएपछि मेरो एउटा विवाह पनि भयो। विवाह भएपछि अनि परिवारलाई लगभग हामी 15-20 वर्ष समय बसेपछि उसलाई एउटा चाहिँ समस्या आइलाग्यो, एउटा बिमार भयो। बिमार भएको कारणले गर्दा काठमाडौँको धामी झाँक्री मैले धेरै लगाइसकेको थिएँ र पनि निको भएन। एक त म आफै पनि 15 वर्षदेखिको म उत्पन्न भएको म आफै धामी, त्यसकारणले गर्दा मैले पनि यस्ता तन्त्र मन्त्रहरू, काला जादू, यस्ता टुनामुना मैले धेरै सिकेको थिएँ। र पनि अब त्यहाँ विशेष नभएको कारणले एउटा माता हुनुहुँदो रहेछ, त्यो माता भाटामा म गएँ, उहाँले एउटा दिदीले पुर्याइदिनु भयो। माता भाटामा जाँदाखेरि माताले भन्नुभयो, अनि ल ठिक छ, मेरो विधिभित्र तपाईँले छिर्नुपर्छ, काम गर्नुपर्छ भन्नुभएपछि, अनि मैले उहाँको विधिभित्र छिरेर काम गर्न थालेपछि माताले भन्नुभयो त्यहाँबाट, अनि ल ठिक छ, 9,000 रुपियाँ भेटी चाहिन्छ भन्नुभयो। 9,000 रुपियाँ भेटी राखी, त्यो दिन भेटी राख्यो, फर्केर आइयो। अर्को दिन कालो कुखुरा चाहिन्छ, कालो पोथी चाहिन्छ, भाले चाहिन्छ भन्नुभयो, त्यो पनि लगेँ। अनि त्यहाँबाट तेस्रो दिन भन्नुभयो एउटा ट्याक्सी, कोही नचढेको नयाँ ट्याक्सी लिएर आउनु भएपछि मलाई अलिकति रिस उठ्यो। रिस उठेपछि मैले भने, कोही नचढेको ट्याक्सी त कहाँ पाइन्छ त माता, भनेपछि उहाँले मलाई सिधै भन्नुभयो, अब तैँले मसँग जवाफ लागिस्, त चाहिँ अब 30 दिनको दिन त चाहिँ यहाँ पृथ्वीमा रहँदैनस् भनेर भन्नुभएपछि, उहाँको अगाडि एउटा त्रिशूल थियो र एउटा चक्कु पनि थियो, दुईपट्टि धार भएको एउटा तरवार जस्तो चक्कु थियो। मैले झ्याप्प त्यो चक्कु उठाएँ, ढलान गरेको घर थियो उहाँको, झ्याप्प चक्कु उज्याएर ड्याम्म यसरी भुइँमा हान्दा त्यो चक्कु ठ्याप्पै भिड मात्रै बाँकी बसेर ठ्याप्पै भुइँमा भाँसियो। मैले भने, मलाई 30 दिन भन्नुभयो, तपाईँको दिन चाहिँ यहाँ चाहिँ 29 दिनको दिनमा तपाईँको शिर चाहिँ ढल्छ, यहाँ तपाईँको घरको शिर ढल्छ भनेर म त्यसरी फर्केर हिँडी। हिँडेपछि ठ्याक्क 29 दिनको दिन चाहिँ उहाँ 4 बजे बिहान मेरो ढोका ढकढक गर्न आउनु भएछ। अनि उहाँले भन्नुभयो, को रहेछ भनेर, अनि मैले हेर्दाखेरि त्यो माता आउनु भएको छ। माताले भन्नुभयो, किन आउनु भन्या, तपाईँको वचन पूरा भयो, तपाईँले जित्नुभयो, अब तपाईँलाई म गुरु थाप्न आएको भनेर भन्नुभयो। के भयो भन्दा, मेरो श्रीमान हिलको बित्नुभयो, हिजै दाह सस गरेर हामी फर्केर आएको भनेर एउटा कुखुरा र 2 बोतल रक्सी पनि लिएर आउनु भएछ। त्यसकारणले मैले भने, म यो अब मलाई बेलुकै त्यो राति एकदम अस्पट अस्पट एकदम नराम्रो भइराखेको थियो त्यतिखेर। अनिखेर मैले भने, मलाई गुरु थाप्नु पनि पर्दैन, मलाई केही गुरु थाप्नु पर्दैन, म गुरु पनि होइन, मैले त जुन कि तपाईँले भनेको कुरालाई मैले त्यो गरे मात्रै थिएँ, बदलाको भावनाले मैले हेरेँ होइन, जुन मैले चलाइरहेको शक्तिले नै तपाईँलाई त्यो हानि गरेछ भनेर भने, उहाँले धेरै कुरा रिक्वेस्ट गर्नुभयो तर मैले मानिनँ, म फर्केर जानुभयो। त्यसो भएपछि त्यतिखेर मेरो घर बन्दै थियो एउटा, त्यहाँ दुवाकोटमा मेरो घर बन्दै थियो, हाम्रो शुक्रराज रोक्का भन्ने चाहिँ अहिले हाम्रो एल्डर हुनुहुन्छ, उहाँले प्लास्टर गर्दै हुनुहुन्थ्यो त्यतिखेर। हो, त्यहाँ प्लास्टर गर्दै गर्दाखेरि बेलुका परिवारले भनेर भन्यो, तपाईँले धेरै झामी झाँक्री लगाउनु भयो, मैले भने ठाउँ लानुभयो, अब म झामी झाँक्री लान्न लाउँदिन, म चर्च जान्छु भनेर भन्नुभयो। अनि मैले भने, अब चर्च त देखाएको छैन, अब कहाँ जाने भनेर बसिरहेको थियौँ। बिहान ठ्याक्क उहाँ हाम्रो शुक्रराज रोक्का त्यतिखेर पुग्नुभयो, काम गर्दा पुग्नु भएछ। उहाँले भन्नुभयो, म पनि जिएसम्म एयरपोर्ट चर्चमा जान्छु भनेर भन्नुभयो। कहाँ छ भनेको, नरे फाँटमा भन्नुभयो। अनि म पनि जान्छु भनेपछि उहाँले भन्नुभयो, जडीबुटी पेट्रोल पम्पमा आएर बस्नुहोस्, म तपाईँलाई पुर्याइदिन्छु भनेर भन्नुभयो। अनि हामी दुईजना परिवार आयौं, आएर गेस्टमनी चढ्यौं, उहाँले मलाई छिराइदिनु भयो। छिराइदिनु भएपछि भर्खर यहाँ चाहिँ भित्र 1-2 जना विश्वासी आउनु भएको रहेछ। मैले बाहिर सोधेको थिएँ, मैले के भन्नुपर्छ चर्चभित्र गएर भन्दाखेरि, जयमसी चाहिँ भन्नुहोस् भनेर भन्नुभएको थियो। अनि भित्र पछि जयमसी भन्ने 1-2 जना हुनुहुन्थ्यो। अनि मैले सोधेँ, यहाँको गुरुबा चाहिँ को हो त भनेर सोधेपछि, गुरुबा भित्र कुर्सीमा बसेर प्रार्थना गर्दै हुनुहुँदो रहेछ देखेर, अनि उहाँ हो भनेर भन्नुभयो, देखाइदिनु भयो, गुरुबा पुरा प्रार्थनामा बसिरहनु भएको छ। अनि म गएँ, जयमसी गुरुबा भनेर भने, जयमसी भनेर भन्नुभयो। अनि मैले भने, मेरो परिवार बिरामी भएर लिएर आएको छु, ऊ चाहिँ भित्तामा बस्ने, टाउकोमा फेटा बाँध्ने हो भनेर मैले भने। भनेपछि, अनि गुरुबा मलाई त एउटा समस्या ठूलो परेको छ भनेर भने मैले, के समस्या भन्नुभयो। अनि मैले भने, उसको शरीरमा चाहिँ ब्लडको मात्रा चाहिँ त्यो 5.4 त्यस्तो हुन्थ्यो, ब्लड लाउनु पर्थ्यो, हप्ते पछि ब्लड लाउनु पर्थ्यो, उसलाई चाहिँ डायलिसिस गरिराखेको थियो। त्यसकारणले गर्दाखेरि ब्लड नपाएको चाहिँ धेरै भएको थियो, 3 महिना जति भइसकेको थियो। अनि मैले भने, मलाई समस्या चाहिँ ब्लडको छ गुरुबा भनेर भने। अनि गुरुबाले भन्नुभयो, धेरै ठाउँ खोज्नुभयो तपाईँले, जाइ भन्नुभयो, त्यतिखेरै मलाई जाइ भनेर शब्द लाउनु भयो। अनि मैले खोजिसकेँ गुरुबा, तर मैले पाइन भनेर भन्नुभयो। अनि तपाईँले बेलुका कतै कल गर्नुभएको थियो भनेर सोध्नुभयो। मैले बेलुका कल गरेको थिएँ बालकुमारीमा त्यतिखेर, अनि भिरकुटीको त्यो बालकुमारी सरकारले ब्लड ब्याङ्क त्यहाँ थियो, मैले बालकुमारीमा कल गरेको थिएँ भनेर भने। त्यसो भए तपाईँले अन्तिम कल जहाँ गर्नु भएको छ त्यहीँ जानुहोस्, तपाईँले ब्लड पाउनुहुन्छ भनेर गुरुबाले भन्नुभयो। भनेपछि, अनि म फर्केर बाहिर निक्लिन खोज्दाखेरि, अनि भित्र आत्माबाट भन्यो, मैले एउटा आवाज सुने, तैँले बाइबल किन भन्ने आवाज आयो मलाई, 3 चोटि आयो। 500 एउटा बाइबल किनी झोलामा हाली फर्केर सरर बालकुमारी गई। बालकुमारी जाँदाखेरि त्यहाँनेरि अनि सिस्टरहरू बसिरहनु भएको छ, अनि सिस्टर ब्लड छ भनेर भने, बेलुका 8 बजे कल गरेको ब्लड छैन भन्नुभएको थियो। बिहान जाँदाखेरि ब्लड सोधी, सिस्टर ब्लड छ भन्दाखेरि, तपाईँलाई कति चाहियो हो, 2 पक्का चाहिँ छ भनेर भन्नुभयो। मलाई चाहिए पनि त्यति नै हो भनेर भनी त्यो ब्लड उहाँले दिनुभयो। मलाई एक झड्का त्यतिखेर नै लागेछ, म किन आफै तन्त्र मन्त्र गर्ने मान्छे, यस्तो अचम्मको चमत्कार भयो परेछ, मलाई एक झड्का लागेछ। ब्लड लिएर सर म यहाँ फर्केर आएँ, आउँदाखेरि यहाँ चाहिँ त्यतिखेर लगभग स्तुति प्रशंसा भइराखेको जस्तो लागेछ मलाई, सबैजना उठ्नु भएको रहेछ, गुरुवा पनि उठेर नै गरिरहनु भएको रहेछ। अनि सर र गई गुरुवालाई ठक्क हल्लाएर, गुरुवा मैले त ब्लड भेटाई भनेर भनेपछि गुरुवालाई चम्मा आँखा चिम्लिनु भयो, आँखा हातमाथि उठाउनु भयो, पुरा त्यो धन्यवाद दिनु भएको रहेछ अहिले बुझ्दाखेरि। अनि झ्याप्प गुरुवाले मलाई पनि अङ्कल मार गर्नुभयो, अनि ब्लड खोइ त भन्नुभयो, मैले ब्लड त यहाँ झोलामा बोकेको छु भनेपछि गुरुवाले भन्नुभयो ब्लड चाहिँ यहाँ झोलामा राख्ने होइन जाइ साहेब, हस्पिटल लगेर त्यो फ्रिजमा राख्न लाउनुहोस्, कहिले डायलिसिस हो त्यतिखेर चाहिँ तपाईँले अनि त्यो ब्लड निकाल्न सक्नुहुन्छ भनेपछि मलाई अलिक छ्याङ छोडे जस्तो भयो। अनि फर्केर गएर हस्पिटलमा गएर ब्लड लगेर राखेर त्यहाँ फर्केर आउँदाखेरि परिवार पनि यहाँ टाउको लुगा सबै फेटाहरू फुकालेर चाहिँ पुरा चाहिँ सन्चो भएर चाहिँ बसिरहेर छ त्यहाँबाट। अनि म फेरि अनि फर्केर आएर अनि सबैसँग छुटेपछि विदा भएर निक्लिनु खोजे, सबैले भन्नुभयो आउनुहोस् है आउनुहोस् है जयमश्री आउनुहोस् है भनेर भन्नुभयो। आउँदै आउँदै आउँदै गरेँ, एक वर्ष मैले विश्वास गरिनँ, एक वर्ष म कन्टिन्यू चाहिँ कुनै कुनै बेलामा मात्रै यहाँ पुर्याएर म फर्किन्थेँ, नत्र कन्टिन्यू एक वर्ष म आएँ तर मैले विश्वास गरिनँ, परिवारले विश्वास पनि गर्यो, बत्तीसमा पनि लियो, सबै कुरो गर्यो। अनि म आउँदाखेरि चाहिँ अरूले जे जे यहाँ गर्छन् त्यही त्यही, अरू बस्दा बस्ने उठ्दा उठ्ने, अरूले भजन गाउँदा पनि म पनि यसो भजन गुनगुनाउने गर्ने, बाइबल पनि पुरै अध्ययन गर्दै गरेको थिएँ, मसँग धर्मशास्त्रको पुस्तकहरू धेरै थियो त्यतिखेर, हिन्दूको धर्मशास्त्रको पुस्तक म बाहुनको पुरै घरमा कोठालो बसेको कारणले गर्दा त्यहाँ मैले पढ्ने मौकाहरू पाएका थिएँ, त्यो किताबहरू मसँग थियो र बाइबल र त्यो धर्मशास्त्रलाई मैले एकदम बराबरीमा राखेर पढ्न थालेँ, बेलुका एकदम अध्ययन गर्न थालेँ, पढ्दै पढ्दै पढ्दै पढ्दै गएँ, एकतिर म तन्त्र मन्त्र गर्ने मान्छे पनि, एकतिर त्यो अध्ययन पनि गर्दै गएँ, गर्दै गर्दै एक वर्षसम्म मैले यता प्रभुलाई मैले विश्वास गरेको छैन, गर्दै गर्दै गर्दै गर्दै गर्दै गर्दै गएँ, गर्दै गएपछि अन्तिममा भित्रबाट आत्माबाट आयो, अब चाहिँ प्रभुलाई मैले ग्रहण गर्नुपर्छ, यो संसारको झुटो कुरा रहेछ, यो जुन झुटो कुरो मैले गरिराखेको छु यो चाहिँ खुब नरकमा जाने बाटो रहेछ, मैले जुन गरिराखेको तन्त्र मन्त्र गरेको चलाएको यो नरकमा जाने कुरो रहेछ भनेर मैले सोचेँ। तर पनि मैले जुन चलाइरहेको कुरोले मलाई एकदम बाधा दिइरहेको थियो, किनभनेदेखि मैले जति 15 वर्षको उमेरदेखि त्यो चलाइरहेको कारणले गर्दा मलाई त्यो त्यसले एकदम रोकिरहेको थियो। म चाहिँ अलिकति अहिलेको भाषामा बोल्दा म घिनलाग्दो मान्छे, अहिलेको अहिले बोल्दाखेरि चाहिँ बाइबलले भने अनुसार चाहिँ घिनलाग्दो मान्छे रहेछु। 6 महिना चाहिँ चियानमा बसेर त्यो आत्मा मरेका आत्माहरूलाई मैले उठाएर उसको आत्माहरूलाई जगाएर तिनीहरूलाई नै साथी बनाएर राखेँ। 6 महिना जब पास भएपछि मैले चाहिँ इन्द्रजाल काला जादु यस्ता जादुहरू आगोमा चाहिँ बस्ने पानीमा चाहिँ डुबेर बस्न सक्ने यस्ता तन्त्र मन्त्र 64 मोहनी यिनीहरू सबै मैले सिकेँ। एउटा पराललाई पनि मैले चाहिँ एउटा जेरीको रूपमा बनाएर साथीहरूलाई पनि खुवाउने त्यस्ता तन्त्र मन्त्र भएको कारणले गर्दा मलाई साह्रो कठिनाइ भयो। उता त्यो धर्मशास्त्र पढ्छु सबै झुटो छ, यता पवित्र बाइबल पढ्छु सबै सत्य छ सृष्टि भएको कुराहरूदेखि लिएर, तर एकदम गाह्रो भयो। गाह्रो भए पनि मैले चाहिँ एकदम प्रभुसँग प्रार्थना मागेर, मेरो परिवार आँखा अलिकति कमजोर भएको कारणले गर्दाखेरि बाइबल चाहिँ मैले धेरै अध्ययन गर्थेँ, अध्ययन गरेको कारणले उसलाई मैले सिकाउँथे, सिकाउँदाखेरि यो गर्नु हुने रहेछ यो गर्नु नहुने रहेछ मैले उसलाई यसरी भनेर सिकाउँदै कता कता भित्र मलाई मनमा आयो, जसले विश्वासै गरेको छैन प्रभुलाई ग्रहणै गरेको छैन उसले चाहिँ विश्वास गरेको बत्तीसमा लिएको मान्छेलाई यो सिकाउन त कतिको उचित कुरो हो। म आफूले विश्वास गरेको छैन यो गर्न हुन्छ त्यो गर्न हुँदैन भन्न चाहिँ मैले चाहिँ म आफू चाहिँ व्यर्थमा बोलेको जस्तो लाग्यो मलाई। अनि मैले बिस्तारी गरेर 1 वर्ष 72 सालको माघ 3 गते मेरो परिवारले ग्रहण गरेको, 73 साल माघ 3 गते ठ्याक्कै म आएँ। आएपछि आएर गुरुबाहरू घाम तापेर बाहिर बस्नु भएको छ, अनि ग्रहण गर्नु पर्यो गुरुबा भनेर भने गुरुबाले भन्नुभयो जहीँ साहब तपाईँले ग्रहण गरिसके जस्तो लाग्थ्यो भनेर भन्नुभयो, गरेका छैन भने ठ्याक्क ग्रहण गरे। अनि गएँ बेलुका गएर अनिखेर त्यो मैले त धेरै अब यी ठुल्ठुला मूर्तिहरू यस्ता चाहिँ कुदेर त्यो पित्तलको बनाएको 6 फिट 6 फिट अग्लोसम्मका यस्ताहरू मूर्ति थियो मसँग, एउटा बोरामा हाली अनि सबै त्यो पका पको पारी मैले चलाएको त्यो रुद्राक्ष माला साला 17 कुत्रु सबै चलाउने हतियार सतियार सबै त्यो उसमा बोरामा हालेर चाहिँ अनि मैले लगेर त्यो खोलाको छेउमा मिल्काइदिएँ। खोलाको छेउमा मिल्काएर म फर्केर आएँ। हामीले गरेका सबै अधर्म पापहरू पनि मेटिएर जान्छ भनेर बाइबलले भन्दछ। त्यसकारणले गर्दाखेरि मैले पनि प्रभुलाई विश्वास गरिकन चिनिकन 3 महिनापछि मैले प्रभुलाई एकपल्ट परीक्षा गरेँ। प्रभुलाई मैले धेरै पश्चाताप गरिकन क्षमा मागेको छु पछि त्यो यो तन्त्र मन्त्र मैले बिर्सिएको थिएन, नबिर्सेको कारणले गर्दाखेरि प्रभुलाई मैले विश्वास गरिकन 3 महिनापछि मैले चाहिँ एउटा अण्डा चाहिँ हत्केलामा पकाएर अण्डा राखेर हत्केलामाथि आगो राखेर त्यसरी पकाउने मैले गर्थेँ। गर्दाखेरि त्यो नबिर्सेको कारणले गर्दा एकपल्ट हुन्छ कि हुँदैन त भनेर विचार गर्नलाई कोही पनि थिएन। अनि अण्डा ठ्याक्क हातमा राखे अनि मुनिबाट चाहिँ आगोमाथि राखेर ठ्याक्क हात राख्दाखेरि हातको तल्लोपट्टिको भाग सबै छाला खोलेर गयो। त्यो तन्त्र मन्त्र भनेको चाहिँ जब उहाँलाई विश्वास गरेपछि बिर्सिएको चाहिँ हुँदा रहेनछ, तर त्यो तन्त्र मन्त्र भन्ने कुरो चाहिँ हामीलाई केही पनि लाग्दैन। त्यस कारणले गर्दा विश्वास चाहिँ हामीसँग डरो हुनु पर्यो। टुनामुना चाहिँ त्यसरी पनि विश्वासिएर लाग्न सक्छ लाग्न चाहिँ, तर प्रभुको नाउँमा हामीले विश्वास गऱ्यौँ त्यो तन्त्र मन्त्र हामीसँग रहँदैन। तर प्रभुलाई मैले परीक्षा गरेको कारणले मैले धेरै पश्चातापसहित प्रभु मैले क्षमा मागे, प्रभुले मलाई क्षमा दिइसक्नु भएको छ। त्यस्ता टुनामुना चाहिँ धेरै मैले गरेँ, अन्धकारका शक्तिहरू चलाएँ, तर म नरकमा जाने व्यक्तिलाई प्रभुले मलाई मुक्ति र उद्धार दिनुभयो, स्वर्ग राज्यको मलाई ढोका खोलिदिनु भएको छ, प्रभुले मलाई एउटा सेवकाई अहिले चाहिँ पनि दिनुभएको छ, त्यो सेवामा प्रभुले मलाई सहायता पनि गर्नुभएको छ। त्यसकारणले गर्दा प्रभुलाई म धेरै धेरै धन्यवाद दिन्छु। हाम्रो विश्वासी जन पनि यो चाहिँ सबै सचेत पनि रहनुपर्छ, तन्त्र मन्त्रदेखि हामी चाहिँ पर पनि रहनुपर्छ, प्रभुले हामीलाई सुरक्षा दिनुहुन्छ। त्यसकारणले गर्दाखेरि यो मेरो यो गवाई म यहीँ नै राख्दछु भन्दै बिन्ती प्रार्थना प्रभुमा चढाउँछौ, येशू प्रभुको नाममा।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: उहाँको हातको स्पर्श। जयमसी, आज मंगलबार मे 26 तारीक जेठ 12 गते। आजको बाइबल खण्ड दानियलको पुस्तक 10 अध्यायको 18 पदबाट रहेको छ र यसरी लेखिएको छ, फेरि ती मानिस जस्तो देखिने व्यक्तिले मलाई छोएर ताकत दिए। एक सुस्त अनि निश्चित प्रकाशमा मिशनरी शहीद जिम एलियटकी पत्नी एलिजाबेथ एलियटले लेखेकी छिन्। जब म इक्वेडरको जंगलमा बस्थे, म प्राय पैदल यात्रा गर्थे। बाटोहरू प्राय खोला र नदीहरू हुँदै जान्थे, जहाँ हामी तैरेर पार गर्थ्यौं। तर कहिलेकाहीँ पानी भन्दा माथि मुढा हुन्थ्यो, जसमाथि चढ़ेर पार गर्नुपर्थ्यो। मलाई ती मुढाहरूदेखि डर लाग्थ्यो र सधैँ ठाडो कठिन बाटो हुँदै खोल्सामा तल झरेर पारीपट्टि जान मन लाग्थ्यो। तर स्थानीय बासिन्दाहरू भन्ने गर्थे, महोदय, यही बाटो पारी जाउँ। अनि तिनीहरू फटाफट हिँड्दै आत्मविश्वास साथ पारी जान्थे। तिनीहरूका जस्तै मेरा खुट्टा पनि नाङ्गा थिए, तर यो पर्याप्त थिएन। खोला तर्ने पुल जस्तो बनाइएको मुढाबाट मैले तल नदीलाई हेर्न पुगे। मलाई डर थियो कि म चिप्लिनेछु। मैले आफूलाई सन्तुलनमा राख्न सक्दिन थिए, त्यसैले मलाई बाटो देखाउने व्यक्तिले हात फैलाउँथ्यो अनि त्यसको स्पर्श मात्रले मलाई पुग्थ्यो। मैले चिप्लने बारेमा चिन्ता गर्न छोडे। मैले त्यो नदी वा मुढालाई पनि हेर्न छोडे र बाटो देखाउने व्यक्तिलाई हेरे, जसले मेरो हात यसो छोएको मात्र थियो। जब म अर्को छेउमा पुगे, मैले बुझे कि यदि म चिप्लिएको भए उसले मलाई थाम्ने थियो। ऊ त्यहाँ मेरो छेउमा हुनु र उसको स्पर्श नै मलाई आवश्यक सबै थोक थियो। तपाईँलाई आवश्यक कुरा पनि त्यति नै हो, परमेश्वरको उपस्थिति अनुभव गर्नु र उहाँको स्पर्श महसुस गर्नु। दानियलले लेखेका छन्, फेरि ती मानिस जस्तो देखिने व्यक्तिले मलाई छोएर ताकत दिए। तिनले भने, उच्च सम्मान गरिएका हे मानिस, नडराऊ, तिमीलाई शान्ति होस्, अब तिमी बलिया हौ। जब तिनी मसँग बोले, मैले बल पाए र भने, मेरा प्रभु बोल्नुहोस्, किनभने हजुरले मलाई बल दिनुभएको छ। आज तपाईँलाई पनि आवश्यक कुरा त्यति मात्रै हो, परमेश्वरको उपस्थिति अनुभव गर्नु र उहाँको स्पर्श महसुस गर्नु। आमेन। परमेश्वरले यहाँहरू सबैलाई फेरि आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
3: यो समय हो धन्यवाद बिहानी।
4: जय मसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु आज पनि म तपाईँहरूको बीचमा केही कुराकानी गर्नको निम्ति आइसकेकी छु र तपाईँहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने म आशा पनि राख्दछु। र आज मैले तपाईँहरूको बीचमा चाहिँ धन्यवादीपन हाम्रो जीवनमा कति धेरै महत्वपूर्ण कुरा छ भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। सुरुमै म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँहरूलाई थाहा छ धन्यवादीपन पनि परमेश्वरबाट आउने एउटा उपहार अथवा गड गिफ्ट नै हो। कतिपटक हामीले चाहिँ म जबरजस्ती धन्यवादी पना देखाएको अथवा म चाहिँ धन्यवादी बनेको नत्र भने त ऊ चाहिँ यस्तो थियो त्यस्तो थियो भन्ने कुराहरू गर्छौ, तर परमेश्वरले अरू जसरी गिफ्टहरू हामीलाई दिनुभएको छ धन्यवादी बन्नको निम्ति पनि गिफ्ट दिनुभएको छ, तर हामीले यसलाई चाहिँ सही प्रकारले प्रयोग गरेका छौँ कि छैनौँ, यसलाई बुझेका छौँ कि छैनौँ। धन्यवादी बन्नुपर्छ म जस्तोसुकै परिस्थितिमा पनि, यो पनि परमेश्वरबाट आएको कुरा हो भनेर हामीले बुझेका छौँ कि छैनौँ, अथवा यो चाहिँ मैले आफै कमाएको कुरा हो, धन्यवादी हुनको निम्ति मैले आफै अभ्यास गरेको मेहनत गरेको भन्ने कुरा लिइरहेका छौँ। मेहनत पनि गर्नुपर्छ किनकि वचन परमेश्वरको क्रियाशील छ नि त, त्यो कारणले गर्दा तपाईँ र मैले व्यवहारमा पनि देखाउनु पर्छ। त्यसको साथसाथै हामीले यो कुरालाई बुझ्नुपर्छ कि गिफ्टहरू मध्येको एउटा धन्यवादीपना पनि हो भन्ने कुरालाई यदि हामी बुझ्यौँ भने चाहिँ हामीले त्यसलाई धारणा गर्नतिर लाग्छ भने गिफ्ट हामीलाई कति धेरै मनपर्छ, हामी त्यसबाट सजिनुपर्छ। यो चाहिँ आत्मिकै गिफ्ट हो परमेश्वर दिनुभएको र एकदमै मिठो गिफ्ट पनि एकदमै सुन्दर गिफ्ट पनि हो। यसलाई सही प्रकारले प्रयोग गर्नुभयो भने तपाईँ एकदमै राम्रो देखिनुहुन्छ, राम्री देखिनुहुन्छ होइन। त्यो कारणले गर्दा तपाईँहरूले अरू थोकलाई चाहिँ गिफ्टको रूपमा लिनुभएको छ, तर धन्यवादीपनलाई लिनुभएको छ कि छैन यो समय तपाईँहरूले विचार गर्नुहोस् भनेर भन्न पनि चाहन्छु। र एफिसीको पुस्तक 2:8-10 हामी हेर्नेछौ। यहाँनिर यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसहरूले घमण्ड गर्नेछ भनेर त्यहाँनिर लेखिएको छ। त्यो कारणले गर्दा धन्यवादी हुनुहुन्छ तपाईँ, एकदम कस्तो राम्रो तपाईँको यो बोली वचनले, तपाईँ जे कुरामा पनि एकदमै ज्ञानी हुनुहुन्छ, कस्तो आनन्द लाग्छ भनेर तपाईँलाई कसैले एउटा प्रतिक्रिया दिँदै हुनुहुन्छ भने चाहिँ यो तपाईँले पाउनु भएको परमेश्वरबाट गिफ्ट हो, उपहार हो। यसलाई अझै बढी प्रयोग गर्नुहोस्, अझै बढी क्रियाशील हुन दिनुहोस्, किनकि परमेश्वरको वचन अथवा परमेश्वरको गिफ्ट यत्तिकै रहँदैन, यो चाहिँ क्रियाशील हुनुपर्छ, यसले काम गर्नुपर्छ, काम गर्न दिनुपर्छ। तपाईँको जीवनमा पनि यो धन्यवादीपनाको गिफ्ट अलरेडी भएको कारणले गर्दा तपाईँले यसलाई प्रयोग गर्न सिक्नुहोस् होइन। यो सबैमा छ, तर कतिपटक चाहिँ कतिजनाले यसलाई सही प्रकारले प्रयोग गर्नुहुन्न अथवा प्रयोगै गर्नुहुन्न, चिन्नुहुन्न। धन्यवादीपन भनेको कमाउने कुरा हो, अथवा यो चाहिँ मेहनत गर्ने कुरा हो भन्छौ, तर परमेश्वरले दिनुभएको उपहार हो यो। त्यो कारणले गर्दा उपहारलाई तपाईँ अहिले लिनु भएको छ कि छैन, यसलाई प्रयोग गर्नु भएको छ कि छैन, यो बाटो सजिनु भएको छ कि छैन, जसलाई देखेर अरूहरू एकदमै आनन्दित हुनुभएको छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। र यसलाई तपाईँले प्रयोग गर्नुभयो भने तपाईँहरू एकदमै राम्री एकदमै राम्रो बन्न सक्नुहुन्छ। तपाईँले बाहिरी श्रृङ्गार त थुप्रै गर्नुहुन्छ होला, गिफ्टहरू होइन, तपाईँले त्योबाट सजिनु पनि हुन्छ होला, तर गिफ्ट भन्ने कुरा एकदमै प्रिसियस कुरा हो, एकदम विशेष कुरा हो। कोहीबाट सानो मात्र गिफ्ट पाइयो भने आफूले किनेका कति धेरै कुराहरूभन्दा विशेष लाग्छ होइन, कसैले दिनुभएको कुरा, त्यो त मैले गिफ्ट पाएको हो नि, अरूलाई दिनु हुँदैन, अथवा अरूलाई पनि सही प्रकारले प्रयोग गर्न दिनुपर्छ है, यो त जोगाएर राख है, यो चाहिँ मैले पाएको गिफ्ट हो भनेर हामी भन्ने गर्छौँ होइन। एकदम विशेष रूपमा त्यसको जतन हामी गर्ने गर्छौँ। त्यसरी परमेश्वरबाट पाएको धन्यवादीपनाबाट पनि तपाईँ आफै पनि सजिनुपर्छ, अरूलाई पनि त्यसबाट सजिनको निम्ति सल्लाह सुझाव दिनुपर्छ, अथवा तपाईँको जीवनबाट तपाईँ सजिनु भएको देखेर अरू पनि आनन्दित हुनुपर्छ भन्ने उत्साह आज म तपाईँहरूलाई दिन चाहन्छु। घमण्ड गर्ने कुरा छैन, किनकि तपाईँ र मैले यो चाहिँ रुपियाँ पैसाले किनेको कुरा होइन, यो परमेश्वरले दिनुभएको एउटा गिफ्ट हो, यसलाई प्रयोग गरौँ, यसबाट परमेश्वरको महिमा गरौँ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। आदरणीय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भनेर तपाईँलाई उत्साह दिनु, प्रार्थनाको लागि प्रोत्साहन दिनु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ भने कार्यक्रममा हामी तपाईँ श्रोताहरूले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने पनि गर्दछौ। श्रोता, हामी सदा झैं आज पनि तपाईसँग आजको बिहानमा तपाईँको प्रार्थनाको जीवनमा सहकार्य गर्दै तपाईँको बिहानलाई प्रार्थनामय बनाउनको लागि आइपुगिसकेका छौ अबको करिब आधी घण्टा सम्मको लागि। त श्रोता, अब भने रेडियो नजिक आउनुहोस् र हामी सँगै मिलेर आजको यो बिहानलाई हामी प्रार्थनामय बनाऊ र आजको बिहान हामी एकसाथ मिलेर परमेश्वरको महिमा गरौं। साधारण श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै अनुरोधहरू छ र हामीद्वारा तपाईँले प्रार्थना गरेको चाहनुहुन्छ भने तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं र जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-93-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप मार्फत अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग सार्दै हुनुहुन्छ भनेदेखि तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध राख्न सक्नुहुनेछ। तादनी श्रोता, अब भने तपाईँ हामीलाई फोन गर्दै आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। तदनि श्रोता, तपाईंलाई आजको यो प्रार्थनाको विषयमा बातचित गर्नुभन्दा अगाडि एउटा प्रश्न मैले तपाईँको बीचमा राख्न चाहे। तपाईँ आफ्नो जीवन जिउँदै गर्ने क्रममा, जीवनको भोगाईको क्रममा, तपाईँको जीवनमा आइरहेको चरम दुःख र संकष्टको समय कहिले हो अथवा कस्तो थियो? के तपाईँले कुनै एउटा घटनालाई सम्झनुहुन्छ जसले गर्दा जसले तपाईँको जीवनमा चरम किसिमको, एकदमै गहिरो किसिमको दुःख कष्टलाई महसुस गराएको होस्? अनि म फेरि तपाईँलाई सोध्न चाहन्छु, यदि अहिलेसम्म तपाईँ त्यस्तो प्रकारको समस्यामा पर्नु भएको छैन भने भविष्यमा यदि तपाईँको जीवनमा त्यस्ता प्रकारका कष्टहरू आयो भने के गर्नुहुन्छ? अथवा तपाईँलाई हिजोको दिनमा एकदमै गहिरो दुःख पुर्याउने, कष्ट पुर्याउने, भनौँ चोट पुर्याउने समस्याहरू, तिरस्कारहरू तपाईँले सामना गर्नुभयो र त्यो सामना गर्दाखेरि त्यसबाट तपाईँले कसरी छुटकारा पाउनुभयो, कसरी मुक्ति पाउनुभयो? अथवा भनौँ तपाईँको अब भविष्यमा आउन सक्ने यस्तो प्रकारको परिस्थितिहरूबाट तपाईँ आफूले आफूलाई कसरी उम्काउने विचार गर्नुभएको छ? प्रिय श्रोता, यो संसार
दुइटै कुरामा घुमिरहन्छ। जसरी दिनपछि रात आउँछ, रातपछि फेरि दिन आउँछ, त्यसै गरी हरेक मानिसको जीवनमा दुःखपछि सुख र फेरि सुखपछि दुःख, यो निरन्तर चलिरहने एउटा चक्र हो। आदरणीय श्रोता, अनि यो चाहिँ आजको मात्रै परिस्थिति होइन, यो चाहिँ सदियौंदेखि सृष्टिको आरम्भ कालदेखि जतिखेर हाम्रा संसारको पहिलो पुर्खा भनौँ, हाम्रो मानव जातिको पहिलो पुर्खा आदम र हब्बाले परमेश्वरको आज्ञालाई तोडेर पापले प्रवेश पायो, त्यस बेलादेखि शुरूआत भइरहेको यो चक्र हो। अनि यसमा हामीले हेर्छौं भने बाइबल धर्मशास्त्रभित्रका एकदमै परमेश्वरका सन्तहरू जो पूर्ण रूपले आफ्नो जीवन परमेश्वरमा समर्पण गर्थे र उनीहरू निरन्तर सृष्टिकर्ता परमेश्वरसँगको संगतिमा रहेर आफ्नो जीवन जिउँथे, निरन्तर प्रार्थना गर्थे अनि धर्मी जीवन जिउने उनीहरूले सम्पूर्ण रूपमा प्रयास गर्थे र कहिलेकाहीँ लडिहाल्थे अनि फेरि पश्चाताप गरेर प्रभुतिर फर्कन्थे र यसरी आफ्नो जीवन व्यतीत गरेर एउटा इतिहासको पानामा भनौँ, अझै भनौँ बाइबलको पानामा आफ्नो नामलाई राखेर उनीहरू संसार छोडेर प्रभुको घरमा जान सफल भए। श्रोता, त्यही क्रममा तपाईँ हाम्रा मुक्तिदाता उद्धारकर्ता प्रभु यीशु ख्रिस्ट पनि त्यही क्रमबाट नै गुज्रेर जानुभएको हामी पाउन सक्छौ। अझै भनौँ ख्रिस्ट यीशु चाहिँ त्यो भन्दा अझै भनौँ आम मानिसहरू भन्दा पनि अझै गहिरो दुःख कष्ट र अभावको बाटो भएर जानुभएको कुरा हामी थाहा गर्छौं। उदाहरणको लागि जब उहाँको जन्म भयो, जन्मने बित्तिकै उहाँलाई एउटा अभावले पछ्याउन थालिहाल्यो। सबैभन्दा पहिला उहाँको जब जन्म भयो, उहाँलाई राख्ने सही ठाउँ एउटा सफा ठाउँ त्यो ठाउँ पनि थिएन र उहाँको शयन कक्ष भनौँ त्यतिखेर एउटा गाईको डुँड बनेको थियो। फेरि त्यसपछि जब उहाँ हुर्कँदै आउनुभयो अनि त्यसको केही समयपछि उहाँ आफ्नो देशमा आफ्नो माटोमा हुर्किन पाउनु भएन, उहाँ चाहिँ भागेर मिश्र देशतिर जान पर्ने भयो अनि फेरि उहाँ मिश्र देशबाट फर्केर आउनुभयो, आफू जन्मेको जिल्लामा आफ्नो जन्मभूमिमा बस्न पाउनु भएन, तर उहाँ अन्य जातिहरूको गालिलको नासरत भन्ने ठाउँमा बस्नु पर्यो एउटा प्रवासी जस्तै गरेर। अनि जब उहाँ सृष्टिकर्ता परमेश्वरद्वारा अब उहाँको काम गर्ने बेला आयो, त्यसपछि पनि यीशु आफैले भन्नुभयो, स्यालका दुलाहरू छन्, आकाशका चरा चुरुङ्गीहरूको गुँड छ, तर मानिसको पुत्रको शिर राख्ने ठाउँ पनि छैन भनेर उहाँले भन्नुभयो। प्रेस्रोता, अनि यही अभाव घटिकमी र समस्याहरूको बावजुद पनि उहाँले यस्तो तरिकाले मानिसहरूलाई भलाइ गर्नुभयो, भोकालाई खुवाउनुभयो, बिमारीलाई निको पार्नुभयो, तर पनि सबै मानिसहरूबाट तिरस्कार, निन्दा र गिल्ला सहँदै क्रुसको त्यो भयानक दर्दनाक मृत्युमा उहाँ जानु पर्यो। आदरणीय श्रोता, यो थियो हाम्रो मुक्तिदाता परमेश्वरको दुःख। सायद प्रभु यीशु ख्रीष्ट नै मानव समुदायमा, जो मानव समुदायको शुरूआत भयो र त्यो शुरूआतदेखि हालसम्म
र सम्पूर्ण मानव जातिको अन्तिम मानिस रहन्जेलसम्म पनि सबैभन्दा दुःख भोग्ने व्यक्ति चाहिँ उहाँ नै हुनुहुन्छ भनेर त्यो प्रकारको एउटा कीर्ति बन्नेछ होला सायद। तादनी श्रोता, भन्न खोजेको कुरो, तपाईँ हाम्रो जीवनमा प्रभु यीशु ख्रीष्टले जुन प्रकारको अभावै अभाव र घटिकमी नै घटिकमी भएर उहाँ दुःख पाएर एउटा दुःखी मानिस बनेर जीवन जिउनु हो, तर उहाँको जीवनशैली चाहिँ प्रार्थना नै थियो। जबदेखि उहाँको मुखबाट बोली फुट्यो त्यो समयदेखि क्रुसको मृत्युसम्मै उहाँले प्रार्थना गर्नुभयो। हर समय उहाँको जीवनशैली प्रार्थना नै थियो, प्रार्थना प्रार्थना प्रार्थना अनि मात्र प्रार्थना। उहाँ प्रार्थनामा रमाउनुहुन्थ्यो, उहाँ प्रार्थनामा आफैलाई भुल्नुहुन्थ्यो, उहाँ प्रार्थनामा आराम पाउनुहुन्थ्यो। आदरणीय श्रोता, यो उहाँको जीवनशैली थियो र उहाँलाई कस्तो प्रकारको दुःख पर्नेछ, कस्तो प्रकारको कष्ट पर्नेछ र उहाँले क्रुसको मृत्युमा के अनुभव गर्नुहुनेछ भन्ने कुरा चाहिँ उहाँ आउनुभन्दा करिब 2000 वर्ष अगाडिका एकजना परमेश्वरको हृदयको मानिस भनेर कहलिएका राजा दाऊदको मुखबाट बोल्नुभएको थियो। राजा दाऊद उनी पनि त्यही प्रकारका एउटा दुःख कष्टबाट भएर गुज्रेका व्यक्ति हुन्, तर उनले सम्पूर्ण जीवनकाल त दुःख भोगेनन्। उनी राजा भए र उनले आफ्नो बाल्यकालमा अथवा भनौं आफ्नो शत्रुहरूबाट भाग्दै गर्दाको अवस्थामा उनले जुन कुरा महसुस गरे, वास्तवमा त्यो महसुस गराइ चाहिँ प्रभु यीशुको निम्ति थियो। हजुर, आजको यो बसाईमा मैले कुरा गरिरहेको चाहिँ भजन संग्रह 69 हो, जसलाई ईश्वर शास्त्रीहरूले ख्रिस्टीय भजन संग्रह पनि भन्दछन् भने मसीही मसाइनिक साम भन्दछन्, अर्थात ख्रिस्ट यीशुको बारेमा बताइएको अगमवाणी गरिएको भजन संग्रह पनि भनेर भन्दछन्। र भजन संग्रहका यहाँका कति खण्डहरू ख्रिस्ट यीशुको जीवनमा कल्वरी क्रुसमा पूरा भएको कुरा हामी सुसमाचारका पुस्तकहरू पढ्दै जाँदा थाहा गर्न सक्छौ। तर जे होस्, म तपाईँको निम्ति भजन संग्रहका केही खण्डहरूलाई आज राख्न चाहे र प्रार्थना सम्बन्धी केही उत्साह दिन चाहे। लेखिएको छ, परमेश्वर मलाई बचाउनुहोस् किनकि पानी मेरो गर्दनसम्म आइसकेको छ, उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु, गहिरो पानीमा फसेको छु र बाढहरू ममाथि उर्लदैछ, मद्दतको लागि कराउँदा कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ, मेरो परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा धमिला भएका छन्, बिना कारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपाल भन्दा धेरै छन्, बिना कारण मेरा शत्रु हुनेहरू धेरै छन् जसले मलाई मार्न खोज्छन्, मैले नलुटेका चीजहरू फिर्ता गर्न मलाई बाध्य भएको छ। हे परमेश्वर, तपाईँ मेरो मूर्खता जान्नुहुन्छ र मेरो दोष तपाईँबाट लुकेको छैन, तपाईँमा आशा राख्नेहरू मेरो कारण अनादरमा नपरून्। हे परमप्रभु, सर्वशक्तिमान परमप्रभु, हे इसरायलका परमेश्वर, तपाईँलाई खोज्नेहरू मेरो कारण शर्ममा नपरून्, किनभने तपाईँकै खातिर मैले तिरस्कार सहेको छु र लाजले मेरो अनुहार ढाकेको छ, मेरा भाइहरूका बीचमा म बिरानो भएको छु र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु, किनकि तपाईँका भवनको जोसले मलाई जलाएको छ
तपाईलाई निन्दा गर्नेहरूको निन्दा म माथि आइपरेको छ। म रुदा र उपवास बस्दा मैले उपहास सहनु पर्दछ। जब म भाङ्राको लुगा लगाउँछु मानिसहरू मेरो ठट्टा गर्दछन्, मूल ढोकामा बस्नेहरू मलाई खिज्याउँछन् र म त मतवालाहरूको गीत भएको छु। तर म तपाईलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईँको निगाहको बेलामा, तपाईँको महान प्रेममा, हे परमेश्वर, तपाईँको निश्चित उद्धारले मलाई उत्तर दिनुहोस्। दल दलमा डुब्नदेखि मलाई बचाउनुहोस् र मलाई घृणा गर्नेहरूबाट र गही लगाउँछु मानिसहरू मेरो ठट्टा गर्दछन्, मूल ढोकामा बस्नेहरू मलाई खिज्याउँछन् र म त मतवालाहरूको गीत भएको छु। तर म

पानीको बाढले मलाई नछोपोस् अथवा जलले मलाई नलिलोस् वा चिहानले आफ्नो मुख ममाथि बन्द नगरोस्। तपाईँका प्रेमको उत्तमतामा हे परमप्रभु मलाई उत्तर दिनुहोस् र आफ्नो महान कृपामा म तर्फ फर्कनुहोस्। तपाईँको मुहार आफ्नो दासदेखि नफर्काउनुहोस्। मलाई झट्टै उत्तर दिनुहोस् किनकि म दुःखमा परेको छु। मेरो नजिक आउनुहोस् र मेरो उद्धार गरिदिनुहोस्। मेरो शत्रुहरूको कारण मलाई मोल तिरेर छुटाउनुहोस्। मेरो तिरस्कार, मेरो शर्म र मेरो बेइज्जत तपाईँलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईँकै अघि छन्। तिरस्कारले मेरो मन भाँचेको छ र म निस्सहाय भएको छु। मलाई टिठ्याउने कोही छन् कि भनेर मैले खोजे, तर कोही पनि थिएन र सान्त्वना दिनेहरू पनि तर कोही पनि थिएन। तिनीहरूले मेरो खानामा पित्ता हाले र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए। तिनीहरूका निम्ति राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्, यो नै प्रतिफल र धराप बनोस्। तिनीहरूका आँखा धमिला हुन् र देख्न नसक्ने बनुन्। तिनीहरूको कमर सदा कुपिरहोस्। तिनीहरूमाथि तपाईँको क्रोध खन्याउनुहोस् र तपाईँको दन्किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्। तिनीहरूको छाउनी उजार भइजाओस् र तिनीहरूका पालहरूमा कोही बास नगरून्, किनकि जसलाई तपाईँले हिर्काउनु भएको छ त्यसलाई नै तिनीहरू सताउँछन् र जसलाई तपाईँले घायल पार्नुभएको छ त्यसलाई नै तिनीहरू अझ बढी कष्ट दिन्छन्। तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस् र तिनीहरू तपाईँका उद्धारमा सहभागी हुन नपाउन्। जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटिउन् र धर्मीहरूको साथ नलेखिउन्। म त दुःख र पीड़ामा छु, हे परमेश्वर तपाईँको उद्धारले मलाई रक्षा गरोस्। स्तुति गाएर म परमेश्वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवाद चढाएर म उहाँको महिमा गर्नेछु। र एकैचोटि म 33 पद पढ्न गए। परमप्रभुले दरिद्रहरूको पुकारा सुन्नुहुन्छ र बन्धनमा परेका आफ्ना जनहरूलाई तुच्छ ठान्नुहुन्न। आमेन। आदरणीय श्रोता, यहाँ हामी देख्छौं दाऊदले भोगेका दुःख र दाऊदले जुन दुःखको समयमा यो प्रार्थना गरे यो उनको खालि कविता मात्र थिएन, यो उनको जीवन भोगाई र परमेश्वरले उनको जीवनमा गर्नुभएका उद्धारका कुराहरूको अनुभव पनि हो। श्रोता, सायद यी सबै कुराहरूलाई अझै राम्रोसँग मनन गर्ने हो भने यहाँ जुन दुःखहरू बताइएको छ, जुन कष्टका कुराहरू गरिएको छ, सम्भवत यी सबै कुराहरू तपाईँ हाम्रो जीवनमा आएका ठूलोभन्दा ठूलो कष्टभन्दा पनि सायद धेरै माथिका कुराहरू हुन आउँछ। तपाईँ हामी दुःख परेको बेलामा कोही न कोही व्यक्ति हामीलाई टिठ्याउन आइपुग्छ, तर यहाँ प्रभु यीशुको जीवनमा कुरा गरौं र दाऊदकै विषयमा पनि कुरा गरौं, उनीहरूलाई टिठ्याउने कोही पनि थिएन भन्ने कुरा यहाँ बताइएको छ। श्रोता, त्यसकारणले गर्दा यो भजन संग्रहले तपाईँ हामीलाई हाम्रा हरेक परिस्थितिहरूमा परमेश्वरसँग प्रार्थना गर्न र परमेश्वरमै भर पर्नको लागि अभिप्रेरित गर्दछ। चाहे जस्तोसुकै परिस्थिति किन नहोस्, हर समय उहाँ हामीलाई प्रार्थनाको उत्तर दिन सक्ने र हामीलाई उद्धार गर्नुहुने परमेश्वर हुनुहुन्छ। तपाईँलाई थाहा छ ख्रिस्ट यीशुलाई उहाँले कसरी उद्धार गर्नुभयो। जब उहाँले क्रुसमा आफ्नो जीवन दिनुभयो र चिहानसम्म राखिनुभयो, त्यो अवस्थासम्म सायद हामीलाई लाग्छ परमेश्वरले यीशु ख्रिस्टलाई पूर्ण रूपले त्याग्नुभयो र प्रभु यीशु ख्रिस्टले गर्नुभएको प्रार्थनाको उत्तर उहाँले पाउनु भएन र दिनु भएन, सायद परमेश्वरले किन त्यसो गर्नुभयो होला भन्ने तपाईँ र मलाई लाग्न सक्छ। तर पख्नुहोस्, ख्रिस्ट यीशुले उत्तर एकैचोटि पाउनुभयो। त्यो के हो? उहाँले मृत्युलाई जित्नुभयो।

र परमेश्वरले उहाँलाई अति उच्च नाम दिनुभयो। अब उपरान्त फेरि ख्रिष्ट क्रुसको बाटो भएर हिँड्नु पर्दैन। अब फेरि उपरान्त ख्रिष्ट प्रभु अब फेरि तिरस्कार र निन्दाको बाटो भएर हिँड्नु पर्दैन। अब उहाँ पिताको दाहिने हाततिर बसेर सारा सृष्टिका महाराजा बनेर शासन गर्ने त्यो अभिभार उहाँलाई दिनुभयो र हरेक मानिसहरूलाई न्याय गर्ने र त्यो अनुसार उनीहरूका काम अनुसार प्रतिफल दिने अधिकार उहाँले यीशु ख्रीष्टलाई प्रदान गर्नुभयो। यो सृष्टिकर्ता परमेश्वरले जीवनभर पृथ्वीमा बस्दा प्रभु यीशुले 33 वर्षसम्म चढाउनु भएको प्रार्थनाको उत्तर थियो श्रोता। त्यसकारणले गर्दा यी कुरालाई हामीले मनन गर्छौं भने कहिले पनि हामीले प्रार्थना गर्नुदेखि निराश हुनु हुँदैन, निरन्तर हामी प्रार्थनामा लगिरहनु पर्दछ। यसैया 49:8 पदमा भनिएको छ, परमप्रभु यसो भन्नुहुन्छ, निघाको समयमा म तलाई जवाफ दिनेछु र उद्धारको दिनमा म तलाई म सहायता दिनेछु। देश पुनर्स्थापित गर्नु र त्यसको नष्ट भएका जायजातहरू फेरि अधिकारको निम्ति दिन म तलाई जोगाइराख्नेछु र मानिसहरूका निम्ति तलाई करार बनाउँछु। यो परमेश्वरको प्रतिज्ञा पहिले इसरायलीहरूको निम्ति, अब आज चाहिँ तपाईँ र मेरो निम्ति हो। श्रोता, यो समय परमेश्वरको अनुग्रहको समय हो, निगाको समय हो। अब ख्रिष्ट यीशु क्रुसमा मर्नुभएको दिनदेखि उहाँको दोस्रो आगमन नहुन्जेलसम्म निगाको समय हो। त्यसर्थ तपाईँ हामीले आजभोलि चढाइएका हरेक प्रार्थनाको उत्तर हामीले प्राप्त गर्न सक्छौ, किनकि यो उहाँको प्रतिज्ञा हो। श्रोता, दोस्रो कोरिन्थी 6:2 पदमा प्रेरित पावल भन्छन्, किनभने उहाँ भन्नुहुन्छ, ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुने र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरे। हेर, ग्रहणयोग्य समय अहिले हो र मुक्तिको दिन अहिले हो। श्रोता, पावलले जब यो कुरा कोर्दै थिए कोरिन्थको मण्डलीलाई, त्यो चाहिँ कोरिन्थको मण्डलीको लागि मात्र थिएन र त्यो समयको लागि मात्र होइन, यो आज तपाईँ र मेरो निम्ति पनि हो। यसकारण तपाईँको जीवनमा कति ठूलो समस्या छ, तपाईँको जीवनमा कति धेरै कष्टहरू आएको छ, ती सबै परिस्थितिहरूलाई एकातिर पन्साएर ग्रहणयोग्य समयमा आजको समयमा उत्तर दिनुहुने परमेश्वरसँग प्रार्थना गरौं र उहाँसँग नै हाम्रा सबै समस्याहरूको समाधानको लागि अपेक्षा गरौं भन्दै कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीत पछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जनाथन गिरी भने प्रविधिमा हुनुहुन्छ विजयजी। तादनी श्रोता भने कार्यक्रममा तपाईँ श्रोताहरूले नै टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परिसकेको छ र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ ओखलडुङ्गाबाट हन्ना बिकज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो दाँत दुखेर साह्रै मुखभरि चिलाएर रातभरि निन्द्रा लागेको छैन, चंगाईको लागि प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध पठाउनु भएको छ भने अर्को श्रोता हुनुहुन्छ पम्फा रोक्काज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। तीन दिनको सेमिनार हुन गइरहेको छ हाम्रो मण्डलीमा र सो सेमिनार आशिषमय हुन सकेको सुनेर प्रार्थना गरिदिनुहोला र सम्पूर्ण सहभागी जो हुनुहुन्छ प्रत्येकले यस सेमिनारबाट आशिष पाउनु भएको सुनेर उहाँले प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। तादनी श्रोता आउनुहोस् हामी उहाँहरू दुईजना श्रोताहरूको निम्ति केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौं। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। जसले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। पिता हामी प्रार्थना गर्दछौ ओखलढुङ्गाबाटको श्रोता हन्ना बिकज्यूको लागि। उहाँको दाँत दुखेको छ र उहाँको मुखभरि जुन प्रकारका एलर्जीहरू आएर मुख चिलाएर रातभरि निन्द्रा लाग्न सकेको छैन, परमेश्वर पिता तपाईँ परमेश्वरले आफ्नो छोरीलाई छोनुहोस् र पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको होस्। पिता परमेश्वर हामी प्रार्थना गर्दछौ र तपाईँ परमेश्वरले आजको दिनसम्म आफ्नो छोरीलाई अनुग्रह गरेर जीवित राख्नुभएको छ र हर प्रकारका रोग बिमारबाट चंगाई दिँदै छुटकारा दिँदै तपाईँले जोगाएर राख्नुभएको छ। पिता हामी तपाईँलाई धन्यवाद दिन्छौ र यसपटक पनि हामी विश्वास गर्छौ तपाईँले उहाँलाई चंगाई दिनुहुनेछ, छुटकारा दिनुहुनेछ। पिता हामी प्रार्थना गर्छौ त्यसै गरी पम्फा रोगका जीवको लागि र जो उहाँको मण्डलीमा तीन दिनको आशिषमय सेमिनार हुन गइरहेको छ। पिता परमेश्वर उक्त सेमिनारमा जतिजना सहभागी हुनुहुन्छ प्रभु उहाँहरूसँग वक्ताद्वारा तपाईँ बातचित गर्नुहोस्। प्रभु उक्त सेमिनारमा रहनुहुने बोल्नुहुने वक्ताको ओठ जिब्रोबाट तपाईँ बोल्नुभएको छ र उक्त सेमिनारमा जे जति पनि खर्चहरू लाग्छ ती सबै कुरा तपाईँले जुटाउनु भएको छ। धन्यवाद पिता परमेश्वर, उक्त सेमिनार आशिषमय तरिकाले सम्पन्न हुन सकेको छ र त्यस सेमिनारमा सिकेका कुराहरूद्वारा सहभागीहरूको जीवनमा 30, 60 र 100 गुणा फलहरू फल्न सकेको हामी प्रार्थना गर्दछौ। धन्यवाद छ पिता परमेश्वर, हामी विश्वास गर्छौ उक्त सेमिनारमा पनि तपाईँको बलियो र शक्तिशाली उपस्थिति त्यहाँ भएको छ र त्यो सेमिनारमा कोही बिमारी कोही आउनुभएको छ भने त्यहाँ तपाईँको चंगाई गर्ने शक्तिले चंगाई दिनेछ। धन्यवाद पिता परमेश्वर, तपाईँको नाउँको महिमा होस् प्रशंसा होस्। पिता तपाईँलाई धन्यवाद दिन्छ हाम्रो हरेक प्रार्थनाका उत्तरहरू दिनुभएको निम्ति। धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुनुहुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै र गुड न्यूज एफएम सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

0: जय मसी म कलाकार आशा खड्का तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जयमसी। गएको दिनमा हामीले पहिलो योहन्नाको पुस्तक योहन्ना एक अध्यायको खण्डबाट हेरेको थियौं, जहाँ हामीले हेरेका कुराहरू थोरै पुनर्वलोकन गर्न चाहन्छु। गएको दिनमा हामीले योहन्नाको एक अध्यायको 35-42 हेरेको थियौं भने आज त्यसरी नै म तपाईँहरूको बीचमा विभिन्न त्यस पश्चातको खण्डबाट हामी हेर्न गइरहेको छौँ। गएको दिनमा हामीले के हेर्दै थियौँ भने जसरी बप्तिस्मा दिने योहन्नाले चाहिँ प्रभु येशूलाई देखाउँदै भन्छन्, हेर परमेश्वरको पाप अनि परमेश्वरका थुमा जसले संसारको पाप उठाइ लैजाने भन्ने विषयमा गएको दिनमा घोषणा गरेको कुरा हामी हेर्न सक्छौ। अनि जसको कारणले गर्दा बप्तिस्मा दिने योहन्नाको चेलाहरू उसको पछि लागेको कुरा तपाईँले देख्न सक्छौ। अनि हामी हेर्न सक्छौँ प्रभु येशु बप्तिस्मा दिने योहन्ना प्रभु येशुको पछि लाग्दाखेरि प्रभु येशुले उनीहरूलाई सोद्धछन्, तिमीहरूले के खोज्दैछौ अथवा मबाट के चाहिएका कुराहरू छन्। हामी हेर्न सक्छौँ प्रभु येशुले आफू पछि लाग्नका लागि अथवा हुनका लागि उनीहरूलाई त्यो अवसर दिएको कुरा हामी हेर्न सक्छौँ। जसको कारणले गर्दा हामी हेर्न हो भने यहाँ अन्द्रियास भन्ने व्यक्ति छ, जो अन्द्रियास प्रभु येशुको पछि लाग्छन्, उसले सिमोनलाई पनि उसले बोलाउँछन्, येशुका ल्याउने कामहरू गर्छ। प्रभु येशुले सिमोनको नाम चाहिँ अब केफास भनेर परिवर्तन गर्नुभएको छ। जब हामी प्रभु येशुमा आउँछौ, हाम्रो चरित्र हाम्रो व्यक्तित्वहरू बदलिने कामहरू गर्छन्, परमेश्वरले बदलाउने कामहरू गर्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि आजको दिन पनि म तपाईँहरूको बीचमा त्यो 43 पददेखि लिएर 51 पदसम्म हामी सबैजनाले यसलाई निहाल्ने कामहरू गर्नेछौँ, जहाँ हामी हेर्न सक्छौँ प्रभु यहाँ हामी हेर्न सक्यौँ यो पाठको मैले शीर्षक दिएको छु, जसलाई आऊ र राजालाई हेर। अनि हामी हेर्न सक्छौँ यहाँ अर्को व्यक्तिहरूको विषयमा चर्चा गर्छन्, जुन 43 पददेखि लिएर 51 पदसम्म तपाईँले देख्न सक्नुहुन्छ। यहाँ फिलिपको विषयमा तपाईँले देख्न सक्नुहुन्छ, नाथानियलको विषयमा तपाईँले देख्न सक्नुहुन्छ। यो पदहरूमा तपाईँले येशू ख्रीष्टले आफ्नो शक्ति प्रदर्शन गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ, आफ्नो ज्ञानको कुरा प्रदर्शन गर्नुभएको छ र आफू पछि लाग भनेर त्यो निम्तो दिने कार्य गरेको तपाईँले देख्न सक्नुहुन्छ। यो खण्ड चाहिँ हामीले हेर्ने हो भने धेरै शिक्षकहरूले यो खण्डबाट वचन बोल्ने काम गरेको हामी हेर्न सक्छौँ। जहाँ जुन खण्डमा तपाईँले के देख्न सक्नुहुन्छ, प्रभु येशूले मानिसहरूलाई बोलाउनु भएको र हामीले हेर्ने हो भने त्यो बोलाइएका मानिसहरूले अरू अरू व्यक्तिहरूलाई पनि प्रभु येशू ख्रीष्टले आएको कुरा हामी हेर्न सक्छौँ, जसले प्रभु येशूलाई साँचो रूपले प्रभु को हो भन्ने विषयमा गवाही दिएको हामी हेर्न सक्छौँ। थोरै परिचय गर्ने कुराहरू हामी गर्ने कार्य गरौँ। यहाँ के भन्दछन् भन्दा धेरै मानिसहरूले प्रभु येशूलाई चिने तापनि साँचो रूपले उनीहरूलाई प्रभु येशूलाई पछ्याउने काम गरेको हुँदैनन् भन्ने कुरा यो खण्डले हामीलाई सिकाउँदछ। योहन्नाको एक अध्यायमा विशेष गरी तपाईँले प्रभु येशूले कसरी आफ्नो सेवकलाई चाहिँ बोलावटबाट आफ्नो चेलाहरूको बोलावट एक एक गरेर सुरु गर्नुभयो भन्ने विषयमा हामी हेर्न सक्छौँ। अनि ती सम्पूर्ण मानिसहरूले हामी हेर्ने हो भने फरक फरक तरिकाले प्रतिक्रिया दिएको कुरा देख्न सक्नुहुन्छ। कसैले तत्कालै प्रतिक्रिया दियो भने कसैले प्रश्नहरू गरे, कसैले शङ्काहरू गरे, अनि कसैले अनि कसैप्रति चाहिँ प्रभु तर पनि प्रभु येशूले चाहिँ के गर्नुभयो, धैर्यतापूर्वक उनीहरूलाई आफ्नो कुराहरू प्रकट गर्ने काम गर्नुभयो। अनि धेरैचोटि हामी पनि कतिचोटि प्रश्न गर्ने गर्छौँ, शङ्का गर्ने गर्छौँ, तर कतिचोटि हामी उहाँलाई पछ्याउने कामहरू गर्छौँ, तर प्रभु येशू धैर्य राख्नुहुन्छ। अनि यो खण्डले हामीलाई के कुरा सम्झना गराउँछन्, अझै पनि प्रभु येशू मानिसहरूलाई बोलावट गर्नुहुन्छ, उहाँले चाहिँ मानिसहरू प्रभु कहाँ आएको होस् भनेर प्रभु परमेश्वर चाहनुहुन्छ भन्ने विषयमा तपाईँले देख्न सक्नुहुन्छ। हुन्छ, म तपाईँहरूको बीचमा पहिलो कुरा 43 लिएर 44 तपाईँले के देख्न सक्नुहुन्छ भने प्रभु येशूले व्यक्तिगत रूपमा है आफू कहाँ अथवा आफूलाई प्रभु येशूलाई पछ्याएको होस् भनेर निम्तो दिनुभएको कुरा हामी हेर्न सक्छौँ। जसरी म 43 पद र 44 पद पढिदिन चाहन्छु। यहाँ भन्दछ, भोलिपल्ट उहाँले गालिलमा जाने निश्चय गर्नुभयो र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्नुभयो, मेरो पछि लाग भनेर भन्नुहुन्छ। प्रभु येशू साँच्चै नै उहाँ सम्पूर्ण मानिसको चासो गर्नुहुन्छ,
जसरी यहाँ बाइबलले भन्दछ प्रभु येशूले फिलिपलाई भेट्टाउनु भयो भनेर भन्दछ। फिलिपले चाहिँ साँच्चै नै प्रभु येशूलाई सुरुमा खोजेका थिएनन्, तर प्रभु येशूले चाहिँ फिलिपलाई खोजेका हामी हेर्न सक्छौ। यो चाहिँ परमेश्वरको अनुग्रह हो, उहाँले आज पनि मानिसहरूलाई यसरी नै खोज्नुहुन्छ। अनि हामी हेर्ने हो भने कोही व्यक्तिद्वारा आज प्रभु येशूको विषयमा प्रचार गरिएको हुन्छ, कोही रेडियो कार्यक्रमद्वारा प्रचार गरिएको हुन्छ, टिभी कार्यक्रमबाट प्रचार गरिएको हुन्छ, अथवा कोही सामान्य व्यक्तिले पनि आज येशूको विषयमा सुनाइरहेको हुन्छ। हामीले प्रभु परमेश्वरलाई प्रेम गर्नुभन्दा अगाडि उहाँले हामीलाई प्रेम गर्नुभएको कुरा हामी हेर्न सक्छौँ। प्रशस्त गरिकन उहाँले हामीलाई खोज्नुभन्दा अगाडि उहाँले नै हामीलाई खोज्नु भएको कुराहरू हामी प्रशस्त देख्न सक्छौँ। धेरैभन्दा धेरैचोटि मुक्ति चाहिँ हामीले खोजेको कारण, हामीले जोड गरेको कारणले प्राप्त गरेको होइन, परमेश्वरको अनुग्रहको कारणले गर्दा आज मुक्ति चाहिँ हामीले प्राप्त गर्न सकेका हौ भन्ने कुरा हामी हेर्न सक्छौँ। जसरी पहिलो योन्नाको 4:19 के भन्दछ भन्दाखेरि यहाँ हामी हेर्न सक्छौँ, 4:19 भन्दछ हामी उहाँलाई प्रेम गर्छौँ किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो भन्ने कुरा देख्न सक्छौँ। अर्को कुरा हामी हेर्ने हो भने प्रभु येशूले एउटा सामान्य मानिसलाई पनि बोलाउनुहुन्छ, जसरी यो खण्डमा तपाईँ देख्न सक्नुहुन्छ। फिलिप यद्यपि ऊ प्रख्यात धार्मिक अगुवा थिएनन्, तर उहाँले एउटा सामान्य व्यक्ति जो त्यो बेत्सदामा बस्ने गर्दथ्यो उसलाई बोलाउट गर्नुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। हामी हेर्ने हो भने परमेश्वरलाई असल लाग्दछ उहाँले सामान्य मानिसलाई आफ्नो राज्यको निम्ति बोलाउनका निम्ति उहाँलाई असल लाग्दछ भन्ने कुरा हामी हेर्न सक्छौँ। जस्तै उहाँले चाहिँ मछुवारीहरूलाई बोलाउनु भएको तपाईँले देख्न सक्नुहुन्छ बाइबलमा। उहाँले एउटा कर उठाउने व्यक्तिलाई पनि उहाँले आफ्नो राज्यको निम्ति बोलाउनु भएको छ। उहाँले एउटा कमजोर मानिसलाई बोलाउनु भएको कुरा हामी देख्न सक्छौँ, तोडिएको मानिसलाई उहाँले बोलाउनु भएको कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्ने हो भने यो कुनै पनि मानिसको शक्तिको कारणले गर्दा कुरा भएको होइन, तर ख्रिस्टको शक्तिको कारणले गर्दा उहाँले चाहिँ मानिसहरूलाई, अनि उहाँ नम्र हुनुहुन्छ, दयालु हुनुहुन्छ, जसको कारणले गर्दा यी कार्यहरू गर्न सक्नु भएको। अनि आज तपाईँ र म पनि हामी जस्तो सुकै अवस्थाका व्यक्ति हौ, उहाँले अझै पनि हामीलाई बोलाउने काम गर्नुहुन्छ। जस्तै उदाहरणको रूपमा हामीले हेर्ने हो भने चाहिँ एउटा कलम एउटा शक्तिशाली मानिसको हातमा पर्यो भने शक्तिशाली कार्यहरू त्यो कलमले चाहिँ गर्न सक्छन्, अथवा लेख लेख्न सक्छन्, धेरै प्रकारका कुराहरू उसले त्यो साधारण कलमले लेख्न सक्छन् होइन। त्यस्तै एउटा सामान्य मानिसको जीवन यो परमेश्वरको हातमा पर्छन् भने परमेश्वरले पनि महान कामहरू गर्न सक्नुहुन्छ भन्ने विषयमा हामी बुझ्न सक्छौँ। अनि अर्को तेस्रो कुरा हामी यो खण्डबाट के कुरा देख्न सक्नुहुन्छ भने उहाँले भन्नुहुन्छ मेरो पछि लाग भन्नुको अर्थ सम्पूर्ण रूपले आफूलाई समर्पण गर भनेर भन्दछ। जसरी तपाईँलाई मलाई पनि परमेश्वरले भन्नुहुन्छ सम्पूर्ण रूपले मेरो पछि लाग समर्पण गर। प्रभु येशूले यो भन्नुभएन मेरो प्रशंसा गर मात्रै भन्नुभएन होइन, मेरो प्रशंसा गर भनेर उहाँले त्यो कुरा आह्वान गर्नु भएन, मेरो कुरा कुनै कुराहरू सुन मात्रै भन्नु भएन, मेरो मलाई अलिकता मेरो शिक्षामा विश्वास गर उहाँले भन्नु भएन, तर विशेष गरी उहाँले के भन्नुभएको कुरा हामी देख्न सक्छौँ, मेरो पछि लाग भनेर उहाँले भन्नुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ प्रभु येशूको पछि लाग्नु भनेको चाहिँ के हो है, उहाँमा भरोसा गर्नु हो, उहाँको आज्ञा पालन गर्नु हो, अनि उहाँ सँगसँगै दिनहुँ हामी हिँड्नु हो, अनि सम्पूर्ण हाम्रो पहिलाका प्राथमिकताहरूलाई पछि सारेर अब उहाँलाई चाहिँ पहिलो प्राथमिकता दिएर आफ्नो जीवन जिउनु हो भन्ने कुरा हामी बुझ्न आवश्यक छ। धेरैभन्दा धेरैचोटि इसाईहरूले आज मण्डलीमा सहभागी हुनु नै सबै कुरा हो भनेर भन्छ, होइन प्रिय है, तर उहाँको चेलापनमा हुर्कन उहाँको चेलापन उहाँकै कदममा जिउनु आज त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ प्रिय। आज तपाईँ र मैले है तपाईँ र मलाई एउटा ठुलो यो तपाईँ र मेरो निम्ति एउटा ठुलो प्रश्न छ, के तपाईँले साँचो रूपमा प्रभु येशूले बोलाउट गर्दा साँचो रूपमा तपाईँले प्रतिक्रिया गर्नुभएको छ त, के तपाईँ येशूसँग चाहिँ नजिक भएर उहाँको पछि लाग्नु भएको छ त, अथवा कुनै त्यस्ता प्रकारका कुराहरू छन् जसले चाहिँ उहाँलाई सम्पूर्ण रूपले पछ्याउनका निम्ति आज तपाईँलाई बाधा दिएको छ है, आज तपाईँ र मैले प्रश्न गर्न आवश्यक छ। अनि आज ती कुराहरू हाम्रो जीवनमा नभएको होस्, कुनै कुराले बाधा नदिएको होस्, अनि साँचो प्रभु येशूसँगको जम्का भेटले चाहिँ आज हामीले अरू व्यक्तिलाई पनि प्रभु येशूका ल्याउनका लागि
हामीलाई प्रेरणा दिन्छन् भन्ने कुराको विषयमा थोरै म तपाईँलाई देखाउन चाहन्छु। जसरी अघि मैले भन्दाखेरि थिएँ होइन, फिलिपको विषयमा फिलिपले चाहिँ नाथानियललाई लिए। अब यहाँ हामी हेर्न सक्छौँ योन्ना एक अध्यायको 45 लिएर 46 पदसम्म तपाईँले के देख्न सक्नुहुन्छ? यहाँ भन्दछन् फिलिपले नाथानियललाई भेट्टाएर भने, जसको विषयमा मूसाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं। नाथानियलले तिनलाई भने, के नासरतबाट केही असल कुरा आउन सक्छ र? फिलिपले तिनलाई जवाब दिए, आएर हेर। योन्ना 1:45-46 भएको कुरा मैले तपाईँको अघि पढिदिएको छ। यहाँले हेर्ने हो भने साँचो विश्वासले चाहिँ सुसमाचार अरूलाई प्रचार गर्ने काम गर्छन्। जसरी फिलिपले चाहिँ जब येशू ख्रीष्टलाई भेट्ने बित्तिकै उसले के गर्दछन् भन्दाखेरि नाथानियल कहाँ गएका हामी हेर्न सक्छौँ। अनि आज उसले भन्दैनन् ओ उसले ढिलो गर्दैनन् नि, हामी हेर्न सक्छौँ परमेश्वरसँगको साँचो जम्का भेटले चाहिँ के कुरा देखाउँदछन् भने ऊ चुपचाप रहँदैनन्। जस्तै सुरुका प्रभुका चेलाहरूले निरन्तर रूपमा मानिसहरूलाई ख्रीष्टका ल्याउने काम गरिरहेको थिए, आजको दिनमा तपाईँ र म पनि त्यस्तै प्रकारले मानिसहरूलाई ख्रीष्टका ल्याइरहन आवश्यक छ। अन्द्रियासले पत्रुसलाई ल्याए जस्तै यहाँ अब फिलिपले चाहिँ नाथानियललाई ल्याउने कार्य गरेका हामी हेर्न सक्छौ। अनि एउटा बदलिएको जीवन चाहिँ स्वाभाविक रूपमा उसले के कुरा अनुभव थियो, आनन्दको कुरा अनुभव गर्छ भन्ने कुरा बुझ्न सक्छौ, जुन आनन्दको कुराहरू अरू अरूलाई पनि बाँड्न चाहन्छन् भन्ने कुरा हामी देख्न सक्छौ। अनि फिलिपले हामी हेर्ने हो भने ऊ चुपचाप बसेर केही नगरी बसेनन्, तर उसले के गर्छन्, सबै चाहे जे जस्तो सुकै तरिकाबाट होस् उसले सुसमाचार प्रचार गर्ने कामहरू गर्दछन्। अनि फिलिप चाहिँ हामीले हेर्ने हो भने चाहिँ एउटा बाइबलको एउटा कुनै विद्वान व्यक्ति पनि थिएनन्, न त उसले कुनै तालिम नै प्राप्त गरेको थिए, तर पनि उसले ख्रीष्टको विषयमा सुसन्देश फैलाएको कुरा हामी हेर्न सक्छौँ। अनि आज तपाईँ र म पनि आज हाम्रो निम्ति कुनै बहानाहरू नभएको होस्। धेरै विश्वासीहरू उनीहरू चुपचाप बस्छन्, उनीहरूले के विचार गर्छन् भने, ओ म त केही गर्न सक्दिनँ, हो म त प्रचार गर्न म सक्दिनँ, मलाई त्यति धेरै जान्दिनँ म के कुरा भन्नुपर्छ भनेर सायद मानिसहरूले मलाई धेरै प्रश्न गर्ला, त्यसको जवाब दिन म सक्दिनँ। अनि हामी हेर्ने हो भने चाहिँ धेरैभन्दा धेरै पटक है सुसमाचार चाहिँ एउटा साधारण गवाहीबाट सुरु भएको हामी हेर्न सक्छौँ। जसरी हामीले भन्न आवश्यक छ कतिचोटि हामीले गर्न सक्दैनौँ भने आऊ यीशुको विषयमा हेर, यो पुस्तक पढ्नुहोस्, त्यसबाट बुझ्नुहोस् भनेर आज हामीले उहाँसँग भेट गराइदिने काम गर्न आवश्यक छ अथवा मण्डली ल्याउन आवश्यक छ भन्ने कुरा बुझ्न सक्छौँ। नाथानियलले हामीले हेर्ने हो भने नाथानियलसँग चाहिँ शङ्खाका कुराहरू थिए भन्ने कुरा हामी अब यो तेस्रो बुँदामा हेर्न गइरहेको छु। जो पहिलो बुँदा हामीले हेर्दै थियौँ, तपाईँले के देख्नुभयो? पहिलो कुरामा चाहिँ तपाईँले देख्न सक्नुहुन्थ्यो जहाँ प्रभु यहाँ हेर्न सक्छ पहिलो कुरामा यीशुले चाहिँ व्यक्तिगत रूपमा मानिसहरूलाई मेरो पछि लाग भनेर भन्नुहुन्छ भने, दोस्रो कुरामा हामी हेर्न सक्छौँ उहाँले चाहिँ हामी हेर्न सक्छौँ सामान्य मानिसलाई पनि उहाँले बोलाउनुहुन्छ अथवा होइन सामान्य मान्छेलाई पनि उहाँले चाहिँ बोलाउने कार्य गर्नुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि अर्को कुरा अघि भर्खरै यहाँ हामी हेर्न सक्छौँ नाथानियलले अब चाहिँ शङ्का गर्ने काम गरेका हामी हेर्न सक्छौँ होइन। नाथानियलले यसरी प्रतिक्रिया गर्छन्, के कुनै असल कुरा नासरतबाट आउन सक्छ त भनेर उसले प्रश्न गरेका हामी हेर्न सक्छौँ है। नासरत चाहिँ एउटा असल प्रकारको ठाउँ थिएन, जसरी फिलिपले भनेको थिए है नासरतका येशूको विषयमा भनेर सम्बोधन गर्दाखेरि के असल कुरा आउन सक्दथे त, कतिचोटि मानिसले प्रभु येशूलाई इन्कार गर्ने गर्छ है, मानिसहरूले उहाँको मानिसको घमण्डको कारणले गर्दा होइन, अनि हेर्ने हो भने गलत प्रकारको अनुभवको कारणले गर्दा अबुझताको कारणले गर्दाखेरि चाहिँ हामीले हेर्ने हो भने प्रभु येशूलाई इन्कार गर्ने कामहरू गर्दछ। अनि यो प्रकारको इन्कार हुँदा फिलिपले चाहिँ त्यहाँ रिसाएर उसँग वाद विवाद गर्ने काम गरेको त छैनन्, तर हामी हेर्न सक्छौँ साधारण रूपमा के भन्छन्, आओ र हेर। अनि यो चाहिँ एउटा बुद्धिमत्ता, यदि हामीले कतिवटा कुरा भन्न सक्दैनौँ भने मानिसहरूले प्रश्न गर्दाखेरि मानिसहरूले विभिन्न प्रकारका शङ्का उपशङ्का अथवा उनीहरूको घमनको कारणले गर्दा गलत प्रकारको अनुभवको कारणले गर्दाखेरि अथवा नबुझेको कारणले गर्दा उनीहरूले यो कुरा भन्न आवश्यक छ, आओ येशु कहाँ र येशुलाई हेर, मण्डलीमा आउनुहोस् बसौँ सुनौ कुरा गरौँ बाइबल अध्ययन गरौँ
होइन त्यो प्रकारले हामीले भन्न आवश्यक त्यो चाहिँ एउटा बुद्धिमत्ताको कुरा हो। कति धेरै चोटि हामीले चाहिँ वाद विवाद गरेर मानिसको हृदयलाई परिवर्तन गर्न चाहन्छ तर हामीले हेर्ने हो भने प्रभु येशूले मात्रै उनीहरूको हृदयलाई परिवर्तन गर्न सक्नुहुन्छ है। हामी त्यसरी चाहिँ सक्दैनौँ वाद विवाद गरेर चाहिँ हामी हेर्ने एउटा सानो उदाहरणको रूपमा यदि हामीले चाहिँ एउटा उजाड स्थानमा पानी सफा पानी कुरा पत्ता लगायो भने आज हामीले के भन्न आवश्यक छ आउनुहोस् भनेर भन्यो जस्तै आज येशु चाहिँ उहाँ जिउँदो पानी हुनुहुन्छ उहाँ कहाँ आउनुहोस् र उहाँले चाहिँ हामीले हेर्नु त्यो जिउँदो पानी हामीलाई दिनुहुन्छ अनि हामीले हेर्ने भने संसारभरि नै त्यस्ता प्रकारका मानिसहरू छन् जहाँ चाहिँ हामीले हेर्ने हो भने एउटा सुक्खा मरुभूमि जस्तै छ सुक्खा मरुभूमिमा बाँचेका मानिसहरू जस्तै छ अनि जसलाई जिउँदो पानीको आवश्यकता छ। अनि आज तपाईँ र मैले एउटा प्रश्न छ है आज तपाईँ र मेरो निम्ति चाहिँ नथानियल चाहिँ को हुन् त है आज तपाईँको छिमेकी तपाईँको दाजुभाइ मित्रहरू सायद ती हुनसक्छ जसलाई तपाईँले येशूको विषयमा बताउनु पर्ने हुन्छ। आज के तपाईँले कसैलाई मण्डलीमा बोलाउनु भयो त यो तपाईँ र मेरो निम्ति प्रश्न प्रिय यो तपाईँले आफ्नो गवाही भर्खरै केही दिन अगाडि कसैलाई सुनाउनु भयो त आज तपाईँको निम्ति प्रश्न अनि के तपाईँ त्यो मरिरहेको आत्माप्रति तपाईँ आफ्नो ओहो यो त मैले मरिरहेको आत्मालाई बचाउनु पर्छ भने त्यस्तो बोझ बोक्नु भएको छ आज यो तपाईँ र मेरो निम्ति प्रश्न जसरी यहाँ बाइबलका पाठमा भएका यी व्यक्तिहरूको निम्ति यो कुराहरू थिए उनीहरूले सुनाए है उनीहरूको निम्ति एउटा बोझ जस्तै थियो आज मण्डलीलाई यो चुनौती छ विश्वासीहरूलाई यो चुनौती छ हरेक प्रभुका जनहरूको निम्ति यो चुनौती छ आज एकजना निम्तो दिएको कारणले गर्दा कसैको जीवन चाहिँ अनन्तमा उसको अन्त्य हुने अनन्त जीवन उसले प्राप्त गर्न सक्छ पापबाट क्षमा प्राप्त गर्न सक्छ र अनन्त जीवन प्राप्त गर्न सक्छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अब तेस्रो कुरा म तपाईँहरूको बिचमा म राख्न गइरहेको छु प्रभु येशूले हाम्रो विषयमा सम्पूर्ण रूपले जान्नुहुन्छ र आफ्नो महिमा उहाँले प्रकट गर्नुहुन्छ जुन चाहिँ 47 पददेखि लिएर 51 पदसम्म हामी हेर्न सक्छौँ। यहाँ भन्दछ म सबैको लागि पढिदिन चाहन्छु यहाँ भन्छन् येशूले नथानियललाई आफू कहाँ आइरहेका देखेर तिनको विषयमा भन्नुभयो एकजना पक्का इजरायलीलाई हेर जसमा कुनै छल छैन नथानियलले सोधे तपाईँले मलाई यसरी चिन्नुभयो कसरी चिन्नुभयो येशूले तिनलाई जवाब दिई भन्नुभयो फिलिपले तिमीलाई बोलाउन अघि अन्जिरको रुख मैले तिमीलाई देखेको थिएँ नथानियलले उहाँलाई भने रब्बी तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ तपाईँ इजरायलका राजा हुनुहुन्छ यसोले तिमीलाई जवाब दिई भन्नुभयो मैले तिमीलाई अन्जिरको रुख मुनि देखे भनेकोले नै तिमी विश्वास गर्दछौ तिमीले यीभन्दा अझ ठूलो कुराहरू देख्नेछौ अनि उहाँले तिमीलाई भन्नुभयो साँच्चै म तिमीलाई भन्दछु तिमीहरूले स्वर्ग उभ्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लदै र ओर्लदै गरेका देख्नेछौ। अनि यहाँ हामी हेर्न छ भर्खरै 47 51 मैले तपाईँलाई पढिदिएँ यहाँ हामी के देख्न सक्छौँ विशेष गरी भन्ने कुरा हामी हेर्न सक्छौँ प्रभु येशू चाहिँ मानिसको हृदय जान्नुहुन्छ प्रिय जब नथानियल प्रभु येशूको नजिक आयो भने प्रभु येशूले भन्नुहुन्छ हेर इजरायलमा जसमा इजरायलको मानिसहरूको बीचमा जसमा कुनै छलहरू छैन है जसको हृदय सफा छ भन्दैछ प्रभु येशू नथानियलको चरित्र त्यति नै बेला जाने भन्ने कुरा हामी हेर्न सक्छौँ मलाई अगाडिदेखि नै जान्नुहुन्थ्यो भन्ने कुरा हामी बुझ्न सक्छौँ परमेश्वर उहाँले हाम्रो बाहिरी रूप मात्र होइन भित्री रूप पनि उहाँले हेर्नुहुन्छ मानिसले बाहिरी रूप हेर्ने गर्दछन् धेरैभन्दा धेरै तर परमेश्वरले चाहिँ भित्री रूप हेर्नुहुन्छ जस्तै पहिलो सामुएल 16:7 भन्दछ मानिसले बाहिरी कुराहरू हेर्छन् तर परमेश्वरले चाहिँ मानिसको भित्र हृदयलाई हेर्नुहुन्छ प्रभु येशूले जे कुरा हेर्नुहुन्छ जो अरूले कतिचोटि देख्दैन जस्तै प्रभु येशूले नथानियललाई भन्दछ है मैले तिमीलाई होइन त्यो अन्जिरको बोट मुनि देखेँ भनेर भन्दछ होइन यहाँ हामी हेर्न सक्छौँ यो कुरा सुन्ने बित्तिकै नथानियल चाहिँ अचम्भित भएको कुरा तपाईँले देख्न सक्नुहुन्छ किनभने प्रभु येशूले एउटा अद्वितीय रूपमा त्यो ज्ञानमा प्रभुले येशूले उसको जीवनको अवस्थाको विषयमा व्यक्त गर्ने काम गरेको छ। धेरै विश्वासीहरू सायद नथानियलले प्रार्थना गरिरहेको जीवन मनन गरेको जीवन ध्यान गरेको जीवन त्यो अन्जिरको बोट मुनि गोप्य रूपमा अब व्यक्तिगत रूपमा जिएको जीवनको विषयमा होइन जिएको विषयमा बताइएको हो भन्ने कुरा विश्वास गर्ने गर्दछ।
चाहे जेसुकै होस् तर प्रभु येशुले उसको गोप्य जीवनको विषयमा बताएको हुन् भन्ने कुरा हामी विश्वास गर्छौँ। अनि हामी हेर्ने हो भने प्रभु येशु होइन हाम्रो जीवनको कुनै पनि क्षणहरू होइन कुनै पनि क्षणहरू प्रभु येशुले जान्नुहुन्छ वा देख्न सक्नुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशु एउटा मानव होइन, मानवभन्दा पनि माथि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशुले चाहिँ सुन्नुहुन्छ होइन, प्रभु येशुको विषयमा सुनेपछि नातानेलले यसरी भन्दछ, रब्बी अथवा जसको अर्थ चाहिँ गुरुजी हो तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ, तपाईँ इजरायलको राजा हुनुहुन्छ। यो हामी हेर्ने हो भने एउटा शक्तिशाली स्वीकार गर्ने काम प्रभु येशुको अगाडि सुसमाचारको योन्नामा उसले गरेको प्राप्त गर्न सक्छ। अनि हामी चाहिँ उसले भन्छ गुरुजी हो अनि मसिहा परमेश्वरको पुत्र हुनुहुन्छ, तपाईँ राजा हुनुहुन्छ, सबैभन्दा महान कुरा होइन। अनि धेरै अब तिमीले यो मात्र होइन, योभन्दा ठुलो अझै महान कुरा पनि देख्नेछौ भनेर भन्नुहुन्छ। प्रभु येशुले प्रतिज्ञा गर्नुहुन्छ तिमीले महान कुराहरू देख्नेछौ। प्रभु येशुले भन्नुहुन्छ होइन, तिमीले स्वर्ग उग्रिएको स्वर्गदूतहरू उग्लिँदै गरेको ओर्लदै गरेको मानिसको पुत्रमा तिमीले देख्नेछौ। अनि हामीले हेर्ने प्रभु येशुले चाहिँ उनीहरूलाई उसलाई चाहिँ याकुबको त्यो उत्पत्ति 28 अध्यायमा भएको भरेङको विषयमा चर्चा गर्नुभएको कुरा हामी हेर्न सक्छौँ। येशुले के कुरा प्रकट गर्दै हुनुहुन्छ भने चाहिँ प्रभु येशु त्यो एउटा पुल हुनुहुन्छ जो स्वर्ग र पृथ्वीको बीचको पुल हुनुहुन्छ। प्रभु अनि प्रभु येशु ख्रिस्टद्वारा चाहिँ पापीहरू परमेश्वर कहाँ पुग्न सक्छन्, स्वर्ग खोलिएको छ, मुक्तिको कुराहरू चाहिँ सम्भव भएको छ भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशु एउटा त्यस्तो पुल हुनुहुन्छ जो छुट्टा छुट्टै ठाउँको निम्ति उहाँ एउटा पुल बन्नुभएको छ। पापीहरू आज परमेश्वरबाट उनीहरू चाहिँ छुट्टिएको छन्, मानिसहरू छुट्टिएको छन्, जस्तोको प्रभु येशु चाहिँ पुल भएर आज परमेश्वर प्रभु येशु चाहिँ पुल भएर आउनुभएको छ। अनि आज तपाईँ र मेरो निम्ति आज सबै विश्वासीहरूको निम्ति एउटा उत्साहको कुरा के भने प्रभु येशु हामीले हेर्ने हो भने हाम्रो लुकेको हृदयलाई पनि उहाँ जान्नुहुन्छ। प्रभु येशुले हाम्रो प्रार्थना गरेको समय पनि जान्नुहुन्छ, जसरी नाथानियल त्यो रुखको मुनि प्रार्थना गरेको कुरा। प्रभु येशुले हाम्रो सङ्घर्षको कुराहरू जान्नुहुन्छ। प्रभु येशुले हाम्रो गोप्य केही कुरा पनि गोप्य छैनन् प्रभु येशुको अगाडि। अनि हाम्रो निम्ति एउटा यो सान्त्वना हुन सकेको होस् र चुनौती पनि हुन सकेको होस्। प्रभु येशुले हाम्रो आँसु देख्नुहुन्छ, यो चाहिँ हाम्रो सान्त्वना। अनि चुनौती चाहिँ प्रभु येशुले हाम्रो पाप पनि देख्नुहुन्छ। अनि निष्कर्षमा भन्नुपर्दा प्रिय, यो खण्डले विशेष गरेर हामी तीनवटा शक्तिशाली सत्यताको विषयमा व्यक्त गर्दछन्। प्रभु येशु व्यक्तिगत रूपमा मानिसहरूलाई बोलाउनुहुन्छ, अझै पनि उहाँले पापीहरूलाई बोलाउनुहुन्छ। प्रभु येशुलाई भेटेका मानिसले अरूलाई पनि प्रभु येशु कहाँ ल्याउने गर्छन्। अनि आज हामीलाई पनि प्रभु येशुले सुसमाचारको निम्ति बोलाउनु भएको छ। प्रभु येशु सम्पूर्ण रूपले हामीलाई जान्नुहुन्छ र आफूलाई प्रकट उहाँको महिमाको कुरा प्रकट गर्ने काम गर्नुहुन्छ। अनि उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ अनि एउटै मार्ग हुनुहुन्छ स्वर्ग जानको लागि। आज अन्तिम चुनौती चाहिँ के हो भने के प्रभु येशुले बोलावट गर्दा तपाईँले कसरी जवाब दिनुहुन्छ, के तपाईँलाई अरूलाई पनि आऊ र हेर भनेर भन्नुहुन्छ त्यो प्रकारको निम्तो दिनुहुन्छ, अनि अथवा के प्रभु येशुप्रति तपाईँ कसरी कतिको भरोसा गर्नुहुन्छ जसले तपाईँको विषयमा सबै कुरा जान्ने कार्य उहाँले गर्नुहुन्छ। अनि आज प्रिय यहाँले हेर्ने हो भने तपाईँले देख्न सक्नुहुन्छ यी सबै कुराहरूलाई विचार गर्नुहोस् र आज हृदयमा मनन गर्नुहोस्, प्रभुसँग चाहिँ प्रार्थना गर्नुहोस्। हामी मिलेर प्रार्थना गरौँ। हे परमेश्वर पिता, धेरै धेरै धन्यवाद तपाईँले हामीलाई बोलाउनु भयो। अनि हामी सामान्य मानिस भए पनि तपाईँले हामीलाई बनाउनु भयो, हामी पापी मानिस भए पनि तपाईँले बोलाउनु भयो। तपाईँको पछि लाग्न विश्वास योग्य साथ पछि लाग्न हामीलाई सहायता गर्नुहोस्, हामीलाई सहायता गर्नुहोस्, साथ साथ अरूलाई पनि तपाईँ कहाँ ल्याउनलाई सहायता गर्नुहोस् र भरोसा गर्नलाई सम्पूर्ण रूपमा भरोसा गर्नलाई सहायता गर्नुहोस्। तपाईँको महिमा हाम्रो जीवनमा प्रकट गर्नुहोस् हे परमेश्वर पिता। सम्पूर्ण कुरा तपाईँको चरणमा राख्छौँ येशूको नाउँमा, आमेन। हे प्रिय, यही जुलाई महिनाको 1 तारिकबाट अथवा सावनको 18 गतेदेखि हाम्रो बाइबल करेज सुरु हुँदैछ। असारको 18 गतेदेखि क्षमा गर्नुहोस् है। यदि तपाईँ बाइबल कलेजमा पढ्न इच्छुक हुनुहुन्छ भने र बाइबल कलेजमा तपाईँ पढ्न आउन सक्नुहुनेछ। यसको विषयमा अझै बढी जानकारी लिन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन नम्बर यस प्रकार छन्, 98-421-34-370। फेरि पनि भन्न चाहन्छु, 98-421-34-370। र हाम्रो यो कार्यक्रममा
तपाईँलाई सदैव स्वागत छ र हरेक शुक्रबार बेलुकी 7:30 बजे र हरेक मंगलबार बिहान 7:30 बजे प्रसारण हुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँसँग यसरी छोटो समय बिताउन पायौँ। आउँदो दिनहरूमा फेरि जुम्लाको सुसमाचारबाट बात गरौँला। आजको लागि यति नै। हस्त, जय मसी, फेरि भेटौँला।

0: के भयो? केको हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यसले भन्नुभयो, जीवनको रोटी म नै हुँ,
5: म नै जीवनको रोटी म हुँ।
6: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

आदरणीय श्रोता जयमसी नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रा लिएर म डाक्टर तेज रोक्का यहाँहरूको रेडियो सेटमा आइसकेको छु। श्रोता, म विश्वास गर्छु यहाँहरू असलै हुनुहुन्छ, कुशलै हुनुहुन्छ। आज पनि हामी सदाझै प्रार्थनामा सहभागी हुनेछौ, साथसाथै हामी आत्मिक भजन सुन्नेछौ र आनन्दित हुनेछौ र धर्मशास्त्र बाइबलबाट जीवित परमेश्वरको सन्देश हामी सुन्नेछौ। यो हाम्रो लागि आशिषको कुरा हो। परमेश्वरले हामीलाई अनुग्रह गरेर यो समय दिनुभएको छ। त्यसैले हामी प्रार्थना गरेर आजको यो कार्यक्रमलाई शुरू गर्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै प्रार्थनामा सहभागी हुनुहोस्। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, प्रेमिलो छ, दयालु छ। प्रभु, आजको यो दिनमा हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौ। प्रभु, म प्रार्थना गर्छु यस सफल यात्रा कार्यक्रमलाई आशिष दिनुहोस्। शुरूदेखि आखिरसम्म तपाईँले अगुवाई दिनुहोस्। म प्रस्तुतता र हाम्रा सबै श्रोताहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्, तपाईँको शान्ति दिनुहोस्, तपाईँले महिमा लिनुहोस्। ओ प्रभु, तपाईँलाई धन्यवाद, अनुग्रह दिनुहोस्, सहायता गर्नुहोस्, दया गर्नुहोस्। प्रभु धन्यवाद। सबै आदर, भक्ति, महिमा तपाईँलाई दिँदै बिन्ती प्रार्थना चढाउँछु प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, अब यति बेला पालो भएको छ एउटा ख्रिष्टे सुमधुर धुनका साथमा ख्रिष्टे भजन सुन्ने, र यो ख्रिष्टे भजन श्रोताको लागि

प्रिय श्रोता, यो मिठो ख्रिष्टे भजन पछि यहाँलाई कार्यक्रम सफल यात्रामा पुनः हार्दिक स्वागत गर्दछु। श्रोता, अब ढिलो नगरिकन हामी परमेश्वरको सन्देश सुन्नेछौ। राजाको लागि परमेश्वरको सन्देश, दोस्रो थिस्सलुनीकीको पत्र एक अध्यायको एकदेखि बाह्रको खण्डबाट लिएको छ। र श्रोता, यो धर्मशास्त्रको खण्ड म यहाँहरू सबैको लागि विस्तारै सरसर्ती पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, पाउल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रीष्टमा थिस्सलुनीकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु यीशु ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति मिलोस्। धन्यवाद र प्रार्थना। भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौं। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ र एउटा अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासका निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौ। परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ। परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ जब प्रभु यीशु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्। जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ। यस हेतुले हामी तिमीहरू सबैका निम्ति निरन्तर प्रार्थना पनि गर्छौ कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्नो बोलावटको योग्य बनाउन् र हरेक असल उद्देश्य र विश्वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदिउन्, ताकि हाम्रा परमेश्वर र प्रभु यीशु ख्रीष्टको अनुग्रह अनुसार हाम्रा प्रभु यीशुको नाउँ तिमीहरूमा महिमित होस् र तिमीहरू उहाँमा। आमेन। परमेश्वरले यो वचन पढाई र सुनाईमा हामी सबैजनालाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, तपाईलाई थाहा छ हाम्रो देशमा न्यायालय छ, जिल्ला अदालत छ, सर्वोच्च अदालत छ, पुनरावेदन अदालत छ। त्यो न्यायालयहरूले न्याय गर्दछन्, त्यहाँ अधिवक्ताहरू हुन्छन्, न्यायाधीशहरू हुन्छन्, प्रधान न्यायाधीश हुन्छन् र उनीहरूले मानिसहरूको समस्याहरू, कानुनी बिमारीहरू जो छ त्यो कानुनी बिमारीहरूलाई उपचार गर्ने काम गर्दछन्। सायद तपाईँ कतिजना पनि अदालतको प्रक्रियामा जानुभएको हुनसक्छ अनि तपाईँलाई अनुभव हुनसक्छ, तर कतिचोटि चाहिँ यो संसारको न्यायालयहरूमा चाहिँ मान्छेहरू सन्तुष्ट हुँदैनन्, उनीहरूले दिएको इन्साफमा उनीहरू सन्तुष्ट हुँदैनन्। तर त्यहाँनेरि जो एकजना हुनुहुन्छ, जो सर्वोच्च हुनुहुन्छ, सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, उहाँ सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ, सबै कुराको स्रोत हुनुहुन्छ, उहाँ न्याय पनि हुनुहुन्छ। उहाँको गुणहरू जुन छ, विशेषताहरू जुन छ, त्यो मध्येको एउटा गुण हो न्याय गर्ने, इन्साफ गर्ने। उहाँले पक्षपात गर्नुहुन्न, उहाँले निष्पक्ष रूपमा सबैको, सबै कुराको इन्साफ गर्नुहुन्छ। परमेश्वरको इन्साफ चाहिँ धार्मिक हुन्छ, त्यहाँ कुनै प्रकारको भनसुन, घुसपेट अथवा लेनदेन, नाता के पनि हुँदैन। परमेश्वरको इन्साफ चाहिँ धार्मिक हुन्छ, हो हो, होइन होइन, ठिक ठिक, बेठिक बेठिक नै हुन्छ। परमेश्वरले धर्मी र अधर्मी दुवैको न्याय गर्नुहुन्छ, किनभने उहाँ चाहिँ
धार्मिक न्यायाधीश पनि हुनुहुन्छ। यो दोस्रो थिस्लिनिकीको पत्रमा जुन कुराहरू लेखिएको छ, यो चाहिँ परमेश्वरका जन प्रेरित पावलले त्यहाँ थिस्लोनिकेमा भएका विश्वासीहरू कतिजनाहरू चाहिँ येशु ख्रिस्टको आगमनको बारेमा अलि फरक प्रकारले उनीहरूको बुझाइ भएको थियो। येशु तुरुन्तै आउनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेर अनि उनीहरूले के गरे भने आफ्ना सबै काम व्यवसाय सबै कुराहरू छोडेर उनीहरू चाहिँ पर्खेर बस्न थाले, काम गर्न छोडे उनीहरूले। अब येशु आइहाल्नुहुन्छ, हामीले किन काम गर्ने भनेर उनीहरू सबै प्रकारले छोडे। तर त्यो चाहिँ गलत बुझाइ हो भनेर बुझाउनको निम्ति र हामीले आफ्नो कर्तव्य निरन्तर गरिराख्नुपर्छ, हामीले अल्छे गर्नु हुँदैन, हामीले काम गर्नुपर्छ, हाम्रो जिम्मेवारीहरू पूरा गरिराख्नुपर्छ भन्ने कुरा बुझाउनको लागि चाहिँ पौलले यो दोस्रो थिस्लोनिकीको पत्र लेख्नु भएको हो। यहाँनिर हामी थुप्रै कुराहरू देख्छौँ। यहाँनिर पावलले यो पत्र लेख्दै गर्दा उनीहरूलाई स्पष्ट भन्छन्, उठ काम गर अल्छी नगर भनेर उहाँले भन्नुहुन्छ। यो अध्यायमा पावलले थिस्लोनिकेका विश्वासीहरूको तारिफ गर्छन्, शुरूमा प्रशंसा गर्छन्, उनीहरूको काम, उनीहरूको विश्वास, उनीहरूको प्रार्थना, उनीहरूको प्रेमको बारेमा तारिफ गर्दछन्। यहाँ एक अध्यायको 3-4 पद अनि 10 पदमा लेखिएको छ, म फेरि एकपटक सबैको लागि पढ्नेछु। भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौं। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ र एउटा अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासका निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौ। अनि 10 लेखिएको छ, जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ। आमेन। यहाँनिर पौलले थिस्लोनिकीका विश्वासीहरूलाई उनीहरूको विश्वासको दृढता, उनीहरूको विश्वासको स्थिरता, निरन्तरता र उनीहरूले एक अर्काप्रति गरेको प्रेम जो प्रशंसा गर्न लायक थियो त्यसको उहाँले सम्झना गर्नुहुन्छ र प्रशंसा गर्नुहुन्छ। त्यो चाहिँ सतावटको बीचमा थियो, दुःख कष्टको बीचमा थियो। त्यसैले यहाँनिर पौलले भन्नुहुन्छ, यहाँनिर अलिकति हामी हेरौं, पौलले उनीहरूको तारिफ केमा गरे त भन्दाखेरि पहिलो कुरा चाहिँ उनीहरूको विश्वास प्रशस्त मात्रामा वृद्धि भएकोमा, त्यहाँका विश्वासीहरूको विश्वास चाहिँ दिनानुदिन बढ़िरहेको थियो, उनीहरू अझ प्रभुमा मजबूत हुँदै थिए। अनि आज निराशै निराशा भएको, दुःख कष्ट अन्यलता भएको अवस्थामा तपाईं र म जो यो धरतीमा छौं, हामीले हामीलाई चिन्नुहुने, हामीलाई वास्ता गर्नुहुने, हामीलाई प्रेम गर्नुहुने परमेश्वरमा नै विश्वास राख्नुपर्छ र त्यो विश्वास चाहिँ कमजोर हुनु हुँदैन, बढेर जानुपर्छ। जब हामी प्रभुमा विश्वासमा वृद्धि हुन्छौं अनि त्यहाँनिर हामीले सबै कुराहरूलाई चिर्न सक्छौ, जित्न सक्छौ भन्ने कुरा हामी देख्दछौ। अर्को कुरा चाहिँ यहाँनिर उनीहरू एक अर्काप्रतिको प्रेममा बढेकोमा चाहिँ पौलले तारिफ गरे। आज मानिसहरू समाजमा शान्ति चाहन्छन्, चैन ढुक्कपन चाहन्छन्, सुरक्षा चाहन्छन्, सम्मान चाहन्छन्, त्यो एकता चाहन्छन्। त्यो सबै कुरा कतिखेर हुन्छ भन्दा जब त्यहाँ एउटाले अर्कोलाई प्रेम गर्छन्, माया गर्छन्, वास्ता गर्छन्, ऊ पनि म जस्तै हो, उसलाई पनि मलाई जस्तै हुन्छ भनेर जब उनीहरूले माया गर्छन्, त्यसपछि त्यहाँनिर शान्ति हुन्छ, त्यहाँनिर एकता हुन्छ, त्यहाँनिर आशिष हुन्छ, वृद्धि हुन्छ। अनि यहाँनिर थिस्लोनिकेका विश्वासीहरू चाहिँ एकअर्काको प्रेममा चाहिँ एकदमै बढ़िरहेका थिए। साना केटाकेटी होस्, युवा होस्, कमजोर होस् या बलियो होस्, सबै समाजमा भएका, मण्डलीमा भएका विश्वासीहरूप्रति उनीहरूको प्रेम बढ़ेको थियो। अनि त्यसको उहाँले प्रशंसा गर्नुहुन्छ। उनीहरूले पाएको सतावट कष्टहरू सहेकोमा चाहिँ पावलले तारिफ गर्नुहुन्छ। उनीहरूको विश्वासको कारण, उनीहरूले प्रभुको भजन गाएको कारण, उनीहरूले प्रभुको बारेमा
कुरा गरेको कारण उनीले दुःख भोग्नु परेको थियो, कष्ट भोग्नु परेको थियो। विरोधीहरूले उनीहरूलाई सताइरहेका थिए, पीड़ा दिइरहेका थिए, तर त्यस्तो बेलामा उनीहरूले सहे, त्यसको उनीहरूले प्रतिवाद गरेनन्। उनीहरूले प्रभुमा रहेर, प्रेममा रहेर उनीहरूले सहेको कुरालाई पौलले प्रशंसा गर्छन्, तारिफ गर्छन्। त्यो चाहिँ तारिफ गर्न लायकको थियो। उनीहरूले सन्तहरूले दिएको साक्षीमा विश्वास गरे। ती थिस्सलुनीकका विश्वासीहरूले चाहिँ सन्तहरू अथवा प्रभुका चेलाहरू, प्रभुका प्रेरितहरू, जसले प्रभु यीशुको सुसमाचार लिएर आए, उनीहरूले दिएको शिक्षालाई उनीहरूले विश्वास गरे। अनि त्यसको चाहिँ यहाँनिर प्रेरित पौलले तारिफ खुलेर गर्नुहुन्छ। अब तपाईँ र म हाम्रो जीवनमा के गर्दैछौ? के तपाईँ र मैले गरेको विश्वास, तपाईँ र मेरो व्यवहार, तपाईँ र मैले भोगिरहेको कष्टप्रतिको हाम्रो धारणा, दृष्टिकोण, हामीले विश्वास गरेको शिक्षा तारिफ गर्न योग्यको छ? चेलाहरू, प्रभुका प्रेरितहरू, जसले प्रभु यीशुको सुसमाचार लिएर आए, उनीहरूले दिएको शिक्षालाई उनीहरूले विश्वास गरे। अनि त्यसको चाहिँ यहाँनिर प्रेरित पौलले

जतिसुकै गरिरहेको भए पनि तपाईं र मैले प्रभुको सुसमाचारलाई विश्वास गरेका छौं, स्वीकार गरेका छौं भनेदेखि चाहिँ हाम्रो विश्वास घट्नुहुन्न, कमजोर हुनुहुन्न, विश्वास बढेको हुनुपर्छ, प्रशस्त हुनुपर्छ। हामीहरू हरेक कुरामा परमेश्वरमाथि भरोसा राख्ने व्यक्ति हुनपर्छ र हामी एकअर्काको प्रेममा पनि वृद्धि हुनपर्छ। भाइचारा जसले समाजमा शान्ति ल्याउँछ, मिलाप ल्याउँछ, एकता ल्याउँछ अनि सबै सबैको लागि महत्वपूर्ण हुन्छन्। सअस्तित्व र सम्मान सबैले महसुस गर्छन् र सत्यताको निम्ति, मुक्तिको सुसमाचारको निम्ति सतावट र दुःख कष्टहरू आउँदा हामीहरूले धैर्य गर्नुपर्ने, सहनु पर्नेछ अनि प्रभुको वचनको सही शिक्षा हामीले पायौं भने हामीहरू सबै प्रकारका खराबीहरूबाट टाढा रहन सक्छौ। तपाई पनि यस्तै तारिफ गर्न योग्य विश्वासी बन्नुहोस्। पावलले यही कुरा यहाँनिर दिनुहुन्छ। अर्को कुरा चाहिँ यस अध्यायमा क्रिस्चियनहरूलाई सताउने मानिसहरूलाई परमेश्वरको इन्साफ के हुन्छ भनेर लेखिएको छ। म यहाँनिर पढ्नेछु 5-9। परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ। परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ जब प्रभु यीशु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्। परमेश्वरको वचनले स्पष्ट भन्दछ परमेश्वर न्यायी पनि हुनुहुन्छ, इन्साफ गर्नुहुन्छ, उहाँ सर्वोच्च न्यायाधीश पनि हुनुहुन्छ, धार्मिक न्यायाधीश पनि हुनुहुन्छ, उहाँले इन्साफ गर्नुहुन्छ। जसले विश्वासीहरूलाई दुःख दिन्छ परमेश्वरले त्यसलाई पनि दुःख दिनुहुन्छ अथवा दण्ड दिनुहुन्छ भनेर भनिएको छ। जसले विश्वासीहरूलाई दुःख दिन्छ परमेश्वरले त्यसलाई पनि दुःख दिनुहुन्छ। अर्को कुरा चाहिँ परमेश्वरलाई नचिन्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। अब त्यो दण्ड कस्तो हुन्छ हामी पछि हेर्नेछौ। त्यो दण्ड मान्छेले कल्पना नगरेको, नसोचेको दण्ड उसले प्राप्त गर्नेछ। प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई दण्ड दिनुहुन्छ परमेश्वरले। सुसमाचार मान्छेको लागि उद्धार र मुक्ति ल्याउने कुरा हो, मानिसलाई अनन्त जीवनमा प्रवेश गराउने कुरा हो, सृष्टिकर्ता परमेश्वरको नजिकमा बस्ने अवसर जुटाउने कुरा हो अनि जसले त्यो सुसमाचारलाई इन्कार गर्दछ त्यसलाई परमेश्वरले दण्ड दिनुहुन्छ। किनभने मानिसको लागि परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई यस संसारमा बलिदान हुनका निम्ति पठाउनुभयो। प्रभु यीशु ख्रीष्टले कलवरीको क्रुसमा जो बलिदान दिनुभयो आफूलाई र रगत बगाउनुभयो, त्यो रगत सबै मानिस जातिको पाप धुनका लागि योग्य छ। अर्को कुनै रगत अब जरूरी छैन र त्यस्तो योग्य छँदा पनि छैन। त्यसैले त्यो प्रभु यीशुको बलिदानलाई जसले इन्कार गर्दछ उसले दण्ड पाउँदछ, प्रभुले त्यसलाई दण्ड दिनुहुन्छ। अर्को चाहिँ ख्रीष्ट विरोधीहरूले अनन्तको विनाश भोग्नेछन्। जसले ख्रीष्टको विरोध गर्छ अथवा मुक्तिदाताको विरोध गर्छ, मसीहाको विरोध गर्छ, तिनीहरूले विनाश भोग्नेछन्। तिनीहरू प्रभुको उपस्थिति र परमेश्वरको शक्तिको महिमाबाट अलग हुन्छन्। भजन संग्रह 37:1-3 पनि त्यो कुरा लेखिएको छ। आज परमेश्वरको उपस्थितिबाट टाढा हुनु, परमेश्वरको शक्तिविहीन हुनु मानिसको लागि शर्मको कुरा हो, लाजको कुरा हो, अप्ठ्यारो कुरा हो, ऊ पराजित हुने कुरा हो। त्यसैले गर्दा आज मानिसको लागि उसको जीवनमा सफलता ल्याउनका लागि, सफल हुनका लागि परमेश्वरको उपस्थिति आवश्यक छ, परमेश्वरको शक्तिको आवश्यकता छ, उसको जीवनमा परमेश्वरको महिमा हुन पर्दछ। त्यही कुरा हामी यहाँनिर देख्दछौ। भजन संग्रह 37:1-3 म एकचोटि पढ्नेछु सबैको लागि। यसरी लेखिएको छ, दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहौ, किनकि तिनीहरू चाँडै घाँस चाहिँ सुकिजानेछन् र हरिया बिरुवा जस्तै

ओइली जानेछन्। परमप्रभुमा भरोसा राख र भलाई गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। यहाँनिर प्रभुको वचनले यो कुरा भन्दछ, हामीलाई परमेश्वरका जनहरूलाई, सन्त गणहरूलाई, ख्रिस्टको बाटोमा हिँड्नेहरूलाई दुःख दिने, सताउने दुष्टताहरू धेरै छन्। तर त्यो दुष्टताहरूसँग झर्को नमान भनेर भनिएको छ, किनभने तिनीहरू केही क्षणको लागि आउँछन् तर केही क्षणपछि तिनीहरू घाँस जस्तै ओइली जानेछन्। त्यसैले हामीले चाहिँ परमप्रभुमा नै भरोसा राख्ने र हामीले भलाइ नै गर्ने गर्नुपर्छ, किनभने परमेश्वरबाटै हाम्रो सुरक्षा आउँछ, परमेश्वर मात्रै हाम्रो सबै थोक हुनुहुन्छ। अर्को तेस्रो कुरा चाहिँ यस अध्यायमा विश्वासीहरूको आशा के छ भन्दाखेरि, एउटा चाहिँ प्रभु यीशुको आगमन हुन्छ भन्ने कुरा यो अध्यायले बताउँदछ। प्रभुको आगमन, प्रभु यीशु ख्रीष्ट पहिला आउनुभयो र उहाँ मानिस जातिको लागि मुक्तिको बाटो तयार गर्नलाई बलिदान हुनुभयो। अब चाहिँ उहाँ हाम्रो निम्ति इन्साफ गर्नलाई आउनुहुन्छ, इनाम दिनलाई आउनुहुन्छ, अनि उहाँले तयार पार्नुभएको स्वर्गको त्यो ठाउँमा हामीलाई लानका निम्ति आउनुहुन्छ। त्यसैले प्रभु यीशुको आगमनको बारेमा हामी प्रकाशको पुस्तकमा नि पाउँछौ, अरू थुप्रै ठाउँहरूमा बताइएको छ कि प्रभु यीशु फेरि आउनुहुन्छ। त्यो चाहिँ आज विश्वासीको लागि आशा हो। त्यसैले जतिसुकै दुःख, कष्ट, घृणा, निन्दा भए तापनि विश्वासीहरू प्रभु यीशुको विश्वासमा निरन्तर निरन्तर लागिरहन्छन्, किन उनीहरूलाई थाहा छ यो सबै कुराको एक दिन अन्त्य हुन्छ जब प्रभु यीशु ख्रीष्ट आउनुहुन्छ। अनि प्रभु यीशु ख्रीष्ट आउनुहुन्छ किनभने उहाँले त्यो प्रतिज्ञा गर्नुभएको छ। अर्को चाहिँ ख्रीष्टको खातिर कष्ट भोग्ने विश्वासीहरूले सन्तहरूसँगै आराम पाउँछन्, विश्राम पाउँछन्। उनीहरूले अहिले जति पनि यहाँ कष्ट भोगेको छ उनीहरूले त्योबाट मुक्ति पाउँछन्, उनीहरू आराम पाउँछन्। त्यसैले प्रिय श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सफल यात्रा। तपाईँको आत्मिक यात्रामा तपाईँले ख्रीष्टको खातिर कष्ट भोग्नु भएको छ भने चिन्तित नहुनुहोस्, निराश नहुनुहोस्। तपाईँलाई सन्तहरूसँगै परमेश्वरले आराम दिनुहुन्छ। सन्तगणहरूले विश्वासीहरूको निम्ति प्रार्थना गर्छन्। जो सन्तगणहरू प्रभुमा गइसकेका छन्, जो सन्तगणहरू यहाँ पनि छन्, उनीहरूले विश्वासीहरूको निम्ति निरन्तर प्रार्थना गर्छन्। उनीहरूले किन प्रार्थना गर्छन्, उनीहरूले गर्ने प्रार्थनाबाट के हुन्छ भन्दाखेरि चाहिँ यहाँ भर्खरै हामीले पढेको जस्तै विश्वासीहरूको बोलावटको उनीहरू परमेश्वरबाटको बोलावटमा योग्य बन्न सकुन् भनेर प्रार्थना गर्छन्। परमेश्वरले जेको निम्ति मानिसलाई बोलाउनु भएको छ त्यसमा ऊ योग्य बन्न सकोस् भनेर प्रार्थना गर्छन्। हरेक असल उद्देश्य र विश्वासको काममा पूर्ण हुनका निम्ति प्रार्थना गर्छन्। विश्वासीहरूको जीवनमा येशूको नाउँ महिमित बनाउनका निम्ति प्रार्थना गर्छन्। आज यो भन्दा महत्वपूर्ण कुरा अरू केही हुन सक्दैन। एउटा मानिस जेको निम्ति जन्मिएको छ, जे परमेश्वरले उसको लागि योजना राख्नु भएको छ, जे ट्यालेन्ट खुबी दिनुभएको छ, क्षमता दिनुभएको छ, त्यसको योग्य बन्नु र असल उद्देश्य र विश्वासको काममा ऊ पूर्ण हुनु, सफल हुनु र उसको जीवनमा येशु प्रभुको महिमा हुनु अति ठूलो कुरा हो, अति उत्तम कुरा हो। यहाँनिर भजन संग्रह 37:4-6 पनि हामी त्यो कुरा पाउँछौ। म एकचोटि श्रोताको लागि पढ्नेछु। परम प्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परम प्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। उहाँले तिम्रो धार्मिकता प्रभात झैं ज्योति समान र तिम्रो मामिलाको न्याय मध्य दिनको सूर्य समान पार्नुहुनेछ। आमेन। हेर्नुहोस् त कति महत्वपूर्ण छ यहाँनिर यो खण्ड। परम प्रभुमा आनन्दित हो अनि पौलले पनि भन्नुहुन्छ प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। यहाँनिर पनि भनिएको छ प्रभुमा आनन्दित हो। जब प्रभुमा आनन्दित हुन्छौ अनि परमेश्वरले नै तिम्रो मनको असल इच्छा जे छ त्यो उहाँले पूर्ण गर्नुहुनेछ र तिम्रो हरेक काम, तिम्रो मार्ग, तिम्रो उद्देश्य परमप्रभुलाई सुम्पिदेऊ र परमप्रभुमा भरोसा राख र उहाँले नै त्यो सफल तुल्याउनुहुनेछ। तपाईँको सफल यात्रा चाहिँ परमप्रभुमा पूरा हुन्छ। तपाईँको यात्रा सफल चाहिँ प्रभुमा भरोसा राखेर हुन्छ। तपाईँको मार्ग, तपाईँको उद्देश्य चाहिँ
प्रभुमा सुम्पेर पूरा हुन्छ। अनि त्यो यस्तो सफल हुन्छ कि त्यो चाहिँ एउटा प्रभात झैं, त्यो बिहान जसरी सूर्य उदाउँदाखेरि जस्तो प्रकारको किरणहरू छरिन्छ, जस्तो प्रकारले त्यसले ज्योतिमय बनाउँछ, त्यस्तै तपाईँको जीवनको सफलता हुनेछ। अनि तपाईँको इन्साफ स्पष्ट हुनेछ, मध्य दिनको सूर्य जस्तै, होइन, त्यहाँ कुनै प्रकारको दाग हुने छैन, प्रष्ट रूपमा तपाईँको इन्साफ हुन्छ। त्यस्तो परमेश्वर जसको छत्र छायामा, जसको अनुग्रहमा हामी छौं, त्यसैले हामी चिन्तित हुनु पर्दैन। हामी ढुक्क भएर हामीले परमेश्वरमा पछ्याउन सक्छौं। उहाँ असल न्यायाधीश हुनुहुन्छ अनि उहाँको न्याय कहिले पनि तलमाथि हुँदैन। के तपाईँले विश्वासको खातिर दुःख कष्ट पाइराख्नु भएको छ? भजन संग्रह 37 पढ्नुहोस्। प्रभु यीशुमा विश्वास गर्नुहोस् र ढुक्क हुनुहोस्, तपाईँले आराम पाउनुहुन्छ, किनभने परमेश्वर न्यायी हुनुहुन्छ। सन्तहरूको साक्षीमा विश्वास गर्नुहोस् र तपाईँको जीवनको मनोरथ पूर्ण हुनेछ र तपाईँको धार्मिकता प्रभात झैं ज्योति समान र तपाईँको मामिलाको न्याय मध्य दिनको सूर्य समान हुनेछ। श्रोता, परमेश्वरले तपाईँलाई यो वचनबाट प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, हामी परमेश्वरको सन्देश सुन्दा सुन्दै हाम्रो निर्धारित समय अहिलेको लागि सकिने लागेको छ। त्यसैले जाँदा जाँदै यहाँको मनमा आजको यो कार्यक्रमसँग सम्बन्धित, यो सन्देशसँग सम्बन्धित कुनै जिज्ञासाहरू छन् भने, कुनै प्रश्नहरू छन् भने तपाईँले हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ। हामी सँगै बसेर छलफल गर्नेछौ, हामी प्रार्थना गर्नेछौ र तपाईँको जिज्ञासाहरू मेटाउने प्रयत्न गर्नेछौ। हाम्रो सम्पर्क ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ, नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर पनि छ 9841399901, 9841399901। श्रोता, यतिन्जेलसम्म कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ। यस्तै आशिषमय सन्देश लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तुता तेज रोका यहाँहरूबाट विदा हुन्छु। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको छ। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरको जीवित वचन तपाईँको माझमा ल्याउन पाउँदा म आफैलाई अति खुसी ठान्दछु। यसरी तपाईँको बीचमा परमेश्वरको जीवित वचनलाई प्रचार गर्न पाउनु मेरो निम्ति एउटा ठूलो कुरा हो। आदरणीय श्रोता मित्र, सदा जस्तै आज पनि हामी परमेश्वरको वचनलाई चर्चा गर्नेछौ तपाईँहरूको माझमा। परमेश्वर ब्रह्माण्डका सर्वोच्च शासक हुनुहुन्छ। उहाँले नियमहरू बनाउनुहुन्छ अनि ती पालन गर्नेहरू धन्यका हुन्। आकृतिहरूको पूजा गर्नु वा परमेश्वर बाहेक अरू कसैको पनि आराधना सेवा गर्नु परमेश्वरको पहिलो आज्ञालाई उल्लंघन गर्नु हो। परमेश्वरले यसरी आज्ञा गर्नु भएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु। परमेश्वर र उहाँका व्यवस्थाको विरोध गर्नेहरूलाई पवित्र शास्त्र बाइबलले गम्भीर चेतावनी दिएको छ श्रोता मित्र। तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्ति पूजकहरू र झुटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। त्यो दोस्रो मृत्यु हो। प्रकाशको पुस्तक 21 अध्यायको 8 पदले हामीलाई बताउँदछ, तन्त्र मन्त्र गर्नेहरू, झारफुक गर्नेहरू र अरू कतिपय पन्थका गुरूहरूले आफ्ना चेलाहरूलाई आफै भित्र परमेश्वरलाई खोज्ने उत्साह दिन्छन्। आफै भित्र परमेश्वरलाई खोज्नु एउटा काल्पनिक कुरा हो। त्यसमा भरोसा राख्नेहरू निराश हुनुपर्छ। प्रत्येक व्यक्तिले आफैलाई यो प्रश्न सोध्नुपर्छ, मैले पवित्र शास्त्र बाइबलमा स्पष्ट रूपमा प्रकट गरिएका परमेश्वरमा विश्वास गर्दै उहाँमा समर्पित हुने कि उहाँको विरोध गर्दै मलाई म भित्रको परमेश्वरले आगोको कुण्डबाट बचाउनेछ भनी जोखिम उठाउने। यो तपाईँको निर्णय हो। यसको निर्णय तपाईँ आफैले गर्नु पर्दछ। तपाईँको जीवनलाई बचाउने कि नाश पार्ने भन्ने निर्णय तपाईँ आफैले लिनुपर्छ श्रोता मित्र। अरूहरूले लिएको निर्णयमा तपाईँको जीवन नचलाउनुहोस्। कति पटक हाम्रो जीवनको निर्णय अरू मानिसहरूले गरिदिएका हुन्छन् र यो वास्तवमा भन्ने हो भने एकदमै जोखिमपूर्ण हुन्छ। यो संसारमा धेरै जना मानिसहरू अन्धकारलाई प्रेम गर्दछन् र ज्योतिलाई घृणा गर्दछन्, अर्थात उज्यालो उनीहरूलाई मन परिरहेको हुँदैन। यीशु आफैले हामीलाई यो सत्यता सिकाउनु भएको छ, जसले उहाँ अर्थात ख्रिस्टमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिँदैन। तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला चाहिँ यही हो श्रोता मित्र, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्दछ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। सत्यताद्वारा जिउने मानिस ज्योतिमा आउँछ। यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रश्नै देखिन्छ। सुसमाचार यूहन्ना 3 अध्यायको 18-21 पदमा हामीले यसरी पढ्न सक्छौ, ज्योति एक उपमा वा अलङ्कारिक शब्द हो जसको अर्थ धार्मिकता, भलाई, सत्यता र सबै असल र स्वस्थ कुराहरू हुन्। अर्कोतिर अन्धकारले सबै दुष्ट, झुटा, क्रूर, गलत, अन्याय र हानिकारक कुराहरूलाई बुझाउँदछ। मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई कसरी प्रेम गर्न सकेका? हामी मानव जाति पतित जाति हौ, अर्थात पतित भएका जातिहरू हौ। इतिहासका पुस्तकहरू मानिसले मानिससँगै अमानवीय व्यवहार गरेको लामो र भयानक कथाहरूले भरिएका छन्। आदम र हब्बाको पहिलो सन्तान कैनले आफ्नो भाइ हाबिललाई मारेपछि उसलाई परमेश्वरले तेरो भाइ हाबिल कहाँ छ भनी प्रश्न गर्दा के म मेरो भाइको गोठालो हुन भनी जवाब दियो। परमेश्वरले नुहाको भ्रष्ट पुस्तकको वर्णन यसरी गर्नुभएको छ, पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचार जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। उत्पत्ति 6 अध्यायको 5 पदमा हामीलाई भनिएको छ, झुटा शिक्षकहरूले हामीलाई मानिसहरू मूल रूपमा असल छन् भनी विश्वास गर्न लगाउँछन्। आगम वक्ता यर्मिया यसो भन्दै सत्य कुरा गरिरहेका छन्, मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र यर्मिया 17 अध्यायको 9 पदमा हामीले पढ्न सक्छौ। अन्धकार भनेको नैतिक र आत्मिक दुष्टता वा खराबी हो श्रोता मित्र। प्रेरित पौलले अन्धकारलाई प्रेम गर्नेहरूको विशेषता बताउँदै डरलाग्दा कुराहरू भनेका छन्। तर यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्, किनभने मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी,
हठी अरूको बदनाम गर्ने आमा बुबाको आज्ञा पालन नगर्ने बैगुनी र अपवित्र स्वाभाविक प्रेम रहितका खुसी पार्न नसकिने अरूको बदखाई गर्ने दुराचारी क्रूर असल कुरालाई घृणा गर्ने विश्वासघाती उत्तौला अहंकारले फुलेका परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने भक्तिको भेष चाहिदिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन् यस्ता मानिसहरूबाट अलग बस। आदरणीय श्रोता मित्र यी भनाईहरू तपाईँले दोस्रो तिमोथी 3:1-5 पढ्न सक्नुहुनेछ। अन्धकार र ज्योति एकसाथ मिलेर बस्न सक्दैनन्, ती एकसाथ अस्तित्वमा रहन सक्दैनन्। धार्मिकता र अधार्मिकता पनि त्यस्तै कुरा हो। कुनै पनि व्यक्तिले अधर्म र खराबी गर्छ भने ऊ धर्मी हुन सक्दैन। एक व्यक्ति एकै समयमा धर्मी र अधर्मी दुवै हुन सक्दैन। ख्रिस्टले उहाँको भनाईमा मानिसहरूलाई दुई वर्गमा बाँड्नुभयो, अन्धकारलाई प्रेम गर्नेहरू र ज्योतिलाई प्रेम गर्नेहरू। येशु ख्रिस्ट मानिसहरूलाई तिनीहरूका पापमा बचाउन आउनुभएको होइन तर पापदेखि बचाउन आउनुभएको हो। प्रेरितको पुस्तकमा ज्योतितिर आउनका निम्ति दुईवटा कुराहरू गर्नुपर्छ भनिएको छ, पश्चाताप गरेर परमेश्वरतिर फर्कनु र प्रभु येशु ख्रिस्टमा विश्वास गर्नु। प्रेरित 20:21 हामीलाई भनिएको छ, पश्चाताप भनेको पापको विषयमा हाम्रो आफ्नै विषयमा र परमेश्वरको विषयमा मन परिवर्तन गर्नु हो। मानिसले जबसम्म पाप वा अन्धकारलाई प्रेम गर्छ श्रोता मित्र तबसम्म ऊ ज्योतिमा आउन सक्दैन। पाप दुष्टता निष्ठा र छलपूर्ण कार्य हो जसले आनन्द दिने प्रतिज्ञा गर्छ तर पीड़ा दिइरहेको हुन्छ, कष्ट दिइरहेको हुन्छ। पश्चाताप गर्नु भनेको पापलाई त्यो जस्तो छ त्यस्तै देख्नु हो। जब परमेश्वरको वचनद्वारा पवित्र आत्माले पापी मानिसलाई उसको पापको भयानकता अथवा डरलाग्दो कामको निम्ति दोषी ठहराउनुहुन्छ वा कायल पार्नुहुन्छ। पाप भनेको परमेश्वरको अघि गरिएको अपमान हो। पश्चातापको फल पाप र अन्धकारदेखि फर्कनु हो श्रोता मित्र। विश्वासको फल ज्योति र ख्रिस्टतिर फर्कनु हो। ख्रिस्ट येशु संसारको ज्योति हुनुहुन्छ। हामी हरेक मानिस ख्रिस्ट येशुतिर फर्कनु आवश्यक छ। मेरो आवाज सुनिरहनु भएको प्रिय मित्रहरू, तपाईँले आज चुनाव गर्नुपर्छ, ज्योति कि अन्धकार कुन कुरा तपाईँले चुन्ने, अर्थात् धार्मिकता कि अधार्मिकता चुन्ने, सत्यता कि झूठ चुन्ने। यदि तपाईँ सत्यतालाई चुनेर ज्योतिमा आउनुहुन्छ भने परमेश्वरले तपाईँलाई बचाउनुहुनेछ र उहाँले धार्मिकतालाई प्रेम गर्ने र दुष्टतालाई घृणा गर्ने एउटा नयाँ हृदय दिनुहुनेछ। तपाईँ ज्योतिमा आउनुहोस्। श्रोता मित्र, म फेरि तपाईँलाई आग्रह गर्न चाहन्छु, ज्योतिलाई चुन्नुहोस्, ख्रिस्ट येशूलाई चुन्नुहोस् र आफ्ना सबै अधार्मिकता आफ्ना पाप र अन्धकारबाट मुक्त हुनुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईलाई यस कार्यक्रममा अभिवादन गर्न पाउँदा मलाई धेरै हर्ष लागिरहेको छ। मनको शान्ति भन्ने कुरा भोजन जत्तिकै जरूरी र महत्वपूर्ण हुन्छ भन्ने कुरा तपाई मानिलिनुहुन्छ होला। सबै कुरा भएर पनि मनमा शान्ति छैन भने मानिसको जीवन व्यर्थ हुन्छ। एक व्यक्ति हुनुहुन्छ, उहाँले भन्नुभएको छ, म आफ्नो शान्ति तिमीहरूलाई छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। यो शान्ति कसरी पाउन सकिन्छ, यही कुरा लिएर म तपाईँको अगाडि आएको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यदि यस कार्यक्रमद्वारा तपाईँ आशिषित बन्नु भएको छ र आजसम्म तपाईँले आफ्नो प्रतिक्रिया जनाउनु भएको छैन भने म तपाईँलाई उत्साह दिन चाहन्छु। एउटा कागज लिनुहोस्, कलम लिनुहोस् र आफ्ना विचारहरू हामीलाई लेखी पठाउनुहोस्। तपाईँका पत्रले हामीलाई ठूलो धाडस र उत्साह दिन्छन्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

कति मानिसहरू वैरागी जीवन जिउँछन्। हामीले पढेका छौं, सुनेका छौं यस्ता मानिसहरूको बारेमा जसले जीवनदेखि विरक्ति र सन्यास लिएर अनि हिमालको काखमा गएर बाँकी जीवन बिताए। यस्ता कतिपय कथाहरू सत्य पनि छन् र कतिवटा कल्पनाका पनि छन्। मानिस जब आफूसित भएका कुराहरूसित आफ्नो परिस्थितिसित खुशी हुँदैन तब मानिसको मन आफूसित भएका थोकहरूद्वारा सन्तुष्ट हुँदैन। तब मानिस विचलित बन्छ, छटपटी र बेचैनीले हृदयमा घर बनाउँछ, पानीबाट बाहिर निस्की आएको माछा जस्तो मान्छे बन्छ। पानीबाट माछालाई धेरै बेरसम्म बाहिर निकालियो भने के हुन्छ? त्यसको जीवन समाप्त हुन्छ, त्यो मर्छ। मानिस पनि अशान्तिको आगोमा जलेर खरानी हुन्छ। यो संसारमा धेरै मानिसहरू छन् जो जीवनमा सुख, शान्ति, सन्तुष्टता प्राप्त गर्न चाहन्छन्। यी कुराहरू प्राप्त गर्नको निम्ति उनले हर प्रकारको उपायहरू रच्दछन्, तर पनि ती प्राप्त गर्न असफल हुन्छन्। पुरानो कालदेखि नै मानिसले यी कुराहरू खोजेर आएको छ, तर पनि ठिक टुङ्गोमा पुग्न सकिरहेको छैन। आज म तपाईंलाई यो स्थायी शान्ति कसरी प्राप्त गर्न सकिन्छ यस विषयमा कुराकानी गर्नेछु। प्रभु येशूले उहाँमाथि विश्वास राख्ने उहाँका चेलाहरूलाई एक अवसरमा भन्नुभयो, म आफ्नो शान्ति तिमीहरूलाई छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। येशूले कस्तो शान्तिको बारेमा कुरा गर्नुभएको? येशूले दिनुहुने शान्ति कस्तो हो? यो कुरा हामीले बुझ्नुभन्दा अघि येशूको जीवनलाई केही मात्रामा बुझ्न आवश्यक पर्छ। येशूको जीवनको बारेमा केही कुरा बताउँछु। मानव रूप धारण गरेर परमेश्वर आफै शरीरमा यो संसारमा आउनुभयो। उहाँ एक सामान्य परिवारमा जन्मनुभयो। मानिसले जीवनमा भोग्ने दुःख सुख उहाँले पनि भोग्नुभयो। मानव जातिको निम्ति एउटा महान उद्देश्य लिएर संसारमा आउनुभएको कारण उहाँको जीवन विशेष किसिमको थियो। अर्थात् बाल्यकालदेखि नै उहाँको जीवन अरूहरूभन्दा भिन्दै किसिमको थियो। उहाँले कहिले पनि संसारका कुराहरूमा आफ्नो मन लगाउनु भएन, संसारका मानपद धन सम्पत्तिमाथि भरोसा राख्नु भएन, ती कुराहरूलाई आफ्नो जीवनको खुशी र शान्तिको आधार बनाउनु भएन। यति बेला मलाई एकजना दाईको सम्झना आइरहेको छ। त्यो परदेशमै बितेका थिए। उनी अति नै असल र सोझा मानिस थिए। उनको एउटा सुखी आनन्दित परिवार थियो। खेतीबारी राम्रै थियो। छोरा छोरीहरूलाई राम्ररी पढाउन सकेका थिए। उनकी पत्नी पनि जागरेली थिइन्। दुवै मिलेर परिश्रम गर्थे। सामान्य जीवन बिताउन उनीहरूलाई त्यति समस्या थिएन। तर एक दिन खै के मनमा लागेर आयो, त्यो दाईले विदेशमा गएर काम गर्ने विचार गरे। उमेर केही ढल्किसकेको थियो, तर पनि उनले विदेशमा गएर काम गर्ने र पैसा कमाउने सपना देखेका थिए। साँच्चै एक दिन आयो जब उनी आफ्नी पत्नी र प्यारा छोरा छोरीहरूलाई छोडेर पैसा कमाउन भनी विदेशतिर लागे। समय बितेर गयो। पहिले पहिले त उनले घरमा फोन गर्थे, तर पछिबाट त फोन पनि बन्द भयो। के भयो, कसो भयो, घरकाहरूलाई केही अत्तोपत्तो भएन। यता परिवारलाई ठूलो चिन्ता परेको थियो। गाउँका सोझासिधा मानिसहरू बिचारा कसलाई सोध्ने, कता खोज्ने? एक वर्षपछि एक दिन अचानक उनी मरेको खबर आयो। घरमा रुवावासी भयो। एक महिनापछि काठको बाकसमा राखेर पठाइएको तिनको मुर्दा शरीर मात्र गाउँमा आइपुग्यो। उनी विदेशमा गएको केही समयपछि नै बिरामी भएछन्। धेरै दुःख पाएर परदेशमै प्राण त्याग गरेछन्। कस्तो सपना लिएर गएका थिए, के भयो? हुन त सबैलाई यस्तो हुन्छ भन्ने होइन। कतिलाई त विदेशमा गएर सफलता मिलेको छ, तर पनि धन सम्पत्ति नै सबै कुरा होइन। परमेश्वरले जुन शान्ति दिनुहुन्छ त्यो मानिसको जीवनलाई धन्य र तृप्त बनाउने किसिमको हुन्छ। प्रभु येशूले भन्नुभयो, म मेरो शान्ति तिमीहरूलाई दिन्छु। येशूको शान्ति कस्तो शान्ति हो सुन्नुहोस्। येशूको शान्ति भनेको परमेश्वरको शान्ति हो, जो कुनै पनि परिस्थितिले मेटाउन वा नाश गर्न सक्दैन। संसारका थोकहरूलाई आफ्नो खुशी र शान्तिको आधार बनाउनु भएन हामीले, तर यस्ता कुराहरूमा हामीले भरोसा राख्न पर्यो जुन अनन्तका छन्, जो कहिले परिवर्तन हुँदैनन् अनि जो परमेश्वरका हुन्। उहाँले शारीरिक जीवनलाई भन्दा बढ्ता आत्मिक जीवनलाई महत्व दिनुभयो। बाइबलमा लेखिएको छ, यदि तिमीहरू ख्रीष्टसँगै जी उठाइएका छौ भने माथिका कुराहरू खोज,
जहाँ ख्रिष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरू होइन। माथिका कुराहरू भनेको कहाँका कुराहरू हुन्? ती स्वर्गका कुराहरू हुन्, पृथ्वीका कुराहरू होइनन्, परमेश्वरका कुराहरू हुन्। जसरी परमेश्वर अनन्त र अविनाशी हुनुहुन्छ, त्यसरी नै उहाँका कुराहरू पनि अनन्त र अविनाशी छन्। हामीले नाश भएर जाने यो संसारका थोकहरूमा आफ्नो आशा र भरोसा राख्नु हुँदैन। तर कति छन् जो सोच्दछन्, यदि मसँग प्रशस्त पैसा र धन भएदेखि म खुशी हुन सक्छु, मेरो जीवनमा शान्ति हुनेछ। तपाईँ पनि यस्तै सोच्नुहुन्छ कि? मैले केही वर्ष अघि काठमाडौँमा नै एकजना मानिसलाई भेटेको थिएँ, केही पाको मानिस, यसो हेर्दा केही खानदानी जस्तै देखिने, तर उसले हात पसारेर बाटोमा भिख मागिरहेको थियो। उसँग बातचित गर्दा मैले थाहा पाएँ, कुनै बेला उसको ठूलो व्यापार थियो यो शहरमा, तर जुवातास खेल्ने बानीले उसलाई खरानी बनाएको रहेछ। कुनै बेला उसित धेरै सम्पत्ति थियो, जीवनमा सुख र आनन्द थियो, तर आज पैसा र सम्पत्ति सकिएको छ। उसको पैसासँगै उसको जीवनको खुशी र आनन्द पनि समाप्त भएर गयो। आफ्नो शान्ति र खुशीको आधार पैसा र धनलाई बनाउँदा यस्तै हुन्छ। तर प्रभु येशूले भन्नुभयो, म तिमीहरूलाई जुन शान्ति दिन्छु त्यो संसारले दिने जस्तो होइन। संसारको शान्ति संसारकै कुराहरूमा अडेको हुन्छ, तर प्रभु येशूको शान्ति त्यस्तो हुँदैन। एउटा गरीब व्यक्ति छ, झोपडीमा बस्छ भने पनि यदि उसले येशूलाई चिनेको छ, उहाँमाथि विश्वास गर्छ भने येशूको शान्ति त्यो जीवनमा छ। उसको जीवनमा जस्तो सुखी परिस्थिति आए पनि उसको हृदयको शान्ति समाप्त भएर जाँदैन, किनभने उहाँको शान्ति मानिसको मनमा आउँछ तब जीवनको कुनै पनि परिस्थिति र हालतमा ऊ व्याकुल हुँदैन, भयभीत पनि हुँदैन। किन? किनकि उसले परमेश्वरको अनमोल वचनमा विश्वास गरेको हुन्छ, परमेश्वरका प्रतिज्ञामा भर परेको हुन्छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, तपाईँले आफ्नो जीवनमा शान्ति, खुशी, आनन्द, सन्तुष्टता पाउनुको निम्ति के कुरामा भरोसा राख्नु भएको छ? याद गर्नुहोस्, साँचो र सत्य कुरामा आफ्नो जीवनलाई समर्पण गर्नुहोस्। तपाईँ नाश भएर जाने, सकिएर जाने थोकहरूमा शान्ति नखोज्नुहोस्, तर अनन्तका परमेश्वरमा पाइने शान्तिको पछि लाग्नुहोस्। तपाईँको यो निर्णयले तपाईँको जीवनमा ठूलो भिन्नता ल्याउनेछ, अहिलेको जीवनमा पनि साथै मृत्युपछिको जीवनमा पनि। याद गर्नुहोस्, निर्णय गर्ने पूरा अधिकार तपाईँको हातमा छ। कुराकानी गर्दा गर्दै समयले बिस्तारै विदाईको घण्टी बजाइसकेको छ। प्रिय मित्र, हामी सबैलाई शान्ति चाहिन्छ, किनभने तनावपूर्ण संसारमा हामी बाँचिरहेका छौ। यो प्रतिज्ञा येशूले दिनुभयो, म मेरो शान्ति तिमीलाई दिन्छु, संसारले दिने जस्तो होइन। अचम्मको अलौकिक। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छ भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनुहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: नानी होइन फोहरा पनि छनौट गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरूको श्रृंखला अंक 15 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, आज म तपाईलाई यस्तो कुराको चुनौती दिन चाहन्छु जसले तपाईँको जीवनमा ठूलो आशिष ल्याउनेछ भन्ने मलाई विश्वास छ। दिनभरि मानिसहरूसँग अन्तर्क्रिया गर्दा म तपाईलाई नाली होइन तर फोहरा बन्न प्रोत्साहित गर्न चाहन्छु। यसको अर्थ के हो? म चाहन्छु कि तपाईँ अरूबाट प्राप्त गर्ने तरिकाहरू खोज्नुको सट्टा अरूलाई दिने अवसरहरू सक्रिय रूपमा खोज्नुहोस्। लुकाको पुस्तक 6:38 दियो र तिमीहरूलाई पनि दिइनेछ, मानिसहरूले प्रशस्त परिणाममा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पुल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ। प्रिय श्रोता, परमेश्वरले ती व्यक्तिहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ जो फोहरा जस्तै चम्कन खोज्छन्। परमेश्वरबाट केही प्राप्त गर्न हामीले पहिले बिउ रोप्नुपर्छ। जब हामी खाँचोमा परेकाहरूलाई सहयोगको हात पुर्याउँछौ हामी बिउ रोप्छौ जसले परमेश्वरलाई हाम्रो जीवनमा ठूलो समृद्धि ल्याउन सक्षम बनाउँछ। हामीले अरूलाई दिएको कुराबाट हामीले बराबर रकम मात्र फिर्ता पाउने छैनौं। परमेश्वरले हामीलाई हामीले अरूको सेवा गरेको त्याग भन्दा धेरै प्रशस्त मात्रामा आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ। हामी अरूलाई जति धेरै दिन्छौ त्यति नै धेरै हामी उहाँबाट फिर्ता पाउनेछौ र त्यो पनि धेरै प्रशस्त मात्रामा। पहिलो कोरिन्थीको पुस्तक 9:6 तर कुरा यही हो कि थोरै छनीले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छनीले प्रशस्तसँग कटनी गर्छ। हामी अरूलाई दिन जति धेरै अगाडि बढ्छौ त्यति नै धेरै ढोकाहरू खुल्छन् जसले गर्दा परमेश्वरले हामीलाई धनी र प्रशस्त तरिकाले आशीर्वाद दिन सक्नुहुन्छ। यदि तपाईँ अद्भुत फसल प्राप्त गर्न चाहनुहुन्छ भने निस्वार्थ दान मार्फत धेरै बिउ रोप्नु बुद्धिमानी छनौट हो। दोस्रो कोरिन्थीको पुस्तक 9:7 अनि हरेक मानिसले मनमा संकल्प गरे बहुमोजिम दियोस्, इच्छा नभई होइन न त कर्कापमा परेर, किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरले हामीलाई आवश्यकता परेर दिएको चाहनुहुन्न, हामीले खुसी हृदयले दिनुपर्छ। तपाईँले यो गर्न बाध्य महसुस गर्नु भएकोले होइन तर सधैँ दिनुहोस् किनभने तपाईँ यो गर्न चाहनुहुन्छ। अनि दिने सबैभन्दा राम्रो समय भनेको हामी दुखी र निराश भएको बेलामा हो, जब हामी आफ्नो ऊर्जा अरूको आवश्यकतामा केन्द्रित गर्छौ। यसले हाम्रो लागि ठूलो उपचार प्रदान गर्छ, हामीलाई दुखी बनाएको कुराबाट बाहिर निस्कन मद्दत गर्दछ। त्यसो योहन्नाको पुस्तक 1:4 मेरा छोरा छोरीहरू सत्यको अनुसरण गर्छ भन्ने कुरा सुन्न पाउनु भन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? जब हामी कसैको लागि केही राम्रो गर्छौ र हामीले गरेको कामको कारणले गर्दा उनीहरूको अनुहारमा मुस्कान आउँछ, यसले हामीलाई भित्रैदेखि साँच्चै राम्रो महसुस गराउँछ र त्यसले हाम्रो दुःखलाई आनन्दमा परिणत गर्न मद्दत गर्छ। मत्तीको पुस्तक 6:3-4 तर जब तिमी दान दिँदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्, तिम्रो दान गुप्त होस् र गुप्तमा दिनुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। प्रिय श्रोता, अरूलाई मद्दत गर्ने साँचो हृदयको इच्छाले दिनेहरूलाई परमेश्वरले इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ। तपाईँले अरूको लागि विशेष काम गरिरहेको कुरा अरूलाई घोषणा नगर्नुहोस्, यसलाई गोप्य राख्नुहोस् अनि परमेश्वरले तपाईँलाई यसको लागि ठूलो इनाम दिनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: सिमोनहरू कहाँ छन्? नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। मर्कुस 15 अध्यायको 21 पदबाट एउटा छोटो पाठका साथमा आएकी छु। म तपाईँको लागि त्यो दृश्यको वर्णन गर्छु। कलवरी जाने बाटो थुलाम मेरो भीड़भाड़ छ। येशु जसलाई कुटपिट गरिएको छ र रक्ताम्य हुनुहुन्छ, आफ्नो क्रूस बोक्न संघर्ष गरिरहनु भएको छ। क्रूसमा टाँगिने प्राय अपराधीहरूले क्रूसको तेस्रो काठ आफैले बोकेर लैजानु पर्थ्यो, जसको तौल करिब 50 पाउण्ड अर्थात 22 किलो जति हुन्थ्यो। येशुले आफ्नो क्रूसको भारी काँधमा राखेर यात्रा शुरू त गर्नुभयो, तर पन्तियस पिलातसको आदेशमा दिएको कोर्राको प्रहारले गर्दा उहाँ निकै कमजोर भइसक्नु भएको थियो। कोर्रा लगाएपछि उहाँलाई रोमी शासकको न्याय दरबारमा लगियो, जहाँ रोमी सिपाहीहरूको एउटा समूहले उहाँमाथि थुक्यो र लौरोले पटक पटक हिर्कायो। बाइबलले उल्लेख गर्न नचाहेका अरू कति यातनाहरू उहाँलाई दियो होला, कसलाई थाहा। यति भन्नु पर्याप्त छ कि त्यस घड़ीमा येशुको शरीरमा थोरै पनि शक्ति बाँकी थिएन। त्यसैले जब उहाँ लड़खराउनुहुन्छ, मर्कुस 15:21 भन्छ, साइरिनी भन्ने शहरका सिमोन नाम गरेका एकजना मानिस जो अलेक्जेन्डर र रूफसका पिता थिए, गाउँबाट शहरतिर आउँदै गर्दा त्यही बाटोमा भएर जाँदै थिए। सिपाहीहरूले उनलाई येशुको क्रूस बोक्न कर लगाए। शुरूमा त येशु यति कमजोर हुनुभयो कि एकजना बटुवालाई मदतको लागि जबरजस्ती बोलाउनु पर्यो भन्ने सोच्दा मेरो मन दुख्छ। र यो याद गर्नु रोचक छ कि सिमोन केवल त्यही बाटो भएर जाँदै थिए जब उनलाई क्रूस बोक्न बाध्य पारियो। बाइबलले यो विवरण उल्लेख गरेको छ कि सिमोन गाउँबाट शहरतिर आउँदै थिए भने येशु शहरबाट बाहिर डाँडातिर जाँदै हुनुहुन्थ्यो। सिमोन एकतर्फ जाँदै थिए, येशु अर्कोतर्फ। उनीहरूको भेट हुने कुनै योजना थिएन, तर त्यही बेला एक सिपाहीले सिमोनको कुइनो समात्यो र आदेश दियो। जब सिमोनले येशूको काँधबाट त्यो क्रूस उठाए, म कल्पना गर्न सक्छु कि हाम्रो प्रभुले कस्तो राहत महसुस गर्नुभयो होला। धेरै मानिसहरूलाई धेरै प्रकारले मदत गरिसकेपछि अन्तत त्यहाँ उहाँलाई मदत गर्ने एकजना मानिस थियो। अघिल्लो रात र दिनभरि येशूले केवल दुर्व्यवहार मात्र भोग्नु भएको थियो, तर अब अचानक त्यो मानिस उहाँको भारी हलुका गर्न र मदत गर्न त्यहाँ आइपुग्यो। यो बहुमूल्य कथाले मलाई ती मानिसहरूको सम्झना गराउँछ जसले कठिन भारीहरू बोकिरहेका छन्। तपाईँले अक्सर उनीहरूलाई यसो भनिरहेको सुन्नुहुनेछ, यो मेरो क्रूस हो जुन मैले बोक्नै पर्छ। यी मानिसहरूलाई भारी बोकिदिने व्यक्तिहरूको खाँचो छ, उनीहरूलाई मदत चाहिन्छ, र एक प्रकारले उनीहरूको नबोलिएको पुकार यस्तो हुन्छ, मेरो सिमोन कहाँ छ? तर कसले मदत गर्छ त? सिमोन जस्तै तपाई पनि सायद गहिरो अभावमा परेको व्यक्तिको विपरीत दिशामा हिँडिरहनु भएको हुन सक्छ। तपाईँको बाटो केही बेरका लागि मात्र ठोकिएको हो, तपाईँलाई मदत गर्न किन भनियो त? तपाईँले त्यस खाँचोमा परेको व्यक्तिलाई भेट्ने कुनै योजना थिएन। सिमोनका लागि जस्तै यो सबै तपाईँको लागि पनि एउटा अचम्मको कुरा हुन सक्छ, वा सायद तपाईँ आफूलाई एक निर्दोष बटुवाको रूपमा देख्नुहुन्छ जसलाई सेवामा जबरजस्ती धकिलिएको छ। सायद तपाईँले पक्षघात भएकी फुपूको हेरचाह गर्नु परेको छ, वा अस्पतालमा भर्खरै घर फर्केका छिमेकीलाई मदत गर्नु परेको छ। सायद तपाईँलाई कुनै आफन्तलाई किमोथेरापीका लागि लैजान वा गम्भीर रोग लागेका सहकर्मीलाई हात दिन आग्रह गरिएको होला। धर्मशास्त्रमा येशूले भन्नुभएको छ कि जब तपाईँ यी साना भाइहरूमध्ये एकलाई मदत गर्नुहुन्छ, त्यो उहाँकै सेवा गरे सर हो। र एक अर्थमा जब तपाईँ खाँचोमा परेका इसाईहरूलाई मदत गर्नुहुन्छ, तपाईँ शाब्दिक रूपमा ख्रिस्टको शरीरलाई मदत गर्दै हुनुहुन्छ। ठ्याक्कै सिमोनले त्यो धुलाम्य र भीड़भाड़ भएको सड़कमा गरे जस्तै। शुरूमा सिमोनलाई जस्तै यो कार्यले तपाईँलाई आश्चर्यमा पार्न सक्छ, तपाईँका योजनाहरू बिथोलिन सक्छन्, तपाईँलाई आफूमाथि बोझ थपिएको जस्तो लाग्न सक्छ। तर जब तपाईँ कुनै दुखी साथी वा परिवारको सदस्यको भारी बोक्नुहुन्छ, म पक्का छु कि तपाईँको दृष्टिकोण परिवर्तन हुनेछ, विशेष गरी जब तपाईँ उनीहरूको अनुहारमा राहत र कृतज्ञताको मुस्कान देख्नुहुन्छ। तपाईँले अरू कसैको सिमन हुनु पाउनु कति ठूलो सुअवसर रहेछ भन्ने कुरा थाहा पाउनुहुनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को एक्जाम पनि सकियो,
1: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
4: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
3: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहमको।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा। आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिन्छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी हाम्रा टाढा नजिक रहनुभएका प्रियजनहरू जसलाई हामी सम्झिरहेको छौं न्यानो सम्झना स्वरूप कार्यक्रम मार्फत एकमुष्टमा व्यक्त गर्दै आइरहेको छौं। जयमसी हजुर, हामी उहाँहरूलाई जयमसी अभिवादन व्यक्त गर्दछौ र सँगसँगै हामी अर्को एउटा महत्वपूर्ण कार्य गर्छौं। हामी क्षमा लिन्छौ, संसारमा छौं, मानिसहरू हौं, कचोटि हृदयदेखि नै हामीले क्षमा लिन दिन एकदमै महत्वपूर्ण छ र यही कार्यलाई पनि हामी निरन्तर अगाडि बढ़ाउँदछौ। तपाईँ क्षमा लिन दिन चाहनुहुन्छ भने पनि अवश्य आफ्नो हृदयमा भएका ती सबै कुराहरूलाई तपाईँले व्यक्त गर्नुभएर स्वतन्त्र हुन सक्नुहुनेछ क्षमा लिएर दिएर। र फोन गर्नुहोला 01-47-70-754, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने, अनलाइन मार्फत सुन्दै हुनुहुन्छ व्हाट्सएप कल गर्न चाहनुहुन्छ भने 98-23-44-646, 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसीह। हाम्रो शोभाजी बोल्दै हुनुहुन्छ। हजुर, आरामै हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ हामी शोभाजी। र आज तपाईँ कार्यक्रम मार्फत कुकुसलाई सम्झिन चाहनुहुन्छ, जय मसीह भन्न चाहनुहुन्छ? हुन्छ शोभाजी, धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो तपाईँसँग पनि धेरै समयको पछि आज कुराकानी गर्ने अवसर प्राप्त भएको छ। धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ हामी छुटौं शोभाजी। जय मसी हाम्रो शोभा मिश्रजी हुनुहुन्छ, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम जय मसीहबाट उहाँले आफ्नो न्यानो अभिवादन जय मसीह व्यक्त गरेर जानुभएको छ। पालो तपाईँको श्रोता फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई मुष्टमा तपाईँले भन्न सक्नुहुनेछ जय मसीह। क्षमालिनी दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी गर्न अलिकति हामी असमर्थ भयौं, तर केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। एउटा गीतको साथ दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत राख्यौं र फोन लाइनमा कोही श्रोता आउनु भएको जानकारी मैले पाइसकेको छु। उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर फोन लाइनबाट बाहिरिसक्नु भएको छ र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम जय मसीह सुन्दै हुनुहुन्छ। जहाँ हामी जय मसीह अभिवादन एक मुष्टमा हाम्रा प्रियजनहरूको लागि हामी उहाँहरूलाई सम्झिएर व्यक्त गरिरहेको छौं, जय मसीह अभिवादन व्यक्त गरिरहेको छौं। र फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-43-44-46 98-43-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँले हामीलाई कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: क्रिस्टियन जाति सारा दिनको जिन्दगीमा गरौँ जयमसी अभिवादन। हाम्रो पुनः बहिनी लागि
0: जय मसी सुमनजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै एकदमै प्रभुको अनुग्रह कृपाले आजको दिनसम्म घमाइलो रमाइलो दिन देख्न पाएको छु। प्रभुलाई धेरै धेरै धन्यवाद। अनि हजुरहरू जस्तो व्यक्ति हामीले पाउनु भनेको एकदमै एकदमै महत्वपूर्ण कुरा हो।
0: एकदमै आरामै छौ हामी पनि सुमनजी, यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। र आज तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ कार्यक्रम मार्फत र जय मसी भन्न चाहनुहुन्छ?
1: जय मसी अभिवादन भन्नु पर्दाखेरि त धेरै साथीहरू, धेरै मित्रहरू, धेरै परमेश्वरको अग्रजन प्रियजनहरू धेरै हुनुहुन्छ। हामीले जय मसी दिएर पनि सकिँदैन, धेरैजना हुनुहुन्छ। तर म अहिले सुन्दर बिहान सुन्दर अवसरको निम्ति एकदमै हजुरको एकदमै त्यो प्रोग्राम म सुनिरहेको छु, मैले आशिष पाइरहेको छु। अनि विशेष गरी हाम्रो पुनः पहिलाई मेरो आन्तरिक हृदयदेखि जय मसी अभिवादन भन्न चाहन्छु। विजय सरलाई जय मसी अभिवादन, मसी अभिवादन। हाम्रो सुगन सरलाई जय मसी अभिवादन, हाम्रो सरलाई जय मसी अभिवादन भन्न चाहन्छु। गिरीलाई जय मसी अभिवादन, यसै गरी हाम्रो ज्ञानो पहिला जय मसी अभिवादन भन्न चाहन्छु। हाम्रो मिनिङमा पहिला जय मसी अभिवादन, हाम्रो सन्ध्या पहिला जय मसी अभिवादन, सन्ती पहिला जय मसी अभिवादन, सुनिता सरलाई जय मसी अभिवादन, हाम्रो हिरो सर अब्राहम सरलाई जय मसी अभिवादन भन्न चाहन्छु। यसै गरी हाम्रो आयुष सरलाई जय मसी अभिवादन भन्न चाहन्छु। तार्जन गुरुङ सरलाई जय मसी अभिवादन, अनि यसै गरी हाम्रो कुमार विश्व सरलाई जय मसी अभिवादन, अनि यसै गरी हाम्रो राज सरलाई जय मसी अभिवादन, दादा निपाने सर जुन ठाउँमा हुनुहुन्छ उहाँलाई जय मसी अभिवादन भन्नु चाहन्छु। अनि साथै यसै गरी यान्दु खटोडाजीलाई जय मसी अभिवादन, केतु रोटाजीलाई जय मसी अभिवादन, सुदेन सुमन पाण्डेजीलाई जय मसी अभिवादन, हरिजी कजीलाई जय मसी अभिवादन, केतु सरलाई जय मसी अभिवादन, नारायण शर्माजीलाई जय मसी अभिवादन, मंगल मान महर्मनजीलाई जय मसी अभिवादन, हाम्रो यसै गरी हाम्रो मिन कुमार राईलाई जय मसी अभिवादन, उहाँको परिवारलाई जय मसी अभिवादन भन्न चाहन्छु। अहिले मेरो नामै लिएर जानुभयो हाम्रो शोभा बहिनीलाई म जय मसी अभिवादन, उहाँको परिवारलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन भन्नु पर्दाखेरि हाम्रो यशु भक्तजीलाई जय मसी अभिवादन, उहाँको साउन्ड मैले नसुनेको धेरै नै भयो, उहाँलाई जय मसी अभिवादन जुन परिस्थितिमा जुन स्थितिमा हुनुहुन्छ। अनि यसै गरी म जय मसी अभिवादन हाम्रो हरिरोकाजीले पनि अचेल फन्डा गर्नुहुन्न, उहाँलाई जय मसी अभिवादन, सावित्री रोकाजीलाई जय मसी अभिवादन। अनि जय मसी अभिवादन भन्नु पर्दा चाहिँ हाम्रो परमेश्वरको दास छोरी प्यारा छोरी हाम्रो चन्द्रमा बहिनीलाई जय मसी अभिवादन, उहाँको साथीलाई जय मसी अभिवादन, उहाँको परिवारलाई जय मसी अभिवादन। अनि जय मसी अभिवादन भन्न चाहन्छु जसले ओकलढुङ्गाबाट कन्ट्याक्ट गर्नुहुन्छ, हाम्रो हन्डा बहिनीलाई जय मसी अभिवादन, उहाँको दाई भाउजूलाई जय मसी अभिवादन भन्न चाहन्छु। जय मसी अभिवादन भन्नु पर्दा छ उत्तम शिवपतिजीलाई जय मसी अभिवादन, विद्या रक्षाजीलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादनमा हामीले कहिले पनि छुटाउनु हुँदैन। हाम्रो अमिता बहिनीलाई जय मसी अभिवादन, हाम्रो यसै गरी हाम्रो मिस्पा बहिनीलाई जय मसी अभिवादन, माया बहिनीलाई जय मसी अभिवादन, हाम्रो यसै गरी लक्ष्मी मगर बहिनीलाई जय मसी अभिवादन, लक्ष्मी सुन्दास बहिनीलाई जय मसी अभिवादन, हाम्रो यसै गरी सुन्दरी तामाङ पनि हराइराख्नु भएको छ उहाँलाई जय मसी अभिवादन, हाम्रो सुमित्रा बहिनीलाई जय मसी अभिवादन, तारा बहिनीलाई जय मसी अभिवादन। अनि जय मसी अभिवादन भन्नु पर्दा छ हामीले यसै गरी हाम्रो पम्फा रोक्काजीलाई जय मसी अभिवादन, उहाँको दाईलाई म जय मस्या जी दादन सम्झना साथमा भएर भन्न चाहन्छु पपाजीलाई जय मस्या जी दादन हाम्रो संगीता हिमालजीलाई जय मस्या जी दादन सावित्री खड्काजीलाई जय मस्या जी दादन अनि यसै गरी हाम्रो दिनाजी दिनाजीलाई जय मस्या जी दादन भन्न चाहन्छु हाम्रो यसै गरी हाम्रो रेखा थापा कुँवरलाई जय मस्या अझै पादन भन्न चाहन्छु जसले पोखराबाट कन्ट्याक्ट हुनुहुन्छ उहाँ बहिनीले अझै कन्ट्याक्ट गर्नुहुन्छ उहाँको साउन्ड पनि मैले सुनेको छैन एकदमै उहाँलाई पनि हाम्रो रूपा पहिला जय मस्या अझै पादन अनि एकदमै हाम्रो मित्र हरिबोल बुढाथोकी एकदमै उहाँले रिजिट कार्यक्रम लिएर आउनुहुन्छ एकदम राम्रो चुर्चिला लाग्छ उहाँको उहाँलाई पनि बिर्सिनु नसकिने व्यक्ति छ धेरै ध्यानीय कुराहरू लिएर आउनुहुन्छ उहाँले एकदम रोचक र एकदम आशिषमय कुरा लिएर आउनुहुन्छ अनि उहाँलाई पनि जय मसी अभिवादन उहाँको परिवारलाई जय मसी अभिवादन भन्न चाहन्छु अनि हाम्रो जस्तै सिक्किमबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो अर्जुन प्रधानजीलाई जय मसी अभिवादन दिल कुमार राजा जय मसी अभिवादन सोम कुमार मित्र हरिबोल बुढाथोकी एकदमै उहाँले रिजिट कार्यक्रम लिएर आउनुहुन्छ एकदम राम्रो चुर्चिला लाग्छ उहाँको उहाँलाई पनि बिर्सिनु नसकिने व्यक्ति छ धेरै ध्यानीय

0: अभिवादन आज काजीलाई जन्ममासी अभिवादन हाम्रो विनोद काजीलाई जन्ममासी अभिवादन हाम्रो धर्म हाम्रो दिन हाम्रो धर्म राज विनोद बरालजीलाई जन्ममासी अभिवादन भन्न चाहन्छु। साथै जोन शेरजी पनि अझै आउनुहुन्न, उहाँलाई जन्ममासी अभिवादन, रुबेन राईलाई जन्ममासी अभिवादन, राम कुमार राईलाई जन्ममासी अभिवादन, आशिष राईलाई जन्ममासी अभिवादन, सन्तोष राईलाई जन्ममासी अभिवादन, शान्ति राईलाई जन्ममासी अभिवादन, अजय राईलाई जन्ममासी अभिवादन, जन्ममासी अभिवादन हाम्रो पटना परिवारलाई जन्ममासी अभिवादन भन्न चाहन्छु म। अनि यसै गरी सम्पूर्ण मित्रहरू जसले एफएममा कन्ट्याक्ट गर्नुहुन्छ, हाम्रो जमुना राणाजीलाई जन्ममासी अभिवादन, हाम्रो दुर्गा पास्नेजीलाई जन्ममासी अभिवादन भन्न चाहन्छु। सम्पूर्ण नामै लिएर त धेरै धेरै धेरै टाइम लाग्छ, अनि अरू साथीहरूलाई पनि टाइम दिनुपर्दछ। अनि सम्पूर्णलाई पनि एफएममा कन्ट्याक्ट गर्नुहुने मित्रहरू, सुन्नुहुने मित्रहरू, भाग लिने मित्रहरू सम्पूर्णलाई म जन्ममासी अभिवादन भन्न चाहन्छु। मेरो प्रहार मण्डलीको सम्पूर्ण दादा दाजुभाइ दिदी बहिनीहरूलाई पाचर प्रचारक एनट बिकन सम्पूर्णलाई म सुमण्डलको तर्फबाट जन्ममासी अभिवादन भन्न चाहन्छु। अनि विशेष गरी पोखरावासीलाई जन्ममासी अभिवादन भन्न चाहन्छु। अनि विशेष गरी मैले क्षमा माग्नु पर्दा म संसारमा छु, म शरीरमा छु, मैले हेरेर कतिपटको जानेर नजानेर मैले भुल गल्ती अधर्म कहाँ गएर म सुकिरहेको हुन्छ, कहाँ गएर लडिरहेको हुन्छ, कति कुरामा मेरो हेराइ बोलाइ उठाइ बसाइ पहिला पहिलाले परमेश्वरको दृष्टिमा, किनभने परमेश्वर जस्तो म छैन, यसै कारण मद्वारा कति प्रकारको भुल गल्ती अधर्म हुँदा त म परमेश्वरको क्षमामा प्राप्त चाहन्छु। अनि क्षमा प्राप्त चाहन्छु सम्पूर्ण गुण एकदम परिवार दाजुभाइ दिदी बहिनीसँग म क्षमा प्राप्त चाहन्छु। सुनिराख्नु हुने सम्पूर्ण आदरणीय दाजुभाइ काका दिदी बहिनीहरूसँग म क्षमा चाहन्छु बहिनी।
1: र एकदमै धेरै धन्यवाद सुमनजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी सर। हाम्रो सुमन राईजी हुनुहुन्थ्यो, माता तीर्थबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो। उहाँले सम्पूर्णलाई एकदमै न्यानो अभिवादन जयमसी व्यक्त गर्नुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ। पालो तपाईँको हो, फोन गर्न सक्नुहुनेछ, फोनलाई एकदमै खुला रहेको छ। हामी एकअर्कालाई सम्झिरहेको छौं र न्यानो अभिवादन व्यक्त गरिरहेको छौं। एउटा गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ, फोन गर्दै गर्नुहोला। गीत पछि उपस्थित हुने नै छौ भन्दै थियौ, तर फोन लाइनमा कोही श्रोता आउनु भएको जानकारी मैले पाएको छु। म उहाँलाई पर्खाइरहन चाहन्न, को हुनुहुन्छ? हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर फोन लाइनबाट बाहिरिसक्नु भएको छ। र फोन गर्दै गर्नुहोला श्रोता, म पनि एउटा गीत पछि उपस्थित हुने नै छु।

0: निगनिमिटी गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा उहाँलाई स्वागत गरौँ। हेलो, कोही हुनुहुन्थ्यो तर उहाँ फोनलाइनबाट बाहिरिनु भएको छ र आज अलिकति हामीले कुराकानी गर्नको लागि चाहिँ असमर्थ भइरहेको छौँ। तर पनि केही छैन, तपाईँलाई एकदमै प्रयास गर्नुहोला फोन गर्नको लागि। र कोही हुनुहुन्छ फोनलाइनमा उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर एकदम आनन्द सन्चै छु, राम्रो छु।
0: हजुर, प्रभुलाई धन्यवाद भएको होस्। र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ र जय मसी भन्न चाहनुहुन्छ?
1: हुन्छ, सुन्दा सुन्दै नै कति रमाइलो भएको, मनमा भित्र कति आनन्द भएको के है। हाम्रो परमेश्वर यति महान परमेश्वर हुनुहुन्छ, अनि मलाई त खुसी खुसी भएर सुनि सुन्दा त म भित्र यति आनन्द आइरहन्छ है। धन्यवाद, विशेष गरी परमेश्वरलाई धन्यवाद छ, धेरै धेरै धेरै धन्यवाद। दिएर नसक्नु छ मैले विश्वास गरेको परमेश्वर, मैले गरिनँ, उहाँले मलाई गर्नुभयो, म त अब छोड्न सक्दिनँ नि त। अनि यस्तो साथी छोड्न कहाँ सक्छ कसले है। भत्रागोलको जिन्दगी थियो, अनि मान्छेले कस्तो एउटा घाँटीमा खुक्री राखेर रेप्न मात्रै बाँकी थियो मलाई भनौँ। अनि त्यो अवस्थाबाट मैले यस्तो ठुलो यस्तै महान साथी पाएको छु। मेरो परमेश्वर यति साथी, मेरो साथीलाई के गर्ने, मान्छे जस्तो भएर भेट भएर चाहिँ हुन पर्छ हो, त्यहाँनिर भेट भएछ मसँग त भेट भइ आज आज राति नै भनौँ ल, गइदिनमा भेट भएको छु। को रहेछ त उहाँको त वचन रहेछ कि, परमेश्वरको वचन रहेछ भेट हुने भन्ने कुरा। यस्तो हुन्छ, यति महान परमेश्वर हुनुहुन्छ, अनि धन्यवाद छ। विशेष गरी हजुरहरूलाई धन्यवाद, मलाई म आशिषमा भए गुड न्युजबाट, म सबै गुड न्युज परिवारलाई म चाहिँ मलाई चाहिँ फुत्किन दिनुहुन्न मेरो प्रभुले। एकछिन पनि मलाई कतै कुनै च्यानल मलाई एकछिन हेर्छु गुड न्युज। अहिले त यहाँ डाटा तानेर आएँ अर्को मोबाइलमा, अनि यसमा त हेर्न अलिकति 18-19 रुपियाँ बाँकी कति थियो, खाइदिएछ वान गर्दा त, अनि गाडी चाहिँ अब निस्कल जाने 9 रुपियाँ बाँकी छ, त्यो त्यति हो। अनि मेरो प्रभुलाई धन्यवाद, अनि यही हो चलाउने, अब जसरी बिस्तारी कराए नि कराओस् यो धेरै साथ गर्नु
0: पर्छ।
1: धन्यवाद, अनि हजुर म चाहिँ भन्छु गुड न्युज परिवारलाई है, हजुर सबैलाई नछोडिकन, अनि मेरो मण्डली परिवारलाई जय मेसी भन्छु है। अनि मेरो उता छोरी महाजन उहाँले नि सुनिरहनु भएको छ, बहिनीलाई नि धेरै धन्यवाद जय मेसी। उहाँको बाबु कस्तो अवस्थामा हुन्छ अहिले पनि उसलाई चाहिने चिज नभई हुँदैन, अनि त्यो चाहिन्छ, अनि अनेक पार गरेर ल्याएर नि दिनुहुन्छ ती जराहरू। अनि धन्यवाद छ बहिनीलाई, बाबुलाई खुसी बनाएर राख्नु भएको छ धन्यवाद छ, अनि परिवारलाई खुसी बनाउनु भएको छ धन्यवाद छ। अनि जय मसी, अनि जो जति फोन गरेर जानुभयो, सुमन भाइ बोलेर जानुभयो, मैले त त्यति साह्रै धेरै सुने जस्तो लागेन, आज सुने धन्यवाद जय मसी। अनि विश्वव्यापी एक्लो दिदी बहिनी नि सुन्दै हुनुहुन्छ, कोहीले नसुन्नु भएको होला नभ्याएर, सबैलाई जय मसी अभिवादन
0: गर्छु
1: मेरो मण्डलीबाट, अनि सम्पूर्ण नछोडिकन जय मसी अभिवादन। पोखरा, लमजुङ, गोर्खा, तनौ सबैले सुन्नु भएको छ यो गुड न्युज, अनि सुन्ने जतिलाई मेरोबाट पुनःबाट जय मसी अभिवादन। अनि मैले क्षमा माग्दाखेरिमा चाहिँ माग्छु परमेश्वरसँग क्षमा माग्छु है, अनि म चाहिँ कहाँनिर चुक्या हुन्छु, मबाट धेरै मन दुखिया नि हुन्छ मान्छेहरूको, त्यो कारण चाहिँ प्रभु जान्नुहुन्छ, नदुखोस् है, क्षमा दिन सकम क्षमा लिन सकम बहिनी जय मसी।
0: हजुर हुन्छ, धन्यवाद पुनाजी।
1: ज्ञानु बहिनीलाई जय मसी भन्छु है, म ज्ञानु बहिनीलाई सम्झिन्छु, मेरो प्यारो बहिनी पुनम बहिनी, प्यारो बहिनी ल जय मसी।
0: हुन्छ धन्यवाद, जय मसी। राम्रो पुना थापाजी हुनुहुन्थ्यो र उहाँले आफ्नो न्यानो अभिवादन जय मसी व्यक्त गरेर साथ दिनु भएको छ, र हामी एकदमै धन्यवाद दिन चाहन्छौ। र तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ र आफ्नो हृदयको आभार भनौँ अथवा न्यानोपना बाँड्न सक्नुहुनेछ, जयमसी अभिवादन विशेष गरिकन तपाईँले बाँड्न सक्नुहुनेछ। र फोनलाई एकदमै खुला रहेको छ र हामी एउटा गीतको साथ फेरि पनि यो समय तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: गीत बजी पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो जय मसी. हाम्रो लक्ष्मी मगर्जी बोल्दै हुनुहुन्छ. हजुर सन्चै आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकै छु. परमेश्वरको अनुग्रह कृपा हजुरहरूको प्रार्थना मण्डलीको प्रार्थनाले एकदम ठिकै छु म्याम. हजुरलाई कस्तो आइसिन्छ? परिवार कस्तो
0: आइसिन्छ? एकदमै आरामै छौँ हामी पनि. र आज कार्यक्रम मार्फत तपाईँ को कसलाई समस्या अभिवादन भनेर सम्झिन चाहनुहुन्छ?
1: हजुर म्याम, सर्वप्रथम परमेश्वरलाई धन्यवाद. यो दिन आज हाम्रो निम्ति फेरि पनि नयाँ दिन देखाउनु भयो अनि यो नयाँ दिनमा फेरि पनि हजुरहरूसँग जोडेर अनि परमेश्वरको महिमा गर्ने अवसर मौका पायौँ. एकदमै परमेश्वरलाई धन्यवाद. अनि यो समय त्यहाँ छ हजुरलाई पनि म धन्यवाद भन्न चाहन्छु. अनि सर्वप्रथम हजुरलाई नै म जयमसी अभिवादन भन्न चाहन्छु म्याम. हजुरको सम्पूर्ण परिवारलाई जयमसी अभिवादन भन्न चाहन्छु यो समय. अनि गुड न्युज एफएम फोन उठाउने सर हुनुहुन्छ, उहाँको परिवारहरूलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु. सानो म्यामलाई जयमसी अभिवादन, सन्ध्या म्यामलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु. अनि कुमार अब्राम सरलाई पनि हृदयदेखि जयमसी अभिवादन. अनि जनार्दन गिरी सरलाई जयमसी अभिवादन भन्न चाहन्छु. अनि सुनिल सरलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु म्याम. अनि न्युज एफएममा कार्यक्रम चलाउनेहरू सम्पूर्णलाई, गायककार, सङ्गीतकार, रचनाकार सम्पूर्णलाई नछुटा जयमसी अभिवादन भन्न चाहन्छु. बिहान बिहान 6 बजी जुन प्रार्थना गरिदिन्छ उता गुरुबाले हल्ला पनि जयमसी अभिवादन. वचन ल्याउनु हुने कार्यक्रम, हरेक कार्यक्रम ल्याउनुहुन्छ हजुरहरूले. मेरो हृदयदेखि जयमसी अभिवादन भन्न चाहन्छु नछुटाइकन सम्पूर्णलाई म्याम. अनि पुना दिदीले भर्खरै फोन गरेर गएछ, उहाँलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु. सुमन दाईलाई मेरो हृदयदेखि जयमसी अभिवादन, उहाँको सम्पूर्ण परिवारलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु. सङ्गीता दिदीलाई जयमसी अभिवादन. चन्द्रमाया मगर दिजुलाई जयमसी अभिवादन. पम्फा रोक्का दिजुलाई जयमसी अभिवादन, उहाँको परिवार सम्पूर्णलाई. पम्फा गोपाली दिजुलाई पनि जयमसी अभिवादन. उहाँको आमा बिरामी हुन्छ, कस्तो हुन्छ, यहीँदेखि सम्झना जयमसी अभिवादन भन्न चाहन्छु. अनि सारा दिदीलाई जयमसी, कुमार राई दाईलाई जयमसी अभिवादन. माया दिदीलाई जयमसी अभिवादन भन्न चाहन्छु. अर्जुन प्रधान जुन सिक्किमबाट फोन गरेको छ, उहाँलाई जयमसी अभिवादन. हरिपुर बुढा छोकी उहाँलाई पनि जयमसी अभिवादन. दार्जिलिङबाट फोन गरेको छ, उहाँलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु. यचु भक्तलाई जयमसी अभिवादन. दिल कुमार राई दाईलाई जयमसी अभिवादन. बिना दिदीलाई जयमसी अभिवादन. दुर्गा दिदीलाई जयमसी अभिवादन. उत्तम शिवकोटी पास्टर गुवा उहाँलाई पनि जयमसी अभिवादन. सङ्गीता रिमाल दिजुलाई जयमसी अभिवादन. अनिता महर जन दिजुलाई जयमसी अभिवादन. गोविन्द आचार्य उहाँलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु. सावित्री खड्का दिजुलाई जयमसी अभिवादन. माया मगर दिजुलाई पनि जयमसी अभिवादन. अनि सन्ध्या बहिनीलाई जयमसी अभिवादन. पोखराबाट फोन गरिसिन्छ रश्मिला बोहरा, जयमसी अभिवादन भन्न चाहन्छु. यो समय यो घरि जतिजनाले जहाँ जहाँबाट फोन गरिसिन्छ हरलाई नछुटाइकन मेरो हृदयदेखि जयमसी अभिवादन. 14 अञ्चल 75 जिल्लादेखि गुड न्युज एफएमलाई फोन गरिसिन्छ, सुन्नुहुने, फोन गर्नुहुने, कार्यक्रममा जोडिनुहुने सम्पूर्णलाई जयमसी अभिवादन भन्न चाहन्छु. मेरो मण्डली परिवार टालसी खेल मूलपानी दुइटै मण्डली परिवार, मेरो पास्टर बुवा उहाँलाई जयमसी अभिवादन, गुरुआमालाई जयमसी अभिवादन, राजुभाइको परिवार सम्पूर्णलाई जयमसी अभिवादन, अनि राजन भाइको परिवारलाई जयमसी अभिवादन, कृष्णकाजी दाईको परिवारलाई जयमसी अभिवादन, अनि ज्ञानीको परिवारलाई जयमसी अभिवादन, अनि शर्मिला दिदीको परिवारलाई जयमसी अभिवादन, फुलमा दिदीको परिवारलाई पनि जयमसी अभिवादन, अनि भगवती दिदीको परिवार, ललिता दिदीको परिवार, सम्पूर्ण मेरो मण्डली परिवार, जति किन्त दुइटै मण्डलीलाई नछुटाइकन मेरो हृदयदेखि म जयमती अभिवादन भन्न चाहन्छु म्याम।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला लक्ष्मीजी?
1: छ नि म्याम, हामी संसार शरीरमा छौँ, कति कुराहरू जानी नजानी परमेश्वरलाई हामीले मन नपर्ने शब्दहरू हाम्रा ओठमा निस्किराखेको हुन्छ होला, त्यस कारणले परमेश्वरको कति चित्त दुखाइराखेको हुन्छौँ हामी, कति पाप गरे प्रभुको चित्त दुखाएका होला म्याम। हामी संसार शरीर भएको मानिसहरूले झुकेर झुकेर कुनै दिन कति पापहरू गरिराखेका हुन्छौँ होला, भुल गल्ती जान अन्जानमा। म मेरा सबै गएका दिनका हरेक अधर्म पाप जानी नजानी मेरो हिराइबाट बोलाइबाट न्यायबाट मेरा हरेक सोचाइबाट भएका हरेक भुल टुटी गल्ती अधर्मलाई म परमेश्वरको अगाडि नै मेरो पाप स्वीकार गर्दै म प्रभुसँगै हृदयदेखि पश्चातापको साथ म क्षमा माग्न चाहन्छु। अनि हजुरहरूसँग पनि मैले गुर्मी जफामा बोल्दै गर्दा कति कुराहरू जानी नजानी बोलिराखेको हुन्छु होला म्याम, त्यस कारणले हजुरहरूको कुनै चित्तहरू दुखिराखेको छ भने हजुर लगायत गुड न्युज एफएम सम्पूर्ण परिवारसँग म क्षमा माग्न चाहन्छु। अनि मेरो साथीहरू फोन गर्दै गर्दा मैले कतिको नामहरू लिन छुटेको हुन्छु, मैले बोल्दै गर्दा कतिको चित्त दुखेको छ भने महरू सम्पूर्णसँग पनि म एकदमै क्षमा माग्न चाहन्छु अनि म क्षमा पनि दिन चाहन्छु म्याम।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि लक्ष्मीजी। अहिलेलाई छुटौँ हामी, जय मसी।
1: हुन्छ म्याम, धन्यवाद।
0: हजुर, हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो, सम्पूर्णलाई उहाँले न्यानो अभिवादन जयमसी व्यक्त गरेर जानुभएको छ र क्षमा लिएर दिएर जानुभएको छ। पालो तपाईँको फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। र फेरि पनि हामी तपाईँको लागि एउटा गीतको साथ दिन चाहन्छौ, गीत पछि उपस्थित हुने नै छौं।

निगिन अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम चाहिँ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँसँग नै कुराकानी गरिरहेको छौं र तपाईँले आफ्नो न्यानो अभिवादन जय मसीह कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ, आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-03-44 हाम्रो वाट्सएप नम्बर रहेको छ। फोन गर्न सक्नुहुनेछ, आफ्ना तपाईँले न्यानो सम्झना व्यक्त गर्न सक्नुहुनेछ। क्षमा लिने दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं र फोन गर्दै गर्नुलाई यो समयमा हामी फेरि पनि अर्को एउटा गीततर्फ नै तपाईँलाई लिएर जान चाहन्छौ र गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति हामीले राख्यौं र कोही श्रोता फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी, जय मसी। हाम्रो रश्मिलाजी बोल्दै हुनुहुन्छ, रश्मिलाजी होइन त? हजुर, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ र आज कार्यक्रम मार्फत तपाईँ कुकुसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
1: हजुर, म जय मसी हजुर लगायत गुड न्युज एफएममा कार्यरत सम्पूर्ण परिवारलाई एकैचोटि जय मसी भन्न चाहन्छु।
0: जय मसी।
1: अनि मलाई चिन्नुहुने नचिन्नुहुने सबैलाई पनि जय मसी भन्न चाहन्छु र परमेश्वरलाई धेरै धेरै धन्यवाद। परमेश्वरले आजसम्म हामीलाई सहायता अनि सुरक्षा राख्नुभएको छ, परमेश्वरलाई हृदयदेखि धन्यवाद। अनि परमेश्वरसँग म क्षमा चाहन्छु, कतिपय जानी जानी पापहरू गर्दछौँ, नकारात्मक कुराहरू सोचेर नराम्रो बोलेर परमेश्वरलाई परमेश्वरको सामु हामी गल्ती गर्छौँ। मानिसको सामु सही देखिन्छौँ तर परमेश्वरको सामु चाहिँ गल्ती गर्छौँ। परमेश्वरले हाम्रो मनको कुरा जान्नुहुन्छ, हामीले मनमा कति नकारात्मक कुराहरू सोध्छौँ, कति बोल्छौँ। अनि परमेश्वरसँग म क्षमा माग्छु। अनि कति घरमा पनि बाबुहरूलाई पनि गाली गर्छु, नराम्रो शब्द नबोल, बोली झन् के नै जिब्रोमा नै वचनमा नै मृत्यु र जीवनको शक्ति छ भन्ने वचनमा छ, तर पनि जानी जानी गाली गर्छु क्या म त कति। म घर परिवारसँग पनि क्षमा माग्छु अनि हजुरहरूसँग पनि क्षमा माग्छु। कति मजा गीत जानी नजानी गीत गाउँछु, कविता भन्छु, त्यसबाट पनि मैले गल्ती गरेँ होला अनि क्षमा माग्छु। सुन्नुहुने साथीहरूसँग पनि म क्षमा माग्छु। अनि के भन्छ, मलाई पोखराबाट फोन गर्नुहुन्छ भन्नुहुन्छ लक्ष्मीले, लक्ष्मी मगरले। अनि म चाहिँ सल्यान हो, सल्यान शारदा नगरपालिका 14 हाल चाहिँ म काठमाडौँ छाउनी भन्ने ठाउँमा बस्छु भनेर जानकारी गराउँछु। सम्पूर्णलाई जय मसी भन्न चाहन्छु र सम्पूर्ण क्षमा माग्न चाहन्छु। र मैले पनि कसैले त्यस्तो त मलाई त कही कसैले केही भन्नुभएको छैन, त्यही पनि म क्षमा दिन चाहन्छु।
0: धेरै धेरै धन्यवाद, खुसी लाग्यो रश्मिलाजी। र अहिलेलाई चाहिँ हामी छुटौ, जय मसी। हजुर, हाम्रो रश्मिला बोहराजी हुनुहुन्थ्यो र उहाँले एकदमै मिठो तरिकाले सम्पूर्णमा एकदम न्यानो अभिवादन श्रीमती व्यक्त गरेर जानु भएको छ र हामी यसरी नै तपाईँको साथमा साथ मिलाउने गर्दछौं कार्यक्रम मार्फत र तपाईँसँग पनि हामी कुराकानीहरू गरिरहेको छौं र विशेष गरिकन जय मसी अभिवादन चाहिँ एउटा अभिवादन मात्रै नभएर हामी साईहरूको एउटा राम्रो आशिषमय परिचय पनि हो, सँगसँगै हाम्रो अभिवादनमा नै हामीले चाहिँ यीशु मसीहको जय जयकार गरिरहेको छौं। यसैकारण हामी जय मसीह भन्नलाई रोकिँदैनौ र हामी लजाउँदैनौ पनि, किनभने जुनसुकै समयमा जुनसुकै ठाउँहरूमा हामी अभिवादन सँगसँगै हाम्रो यीशु मसीहको जय जयकार पनि हामी गर्नको लागि एकदमै उत्साहित हुँदछौ। त्यही कार्य चाहिँ हामी कार्यक्रम मार्फत पनि गर्छौं र एकअर्कालाई न्यानो सम्झना पनि व्यक्त गर्छौं। हामी क्षमा लिने दिने कार्यलाई पनि निरन्तर अगाडि बढाउँदछौ। व्यक्तिगत जीवनमा पनि तपाईँले एकले अर्कालाई चाहिँ क्षमा लिनुहोस् अनि क्षमा दिनुहोस्, स्वतन्त्र हुनुहोस्, शान्तिमा रहनुहोस् भन्ने उत्साह पनि हामी दिने गर्दछौं। र अब चाहिँ हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौं, यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र फोन गरेर साथ दिनुहुने अनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जयमसीबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जयमसी, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
3: र सरिता महर्जन 9841191094, 9841191094।
1: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: 1散歩に早急
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को एग्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
3: सही हो।
4: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
5: गुड न्युज एफएम 105.1।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा। प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
6: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी इसाई कलाकारहरूसँग विशेष गरिकन कुराकानी गर्ने गर्छौं र आज पनि स्टुडियोमा विशेष अतिथि हुनुहुन्छ। धेरैले उहाँको गीत सुन्नुहुन्छ, कार्यक्रममा अनुरोध गर्नुहुन्छ, पुग्नेछौ हामी विश्वासी, म त गाएर गर्छु उहाँको प्रशंसा जस्ता निकै नै हृदयस्पर्शी गीत गाइसक्नुभएका गायक अथवा एल्डर अनि गायक, संगीतकार, शब्दकार भक्त भण्डारी आज स्टुडियोमा हुनुहुन्छ र उहाँलाई ढिला नगरिकन कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई कार्यक्रममा।
7: हस्, जयमसी सबैजनालाई धन्यवाद यो वेलकम गर्नुभएको लागि।
6: हाल चाहिँ केमा व्यस्त हुनुहुन्छ?
7: हाल त म विशेष गरेर आफ्नै स्थानीय झापा हरिया बुधबारे चर्च,
6: हजुर,
7: चर्च सेवाकाईमै व्यस्त विशेष गरेर।
6: जयपुर हेब्रोन चर्च बिर्तामोडको तपाईँ एल्डर पनि हुनुहुन्छ होइन? लामो समयदेखि सेवाकाईमा पनि आबद्ध हुनुहुन्छ।
7: हजुर हजुर। पहिला चाहिँ अब गीत संगीत क्षेत्रलाई विशेष पहिलो जोड थियो भने, र पछिल्लो समयमा चाहिँ लगभग 2012-13 पश्चात चाहिँ एउटा चर्च मिनिस्ट्रीतर्फ पनि एकदमै त्यहाँ अगाडि बढ़िरहेको छु र हाम्रो आफ्नै चर्च त्यहाँ भएको कारणले गर्दाखेरि चाहिँ सपोर्टिङ गर्ने परमेश्वरले त्यो त्यतातिर पनि डोरिराख्नु भएको छ।
6: यसो गरौँ, सुरुमै अलिकति तपाईँको गीत गुनगुनाइदिनु पर्यो, म त गाएर गर्छु उहाँको प्रशंसा भने कि छोटो गाइदिनुहोस्, त्यसपछि हामी अगाडि बढौँ।
7: हुन्छ, यो 2008 रेकर्ड भएको प्रशंसा प्रभुलाई मेरो दोस्रो एल्बमको एकदमै आशिषमय वर्जन थियो। म त गाएर गर्छु प्रशंसा प्रभुको, म त गाए

0: म त नाचेर गर्छु महिमा प्रभुको, म त नाचेर गर्छु महिमा, भोलि फेरि पाइन्छ पाइँदैन, भोलि फेरि पाइन्छ पाइँदैन, बाजा बजाइ गर्छु आराधना प्रभुको, बाजा बजाइ गर्छु आराधना, आनन्दित भई उनकै प्रेममा, आनन्दित भई उनकै प्रेममा।
1: ओके श्रोता, मैले तपाईँलाई बताइसकेको छु र हामीलाई गुड न्युज टिभीबाट पनि हेरेर साथ दिइराख्नु भएको छ र आज निकै नै लोकप्रिय गायक भक्त भण्डारी स्टुडियोमा हुनुहुन्छ। उहाँसँगको भलाकुसारी एकदमै अर्थपूर्ण रहनेछ। प्रभुलाई चाहिँ कसरी पाउनुभयो, छोटो बताइदिनुहोस् न।
0: प्रभुलाई लगभग 2046-47 सालतिर विशेष गरेर हाम्रो अङ्कलहरू हुनुहुन्थ्यो यहाँ ज्ञानेश्वर चर्चमा सेवकाई गर्दै हुनुहुन्थ्यो, डिके तामाङ, पास्टर डिके तामाङ, जो अहिले युएसमा हुनुहुन्छ, अनि उहाँहरूको थ्रुबाट धेरै सुसमाचारहरू आउँथ्यो कि हाम्रो घरमा। अनि त्यतिखेर सुरुमा सुसमाचारको फेस थियो, अनि उहाँहरू आएर चाहिँ म अरू त होइन, मलाई चाहिँ भजन चाहिँ एकदमै उहाँहरूले गाएको चाहिँ मनपर्ने क्या। त्यतिखेर यो दिलैमा राजा यो आँखैमा भनेर गाउनुहुन्थ्यो, अब को को हुनुहुन्थ्यो त्यो थाहा थिएन, म सानै थिएँ, त्यो साह्रै मन पर्थ्यो। अनि त्यसरी नै बिस्तारै बिस्तारै गीत भजन मार्फत प्रभुमा डोरिँदै गयो, भनौँ
1: गीत भजनले प्रभुमा।
0: हजुर, एकदम मलाई चाहिँ भजन अब यसो भन्दा पनि त्यो भजन साह्रै राम्रो लागेको, अहिले त राम्रो छ, यो दिलैमा राजै यो आँखैमा भन्ने त्यतिखेर हामी सानो सुन्थ्यौँ क्या। कसले
1: प्रभुलाई पाउनुहुन्न अगाडिको जीवन र प्रभुलाई पाइपछिको जीवनमा चाहिँ के फरक पाउनु भएको?
0: त्यो समयमा त अब हामीले प्रभुलाई अब ग्रहण गर्दाखेरि होइन, अब बुवा काकाहरू विश्वास गरेको कारणले हल्कै रूपमा विश्वासहरू गरियो, त्यस्तो गवायर त छैन। अब गीत सङ्गीत सुनेरै अब त्यो मन परेर हुन थाल्यो, अनि उहाँहरू लाग्दै गएपछि बिस्तारो हामी पनि आयौँ। अब बिस्तारो अहिले वचनमा परिपक्वता हुँदै जाँदाखेरि, परमेश्वरको ज्ञानमा परिपक्वता हुँदै जाँदाखेरि चाहिँ धेरै फरकका कुराहरू छन्। हिजोको जीवन अब यसो बिनाको शून्य जीवन रहेछ, बिना अर्थको जीवन, एउटा शून्यता भनौँ न, कुनै मूल्य नहुने। तर आजको जीवन भनेको चाहिँ यसोलाई पाउनु चाहिँ बहु महत्वपूर्ण, एउटा मूल्यवान जीवन, अनन्त जीवन, अनन्त राज्यको लागि चाहिँ सबैभन्दा ठुलो कुरो, आत्मिक कुराको लागि चाहिँ त्यो धेरै फरक कुराहरू अहिले महसुस हुँदैछ।
1: जस्तो तपाईँको समकालीन मित्रहरू धेरै त्यतिखेर पनि धेरै गायनी क्षेत्रमा थिए, तर कतिले छोडेर कोही विदेश कोही कता भए, तर तपाईँले चाहिँ कन्टिन्यू गायन क्षेत्रलाई अँगालिराख्नु भएको छ होइन? यो क्षेत्रमा चाहिँ प्रवेश चाहिँ कसरी गर्नुभयो तपाईँले?
0: म सानैबाट अलिकति गीताङ्गे समुदायहरूको सानो गीत गाउने भन्नुहुन्छ, त्यहाँ हाम्रो अब गाउँघर होइन, गाउँघर थियो, अनि भैँसी चराउनु पर्थ्यो, अनि भैँसीको डडानमा चढेपछि चाहिँ भएको नभएको गीत कहाँबाट त्यो आउँथ्यो अरे क्या अरूले भन्थ्यो, त्यो सुरु गरेपछि फेर्न टुप्पो गीत गाएर टुक्का जोडेर आफ्नै पारामा कसैलाई नहेरी गाउँथ्यो अरे क्या, त्यो भैँसीको डडानमा चढेपछि भैँसी चढ्दै गर्नु, आम्मा यो मान्छे त यसरी गाउँछ, यस्तो गाउँछ, कसरी हाँस्थे अरे क्या, के गएको गएको। अनि यसको मतलब चाहिँ सानैबाट यो कला परमेश्वरले मलाई दिनुभएको रहेछ। अनि त्यस पश्चात पछि चाहिँ यता क्रिस्चियनिटीमा आइसके पछाडि चाहिँ झन् राम्रो भयो, बाजा गाजा गिटारहरू लिएर आउने, त्यसले मलाई धेरै प्रभाव पार्यो, प्रभाव पारिसकेपछि मलाई एकदमै सजिलो भयो, अनि गाउनु ओर्नु अगाडि बढ्नु सजिलो भयो।
1: त्यसरी नै कलाकारिताको यात्रा तपाईँको तय भयो।
0: हजुर हजुर,
1: जस्तो त्यतिखेर कुन चाहिँ कलाकारको गीत बढी सुन्नुहुन्थ्यो र भविष्यमा गएर चाहिँ म यो कलाकार जस्तो बन्छु भन्ने को को हुनुहुन्छ तपाईँ?
0: यता सेकुलर या त
1: दुईतिर?
0: त्यतिखेर अब हामीले धेरै सुन्ने भने त मलाई अब नारायण गोपालको गीतहरू गाएँ पनि मैले होइन, कलेज उसतिर धेरै बाहिर सेकुलर प्रोग्राम हुँदै पनि अब त्यतिखेरको समयमा अब होइन, हामी टिनेजर समयमा बोलाउनु हुन्थ्यो, प्रोग्राम हुँदाखेरि हामी गाउँथ्यौँ। हाम्रो मलाई मनपर्ने कलाकारहरू नारायण गोपाल, प्रेम प्रधानहरू, प्रायः आधुनिक शैलीको मेलोडियो गीत मन पर्थ्यो क्या मलाई, पछिल्लो समयमा रामकृष्ण ढकालहरू उहाँहरू भयो, यता इसाई जगतमा होइन भने चाहिँ अब सोलोमी तिमोथी दिदीहरू उहाँहरूको राम्रो लाग्थ्यो एल्बमहरू है, त्यसपछि लरेटो सिंहहरूको सुन्थेँ मैले, त्यतिखेर रेडियोमा सुनिन्थ्यो क्या, उडी जाने बादल झै बगी जाने खोला झै भन्ने गीतहरू रेडियोमा आउँदाखेरि चाहिँ म कापीमा टिप्थेँ। अनि मैले कहिले यसरी चाहिँ गाउनु होला, कहिले रेकर्ड गर्नु, कस्तो होला भनेर म त्यतिखेर कल्पना गर्थेँ क्या रेडियोको अगाडि बसेर।
1: हजुर, जस्तो यो तपाईँको जुन आफ्नै प्रकारको गीत छ, जुन आधुनिक प्रकारको गीत छ होइन, तपाईँले यो गीत जुन एक प्रकारको फ्लेभर छ भने अलिक अर्कै प्रकारकोतिर चाहिँ तपाईँ अलिक जान सक्नु भएन कि कस्तो थियो
0: पछिल्लो समय
1: वेस्टर्न प्रकारका गीतहरू?
0: अब विशेष गरेर मलाई चाहिँ अब एउटा गोस्पल सिङ्गर भनेर पनि चिन्छन् पूर्वतिर,
1: हजुर,
0: एउटा पूर्व झापाको पूर्वीय क्षेत्रमा बसेर एउटा गोस्पल गायकको रूपमा चाहिँ विशेष गरेर त्यतैतिर बेसी कार्यक्रम हुँदाखेरि पनि उहाँहरूले गोस्पलतिर बेसी बोलाउनुहुन्छ। अनि मैले लेखन पनि प्रायः गोस्पलमै मेरो गयो, जस्तै होइन त्यो पुग्ने साई विश्वासीहरू यस्तोहरू गोस्पल एउटा शिक्षामूलक त्यसमै गएको, र प्रभाव चाहिँ अब मलाई आधुनिक सङ्गीतको भएको कारणले गर्दाखेरि चाहिँ मलाई मेलोडियस शब्द एकदम वैटिलो शब्दहरू गाउन मनपर्ने, त्यो भएको कारणले कम्पोजिसन पनि त्यही टाइपको हुन गयो त्यतिखेर। र अब पछिल्लो समयमा त अब केही केही मैले प्रयोग चाहिँ गर्न खोजेको छु, अब कति श्रोताहरूलाई थाहा छैन त्यो कुराहरू होइन, जस्तै महिमा महिमा येशूलाई प्रशंसा प्रशंसा प्रभुलाई भन्नेहरू, अब अलिकति डान्स बिटको त्यो पनि गरेका छ चाहिँ छ, तर अब ज्यादा से ज्यादा के अरे राम्रो चाहिँ आधुनिक आफ्नै टोनमा गर्नुपर्छ भन्नेहरूको पनि सुझाव आउँछ क्या मलाई।
1: गीत सङ्गीतबाट हामीले कसरी परमेश्वरको काम गर्न सक्छौँ?
0: गीत सङ्गीतबाट एकदमै धेरै गर्न सक्छौँ, किनकि गीत सङ्गीत अब मन नपराउने कोही पनि हुँदैन। अब मैले थुप्रै अनुभवहरू गरेको छु, अनि जब हामी त्यतिखेर एउटा गिटार बोकेर होइन कुनै गाउँमा गाउँदै जाँदाखेरि चाहिँ बाहिरी गीतहरू गाउँदाखेरि पनि मानिसहरू एकदमै भेला भइहाल्ने क्या, त्यतिखेर चाख दिएर सुन्ने, अब मजाले सुन्ने, गीत र सङ्गीतद्वारा चाहिँ छिट्टो मान्छे प्रभावित हुन्छ। र हामीले त्यतिखेर त्यो गीतहरू गाउँदै गर्दाखेरि चाहिँ होइन थुप्रै मानिसहरू आउनुहुन्थ्यो, अनि विश्वास गरेका पनि छन् थुप्रै, प्रभुमा छिट्टो उनीहरूलाई कनेक्ट हुन्छ, किन गीत सङ्गीतको चाहिँ छिट्टो हुन्छ क्या कनेक्टहरू, उनलाई चाहिँ छुन्छ भनौँ न,
1: त्यसले मान्छेलाई जोड्न सक्छ,
0: जोड्न सक्छ एकदमै एकदमै।
1: जस्तो तपाईँले धेरै गीत गाइसक्नु भएको छ, लगभग 30-35 गीत त तपाईँको रेकर्ड
0: भइसक्यो होला, गाउनेको त छैन मैले
1: होइन, धेरै गीतहरू छन्, तर ती गीत मध्येमा पनि तपाईँलाई छुने गीत, मन छुने गीत चाहिँ कुन छ?
0: अब गीतहरू थुप्रै आफआफ्नो विषयहरूमा लेखेको छ,
1: आज हामी त्यही गीत पनि सुनाउँछौँ अब हाम्रो दर्शक र श्रोतालाई।
0: हजुर, अब यहाँ थुप्रै गीतहरू छन्, विभिन्न विषयहरूमा मैले कलम चलाएको छु, विभिन्न विषयहरूमा छ, विवाहको गीत पनि मेरो त्यत्तिकै पूर्वतिर पपुलर छ, आशिष हो त्यो भन्ने, कपाल सङ्गहरू पछिल्लो दिनमा छुट्टिनु मन छैन त्यत्तिकै छ। अब सुरुको कुरा गर्दाखेरि चाहिँ मेरो अब पहिला सबैभन्दा बेसी आशिषित त्यो समयमा हुने चाहिँ 2000 अगाडि लेखिएको पुग्ने छाई विश्वासी अँध्यारो बस्तीहरूमा, अनि यो यसले चाहिँ एकदमै मलाई धेरै परिचय पनि गरायो, अनि धेरै यो चाहिँ एउटा मिसन सङ्घको रूपमा पनि नेपालमा रह्यो, जनजीवनमा रह्यो, अनि यो एकदमै मनपर्छ मैले, मलाई चाहिँ यो त्यही भएको कारणले मैले चाहिँ अब यसलाई एक नम्बरमै राख्छु।
1: अहिलेलाई हामी यो गीत राख्न चाहन्छौँ हाम्रो श्रोताहरूको लागि, पुग्नेछौँ हामी विश्वास।
0: हजुर।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज इसाई जगतका लोकप्रिय गायक भक्त भण्डारी स्टुडियोमा हुनुहुन्छ र उहाँ गायक संगीतकार र शब्दकार पनि हुनुहुन्छ। भर्खरै सुन्नुभयो पुग्नेछ हामी विश्वासी निकै नै लोकप्रिय गीत, धेरैले विभिन्न ठाउँमा यो गीतलाई चाहिँ नाच्नुहुन्छ गाउनुहुन्छ होइन। त्यही गीतका सर्जक भक्त भण्डारी आज स्टुडियोमा हुनुहुन्छ, उहाँसँग सांगीतिक क्षेत्रका फलाकुसारी र अनुभवहरू नै हामी तपाईँसँग बाँडिरहेका छौं र फेरि पनि म जोडिन चाहन्छु गीत संगीतमा लगानी गर्नुहुन्छ, ठ्याक्कै लगानी चाहिँ अब कसरी उठाउन सकिन्छ तपाईँको विचारमा? जस्तो गीत पनि रेकर्ड गर्न पैसै लाग्यो, म्युजिक भिडियो बनाउन पैसै लाग्यो होइन, यो लगानी चाहिँ कसरी उठाउन सकिन्छ तपाईँको विचार?
1: यो त अहिले धेरैको क्वेसन र महत्वपूर्ण क्वेसन, यसको अब आन्सर दिनु पनि अब गाह्रो त छैन किन सबैलाई थाहा छ लगानी हुँदैन भन्ने कुरो त अहिलेको परिप्रेक्ष्यमा। बरु अब पहिला सजिलो थियो होइन, रिलको समयमा सिडीको समयमा केही न केही इजी त्यो बिक्री गरेर विश्वासीहरूले लिइदिन्थे, सुनेर गएर गाइन्थ्यो, दुई चार पैसा पनि आउँथ्यो। तर अब अहिले त एउटा भिडियो बनाउनको लागि पनि धेरै लगानी गर्नुपर्छ, एउटा सङ बनाउनुपर्छ, अब एल्बम बनाउने समय छैन अहिले, अनि अर्को कुरो अब समय धेरै चेन्ज भयो, अब हेर्न खोज्छन् होइन, अहिलेको धेरै अब गायकहरू हेर्न खोज्छन्, सुन्नुभन्दा पनि अहिले चाहिँ हेर्न खोज्छन्, हेर्ने समय आयो। त अब हेर्ने समयसँगै यो प्रविधि महँगो छ, अब हजुर पनि कलाकारिता क्षेत्रमा हुनुहुन्छ, अनि एकदमै महँगो छ, अनि यो लगानी त अब उठाउन सबै कुरो मिल्यो भने उठ्छ पनि होला होइन, सबै कुराहरू अब परमेश्वरको भयो भने उठ्छ पनि होला, तर उठ्छ नै भन्ने चाहिँ मलाई लागेको छैन।
0: जस्तो तपाईँ त अब स्टेजमा पनि गीत गाउनुहुन्छ,
1: हजुर हजुर हजुर,
0: स्टेजले कभर गर्छ?
1: कभर गर्दैन नि स्टेजले, अब त्यति कभर गर्दैन, विशेष गरेर अब कलाकारहरू व्यस्त हुने भनेको क्रिसमसको टाइममा विशेष गरेर त्यतिखेर अलिअलि खोजी हुन्छ होइन, त्योभन्दा अरू भनेको त अब साधारण सेमिनार यस्ता त्यस्तै मात्रै भयो, त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब त्यति उठ्दैन भनौँ न। अब
0: भनेपछि परमेश्वरको लागि नै लगानी भयो,
1: यो त नितान्त एउटा अहिले सेवा, हामी अब सेवाकाई नै गरेको भन्छौँ, परमेश्वरले यो वरदान दिनुभयो सेवाकाईको लागि, उहाँको राज्य विस्तारको लागि, र विशेष गरेर अब टोटल्ली रिटर्न ब्याक आउँछ भनेर हामीले आशा गर्नु पनि एउटा गलत हुन जान्छ, अनि अहिलेको यो सेवा नै जस्तो नै भइरहेको छ, कतिपय ठाउँमा गएर अब त्यतिकै गाइदिनु पर्ने हुन्छ परमेश्वरको निम्ति।
0: भनेपछि स्टेजमा जानुहुन्छ, पारिश्रमिक भन्दा पनि बढी धन्यवाद पाइन्छ कि कस्तो?
1: धन्यवाद त पाइ नै हालिन्छ, धन्यवाद त पाइ,
0: धन्यवाद सहित खानभित्र पनि हुन्छ कि कतिको चाहियो?
1: त्यो चाहिँ अब यसो ट्रान्सपोर्टेसन खर्चहरू नै धान्छ भनौँ न, अहिलेको सिचुएसनमा चाहिँ खासै हुँदैन,
0: सन्तुष्टि सहितको चाहिँ हुँदैन,
1: त्यो लेभलको त हुँदैन, अहिलेसम्म मिलेको पनि छैन।
0: प्रार्थना गरौँ होइन,
1: प्रार्थना गरौँ हेर्दै
0: जाउँ। श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज गायक संगीतकार शब्दकार भक्त भण्डारी पनि हुनुहुन्छ र उहाँ जयपुर हेब्रोन चर्च

0: वृद्धामठको एल्डर पनि हुनुहुन्छ, अनि संगतिको एउटा अगुवा, एउटा गायन क्षेत्रको पनि एउटा पपुलर सिंगर नै हुनुहुन्छ तपाईँ, पूर्व क्षेत्रमा भक्त भण्डारी भनेर नचिन्ने कोही नै छैन होइन, कसरी समय यसलाई लानुहुन्छ सेवकाई र गायन क्षेत्रलाई?
1: यसलाई अब मिलाउनु पर्छ, अहिलेसम्म चाहिँ अब समय मिलिरहेको छ। अब सेवकाई क्षेत्रमा विशेष गरेर अब हाम्रो त्यति ठुलो सेवकाईहरू नभए पनि 15-20 परिवारको छ, सानो गाउँमा अवस्थित छ, अनि पास्टर मेरो काका हुनुहुन्छ, अनि विशेष गरेर म चाहिँ बाहिर फेर जाँदा काका पास्टर उहाँले नै गर्नुहुन्छ, अनि मैले हुँदाखेरि मैले पनि सहायता गर्छु, यसरी नै चलिराखेको छ, मिलाउन सकिराखेको छ अहिलेसम्म।
0: हजुर, यो गीत सङ्गीत चाहिँ कस्तो अवस्थामा हजुर लेख्नुहुन्छ अथवा कसरी प्रभावित दिनुहुन्छ तपाईँलाई गीत सङ्गीत?
1: यो चाहिँ एउटा गहिरो महत्वपूर्ण प्रश्न रह्यो। अब यो हामी लेख्छौँ वास्तवमा, अब लेख्न चाहेर चाहिँ म चाहिँ लेख्न सक्दिनँ, जसरी तपाईँ लेख्न सक्नुहुन्छ म चाहिँ लेख्न सक्दिनँ। अनि मलाई चाहिँ कसरी आउँछ भने अहिलेसम्म अब धुनहरू कहिलेकाहीँ गुनगुना, यसरी अब काम गर्दै गर्दा, कहाँ बस्दै गर्दा कोही बेला अचानक धुनहरू आउँछ होइन, मनमा आउँछ, दिमागमा आउँछ, अनि त्यो त्यसैलाई नै मैले क्याच गर्दै अनि त्यसैमा एउटा शब्दहरू फिलिङ गर्दै नै जान्छु। एकैचोटि स्ट्रक्चर थाई र अन्तरा मैले कहिले पनि लेखेको छैन, थाई बन्छ आज, अन्तरा बन्छ फेरि एक दुई हप्ता पछाडि, कोही एक वर्ष पछाडि पनि बन्छ, अनि त्यसलाई चाहिने कुराहरू त्यसरी चाहिँ तयारी हुन्छ। म एकैचोटि लेख्न सक्दिनँ, पहिला धुन आउँछ होइन, गुनगुना त्यसरी नै, अनि गर्दै गर्दा आयो भने म जान्छु र ठक्क त्यो धुनलाई क्याच गर्नको लागि चाहिँ गिटार लिएर त्यसलाई यसो समात्छु होइन, त्यसमा चाहिँ कुन शब्द फिट हुन्छ भनेर यसो लगाउने गर्दछु। अनि यो चाहिँ सायद परमेश्वरको योजना, परमेश्वरले नै दिनुहुन्छ,
0: परमेश्वरले दिने तरिका फरक छ।
1: हो, कसैलाई फ्याटै लेख्न सक्नुहुन्छ तर म फ्याटै लेख्न सक्दिनँ।
0: तर तपाईँको गीतको शब्दहरू एकदम गहकिलो लाग्छ मलाई चाहिँ होइन, त्यो टचिङ चाहिँ एकदमै हृदय छुने खालको के शब्दहरू हुन्छ, कति सुन्छु म तपाईँले कति
1: हालि
0: हो त्यो महसुसै हुन्छ मलाई पनि होइन। जस्तो स्टेज अब इसाई कलाकारले क्या, जस्तो तपाईँ हुनुहुन्छ, एडिन देवान हुनुहुन्छ, राजेश राय हुनुहुन्छ, चन्दा देवान हुनुहुन्छ, धनुषा घले हुनुहुन्छ, सलोमी तिमोतेहरू हुनुहुन्छ होइन, एउटा इसाई कलाकारले कहिले देखे होला कि स्टेजमा र प्रोग्राममा गीत गाएर एउटा परिवार पाल्न सक्ने अवस्था कहिले आउला?
1: यो त एउटा महान आज्ञा कहिले पुरा हुन्छ भन्ने छ नि, एउटा क्वेशन हामीले पढ्दै गर्दाखेरि महान आज्ञा कहिले पुरा हुन्छ त भन्दाखेरि चाहिँ, महान आज्ञा चाहिँ अब तहिले तब पुरा हुन्छ अरे, जब सबै जातिहरूले होइन, जातिहरूलाई सुसमाचार प्रचार गरिन्छ, जति सुन्नेछन् अनि प्रचार गरिसकिन्छ हरेक गाउँ शहरमा, तह महानाज्ञा पुरा हुन्छ भने जस्तै, त्यही समय जब संख्या पुग्छ, जब हाम्रो नेपालमा पनि इसाई नेपाली भाषी सुन्नेहरूको चाहिँ जब इसाईको संख्या जुन दिन पुग्छ नि,
0: पुग्छ
1: धेरै संख्या हुन्छ नि, भइसके पछाडि अटोमेटिकल्ली यो कुराहरू चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। पहिलो कुरो चाहिँ त्यो हो, अब संख्या हाम्रो थोर छ, संख्या थोर भइसके पछाडि चाहिँ अब भार धेर पर्छ, अब कसैले प्रोग्राममा बोलाउनु हुन्छ, अब होइन सेकुलर कलाकारहरू जसरी बोलाउनु हुन्छ त्यसरी दिन सक्नुहुन्न नि त हामीलाई त, किनभने उहाँहरूको फन्ड अब सबै कुराहरू कमजोरी छ, कुराहरू कहीँ जाँदाखेरि सामान्य छ, प्राय नेपाली भाषी मण्डलीहरू धेरै अब सान निम्न स्तरका मण्डलीहरू छन्, त्यो भइसके पछाडि उनीहरूले एफोर्ड गर्न सक्दैनन्, त्यो डिमान्ड गरेर गयो भने पनि हुँदैन क्या, र म अब त्यस्तो डिमान्ड पनि गर्दिनँ, अहिलेसम्म त्यसरी भनेको पनि छैन।
0: ओके, जस्तो यति लामो समय तपाईँ गीत सङ्गीतमा हुनुहुन्छ, सेवकायमा पनि त्यति नै हुनुहुन्छ, सानो हुँदादेखि नै गिटार समाएर मादल समाएर सेवकायमा आइसक्नु भयो तपाईँ होइन, त्यो प्रभुमा लगानी धेरै गर्नुभएको छ
1: तपाईँ
0: होइन, जस्तो कहिलेकाहीँ चाहिँ यो क्षेत्रमा लागिरहँदाखेरि किन यो क्षेत्र रोजेछु जस्तो कहिलेकाहीँ मनमा चस्छ लाग्छ कि लाग्दैन?
1: मान्छेको अब दिमाग दुईटा हुन्छ, एउटा पोजिटिभ नेगेटिभ होइन, भित्र एउटा आत्मिक रूपमा बोलिरहेको हुन्छ, एउटा शारीरिक रूपमा हरसमय बोलिरहेको हुन्छ. आत्मिक र भौतिक चुनौती दुइटै भइरहेको हुन्छ, दुइटै क्वेसन आइरहेको हुन्छ. संसारले पनि क्वेसन गरेर आउँछ, यता आत्माले पनि क्वेसन गरेर आउँछ. अनि अब यसलाई अब के भन्ने, अब कसो भन्ने, अब
0: कहिले आए कि आएन, कहिले काहीँ हुन्छ नि त होइन,
1: कहिले काहीँ त्यस्तो कुराहरू अब कोही कोही बेला चाहिँ अब यो समयमा मैले अब होइन अब बाहिर गएर होइन कमाएको थिएँ भने त केही आर्थिक अवस्थाहरू त हुन्थ्यो होला. अहिले अब चाहेको बेला भजन रेकर्ड गर्न नसक्दाखेरि, चाहेको बेलामा चाहिँ अब म्युजिक भिडियो गर्न नसक्दाखेरि, आफ्ना राम्रा गीत सङ्गीतहरूलाई बाहिर ल्याउन नसक्दाखेरि त अब पीडा हुन्छ. सधैँभरि अरूको सहायता माग्न पनि सकिँदैन. अनि यो चाहिँ खटपट त हुन्छ, तरै पनि म अब अर्को कुराले चाहिँ चित्त बुझाउँछु कि परमेश्वरको योजना नै यस्तै, अब हाम्रो भागमा नै परमेश्वरले यो राखिदिनु भयो होइन. एउटा परमेश्वरको सेवाकाई गर्ने मानिसहरू वास्तवमा धेरै असल सेवकहरू दुःखमा नै सेवाकाई गरिरहेका छन् क्या, एकदमै दिनचर्य जस आजलाई पुग्यो भन्ने एउटा भनौँ न त्यसलाई सन्तुष्टि गर्न बाइबलले सिकाएको छ, त्यसै सूत्रलाई प्रयोग गरेर सन्तुष्टि मान्नु परेको छ. तर कहिले कहिले ती क्वेसनहरू त हुन सक्छ, नहुने होइन सबै कुछमा.
0: यदि भक्त भण्डारी गायक नभएको है के हुनुहुन्थ्यो होला है?
1: म त पहिला एउटा विशेष गरेर आर्मी पनि हुन चाहने, ब्रिटिस आर्मीहरू पनि अलिकति धेरै दुई तिनचोटि भिडे, इन्डियन आर्मीहरू पनि भिडे. मेरो माओवादीहरू अब आर्मीहरू हुनुहुन्थ्यो, त्यो भएको कारणले गर्दाखेरि म आर्मी जान एकदमै चाहना गर्थेँ, धेरै कुराहरू गर्थेँ. तर अब परमेश्वरको योजना त्यो रहेन रहेछ कि आएर बोलावट भन्ने हुन्छ नि एउटा कलिङ, म त्यतातिर पनि सेलेक्ट भइनँ र बाहिर पनि गएँ. बाहिर जाँदाखेरि पनि सेवाकाईमै इन्भल्भ हुनु पर्यो, गीत सङ्गीत क्षेत्रको मान्छे गर्दाखेरि घुमी फेरि म यही गीत सङ्गीत क्षेत्रमा नै पठाएँ. म मलेसियामा सेवाकाई 2005 गर्दाखेरि पनि त्यहाँको पास्टरहरूले चाहिँ त नेपालमै जा, तेरो गीत सङ्गीत एकदम, तेरो टोन एकदम राम्रो छ, आई डो नट अन्डरस्ट्यान्ड युर ल्याङ्ग्वेज बट अन्डरस्ट्यान्ड युर भोइस टोन इज द भेरी ब्लेसेड, सो यु हेभ टु गो ब्याक नेपाल टु स्टार्ट युर गोस्पल म्युजिक जर्नी. म 3 वर्षमै अनि चाइनिजहरूले त्यो सल्लाह दियो. तेरो जो भोइसमा चाहिँ एउटा एक प्रकारको अभिषेक चाहिँ छ भन्नुहुन्थ्यो क्या. त्यसपछि आएर मैले 3 वर्षको कमाइ सबै पहिलो एल्बममा लगाएको, यो जीवन भन्ने एल्बम पहिलो एल्बममा लगाएँ मैले 50-60 हजार लगानी गरेर. पछि अरूले पनि भने किन यो त भित्तामा लगाएको थियो नि, कति बढ्थ्यो भने होइन गर्थ्यो, गराए गाली गरे, तर मैले प्रभुको एल्बममा लगाएँ, रिटर्न ब्याक आएन, अब भएन, केही छैन. तर त्यसको अहिले प्रतिफल फर्केर हेर्दाखेरि चाहिँ यो 20-25 वर्ष पछाडि त्यो चाहिँ एउटा जग थियो, परमेश्वरले जग निर्माण गर्नुभयो. त्यही गीतहरू आज बन्छन्
0: प्रभुको राज्यको लागि लगानी,
1: एकदमै लगानी परमेश्वरको राज्यको लागि मैले गरेँ, जे भए पनि परमेश्वर जान्नुहुन्छ.
0: अनि यति मिठो स्वरको धनी हुनुहुन्छ, यता सेकुलरबाट चाहिँ तपाईँलाई अफरहरू आयो कि आएन गीत गाउनु?
1: सेकुलरमा पनि अब थुप्रै अब आयो नि, धेरै कुरा गर्नुपर्छ. सेकुलर गीत सङ्गीत पनि मैले रचना सङ्गीतहरू गरेको छु, धेरै राम्रा राम्रा आमाको विषयमा, विधवाको विषयहरूमा, लाहुरिएको परदेशीको विषयहरूमा, थुप्रै सन्दर्भमा मेरा छन् सेकुलर गीतहरू पनि, थुप्रै कुराहरू छन्, लभ सङहरू पनि छन्, थुप्रै गरेका छु. तर मैले चाहिँ ती सबै कुरालाई चाहिँ अब के भन्ने, अलिकति ज्यादा आत्मिक भएर होला कि के भएर, अब त्यो आफ्नो पाटोहरू छ. त मैले चाहिँ परमेश्वरलाई नै पहिलो प्राथमिकतामा राखेँ पछिल्लो दिनहरूमा. अनि आएँ, थुप्रै मलाई च्यालेन्ज गर्छन्, तिमीले त यतिखेर सेकुलरसँग गाइसक्नु, तिमी कहाँ हुन्थ्यौ, यो मिस्टेक गर्यो भन्छन् संसारको साथीहरूले होइन. नेपाली तारा थर्ड राउन्डसम्म भिडे यहाँ 2062 सालमा चाहिँ नेपाली तारा भिडेको नि त म यहाँबाट. तेस्रो राउन्डसम्म पुगेको थिएँ म त्यतिखेर यहाँ काठमाडौँबाट, फर्स्ट सेकेन्ड थर्ड राउन्डसम्म चाहिँ पुगेको थिएँ, त्यहाँबाट चाहिँ फालिए. भन्नुहुन्छ धेरैले तिमीले बाहिरी सेकुलर गएको थियौ भने राम्रो हुन्छ हाम्रो. इभन अन्जु दिदीले पनि एकचोटि भेट्दाखेरि भन्दै हुन्थ्यो नि, भक्त भाइ तपाईँको स्वर साह्रै राम्रो रहेछ, आउनुहोस् गाउनुहोस्, प्लेब्याक सिङ्गरमा आउनुहोस् भन्नुहुन्थ्यो. तर किन हो कसो, मेरो इच्छा पनि भएन, परमेश्वरको योजना पनि थिएन होला. अहिलेसम्म अब गाइनँ मैले. अब
0: मौका पाउनु भयो भने
1: अब मौका है अब त्यो चाहिँ त्यतिखेर थाहा हुन्छ होइन,
0: समयले बताउँछ होइन,
1: असल शब्द सङ्गीतहरू भयो भने चाहिँ अब के हुन्छ।
0: जस्तो अब तपाईँ जस्तै एउटा प्रोफेसनल रूपमा सिङ्गर बनेर अगाडि बढ्न चाहने यो जेन्जी पुस्ताहरू हुनुहुन्छ क्या, कतिले सुनिराख्नुभएको
1: छ, हजुर
0: के सल्लाह दिनुहुन्छ, कसरी अगाडि बढ्दा राम्रो हुन्छ गीत सङ्गीतमा?
1: अब यो गीत सङ्गीतलाई उहाँहरूले बुझेर र यसलाई गीत सङ्गीत किन परमेश्वरले दिनुहुन्छ र यो इसाई गीत सङ्गीत गाउनुको उद्देश्य चाहिँ के हो, यो कुरा पहिला बुझ्नुपर्छ। उहाँहरू रहरले गाउँदै हुन्छ कि पैसा भएर गाउँदै हुन्छ या बोलावट र कलिङका साथ गाउँदै, यो तिनवटा कुरो पहिला छुट्याउने
0: रहर हो कि दर्शन बोझ
1: हो, यो दुईटा कुरो म भन्दै गर्छु। उहाँ पनि युथहरूलाई उसमा युथहरूमा बोल्न जाँदाखेरि चाहिँ मलाई भन्नुहुन्छ, तर यो दुईटा कुरा छुट्याउनु पर्यो। तपाईँ यदि दर्शन र बोझका साथ यस क्षेत्रमा आउनुहुन्छ भने चाहिँ थुप्रै हन्डर दुःख सुख अभाव घटीकमी भएर र निरन्तरता दिएर जानुपर्छ, र यदि तपाईँको जीवनमा बोलावट छ भने परमेश्वरले स्थिर पनि राख्नुहुन्छ। घटीकमी यद्यपि थुप्रै हुन्छ, परिस्थिति थुप्रै नकारात्मक पनि आउन सक्छन्, तर त्यसलाई कलिङका साथ गरियो भने चाहिँ एकदमै राम्रो हुन्छ। र अब आउँदो पिँढीहरूले चाहिँ यसलाई बुझेर, इसाई गीत सङ्गीतहरूलाई बुझेर, यो चाहिँ एउटा सेवकाई हो, पहिलो त सेवकाई हो, जसले जे भने पनि एउटा सेवकाई हो। हामी बाइबललाई हेर्ने भने यो एउटा सेवकाई हो र यसलाई प्रोफेसनल बनाउनु निकै गाह्रो पर्छ क्रिस्चियन जगतमा, र अब आउँदो पिँढीहरूले यसलाई प्रोफेसनल बनाउनु गाह्रो पर्छ। हुन त अहिले टेक्नोलोजी थुप्रै कुराहरू छ, टेक्नोलोजी भएर मात्रै भएन, त परमेश्वरले उहाँलाई त्यो कलिङ दिनु पर्यो के। थुप्रैले गाउनु भयो, थुप्रैले हराउनु भयो नि त, आजसम्म किन हुनुहुन्न भन्दाखेरि त्यो कलिङ दर्शनबाट उहाँहरू भड्किनु भयो कि, अर्को बाटो जानुभयो, पुरा भएन, या के स्वार्थ राख्नु भएको थियो त्यो भएन, रहरले गर्दा भएन। तर दर्शन र बोझका साथ गइयो भने चाहिँ यसलाई परमेश्वरले नै हामीलाई सस्टेन गराउनुहुन्छ, बिस्तारै बिस्तारै गराउनुहुन्छ, समय लाग्छ। मलाई चाहिँ त्यस्तो लाग्छ, आउँदो पिँढीहरूले चाहिँ यसलाई गीत सङ्गीतलाई बुझेर, यो चाहिँ नितान्त एउटा सेवकाई हो, यो एउटा सेलिब्रेटी पनि होइन भन्छु म त, होइन एउटा स्टेजमा मात्रै उत्रिने एउटा सेलिब्रेटी पनि होइन, र यो एपिसी चारको एक अनुसार परमेश्वरले हरेकलाई वरदान दिनुभएको छ, त्यो वरदान अनुसारको चाहिँ हामीले जीवनयापन गर्नु पर्यो। एपिसी चारको एक अनुसार चाहिँ सबैलाई एउटा एउटा केही वरदान छ, त्यो वरदान फरक छ, र त्यो वरदान अनुसारको चाहिँ जीवनयापन अर्थात् त्यो वरदानलाई न्याय गर्ने किसिमको तपाईँ हाम्रो जीवन शैली चाहिँ हुनु पर्यो भनेर पावलले पनि भन्छन्। र तपाईँसँग त्यो वरदान छ, गाउने सङ्गीत गर्ने जे कुराहरू पनि छ, तर त्यो अनुसारको व्यावहारिक जीवन चाहिँ तपाईँसँग हुनु पर्यो, तब परमेश्वरले पनि उठाउनुहुन्छ, अगाडि बढ्न सक्नुहुन्छ। र अब यसबाट धेरै कुराहरू चाहिँ संसारिक भौतिक आर्जन गर्न खोज्नुभयो भने त्यहाँ चाहिँ तपाईँलाई समस्या पनि पर्न सक्छ।
0: जस्तै भक्तजी, जस्तो मेरो मनमा लागेको कुरा,
1: हजुर,
0: आजभन्दा 10-12 वर्ष अगाडि त एउटा सिडीको जमाना थियो, सिडी लिनु पर्थ्यो, तर समयले यति फर्क मार्यो नि, त्यो एकैचोटि चिप्समा आयो क्या, आइपुग्यो होइन, कस्तो लाग्छ तपाईँलाई?
1: अब यसले
0: बिचमा धेरै कुराको तपाईँले पनि होइन फेस गर्नु पर्यो, पहिले अब सिडी बोकेर हामी सिडी बेच्थ्यौँ भने, अब अहिले त्यो अवस्था छैन, सिडी त अब होइन डेक सिडी त एकादेशको कथा भइसक्यो होइन, यति चाँडो यो फड्को मार्यो कि तपाईँ कस्तो महसुस हुन्छ क्या?
1: हामीलाई
0: सम्झिँदा र आजको दिन सम्झिँदा
1: यसले त एक प्रकारको ठुलै झड्का दिएको हामीलाई, सासुटै हरायो नि त,
0: हो नि,
1: अलिअलि जेने तेने त्यो गरिन्थ्यो र यसो फिजिकल मान्छे भेटघाट गरेर त्यो बिक्री हुन्थ्यो, त झड्काइ भयो क्या, 440 भोल्टै हाने जस्तो भयो। अब यो के गर्नु, अब चिप्स बोकेर जाउँ भन्दा चिप्स किन्नु, त्यहाँ अब डिजाइनिङ गर्न मिलेर हेर्नुहोस्, यो के भन्दै भन्दै, अब टेक्नोलोजीको विकाससँगै अब हामीलाई एउटा एक प्रकारको झड्का भयो, अनि ठुलो रूपमा चाहिँ अब खर्च गर्नुपर्ने भयो क्या, अर्कै हामीलाई ठुलो झड्काइ झड्काइ भयो, एउटा सक्यो नै भनौँ न हाम्रो, एउटा अलिअलि आउँदै बरु त्यस्तो भयो।
0: निकै नै रमाइलो र अर्थपूर्ण कुराकानी भइरहेको छ, किनभने लामो समयदेखि सङ्गीतको अनुभव बटुल्नु भएको व्यक्तित्व आज स्टुडियोमा हुनुहुन्छ, गायक, संगीतकार, शब्दकार, भक्त भण्डारी। अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, अब तपाईँलाई केही ती प्रश्नहरू हुन्छ, छोटो बताउनु पर्ने हुन्छ तपाईँलाई, म यतिखेर त्यो बाल्यकालको भक्त भण्डारीतिर दोहोऱ्याउन गइरहेको छु, होइन, सानो अवस्थामा जस्तो तपाईँ स्कुल पढ्नुहुन्थ्यो
1: हजुर,
0: स्कुलले जीवनमा
1: हजुर
0: शिक्षकहरूको नजरमा चाहिँ तपाईँ कस्तो भक्त भन्दा नि
1: शिक्षकहरूले म एउटा अब कम बोल्ने अहिले पनि त्यही शैली छ अलिकति के भन्ने ओझेलमै पर्ने खालको अगाडि नआउने झट्टै नआउने कसरी बोलाइदियो भने मात्रै आउने अनि कुनै पनि कुराहरू खोजेर नजाने त्यो स्वभाव थियो अनि अलिक पछाडि पछाडि बस्ने धेर नबोल्ने अलिकति साइलेन्स टाइपको नै मान्छे थिएँ म साइलेन्स लजालु साइलेन्स नबोल्ने त्यही टाइप नै थिएँ अहिले पनि त्यस्तै नै लाग्छ म आफैलाई
0: भनेपछि त्यतिखेर शिक्षकहरूको नजरमा भक्त भण्डारी लजालु
1: कम नबोल्ने त्यति फरवर्ड नभएको अलिकति नर्मल माइन्डकै मान्छे जस्तो
0: अनि आमा बुवाको नजरमा चाहिँ कस्तो भक्त भण्डारी
1: आमा बुवाको नजरमा पनि म त्यस्तै एकदमै सोझो टाइपको सानैबाट छटाइ फटाइ नगर्ने सोझो एकरो टाइपको अहिले पनि एउटा सोच्यो भने त एउटै सोचिराख्ने त्यस्तै टाइपको नि जे छ अगाडि त्यसैमा रमाइबस्ने
0: साथीभाइको नजरमा चाहिँ कस्तो
1: साथीभाइको नजरमा पनि एउटा भनौँ न मिलनसार कम बोल्ने झगडा नगर्ने कहिले कसैसँग झगडा नगर्ने अलिकति अब आफ्नो पाराले गीत गाउने एकान्तमा हुँदाखेरि गुनगुनाउने त्यस्तो टाइपको भिडभाडमा चाहिँ नगर्ने
0: अनि अहिले आएर श्रीमतीको नजरमा चाहिँ भक्त भण्डारी कस्तो श्रीमान सोध्नु पर्ने तपाईँ हजुरलाई थियो
1: हजुर हजुर
0: त्यो पनि कुनै बेला आउला
1: आउला होइन उसले कस्तो सोचिन् होइन उसको नजरमा चाहिँ एउटा एक प्रकारको सोझो उसले भने गर्यो तपाईँ धेरै सोझो हुनुहुन्छ त्यो भएर माथि जान प्रगति गर्न सक्नु भएन सङ्गीत क्षेत्रमा पनि त्यति अगाडि बढ्न सक्नु भएन एउटा अलिकति सोझो बुद्धि प्रयोग नगर्ने जे छ त्यसरी तपाईँ कहीँ खोजी पनि नगर्ने कहीँ जानु पनि चाहना पनि नगर्ने कुनै प्रोग्राम पनि नखोज्ने कोही यसो गरौँ न भन्ने पनि नखोज्ने एक प्रकारको चाहिँ तलै रहिबस्न चाहने खालको त्यस्तै प्रकारको सन्तुष्टि जे छ त्यही छ बाहिर जानु पनि कोसिस नगर्ने कहीँ केही प्रोग्रामहरू पनि खोजी नगर्ने कहीँ केही अरू कता कता गइसके तपाईँ के हो होइन तपाईँ त होइन यसो अमेरिकातिर यसो माग्नुपर्छ प्रार्थना होइन तर म चाहिँ के भने सबै कुरा समय छ समय आएपछि परमेश्वरले लानुभयो भने आफै लानुहुन्छ भन्ने टाइपको के आफ्नै टाइपको
0: दुईजना छोरी छन्
1: हजुर छोरी
0: होइन दुईजना छोरी छन् दुईजना राजकुमारी तपाईँको नजरमा चाहिँ तपाईँ कस्तो पिता
1: एउटा असल प्रभुमा एउटा उदाहरणीय असल जीवन जिउने र परमेश्वरको लागि चाहिँ एउटा असल तरिकाले अनवरत अविरल निरन्तर दुःख सुखमा अभावमा पनि मुस्कुराउन सक्ने
0: कस्तो राम्रो कुरा अब एउटा घटना बताइदिनुहोस् जुन तपाईँ स्कुलै जीवनमा हुनुहुन्थ्यो होइन मैले तपाईँलाई स्कुलतिरै फर्काइरहेछु बाल्यकालतिरै जुन घटना कहिले बिर्सन सक्नुहुन्न क्या त्यो स्कुलले जीवनमा हुन्छ नि बच्चाहरूसँग होइन रमाइलो गरेर त्यो घटना क्या जुन घटना जहिले मनस्पटलमा रहिराख्ने क्या
1: त्यस्तो कुनै घटना
0: हजुर त्यस्तो कुनै घटना बताइदिनु
1: स्कुलले लाइफमा अब हामी विशेष गरेर साथीभाइसँग टिफिनमा त्यो मज्जाको झुम्रे गोल बनाउने चलन थियो त्यो खेल्थ्यौँ त्यो बिर्सिन सक्दिनँ अनि त्यस पछाडि त्यो एउटा भाले जुदाई भन्थ्यो तपाईँलाई थाहा चाहिँ छैन त्यो भाले जुदाई चाहिँ यो कुम चाहिँ रगटिने सुन्निने गरी यो पखेटाले हान्नुपर्ने त्यो खेलेको अहिले पनि याद आउँछ स्कुलको लाइफको जीवनमा अनि त्यो पोकको लडाई पनि भन्छ एउटा दुई तिनवटा त्यो खेलिन्थ्यो हामी ती कुराहरू चाहिँ विशेष गरेर सधैँभरि याद आउँदो रहेछ क्या त्यो पढाइको सिलसिलाभन्दा पनि त्यो चाहिँ साथीभाइहरूको एकदमै याद आउँछ अहिले पनि सम्झना हुन्छ
0: अब भने भक्त चाहिँ हामी लगभग कार्यक्रमको अन्त्यतिर छ होइन तपाईँको अहिले पनि नयाँ गीतहरू गरिराख्नु भएको छ युट्युबहरूतिर होला होइन कसरी तपाईँलाई हाम्रो लिसनर अथवा दर्शकले तपाईँलाई हेर्न सक्छन्
1: मेरो एउटा पहिल्यै पुरानो च्यानल पनि छ तर त्यति त्यसलाई प्रोफेसनल लान सकिएन मेरा केही कलेक्सनहरू अहिले पछिल्लो समयमा चाहिँ मेरो नयाँ गीत सङ्गीतहरू चाहिँ त्यहाँ आइरहेको छ, भक्त भण्डारी अफिसियल युट्युब च्यानल, भक्त भण्डारी अफिसियल युट्युब च्यानलमा जानुभयो भने त्यहाँ केही केही होइन थोरै, त्यस्तो धेरै त छैन, तर केही पनि मेरो सेवकाईहरू यताउता त्यहाँ पाउनुहुन्छ। अनि भर्खरै यो छ महिना जति भयो होला एउटा मैले एउटा विशेष गरेर ईसाई एउटा मृत्युमा चाहिँ कसरी सुसमाचार गर्न सकिन्छ होला भन्ने विषयलाई लिएर प्रभुले मलाई एउटा शब्द सङ्गीतहरू दिनुभयो, उपदेश तिनलाई लिएर मैले बनाएको छु। हरेक कुराको समय छ भनेर, अजम्बरी छैन यो हाम्रो जीवन, एक दिन सबै हामी जानै पर्छ, संसारको माया मोह नातागोता सबैलाई छोडेर भन्ने त्यो भजन चाहिँ हाल त्यहाँ छ। त्यो पनि तपाईँले भिजिटहरू गर्न सक्नुहुन्छ, त्यो चाहिँ नयाँ भजनहरू त्यहाँ हालिएको छ, केही क्रिसमस भजनहरू पनि त्यहाँ पाउनुहुन्छ।
0: धेरै धेरै धन्यवाद त्यति व्यस्त समय हामीलाई दिनुभयो। अन्तिममा गुड न्युज एफएम सुनेर बसिराख्नुभएका दर्शक र श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: सम्पूर्ण हाम्रो इसाई श्रोताहरूलाई है निरन्तर अब सम्पूर्ण इसाई कला साहित्य सङ्गीत समग्र थुप्रै कुराहरू आउँछन् इसाई गीत सङ्गीत क्षेत्रभित्र, कला साहित्य सङ्गीत सबै पर्छन्, र विशेष गरेर अब अलिकति पिछडिएको छ हाम्रो इसाई कला साहित्य सङ्गीतलाई प्रवर्धन पिछडिएको छ अलिकति, त्यसलाई चाहिँ अब सबैजनाले प्रार्थना गरिदिनुहोस्। अब समय आएपछि यो बढेर जान्छ होला, राम्रै हुन्छ। अब गुड न्युज एफएम मार्फत पनि आज हामीलाई होइन सुनिराख्नु भएको छ, थुप्रै श्रोताहरू माझमा पुर्याउने कोसिस गर्नुभएको छ, यस्ता गुड न्युज एफएम मार्फत पनि अब अझै होइन राम्रो राम्रो कार्यक्रमहरू आउन सकोस्, ताकि कलाकारहरू जोडिएर हाम्रा कला साहित्यहरू चाहिँ सबैको कानमा घर घरमा पुग्न सकोस्, ताकि त्यसले चाहिँ हामीलाई नै आउँदो दिनहरूमा इसाई गीत सङ्गीत कला साहित्य चाहिँ मजबुत एउटा सम्पत्तिको रूपमा चाहिँ स्थापित भएर जाओस्, यसैको लागि प्रार्थना गरिदिनु हुनेछ। र भक्त भण्डारीलाई स्पेसल रूपमा मैले एउटा प्रण प्रार्थना छ, मेरो जीवनकालभरि प्रभुले जति दिनुहुन्छ गाउन कोसिस गर्नेछु, कम्पोजिसन गर्न कोसिस गर्नेछु भन्ने मेरो एउटा प्रार्थना छ प्रभुमा, जति सक्छु प्रार्थना गरिदिनु होला, सम्झिदिनु होला। र यदि कसैलाई अब गोस्पल होइन कार्यक्रमदेखि पूर्व क्षेत्रमा सुन्दै हुनुहुन्छ भने चाहिँ विशेष गरेर गोस्पलको वरदानहरू दिनुभएको छ, अनि उत्साहको गीतहरू गाउने, कसैलाई मोटिभेट गराउने गीतहरू गाउने तपाईँहरूले सम्झन सक्नुहुन्छ, बोलाउन सक्नुहुन्छ। भक्त भण्डारी सरल छ होइन, सरल तरिकाले नै आउँछ, सबै कुरा सरल छ।
0: ओके, धेरै धेरै धन्यवाद तपाईँलाई, परमेश्वरले आउँदो दिनमा प्रशस्त मात्रामा ढोकाहरू खोल्नुभएको, गुड न्युज एफएम परिवार तपाईँको लागि निरन्तर प्रार्थना छ,
1: धन्यवाद त्यसको लागि।
0: र श्रोता अब भने लगभग लगभग कार्यक्रमले पनि हामीलाई बिदा दिइसकेको छ, र आजको बसाई आजको कुराकानी एकदमै अर्थपूर्ण रह्यो। लामो समयदेखि सांगीतिक क्षेत्रका अनुभव हामीले सुन्ने मौका पायौं, र नयाँ पुस्ताको लागि पनि एउटा उत्साह मिलेको छ मलाई लाग्छ, र मिल्ने पनि छ। र भने आजका पाहुना गायक संगीतकार शब्दकार भक्त भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजय र सुजनलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिले बिदा हुन्छु। धन्यवाद। जय मसीह।
1: नमस्ते। जय मसीह। जय मसीह। धन्यवाद।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 4 61 01 49 62 4 61 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849 83 16 84 9849 83 16 84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: सुन्नु न बाजे, कोटा
3: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छँदै छ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
1: र फोन नम्बर 01-513-010 छ 01-513-010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
4: गुड न्यूज एफएम 105.1।
5: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम friendship.com।
6: जयमसी, नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छौ friendship.com लिएर म ज्ञानु
7: र म पुनम,
6: हामी उपस्थित भएका छौँ र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ र friendship.com हरेक मंगलबार दिउँसो 1 बजेदेखि 2 बजेसम्म प्रसारण हुने गर्दछ र मित्रतासँग सम्बन्धित कुराकानी पनि गर्ने गर्दछौ हामी र अरू समसामयिक विषयमा रहेर पनि कुराकानी गर्ने गर्दछौ।
7: र मित्रता भन्ने कुराहरू चाहिँ कति धेरै महत्वपूर्ण छ भन्ने कुराहरू चाहिँ हामीले महसुस गर्छौं दिन प्रतिदिनको जीवनमा। परमेश्वरले पनि मित्रता, छरछिमेकी, होइन, यी विविध कुराहरूलाई चाहिँ एकदमै प्राथमिकतामा राख्नु भएको कुराहरू र वचनमा पनि हामी देख्छौ, होइन, आफ्नो छिमेकीलाई चाहिँ आफूलाई जस्तै प्रेम गर्नु। हाम्रो छिमेकी भनेको आजको दिनमा को हुन् त, होइन, यदि हामीले प्रश्न गर्ने हो भने निश्चय पनि हाम्रा मित्रहरू पनि हाम्रा छिमेकी हुनुहुन्छ, हामीसँग भएका व्यक्तिहरू पनि हाम्रा छिमेकी हुनुहुन्छ। वास्तवमा भन्यो भने हामीसँग रहनुभएका हरेक कुराहरू, हरेक व्यक्तिहरू हाम्रो छिमेकी हुनुहुन्छ, जसलाई हामीले चाहिँ आफूलाई प्रेम गरे जस्तै नै एकले अर्कालाई पनि प्रेम गर्नु आवश्यक छ। ती मध्ये पनि मित्रता भन्ने कुरा चाहिँ एकदमै सुन्दर कुरा रहेको छ अनि प्रभुले हामीलाई मित्रताको आशिष पनि दिनुभएको छ।
6: एकदमै आशिषमय कुरा, किन भन्दाखेरि हरेक सम्बन्धको शुरूआत मित्रताबाट नै हुन्छ भनिन्छ, होइन, पहिला चिनजानका कुराहरू र हरेक सम्बन्धलाई चाहिँ मित्रको रूपमा हेरिदिनुहोस् भन्ने पनि एउटा अनुरोध पनि गरिन्छ कतिपटक, होइन, मलाई आफ्नै मित्र सम्झिनुहोस् भन्यो भने चाहिँ त्यहाँनिर अलिकति सहजता के मित्रतामा सहजताका कुराहरू पनि छन्। जब मान्छेलाई अलिकति कम्फर्टेबल बनाउनुपर्छ, सहजता बनाउनुपर्छ, मानिसले यो शब्द प्राय जुनसुकै उमेर समूहकोले पनि प्रयोग गर्नुहुन्छ कि मलाई तिम्रो साथी सम्झ, होइन, तिमीले साथी सम्झियो हुन्छ, साथीलाई जस्तै गर्दा हुन्छ, धेरै भूमिका बाँधिरहनु पर्दैन, एकदमै कम्फर्टेबल्ली बोल गर भन्ने कुराहरू हुन्छन्, त्यो कारणले गर्दा

मित्रता एकदमै महत्वपूर्ण कुरा रहेको छ र यस्तै कुराकानी हामी तपाईँहरूको बीचमा गर्ने नै छौं। शुरूआतमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीत पछि भने हामी आउने नै छौं।

0: हजुर, निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम फ्रेन्डसिप
1: डटकममा र मित्रताकै विषयमा कुराकानी गरिरहेका छौं हामीले, किन भन्दा मित्रता एकदमै महत्वपूर्ण कुरा रहेको छ। आज संसारमा सबैभन्दा बढी कुराहरू पनि मित्रतासँग सम्बन्धित नै हुन्छ जस्तो लाग्छ, होइन?
0: र हाम्रो जीवनमा आउने हरेक मित्रताबाट हामीले केही न केही कुराहरू सिक्ने मौका पाइरहेका हुन्छौं र कतिचोटि हामीले यो कुरा धेरैचोटि भन्ने गर्छौं, कतिचोटि हामीले हाम्रो परिवारका सदस्यलाई पनि भन्न व्यक्त गर्न नसकेका कुराहरू हामी हाम्रो मित्रलाई भन्छौं, जो हाम्रो हृदयको एकदमै नजिक हुनुहुन्छ। अब त्यसको मतलब चाहिँ अब मित्र भनिसकेपछि सधैँ भेट भइरहनु पर्ने, होइन, सधैँ कुरा गरिरहनु पर्ने मित्रहरू नै हुनुपर्छ भनेको छैन। कतिचोटि ज्ञानजी तपाईँले पनि याद गर्नु भएको छ होला, कतिजना मित्रहरू यस्तो हुनुहुन्छ महिनामा एकचोटि गफ हुन्छ, होइन, तर यति नजिक पाराले हामी कुराहरू गर्छौं, होइन, आफ्नो कुराहरू सेयर गर्छौं अनि उत्साह दिन्छौं, एकले अर्कालाई प्रार्थना गर्छौं। कहिलेकाहीँ मित्रता भन्न साथ हामीलाई यस्तो लाग्छ कि दिनरात सँगै हुनुपर्छ, दिनरात गफ गर्नुपर्छ, दिनरात कुराकानी भइरहनुपर्छ, तर कोही कोही मित्रहरू यति असल मित्र पनि हुनुहुन्छ जो मानौ महिनामा एकचोटि नै गफ किन नहोस् तर पनि एक अर्काप्रति गर्नुपर्ने वास्ता, प्रेम, प्रार्थना, उत्साह चाहिँ निरन्तर उहाँहरूले गरिरहनु भएको हुन्छ, अनि त्यस्तो मित्रहरूबाट पनि हामी कतिचोटि एकदमै उत्साहित र आशिषित पनि हुने गर्दछौँ।
1: र तपाईँहरूको जीवनमा पनि थुप्रै मित्रहरू हुनुहुन्छ होला, होइन? कति पटक चाहिँ हामी फेरि एकदमै सहजता पनि, एकदमै रमाइलो पनि अथवा एकदमै सपोर्टिभ पनि हुनुहुन्छ मित्रहरू, तर कति पटक चाहिँ यसलाई फेरि अलिकति सरल तरिकाले अथवा अलिकति सजिलो तरिकाले, होइन, हलुका तरिकाले लिएर मित्रतालाई त्यति धेरै कदर नगरेको पनि हामी देख्छौँ कि। जस्तो हरेक कुराहरू सजिलै पाइने, एकदमै सजिलैसँग पाइयो भने त्यो कुराको कति पटक हामी भ्यालु पनि गर्दैनौँ, मूल्य पनि गर्दैनौँ, होइन? तर परमेश्वरको वचनले पनि अघि हामीले जोडेका थियौँ कि मित्रताको सम्बन्धी कुराकानी हामी थुप्रै पाउँछौँ, होइन? यीशु ख्रीष्ट स्वयंले पनि मानिसहरूलाई त्यहाँ मित्र भनेर भन्नुभएको छ, होइन? त्यो कारणले गर्दा तपाईँले पाउनुभएको मित्र पनि, होइन, परमेश्वरबाट पाउनुभएका कुराहरू हुन्। त्यसमा पनि तपाईँहरूले एकछिन भेट्नुहोस् अथवा एक महिनामा भेट्नुहोस् अथवा वर्षौं दिनमा भेट्नुहोस्, दिनदिनै भेट्नुहोस्, तर आफ्नो मित्रताको कदर गर्न पनि सिक्नुहोस्, होइन?
0: एकदमै मित्रताको कदर भन्ने कुरा चाहिँ हुनुपर्छ र ज्ञानजीले एकदमै महत्वपूर्ण कुरा चाहिँ निकाल्नु भएको छ, किनभने कतिचोटि चाहिँ हामीले मित्रता ठिकै छ नि भन्ने हिसाबले पनि लिइरहेको हुन्छौँ, कतिचोटि ठिकै छ अब मसँगै हुनुहुन्छ मेरो साथी बुझिहाल्नुहुन्छ नि भनेर कतिचोटि हामीले एकअर्काको भावनालाई कतिचोटि, यो चाहिँ मित्रतामा मात्र नभइकन हरेक कुरामा लागू हुने रहेछ ज्ञानजी, जस्तै कि परिवारको सदस्यमा, श्रीमान श्रीमती बीच, प्रेमी प्रेमिका बीच, होइन, साथी सङ्गी बीच, मण्डलीका सदस्यहरू बीच, कतिचोटि हामीले चाहिँ ठिकै छ नि बुझिहाल्नुहुन्छ नि भनेर कतिचोटि एकअर्काको हृदयमा के चलिरहेको छ भन्ने कुरालाई विचार नगरिकन पनि सायद व्यवहार गरिरहेका हुन सक्छौँ, त्यो भनेको सायद उहाँहरूलाई र उहाँहरूप्रतिको हाम्रो सम्बन्धलाई सायद हामीले कतै न कतै कदर नगरिरहेका हौँ कि, होइन, किनभने कुनै पनि सम्बन्धलाई बलियो बनाउनको लागि चाहिँ एकअर्काप्रति गर्नुपर्ने कदर, आदर, होइन, प्रेम, एउटा इज्जत भन्ने कुरा चाहिँ हुनु नै पर्छ, चाहे त्यो एकदमै भनिरहनु आवश्यक नहोला, हो म तपाईँलाई कति धेरै कदर गर्छु नि ज्ञानजी भनेर मुखले बताइरहनु भन्दा पनि मेरो व्यवहारले चाहिँ सायद त्यो कुरालाई मैले प्रकट गर्नुपर्ने हुन्छ
1: पक्कै पनि। र मित्रता एकदम महत्वपूर्ण कुरा छ भन्दै गर्दा फेरि मित्रतामा निभाउनु पर्ने भूमिकाहरू पनि छन्, होइन? आज तपाईँसँग वर्षौं पछाडि पनि त्यो व्यक्ति किन जोडिरहन्छ भन्दाखेरि चाहिँ तपाईँले गर्नुभएको त्यो व्यवहारको कारणले गर्दा पनि, होइन, कति मित्रताहरू चाहिँ एकदमै मिल्ने देखिए पनि पछि गएर छुटेको कुराहरू पनि हामीले देख्छौँ, होइन? त्यो कारणले गर्दा हामीले अघि भनिसकेको कि सधैँभरिसँगै तासिएरै बस्नुपर्छ भन्ने पनि छैन, तर त्यो विश्वास, होइन, त्यो किसिमको प्रेम चाहिँ टाढा रहँदा पनि एकले अर्कालाई भनौँ न एकअर्काको भलाइमा खुसी हुने, एकअर्काको खुसीमा दुःखमा साथ दिने चाहिँ पक्कै पनि हुनुपर्छ, जो कोहीलाई पनि हुनुपर्छ कि। जीवनमा थुप्रै उतार चढ़ावहरू आउँछन्, होइन, कहिले सुखका कुराहरू आउँछन्, कहिले दुःखको कुराहरू आउँछन्, तर एकदमै भनिन्छ नि बर्थडे सेलिब्रेसन गर्नको निम्ति, कुनै कुराहरू गर्नको निम्ति मात्रै साथीहरू चाहिने कतिपटक, होइन, अब उन्नति प्रगतिहरू देखाउनको निम्ति मात्रै साथी चाहिने, तर दुःख परेको साथीहरू, अलिकति आफूसँग स्तर नमिल्ने साथीहरूलाई कतिपटक नसमेट्ने, वास्ता नगर्ने, होइन, त्यस्तो किसिमको कदर नगर्ने कुराहरू पनि हामीले देखेका छौँ। त्यो कारणले गर्दा मित्रताको पनि क्याटेगोरी छुट्टै छुट्याइएको पनि हामीले देखेका छौँ होइन. यो हिसाबले छुट्याउनुहोस् कि तपाईँको हृदयसँग कतिको मिल्नुहुन्छ होइन, तपाईँको भावनालाई कति बुझ्नुहुन्छ, तपाईँले बुझेर बरु त्यो व्यक्तिहरूसँग नजिक हुने आफ्नो ठाउँमा छ होइन. तर बाहिरी कुरालाई हेरेर होइन खुसीका कुराहरू सुनाउनको निम्ति मात्रै चाहिँ साथीहरू नबनाउनुहोस् होइन. दुःखमा उसको दुःखमा पनि साथमा रहनुहोस्, आफ्नो दुःखमा पनि सहभागी गराउनुहोस् होइन. त्यो भयो भने चाहिँ असल मित्रता चाहिँ त्यो जस्तो लाग्छ कि हरेक कुराहरू सँगसँगै गर्यो भने चाहिँ त्यो नै मित्रताले सबै कुरा बुझ्छ. अन्त उसको त यो पाटो मलाई थाहै थिएन, अथवा उसको यो अवस्था कहिले भयो मलाई थाहै भएन, थाहा भएको भए पनि त हामीले भन्नुपर्दा चाहिँ हामी प्रार्थना गर्थ्यौँ नि त, अथवा उत्साह दिन्थ्यौँ नि त भन्ने अवस्थाहरू चाहिँ नआओस्.
0: र कतिचोटि यस्तो अवस्थाहरू पनि आउँछ कि जब कि सँगै हामी एकदमै साथी हौ भनिरहेका हुन्छौँ, मित्र हौ भनिरहेका हुन्छौँ, तर एकअर्काको हृदयमा के बितिरहेको छ नै थाहा हुँदैन. कसरी अब हामी असल मित्र हौ भन्नु होइन. त्यो भएको भएर चाहिँ जहिले पनि यदि हामी कोही व्यक्तिप्रति होइन आफूलाई म फलानु व्यक्तिको मित्र हुँ, म असल साथी हुँ भन्ने लाग्छ भने एकअर्काप्रतिको कुराहरूलाई पनि बुझौं होइन, वास्ता गरौं, प्रेम गरौं, उचालौं, कहिलेकाहीँ उतार चढाव पनि आउँछ जीवनमा, सम्हालौं भन्ने उत्साह पनि हामी.
1: र कहिलेकाहीँ मित्र एकदम व्यस्त पनि हुन सक्ला होइन, विभिन्न कारणवश टाढा पनि होला अरे होइन. त्यो समयमा हो यो त कस्तो सेल्फिश रहेछ, अथवा वास्तै नगर्ने रहेछ, कस्तो टाढा भएको नबुझेको उसको, कहिलेकाहीँ त्यस्तो पनि भनेको सुनिन्छ कि होइन. उसको एकदमै हुँदै गयो, मलाई बिर्सिँदै गयो भन्ने कुराहरू हुन्छ. त्यो कारणले गर्दा अन्डरस्ट्यान्डिङ पनि एकदमै महत्वपूर्ण कुरा हो मित्रतामा चाहिँ होइन.
0: एकदमै राम्रो कुरा गर्नुभयो ज्ञानजी. यस्तो चाहिँ हामीले कतिचोटि देख्छौँ पनि, अनि कस्तो पनि हुँदो रहेछ भन्दाखेरि अब व्यस्त छ, टाढा छ, अब म पनि किन ऊ गर्नु त, म पनि होइन किन सम्झाइरहनु,
1: किन बोल्नु, म चाहिँ अरू मित्र मित्र कति पाइन्छ पाइन्छ के कुराहरू
0: त्यही त. तर जहिले पनि हामीले त्यो अवस्थामा पनि बुझिदिने बुझ्ने र ऊ व्यस्त छ अथवा ऊ टाढा छ भन्ने कुराहरूलाई चाहिँ बुझ्ने व्यक्ति भयौँ भने चाहिँ हाम्रो मित्रता पनि सायद प्रगाढ हुने रहेछ. तर होइन ठिकै छ, अब टाढिनेहरूलाई टाढिन दिउँ न त, मै मात्र किन होइन नजिक भइरहनु भन्ने प्रकारको सोचहरू राख्यौँ भने चाहिँ सायद कतै न कतै सम्बन्धहरूलाई चाहिँ कमजोर बनाउने एउटा सोच यो पनि हो जस्तो लाग्छ. हामी बीच अन्डरस्ट्यान्डिङ भएन भने चाहिँ, साथीभाइ मित्र बीच अन्डरस्ट्यान्डिङ भएन भने यस्तो यस्तो सोचहरूले चाहिँ कस्तो मिसअन्डरस्ट्यान्डिङहरू चाहिँ गलत बुझाइहरू चाहिँ धेरै सृजना गर्ने रहेछ र सम्बन्धलाई चाहिँ झन कमजोर अनि झन टाढा बनाउने कामहरू चाहिँ गर्ने रहेछ.
1: र मित्रतामा एउटा लगानी पनि गर्नुपर्ने हुन्छ. हामीले यो इकोनोमिकली लगानी भनिरहेका छैनौँ होइन, कुर्ने कहिलेकाहीँ एउटा हुन्छ नि टाढा रहँदा बुझ्ने कुराहरू होइन. अब कतिपटक आफूले पनि समय खर्च गरेर आफूसँग बोल्न नचाहँदा पनि बोलाउने कुराहरू, भेट्ने कुराहरू, त्यस्तो कुराहरूमा चाहिँ मित्रतामा लगानी भएको छ भने चाहिँ त्यो मित्रता लङ लास्टिङ पनि जाँदो रहेछ कि. तर हामीले भनेको जस्तो भइहाल्यो भने ऊ पनि आफ्नै सुरमा व्यस्त छ भन्यो भने चाहिँ हामीले मित्र बनाउने छोड्ने कुराहरू धेरै हुन्छ. तर खास भन्यो भने चाहिँ एउटा कुनामा चाहिँ असल मित्रताको खोजी जहिले पनि हुन्छ कि. केही पर्दा फेरि त्यो साथीलाई चाहिँ भेट्न पाए हुन्थ्यो, अथवा त्यो साथीसँग बस्न पाए हुन्थ्यो, मेरो कुराहरू सेयर गर्नु पाए, कोही यस्तो साथी भइदियो हुन्थ्यो भनेर हरेक व्यक्तिको त्यो कुनामा हुन्छ. त्यो कुनामा त्यो भएको कुरासँग मेल चाहिँ तपाईँ हुनु एकदमै आवश्यक
0: छ. र सायद तपाईँको पनि आफ्नो मित्रताहरू होइन मित्रहरू हुनुहुन्छ होला, जसलाई यो समयमा हाम्रो कुराहरू सुन्दै गर्दा तपाईँ पनि सम्झिरहनु भएको छ होला. कति लामो समय भयो कि कुराकानी नभएको, यसो आज उहाँलाई सम्झिनुहोस् न है. अब आफ्नो तर्फबाट पनि यसो प्रयास गर्नुहोस्, के गर्दै हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ. हामीले गरेको वास्ता र दुई शब्दले पनि कहिलेकाहीँ है हाम्रो मित्रहरूलाई कस्तो नयाँ उत्साह प्रदान गरिरहेको हुन्छ. कहिलेकाहीँ ज्ञानजी हामी लामो समयसम्म हुन्छ नि, जस्तै कि हामीले अब सँगै कलेजहरू पढ्दै गरेको मित्रहरू, जसमा हामी धेरै वर्ष भयो कुराकानीहरू नभएको, सँगै सेवा संगति गरिरहेका मित्रहरू धेरै वर्ष भयो टाढा टाढा भएर भेटघाट नभएको, उहाँहरूले हामीलाई सम्झेर के छ लामो समय भयो कुरा नभएको, कस्तो के गर्दै हुनुहुन्छ भनेर सम्झिँदा पनि हामीलाई कस्तो आनन्द लाग्छ.
1: त्यहाँ पुगिन्छ कि हामी पहिलाको मित्रतामा पुगिन्छ, सम्बन्धमा त्यो समयमा पुगिन्छ. अहिले त झन् सामाजिक

0: धेरैजना हुनुपर्छ भन्ने पनि छैन, नजिक आफ्नो मनमिल्ने साथीहरू तपाईँसँग एक दुईजना हुनुहुन्छ भने त्यो पनि सबैभन्दा ठुलो कुरा हो, किनभने धेरै मित्रताले कहिले काहीँ हामीलाई समस्यामा पुर्याउने तर एकदमै मनमिल्ने र एकदमै असल व्यक्तिहरू जो तपाईँको मित्र हुनुहुन्छ बरु एकजना नै किन नहोस् होइन, त्यो मित्रतालाई चाहिँ अझै बलियो बनाएर अगाडि बढ्ने प्रयास गर्नुहोस्
1: किन भन्दा चाहिँ धेरै मित्र बनाउँदा फेरि ऊ बनाउने छोड्ने अर्को बनाउने हुन्छ, टाइमिङ हुँदैन, बुझ्ने कुराहरू हुँदैन, होइन संख्यात्मक भन्दा पनि गुणात्मक होइन रूपमा बनाऊ भन्न चाहन्छौ। एउटा गीतको साथ हामी त पाना दिन चाहन्छौ, गीत पछि भने हामी आउने नै छौँ।

0: हजुरले केही नै आशिष म एकदेखि फेरि पनि स्वागत गर्न चाहन्छु। गुड न्युज एफएम सुन्दै हुनुहुन्छ, हामी दुवै तपाईँहरूलाई साथ दिइरहेका छौँ। फ्रेन्डसिप डट कममा हुनुहुन्छ तपाईँहरू र मित्रताको विषयमा कुराकानी गरिरहेका छौँ।
1: र जीवनमा त्यस्तो हुन्छ नि, बिर्सिनै नसक्ने क्षण कतिचोटि हाम्रो साथीभाइ मित्रहरूले हामीलाई गर्नुभएको असल क्षणहरू। अब खराब क्षणहरूको कुरा त नगरौँ, कहिलेकाहीँ अब असल सँगसँगै खराब पनि जोडेर आएकै हुन्छ। तर असल क्षणहरूको विषयमा कुरा गर्ने हो भने कुनै मित्रले गरेको वास्ता, प्रेम अथवा सहायता, त्यस्तो कुनै क्षण बिर्सिन नसक्ने त्यस्तो केही त हुन सक्छ नि। हामी राखौँ न त ज्ञानजी, जस्तै कि होइन, मलाई के भयो भन्दाखेरि एकचोटि त्यस्तो खतरा होइन कि मेरो साथीले मलाई सम्झिनु भयो, अघि हामीले सम्झिनेको कुरा गर्यौं होइन। यस्तो चाहिँ दिने बेलामा म चाहिँ कस्तो खालको व्यक्ति हुँ भन्दाखेरि, अब ज्ञानजीलाई त भन्नै परेन म कस्तो खालको व्यक्ति
0: होइन, भनिदिनु न अलिअलि, मैले नथाको कुरा पनि त हुन सक्छ होइन।
1: जस्तै कि अलिकति जो सुकै व्यक्तिसँग एकैचोटि नजिक हुन नसक्ने खालको स्वभाव थियो पहिला, उमेर पनि त्यस्तै थियो, हरेकको उमेर आउँछ नि त, एउटा भर्खरको त्यो टिनेजमा हामी अलि लजाउने उमेर हुन्छ होइन, अलि सबैजनासँग गएर घुलमिल हुन नसक्ने उमेर आउँछ, त्यो उमेरको कुरा गर्दैछु म। एसएलसीको टाइमहरूमा त्यस्तो खालको स्वभाव भएको व्यक्ति थिएँ म, अब अहिले त्यस्तो छुइनँ फेरि श्रोता। अनि मेरो चाहिँ एकजना मात्र बेस्ट फ्रेन्ड हुनुहुन्थ्यो क्या, अनि एउटा सुर्खेतको साथी हुनुहुन्थ्यो स्कुल लेभलमा, एसएलसी दिनको लागि ऊ काठमाडौँमा पढ्नको लागि आएको थियो, अनि एसएलसी दिएर फेरि ऊ सुर्खेत नै फर्कियो, अनि त्यसपछि लामो समयसम्म हाम्रो कन्ट्याक्ट हुन सकेन होइन। अनि ऊ मात्र थियो मेरो स्कुलको साथी, एकजना मात्र साथी थियो, अनि धेरै मिस हुन्थ्यो किनभने परिवारको सदस्य जस्तै, अनि जसले पनि तिमीहरू त दिदी बहिनी हो कि क्या भन्थ्यो, किनभने हाम्रो अनुहार उस्तै उस्तै क्या, उस्तै उस्तै देखिने, अनि एकदमै मिल्ने साथी, एकदमै परिवारको सदस्य जस्तो भएर हामी बसेको, एकदम उत्साह दिने, साथ सपोर्ट दिने। मलाई त्यो साथी याद हुनुको कारण पनि उसको व्यवहार क्या, एकदमै राम्रो व्यवहार, साथी मित्रमा हुनुपर्ने। अनि त्यो थियो लामो समयसम्म हाम्रो कन्ट्याक्ट नभएपछि उसले अचानक मलाई फेसबुकमा धेरै वर्षपछि चाहिँ उसले मलाई फेसबुकमा
0: भेटाउनु भयो
1: मलाई होइन। अनि त्यसपछि यस्तो हेर्छु त ल, यसपछिको समयसम्म हामीसँगै रहेको मेरो मिल्ने साथी पो हुनुहुँदो रहेछ, यति मलाई खुसी लाग्यो, हामीले यति गफ गऱ्यौं होइन, अनि उहाँको विषयमा कहाँ के गर्दै हुनुहुन्छ भन्ने कुराहरू, अनि अब के छ भविष्यको योजनाहरूदेखि लिएर हाम्रो हामी स्कुल लेभलमा कस्तो थियौं भन्ने कुराहरूदेखि लिएर यस्तो गफहरू गऱ्यौं हामीले, यति धेरै खुसी लाग्यो त्यो समयमा बिछडिएको साथीलाई फेसबुकको माध्यमद्वारा भए पनि भेटेर गफ गर्ने अवसर पाउँदाखेरि मलाई त्यहाँसम्मको त्यो खुसी महसुस भएको थियो। त्यो क्षण चाहिँ म मित्रको कुराहरू गर्ने हो भने त्यो क्षण एउटा हुन्छ नि, याद आउँछ त्यो क्षण,
0: याद गर्छ पनि
1: एकदमै।
0: पक्कै पनि यस्तै थुप्रै कुराहरू त छन् होइन मित्र बनाउने क्रममा, म पनि स्कूल लेभलमा चाहिँ त्यस्तो धेरै मित्र मेरो पनि थिएन, किनकि हाम्रो चाहिँ आफ्नै गाउँ घरतिरकै साथीहरू नै हुनुहुन्थ्यो, अनि त्यो कारणले गर्दा बेलुका पनि तिनै साथीहरूसँग बिहान बेलुका खेल्ने पनि पढ्न जाने पनि उनीहरूसँगै भइसकेपछि घरहरू एकै ठाउँमा भइसकेपछि एक दुईजना साथीहरू हुनुहुन्थ्यो, त्यो पढाइको टाइममा चाहिँ त्यति धेरै हुनु भएन, तर कलेजमा आइसके पछाडि चाहिँ जब नयाँ ठाउँमा होइन पुरै स्कूलको साथीहरू छोडेर आइसकेपछि त त्यो साथीहरूको याद त छँदै नै छ। स्कूलको चाहिँ प्राय मेरो आफ्नै दिदी बहिनीहरू पढ्ने, आफ्नै रिलेटिभहरू होइन ओल्लो पल्लो घरको नै हुनुहुन्थ्यो, त्यो कारणले गर्दा अहिलेसम्म पनि हामी सँगसँगै नै कुराकानी, फेसबुकहरूमा सबै कुराहरू के गर्दै हुनुहुन्छ भन्नेमा अपडेट हुने भयौं। स्कूल त एकदमै मेमोरेबल पनि हुँदो रहेछ, जस्तै स्कूलमा चाहिँ हामी सानै भएको कारणले गर्दा उनीहरूसँगै जे पनि सिक्ने सँगसँगै सिक्ने हुन्छ कि, नयाँ कुराको टेस्टै हामी सँगसँगै गरिरहेका हुन्छौँ कि, त्यो कारणले गर्दा शारीरिक वृद्धिदेखि लिएर हुन्छ नि त्यो बौद्धिक वृद्धिदेखि लिएर हरेक वृद्धिहरूसँगै हुने भएको कारणले गर्दा त्यो समयको चाहिँ एकदमै मेमोरेबल मिसले भनेको जस्तो स्टिल अहिले पनि म सपनामा देखेँ भने स्कुलकै साथीहरू देख्छु, कलेज पढ्यो मैले होइन, यहाँ हामी अफिसको हामी यहाँ छौँ यहाँ पनि देखिन्छ, तर अझै पनि स्कुलकै साथीहरू नै सपनामा आउने गर्छन्, त्यो त एकदमै म बिर्सिनै सक्दिनँ होइन। उहाँहरू अब विभिन्न ठाउँमा हुनुहुन्छ, मैले अघि भने आफ्नै घर आफ्नै वरिपरिको भएको कारणले गर्दा, आफ्नै रिलेटिभ्सहरू भएकै कारणले गर्दा, उनीहरूकै बीचमा पढेको कारणले गर्दा उहाँहरू त यादमा आइहाल्नुहुन्छ। अर्को एउटा कुरा चाहिँ जब मैले स्कूल छोडेँ, स्कूलको कोही पनि साथी नभएको ठाउँमा मैले कलेज पढेँ कि, त्यस पछाडि चाहिँ त्यो समयमा आइसके पछाडि को साथी बनाउने, को बोल्छ, के गर्छ भनेर एक दुई दिन त एकदम अलमल्ल परे कि म, जब त्यहाँ अलमल्ल परिरहेको समयमा, एकदमै एक्लो भइरहेको समयमा, एकजना साथी मेरो उता टिकापुरको साथी होइन सपना भन्ने साथी चाहिँ ऊ चाहिँ त्यहाँ पढ्न आएको रहेछ अनि ऊ पनि एक्लै होइन कस्तो स्वभाव मिल्यो भने कति टाढा टाढाको साथी पनि फेरि साथी बन्दो रहेछ कि त्यहाँ भिडमा पनि त्यो साथीले खोज्दो रहेछ कि आफूलाई त्यो साथीले त्यति धेरै सेक्सन नै कतिवटा धेरै एबीसीडी कति कति थियो होइन हामी पढ्न आउँदा त्यो एक हप्ताभित्रमा त्यो साथीले मलाई भेटायो कुराकानी भयो त्यो भिडमा हामी यति धेरै मिल्ने भयौँ कि त्यहाँ सबैजना नहुँदा पनि पछि हामी यति धेरै मिल्ने होइन हरेक कुरामै मिल्ने कि अनि पढ्दै जाँदा फेरि ब्याचलरमा आइसके पछाडि त्यो साथीले अर्को अब हेल्थ सम्बन्धी पढ्न जानुभयो म चाहिँ आफ्नै त्यही पढाइलाई कन्टिन्यू गरेँ अनि लामो समय चाहिँ त्यो साथीबाट म अलिकति टाढा भएँ भनौँ न उसको फिल्ड फरक पर्यो मेरो फिल्ड फरक पर्यो म यतातिर लागेँ ऊ चाहिँ उतातिर कता भयो होइन तर याद चाहिँ मलाई त्यो साथीको निकै आउने कि कहाँ गयो होला के गर्यो होला होइन त्यो समयमा फेरि हामी यति धेरै मोबाइलहरू फेसबुकहरू धेरै चलाउने पनि होइन फोनकै भरमा गर्थ्यौँ अनि त्यस पछाडि लामो समय पछाडि उसँग त्यसरी फेरि पछि कन्ट्याक्ट भयो कि अहिले हामी कन्ट्याक्टमै छौँ फेसबुकले नै हामीलाई त्यसरी फेरि जोड्नलाई चाहिँ एकदम सहायता गर्यो र त्यो समयलाई यसो हेर्नुपर्दा चाहिँ मलाई पनि अहिले पनि त्यही साथीको याद आउँछ र उसले त्यो हुन्छ नि कलेजमा आइसकेपछि नयाँ ठाउँमा उसले बनाएको त्यो कम्फर्टेबल होइन एक किसिमको सहजता हो मेरो पनि साथी छ मलाई अब डराउनु पर्थ्यो त्यति डराउनु पर्दैन लजाउनु पर्दैन पर्दा फेरि मेरो लागि बोल्ने साथी छ सपोर्ट गर्ने साथी छ भन्ने चाहिँ उसले मलाई गराएको कारणले गर्दा थुप्रै साथीहरू आउनुभयो होइन कलेजहरूको कुराकानी गर्दैछौँ हामी अफिसको त हामी साथी
1: छँदैछौँ होइन
0: त्यो समयमा चाहिँ मलाई पनि त्यो साथीको कुरा गर्दै गर्दा चाहिँ एकदमै याद आउँछ त्यस पछाडि थुप्रै साथीहरूसँग जोडिएँ म त्यस्तै पढाइको सिलसिलामा अथवा अरू अरू सिलसिलामा तर जे होस् त्यो साथीले चाहिँ मलाई एकदमै साथ सपोर्ट दिएको कारणले गर्दा साथी भन्ने बित्तिकै मेरो दिमागमा पनि त्यो साथी चाहिँ एकदमै आइ नै हाल्छ
1: एकदमै र त्यस्तो मित्रहरू पाएकोमा हामी प्रभुलाई धेरै धेरै धन्यवाद पनि दिन्छौँ कि प्रभुले जीवनलाई अगाडि बढाउँदै जाने क्रममा कुनै न कुनै क्षणमा कुनै न कुनै मोडमा यस्ता असल मित्रहरू दिनुभएको छ मित्रहरू छोटो समय नै चाहे हामीसँग किन नरहनु भएको होस् होइन तर उहाँहरूले पार्नुभएको प्रभाव चाहिँ एकदमै ठूलो हुने गर्दछ र हाम्रो तर्फबाट पनि त्यही प्रभाव छोड्ने प्रयास हामीले गर्नुपर्ने हुन्छ किनभने जहिले पनि ताली त दुइटै हातले नै बज्ने हो होइन त्यो भएको भएर जहिले पनि हामी आशा मात्र गर्ने होइन तर हामी पनि कसरी एउटा असल मित्र बन्न सक्छौ भन्ने जमरको चाहिँ सुन्दर कुरा
0: साथीको भूमिका एकदमै महत्वपूर्ण कुरा छ किन भन्दा कुनै ठाउँमा तपाईँको मिल्ने साथी हुनु भएन भने काम गर्न जान मन लाग्दैन पढ्न जान मन लाग्दैन होइन
1: कतिपटकको
0: परिवारबाट साथी बनाउन जाने हो र साथी नभए तिमी पढ्न जाने हो करियर बनाउन जाने हो होइन तिमी काम गर्न जाने हो भन्नुहुन्छ तर छुट्टै दूरीको यात्रा कहिले काहीँ गर्छौ नि हामी घरबाट अलिकति परसम्म पुग्दा नि एकदम साथीसँग गफ गर्दै हिँड्नु पाए अथवा केही न केही चाहिँ त्यो साथीको कमी खड्किन्छन् होइन कहिलेकाहीँ त लामो समयको साथी त छँदै नै छ होइन त्यो किसिमको हुन्छ त्यो कारणले गर्दा कहिलेकाहीँ त मलाई ब्याचलरमा पढ्दै गर्दा जुन साथीले अर्को फिल्ड छान्नु भयो त्यस पछाडि मलाई कलेजै जान मन लागेन कि लामो समय मैले घरमै बसेर इक्जामहरू दिएको पनि छु कि अनि ताकि म कन्टिन्यू कलेज गएर त्यो सब्जेक्टहरू पढ्नु पर्थ्यो तर साथीको कारणले गर्दा जानै मन लागेन पछि घरमै सेल्फ स्टडी गर्दा कति धेरै कठिनाइहरू पनि भयो सुन्दाखेरि मानिसहरूलाई होइन पढ्न जाने त हो नि त्यही साथी थियो र हामी पनि थियौँ भन्ने लाग्न सक्छ साथीको एकदमै धेरै महत्व छ उसलाई मिस गर्ने कुरा पनि छ साथ सपोर्टका कुराहरू छन् सहजताका कुराहरू छन् र त्यो साथी हामी पनि बन्नुपर्छ होइन जस्तो हामीले अहिले हाम्रो साथीहरूको कुराकानी गर्यौँ र उहाँहरूमा केही थियो र त हामीलाई त्यो उहाँहरूप्रति आकर्षण होइन त्यो पोजिटिभ प्रकारले सकारात्मक प्रकारले त्यो किसिमको छ भने तपाईँहरू पनि तपाईँहरूको जीवनमा थुप्रै साथीहरू बनाउनु भएको छ होला एकछिनको साथी हो फेसबुकमा बोल्ने साथी हो अथवा कामको साथी हो भने त्यसलाई काममै सीमित नराख्नुहोस् होइन फेसबुकमै सीमित नराख्नुहोस् तर तपाईँले असल कुरा गर्न सक्ने कुरा चाहिँ उहाँहरूको लागि गर्नुहोस् भने
1: एकदमै असल मित्रले चाहिँ जीवनलाई जहिले पनि एकदमै सफलतातिर पनि डोराउनको निम्ति सहायता गर्दछ असल मित्रले वास्तवमा हाम्रो जीवनमा एउटा नयाँ खुशी पनि थप्ने कामहरू गर्दछ यसकारण जहिले पनि मित्रताहरू चाहिँ यस्तो असल मित्रहरू नै हुने गर्दछन् हाम्रो जीवनमा अनि त्यो मित्रतालाई चाहिँ बुझेर अगाडि बढौं होइन एकदम आफ्नो तर्फबाट गर्नुपर्ने योगदान पनि हामी गर्दैछौ र मित्रहरूले गर्नुभएको योगदान त एकदमै अब वर्णन गरिसक्दै नै हुँदैन
0: नबिर्सौं पनि होइन यो समय एउटा गीतको साथ हामी तपाईँहरूलाई दिन चाहन्छौ गीत पछि भने हामी आउने नै छौ

0: हजुर, निकै नै आशिष, म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तिमी एक असल मित्र यसो भने निकै नै आशिष मैले त। र friendship.com हुनुहुन्छ, मित्रताको विषयमा कुराकानी गरिरहेका छौँ। मित्रताको विषयमा हामी जति धेरै कुराकानी गर्छौँ त्यति नै धेरै कुराहरू आउँछन्, किनकि मित्र भन्ने शब्द नै त्यस्तै नै छ,
1: एकदमै मिठो शब्द, एकदमै महत्वपूर्ण शब्द। र मित्र हामी सबैजनालाई चाहिन्छ, हाम्रो आफ्नो आफ्नो मित्रहरू हुनुहुन्छ, बेस्ट फ्रेण्डहरू भन्छौँ, नजिकका साथीहरू, साथीहरू मध्ये पनि कोही एकदमै विशेष महत्वपूर्ण साथीहरू जसले हामीलाई हरेक कुराहरूमा साथ दिनुहुन्छ, जसलाई हामी विश्वास गर्न सक्छौ। र यी मित्रहरू भन्दा पनि माथि अझै एउटा मित्र चाहिँ हुनुहुन्छ, गीतले भने जस्तै प्रभु येशू ख्रिस्ट, उहाँ चाहिँ हाम्रो असल मित्र हुनुहुन्छ। अनि उहाँले चाहिँ कहिले पनि तिमीहरू चाहिँ मेरो हातको रचनाहरू हो, र तिमीहरूले चाहिँ जहिले पनि मलाई एकदमै, म चाहिँ एकदमै अब परमेश्वर, तिमीहरू चाहिँ मेरो प्रजामा मात्र हामीलाई सीमित गर्नु भएन। हुन त वास्तविकता त्यही नै हो, उहाँ हाम्रो राजाहरूका पनि महाराजा हुनुहुन्छ, हामी उहाँका प्रजाहरू हौं, तर सँगसँगै उहाँले चाहिँ हामीलाई मित्र भनेर पनि सम्बोधन गर्नुभएको छ। कस्तो मिठो कुरा, परमेश्वरको मित्र। हामी यसो कल्पना गर्दाखेरि पनि हामी एकचोटि यस्तो भित्रैदेखि नै आनन्दित हुन्छौं, किनभने परमेश्वरले तिमीहरू चाहिँ मेरो दास दासीहरू हौ, होइन, तिमीहरू चाहिँ मेरो नोकरहरू हौ पनि भन्न सक्नुहुन्थ्यो होला यदि उहाँले चाहनुभएको भने, किनभने हामी मानिसहरू चाहिँ माटो धुलो सरहछौं, माटैबाट बनाइएकाहरू हौ। उहाँले रचना गर्नुभएको र सृष्टि गर्नुभएको कुराहरूको कुरा गर्ने भने अहिले हाम्रो दिमागले भ्याउँदैन, यो सारा संसार, ब्रह्माण्ड, नक्षत्र, हामी जुन ग्यालेक्सीमा छौ, अन्तरिक्षमा छौ, मिल्की वे ग्यालेक्सी, यो यस्तो ग्यालेक्सी त कति छन् कति छन्, साध्य नै छैन। अब त्यस्तो सारा कुरा बनाउनु हुने परमेश्वरले एउटा पृथ्वीमा, एउटा धरतीमा रहेका मानिसहरूलाई के भन्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ, तिमीहरू मेरो मित्रहरू हो। कस्तो खुसीको कुरा, आज उहाँ परमेश्वरलाई हामीले मित्रको रूपमा पाएको सक्छौँ, जसलाई हामीले हाम्रा कुराहरू बताउन सक्छौँ, जसलाई हामीले विश्वास गर्न सक्छौँ, जसलाई हामीले गाह्रो हुँदा लाउन मलाई लाउन मित्र मलाई सहायता गर्नु पर्यो तपाईँले भन्न सक्छौ, होइन, उहाँ चाहिँ भरपर्दो मित्र हुनुहुन्छ, जसलाई तपाईँले आँखा चिम्लिएर पनि विश्वास गर्न सक्नुहुन्छ। र उहाँ चाहिँ फेरि म तिमीलाई सहायता गर्छु भनेर मुखले मात्र भन्नु न, तर उहाँले व्यवहारले नै पनि प्रकट गर्नुहुन्छ।
0: र राजाहरूका राजा होइन, जसले चाहिँ हामीलाई सृष्टि गर्नुभयो, उहाँले त हामीलाई मित्र भन्नुभयो, त्यसको मतलब चाहिँ हामी एकदम पर्फेक्ट भएर, एकदम योग्य भएर पनि होइन, होइन, हामीमा कमजोरी देख्दा देख्दै पनि, हामी चाहिँ काम नलाग्ने मानिसको नजरमा हुँदा हुँदै पनि उहाँले हामीलाई मित्र बनाउनु भयो होइन। तर आज हामी चाहिँ मित्र बनाउनलाई धेरै कुराहरू खोजिरहेका हुन्छौँ कि, अघि पनि हामीले जोडेका थियौँ, यो चाहिँ मसँग मिल्दैन, अथवा यो हुँदैन, त्यो हुँदैन, राम्रो हृदय छ तर बाहिरी कुराहरू छैन भने पनि हामीले एकदमै इग्नोर गरिरहेका हुन्छौँ कि, तर त्यस्तो पक्कै पनि होइन। परमेश्वरले चाहिँ हाम्रो हृदयलाई हेर्नुहुन्छ, हामीले पनि आज मित्र बनाउँदा हेर्नुपर्ने कुरा हृदय नै हो, होइन, र उहाँको मित्र, उहाँले जुन प्रकारले मित्र बनाएर मित्रताको शुरूआत गर्नुभएको छ, उहाँले नै शुरूआत गरिदिनु भएको छ कि तिमीहरू मेरा मित्रहरू हौ भनेर, होइन, आज कोहीसँग पनि एउटा त्यो ग्याप नरहोस्, होइन, कुनै पनि दूरी नरहोस्, हरेकले हरेकलाई मित्र बनाउन सक्छ है, कुनै पनि यसमा मित्रतामा लेभल छैन भनेर भनेको छ। कतिपटक कतिवटा कुराहरू हेर्दाखेरि के यो मिलेन, त्यो कारणले गर्दा मित्रता तोडिएका कुराहरू छन्, तर हृदय नतोड्नुहोस् भन्न चाहन्छौ हामी। तपाईँसँग भएको मित्र एकदमै हृदयमा राम्रो हुनुहुन्छ भने चाहिँ तपाईँ मित्र बनाउन एक सेकेन्ड पनि ढिला नगर्नुहोस्, होइन। र अर्को कुरा चाहिँ मलाई के लाग्छ भन्दा, जे कुरा एकदम सस्तै पाइन्छ, जे कुरा प्रशस्तै हुन्छ, सजिलै पाइन्छ भने मान्छेले कतिपटक त्यसको हामी अघि पनि भन्यो भ्याल्नु हुँदैन। मित्रता भन्ने कुरा पनि हरेक सम्बन्धको शुरूआत मित्रताबाटै भएको कारणले गर्दा, मलाई मित्र बनाइदिनुहोस्, म मित्र बन्न तयार छु भनेर मानिसले त्यसलाई सहजता बनाइदिँदा फेरि हामीले चाहिँ त्यसलाई एकदम इजी लिन्छौँ, होइन, यो चाहिँ केही पनि होइन, यो एकछिनको लागि हो भन्छौँ, कहाँ अब मित्रताको लागि यस्तो त्यागेको त्यस्तो त्यागेको भन्ने कुराहरू पनि छन्, होइन। कतिजनाले चाहिँ केही पनि होइन, तिमी स्कुलको साथी त हुने, कलेजको साथी त हुने, अफिसको साथी त हुने, तिमीसँग सबै कुराहरू भन्नुपर्छ गर्नुपर्छ भन्ने छैन, अथवा तिमीलाई मैले धोका नदिनुपर्छ भन्ने छैन भन्ने किसिमका कुराहरू पनि गर्छौ। तर आजसम्म कतिवटा मुभीहरू बनेका छन्, कतिवटा कथाहरू कोरिएका छन्, नेपालमै पनि कतिजना एकदम आइडल व्यक्तिहरू हुनुहुन्छ मित्रतालाई एकदमै अगाडि लाने, तर सबैजनामा त्यो पनि छैन, होइन, सबैजनाले असल प्रकारले मित्रताको भूमिका निभाउनु पनि भएको छैन। र एकातिर मित्रता बिग्रियो भने हामी त्यो मित्रतालाई बचाउनुको सट्टा, बनाउनुको सट्टा अर्को मित्रता बनाउनतिर लाग्छौ, होइन, त्यो चाहिँ एकदमै गलत कुरा पनि हो। र हामी परमेश्वर पाएका व्यक्तिहरूले त झनै यो कुरालाई एकदमै ख्याल राख्नुपर्छ, हामीले चाहिँ परमेश्वरको मित्र हामी चाहिँ चाहिँ बन्ने तर हामी अरूलाई चाहिँ मित्र बनाउन नसक्ने यो चाहिँ पक्कै पनि हुँदैन होइन. उहाँले हामीलाई मित्र नबन्नु भएको भए उहाँले हाम्रो सबै कुराको जाँच गरेर होइन ल रिजेक्ट गरिदिनु भएको भए सायद हामीले मित्रसँग जस्तै परमेश्वरसँग कुराकानी गर्न सक्दैनथ्यौँ होला. त्यसै नै आज हामी पनि वरिपरि भएका व्यक्तिहरूलाई सहजता बनाइदिउँ होइन, मित्र बनाइदिउँ र जुन प्रकारको एउटा सहजता परमेश्वरले दिनुभएको छ मित्र भन्नुको पछाडि पनि ठूलो कारण छ होइन, त्यो कारण आज मानिसहरूको बीचमा हामी पनि बनौ.
1: एकदमै एकदमै. र मित्रता साह्रै नै महत्वपूर्ण छ हाम्रो जीवनमा भन्ने कुराहरू हामी राखिरहेका छौँ र यो समयमा फेरि पनि एउटा अर्थपूर्ण गीतको साथमै हामी तपाईँलाई दिन चाहन्छौ सा।

0: सबैदेखि नै आशिष म एकैपछि फेरि पनि स्वागत गर्न चाहन्छु गुड न्यूज एफएममा हुनुहुन्छ तपाईँहरू सुनिरहनु भएको छ फ्रेन्डसिप डट कम र अब भने फ्रेन्डसिप डट कमको कार्यक्रमको अवधि सकिन लागेको छ
1: एकदमै र कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौँ र आज जे जति कुराहरू हामीले राखेको छौँ हामी एकदमै विश्वास गर्छौँ तपाईँ आशिषित हुनुभएको छ र आफ्नो मित्रतालाई चाहिँ यसरी नै बलियो बनाउँदै अगाडि बढ्नुहोला प्रभुले धेरै आशिष दिनुभएको होस् र असल मित्र पनि हाम्रो जीवनमा चाहिन्छ यदि तपाईँको जीवनमा कोही असल मित्र हुनुहुन्छ भने त्यसलाई एकदमै असल तरिकाले लिएर जानुहोस् हुनुहुन्न भने पनि परमेश्वरसँग प्रार्थना गर्नुहोस् कोही न कोही असल मित्र हामीलाई अवश्य पनि उहाँले जुटाउनुहुनेछ र त्योभन्दा पनि महत्वपूर्ण कुरा परमेश्वर पनि तपाईँको असल मित्र हुनुहुन्छ
0: र अघि हामी भनिसकेका छौँ प्रार्थना गर्नुहोस् असल मित्रको लागि र तपाईँलाई परमेश्वरले असल मित्र दिनुहुनेछ भइरहेको मित्रहरूको लागि पनि प्रार्थना गर्नुहोस् र धेरै धन्यवाद दिन चाहन्छौ यो एक घण्टा अवधि भरिरहेर तपाईँहरूले सुनेर साथ दिनुभयो र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप डट कमबाट म ज्ञान हो
1: र म पुनम
0: हामी बिदा हुन चाहन्छौ
1: जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
9: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
8: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
9: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
8: अधिक जानकारीका लागि
9: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 98141-87-68-02, 98141-87-68-02 र 98185-12-40, 98185-12-40।
8: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
9: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
8: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
9: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
8: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
9: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
8: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
9: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको वचन, वचन, वचन, वचन, गाउँदै जाऊ प्रभुको महिमा। जेमसी, मेरो नाम प्रकाश लोप्छन, म गायक साथै आराधना खगुवा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिज एफएम 105.1 मेगाहर्ज।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

मार्टिन लुथर सुधारवादी ईश्वर शास्त्री साथै लेखक भन्नुहुन्छ। सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको बच्चनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको बच्चन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द वचनको भागमा तपाईँलाई म हृदयबाट स्वागत गर्दछु। आज म तपाईँको बीचमा तपाईँको जिब्रोमा विशाल शक्ति छ भन्ने विषयमा केही कुरा बताउन गइरहेको छु। प्रत्येक मानिसको मुखभित्र एउटा विशाल औजार हुन्छ, हामीलाई थाहै छ। यो एउटा औजार जसले महान आशिष र मुक्ति पनि ल्याउन सक्छ, तर सँगसँगै यो एउटा धेरैका लागि हतियार हुन सक्छ जसले चाहिँ श्राप र विनाश पनि ल्याउन सक्दछ। हितोपदेशको पुस्तक 18 अध्यायको 20-21 यसरी लेखिएको छ, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। 21 पदमा जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानु पर्दछ। तपाईँले बोल्ने शब्दहरू प्रिय मित्र तपाईँको नियन्त्रणमा हुनुपर्दछ, र तपाईँले के भन्ने र के नभन्ने, के बोल्ने के नबोल्ने भन्ने बारेमा तपाईँले गर्ने आफ्नो छनौट निकै नै महत्वपूर्ण हुन्छ, किनभने तपाईँका शब्दहरूले अन्तत तपाईँको जीवन आशीर्वादले वा श्रापले र जीवनले वा मृत्युले भरिएको छ भन्ने कुरा निर्धारण गर्दछ। याकुब 3:5 त झन् यसरी बताएको छ, त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराको अभिमान गर्दछ, हेर एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। जंगलमा लागेको सानो आगोको झिल्कोबाट शुरू भएको त्यो आगो चाँडै नै विनाशकारी आगोमा परिणत हुन्छ। प्रियहरू, यो हामीलाई थाहा नै छ। विभिन्न डडेलो, विभिन्न ठाउँमा त्यो वन जंगलमा लागेका डडेलोदेखि लिएर हामीले भर्खरै विभिन्न खालका आगो लागेका घटनाहरू हामीले सुनेका छौं, ती सबै ठूलो आगो लाग्नुको पछाडि एउटा सानो झिल्का एउटा चाहिँ आवश्यक पर्दछ। एउटा सानो झिल्काले पनि यति ठूलो डडेलो ल्याइदिन्छ। जिब्रो भनेको एउटा चाहिँ हाम्रो जीवनको निकै नै महत्वपूर्ण अंग हो, हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो। यसले जसरी एउटा डडेलो लाउनको लागि झिल्को भए पुग्छ भनेर भनेको छ, त्यसरी कुनै पनि हाम्रो जीवन अथवा अन्य कसैको जीवन समाप्त पार्नको लागि जिब्रोको एउटा गलत प्रयोग भयो भने अथवा बोलीको गलत प्रयोग भयो भने पूर्ण रूपमा हाम्रो जीवन पनि नष्ट हुन सक्छ भनेर बाइबलले बताउँदछ। जब हामी परमेश्वरको वचनमा हामीलाई दिएका अद्भुत प्रतिज्ञाहरू समावेश गर्ने शब्दहरू बोल्दछौ, जसले हामी हाम्रो जीवनमा र हामीले बोल्ने मानिसहरूको जीवनमा प्रकट हुन सकारात्मक अद्भुत फलको बिउ रोपिरहेका हामी हुन्छौं, तर यसको एउटा धेरै अध्ययारो पक्ष पनि छ। जब हामी नकारात्मक कुराहरू स्वीकार गर्छौ, हाम्रा शब्दहरूले हामी ठूलो हानि पुर्याइ पनि रहेका हुन्छौं। हामी एउटै मुखले मान्छेलाई एकदमै आशीर्वाद दिइरहेका हुन्छौं, एउटै मुखले मानिसहरूलाई निकै नै उनीहरूलाई उत्साह दिइरहेका हुन्छौं, सकारात्मक स्वर्गको बोली हामीले मानिसहरूको कहाँ पुर्याइरहेका हुन्छौं, तर सँगसँगै कहिलेकाहीँ हामी नकारात्मक शब्दहरू पनि हाम्रो मुखबाट बोल्दछौ। मानिसहरूलाई त्यसले चोट पुग्दछ भने चाहिँ त्यो बाइबलीय सिद्धान्तमा आधारित बोली होइन, त्यो बाइबलीय सिद्धान्त अनुसार अथवा परमेश्वरले हामीलाई सिकाउनु भएको त्यो शिक्षा अनुसारको जीवन हाम्रो भएन भनेर बाइबलले बताउँदछ। त्यसकारण हामीलाई विभिन्न समयमा चेतावनी दिएको छ कि बोल्नुभन्दा पहिले धेरै पटक सोच्नुपर्छ। हाम्रो ओठबाट निस्केका, हाम्रो मुखबाट निस्केका प्रत्येक शब्दले हामीले सकेसम्म आशिष मानिसहरूलाई पुग्ने बोली हामीले बोल्नु पर्दछ। मानिसहरूलाई आशिष पुग्ने बोली हाम्रो हुनुपर्दछ, न कि मानिसहरूलाई चोट पुग्ने, त्यो एउटा द्वन्द सिर्जना गर्ने, विभाजन सिर्जना गर्ने, हृदय एकदमै विच्छिन्न हुने खालका ती शब्दहरू हामीले प्रयोग गर्नु हुँदैन भनेर बाइबलले हामीलाई सिकाउँदछ। प्रियहरू, हितुपदेश 12:18 पदमा यसरी बताउँदछ, असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानीको बोलीले निको पार्छ। हालेलुया। हेर्नुहोस् त, हामी बोल्ने बेलामा कति हामीले सावधानी अपनाउने गरेका छौं। चाहे हामी मानिसहरूको बीचमा किन नहोस्, धेरै मानिसहरूको बीचमा किन नहोस्, आफ्नो घर परिवारमा किन नहोस्, तपाईँको नजिकको मित्रको, तपाईँको घर परिवारमा, तपाईँको श्रीमान श्रीमती बीच हामीले गर्ने कुराकानीमा, हरेक त्यो बोलीमा हामीले कति सावधानी अप्नाएका छौं। मैले जे बोले पनि हुन्छ, मैले जस्तो भने पनि हुन्छ, त्यसले कुनै प्रभाव पार्दैन होला, यो त ख्यालठट्टामा बोलिएको भन्ने, त्यो हुँदैन। प्रियहरू, हामीले सकेसम्म हाम्रो बोल्ने बोलीलाई चाहिँ हामीले सावधानीपूर्वक, हामीले के बोल्न गइरहेका छौं, हामीले कसरी बोल्ने हो, कुन ठाउँमा हामीले कस्तो शब्द प्रयोग गर्ने हो, त्यो निकै ध्यान दिएर त्यो कुराको छनौट गर्नुपर्ने हुन्छ। बाइबलले भन्दछ, असावधान अपनाएको ती वचनहरू तरवार झैं घोच्छ। हामीले बोलेका शब्दले मान्छेको हृदयमा घोच्न सक्छ। भनिन्छ, बन्दुकबाट निस्केको गोलीको त्यति धेरै चोट महसुस हुँदैन, तर मनबाट, मुखबाट निस्केको बोली सबैभन्दा बढी धारिलो हुन्छ। त्यसले लामो समयसम्म त्यसले चोट पुग्छ। आज सम्बन्धहरू किन टुटेका छन्? आज मानिसहरू किन एक अर्कासँग मिलेर बस्न चाहँदैनन्, एकतामा बस्न चाहँदैनन्? त्यसको मुख्य एउटा कारण पनि प्रियहरू, तपाईँ र हाम्रो असावधानी बोलीले, तपाईँ र हाम्रो असावधानी वचनले कुनै मानिसहरूलाई चोट पुगिरहेको छ भने त्यसबाट यो खालको बेमेल अनि यो टुटको अवस्था, सम्बन्ध बिग्रिने अवस्था त्यहाँ उत्पन्न हुन्छ, त्यो परिस्थिति पैदा हुन्छ। तर बाइबलले भन्दछ, बुद्धिमानीको बोलीले निको पार्छ। धेरै पटक मानिसहरूले आफू वा आफ्नो अवस्थाको बारेमा लापरवाह कुरा गर्दछन्, यसले कति भयानक हानि पुर्याउँदैछ भन्ने कुरा चाहिँ तिनीहरूले बुझ्दै बुझेका हुँदैनन्। उदाहरणका लागि, कसैलाई मेरो वास्ता छैन, मैले ब्याङ्कबाट लिएको ऋण कहिल्यै तिर्न सक्दिन, वा हरेक वर्ष म बिरामी हुँदै गइरहेको छु, म कहिल्यै स्वस्थ हुँदैन, यस्ता नकारात्मक कुराहरू मानिसहरूले स्वीकार गरिरहेका हुन्छन्। हाम्रो यो एकदम नेपाली समुदायमा धेरै भन्ने चलन छ, के छ हालखबर भनेर बुझ्दाखेरि, सोद्धाखेरि कसैले जहिले पनि त्यही कुरा, कहिले पनि सकारात्मक कुराहरू नगर्ने, सधैँ मेरो लागि यस्तो छ, म यस्तो छु, म उस्तो छु, जहिले पनि नकारात्मक मात्रै आफ्नो बारेमा त्यो कुराहरू भनिराख्दाखेरि त्यो शब्दले, त्यो वाक्यले पक्कै पनि काम गर्छ। त्यस्तै मानिसलाई सकारात्मक होइन तर नकारात्मक प्रभाव पारिरहेको हुन्छ। आत्मिक दृष्टिकोणबाट हेर्ने हो भने यी कुराहरू स्वीकार गर्नु अत्यन्तै खराब कुरा हो। हामी कहिलेकाहीँ के छ हालखबर भन्दाखेरि, ए मेरो त यस्तो छ, उस्तो छ, मेरो त जहिले पनि म दुःखको घडी भएर नै जानु परेको छ, मेरो जीवनमा कहिले पनि आशिष छैन, यहाँ पनि समस्या छ, त्यहाँ पनि समस्या छ, मेरो श्रीमानमा यो समस्या छ, मेरो श्रीमतीमा यस्तो समस्या छ, मेरा छोरा छोरीहरू यस्तो छन्, उस्तो छन्। त्यो नकारात्मक कुराहरू मात्रै तपाईँ र मैले बोलिरहन्छौ अनि त्यो कुरा आफ्नो हृदयमा तपाईँ हामीले त्यसलाई स्वीकार गर्छौ, त्यही कुरा ठानिरहन्छौ भने त्यो कुराले कहिले पनि हाम्रो जीवनमा आशिष ल्याउँदैन। कति मानिसहरू विभिन्न खालका समस्या खाँचो भएर जानु परेको अवस्था छ, तर तपाईँ त्यो परिस्थितिमा हुनुहुँदैन। हरेक परिस्थितिमा तपाईँ धन्यवादी भएर केवल सकारात्मक वाक्य मात्रै प्रयोग गर्न थाल्नुहोस् प्रियहरू। त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि सकारात्मक ऊर्जा दिन्छ, त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि त्यो एउटा आशिषको कामहरू शुरू हुन्छ। हामी हाम्रो जीवनमा कस्तो आशिष ल्याउन चाहन्छौ अथवा हाम्रो जीवनबाट हामीले मानिसहरूलाई के सन्देश दिन चाहन्छौ, आफ्नो जीवनलाई कता लैजाने, त्यो तपाईँको बोलीमा भर पर्छ, तपाईँको आफ्नो शब्दमा भर पर्छ। तपाईँले के सोच्नुहुन्छ, तपाईँले के बोल्नुहुन्छ, त्यो कुरा निकै महत्वपूर्ण हुन्छ। प्रियहरू, तपाईँले बाइबलमा गरिएका प्रतिज्ञाहरूको विपरीत कुराहरू स्वीकार गरिरहनु भएको मात्र होइन, तर तपाईँ आफैलाई शराब्दै हुनुहुन्छ। तपाईँको जीवनमा यी हानिकारक कुराहरू स्थापित गर्न शैतानलाई अधिकार दिँदै हुनुहुन्छ। जब हामी यस्ता नकारात्मक कुराहरू बोल्दै जान्छौं आफ्नो बारेमा, आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा, तपाईँले डियाबलसलाई त्यो एउटा कुरा आफ्नो जीवनमा अझै निम्ताउनको लागि तपाईँले स्थान दिँदै हुनुहुन्छ, त्यो अधिकार तपाईँले दिँदै हुनुहुन्छ। हामीले अरूलाई के भन्छौ भन्ने कुरामा हामी त्यति ध्यान दिनु आवश्यक छ भन्ने कुरा, तर म तपाईँलाई उत्साह दिन्छु, जहिले पनि सकारात्मक बोल्नुहोस्, सकारात्मक कुराहरूको मात्रै चर्चा गर्नुहोस्। नकारात्मक कुराहरू छन् तर त्यसलाई भन्ने बताउने एउटा निश्चित समय हुन्छ, तर जो सुकैको अगाडि पनि जसको मानिसहरूको जुन मान्छे भेटियो जसको जो पाए उसको अगाडि चाहिँ तपाईँ आफ्नो परिवारको बारेमा आफ्नो जीवनको बारेमा नकारात्मक कुरा मात्र गर्नुहुन्छ अनि त्यो कुरालाई आफूले आफ्नो हृदयमा तपाईँले स्वीकार गर्नुहुन्छ भने तपाईँको जीवनमा त्यस्तै नकारात्मक कुरा मात्रै हुन्छन्। सकारात्मक ऊर्जाको लागि तपाईँले जहिले पनि सकारात्मक कुरा बोल्नुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, धन्यवादी बन्नुहोस् प्रियहरू। अर्को कुरा, हामीले अरूलाई के भन्छौं भन्ने कुरामा हामी निकै एकदम सावधानी हुनुपर्ने कुरा छ। हामी जब कसैमाथि हामी रिसाउँछौं हामी उनीहरूलाई नराम्रो कुराहरू बताउँदछौं। त्यस्तै अर्को कुरा प्रियहरू, हामीले अरूलाई के भन्छौ भन्ने कुरा पनि हामी निकै सावधानी त्यसमा अप्नाउनु पर्ने देखिन्छ। हामी मानिसहरूको बीचमा उनीहरूलाई के कुरा कस्तो शब्द हामीले प्रयोग गरिरहेका छौं, जब हामी रिसाउँछौ उनीहरूलाई नकारात्मक कुरा मात्रै बोलिरहेका हुन्छौं, यसबारेमा हामीले चाहिँ धेरै सावधानी अप्नाउनु पर्ने देखिन्छ। त्यसकारण जब तपाईँ कसैसँग रिसाउनुहुन्छ, जब तपाईँ कसैसँग केही नमिठो कुराहरू, तपाईँको सम्बन्ध अलिकति बिग्रिन लागेको जस्तो कसैसँग तपाईँ रिसाउनुहुन्छ भने तपाईँले त्यो समयमा चाहिँ केही कुरा बोल्नुभन्दा अगाडि एकपटक आफूलाई शान्त पार्नुहोस्। तपाईँले आफूले आफूलाई तपाईँले नियन्त्रण सो नियन्त्रण तपाईँले गर्न सक्नुभयो, तपाईँले आफूले आफूलाई अलिकति संयमित पार्न सक्नुभयो भने तपाईँको जुन त्यो बेलामा रिसमा उठेका हरेक शब्दहरू छन्, विभिन्न खालका भडासहरू, ती सबै कुराहरू आक्रोशमा हामीले के बोल्छौं भन्ने कुरा हामीलाई थाहा हुँदैन, तर जब तपाईँ आफूले रिस उठेको बेलामा तपाईँ शान्त रहन सक्नुहुन्छ, त्यति बेलामा धेरै कुराहरू परिवर्तन हुन्छन्। हेर्नुहोस्, सम्बन्धहरू टुटेर जाने समस्याहरू समाधान भएर जान्छन्। तपाईँले जुन अवस्थामा तपाईँ रिसाउनु भएको छ, तपाईँको विपक्षमा रहेका ती व्यक्तिहरूसँगको जुन एउटा ठूलो एउटा झगडा हुन सक्ने अवस्था, ठूलो द्वन्द हुने स्थिति, त्यो समाधान भएर जान्छ। वचनले भन्दछ हामी शान्त रहनु पर्दछ। पहिलो पत्रुस 3:10 यसरी बताउँदछ, किनकि जसले जीवनलाई प्रेम गर्दछ र असल दिनहरू देख्ने इच्छा गर्दछ त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। आमेन। आफ्नो बोलीले मानिसहरूलाई धोका नदिनुहोस्। त्यो तपाईँको त्यो यस्तो ठाउँ हो जहाँ हामी कसैलाई पनि भन्छौ कि हामी उनीहरूको लागि केही गर्नेछौ, तर हामी वास्तवमा त्यो गर्दैनौ, वा हामी उनीहरूलाई भन्छौ कि हामीहरू कुनै कार्यक्रममा उपस्थित हुनेछौ। त्यसकारण प्रियहरू, तपाईँको मुखबाट निस्किने शब्दहरूमा तपाईँ इमानदार हुनुपर्दछ। तपाईँले भन्नुभएको हरेक कुराको अर्थ हुनुपर्दछ। बिना अर्थ जे मन लाग्यो ती तपाईँ नबोल्नुहोस्। मत्तीको पुस्तक 18:37 पनि यसरी बताएको छ, किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ। हामी आफूले मन लाग्दी जे मन लाग्यो त्यही बोल्ने गर्दछौ। कतिपय समयमा मलाई केही कुरा बोल्ने इच्छा भयो, हामी बोलिदिन्छौ मानिसहरूको अगाडि। बोल्ने कुरामा हामी तत्परता देखाउँदछौ। यदि त्यस्तो हो भने हाम्रो शब्दको, हामीले बोलेका ती वचनको हामी भागीदार हुनुपर्दछ, हामी त्यसको जिम्मेवार हुनुपर्दछ। वचनले के भन्दछ, यदि हामीले बोलेको ती वचनहरूले त्यसबाट हामी निर्दोष पनि ठहरिन सक्दछौ र त्यसबाट हामी दोषी पनि ठहरिन सक्दछौ। खराब भाषा प्रयोग गर्ने तेस्रो र अन्तिम वर्गमा हामीले हेर्ने हो भने मानिसहरूको आलोचना गर्नु र उनीहरूलाई नराम्रो देखाउनु पनि रहेको छ। मानिसहरूको बारेमा कुरा काट्नु, मानिसहरूलाई खराब देखाउने, भनिन्छ नि इङ्ग्लिशमा ब्याक बाइटिङ, अथवा कुनै मानिसहरूको बारेमा उसको ऊ नहुँदाखेरि उसको पिठी पछाडि हामी कुरा गर्ने विभिन्न हाम्रो मानवीय स्वभाव छ। यसका बारेमा बाइबलले स्पष्टसँग बताउँदछ कि यो परमेश्वरका जनहरूको लागि निकै नै हानिकारक छ। हितोपदेश 11:13 यसरी बताउँदछ, कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँदछ तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्दछ। केही मानिसहरूले आफ्नो समुदायमा गफ फैलाउनको लागि अर्को व्यक्तिले गरेको नराम्रो काम खोज्ने प्रयास गर्दछन्। तिनीहरू प्राय सत्यलाई बढाई चढाई गर्ने वा त्यो व्यक्तिले गरेको कामको बारेमा झूठो कुरा फैलाउने छनौट गर्दछन्। जब हामी कसैको आलोचना गर्न शब्दहरू प्रयोग गर्दछौं, हामी परमेश्वरले हाम्रो मुखमा निस्कन चाहनु भएको दया र प्रेम प्रकट गर्ने विपरीत गरिरहेका हुन्छौ। एउटा पुरानो भनाइ छ, यदि तपाईसँग कसै बारेमा भन्नको लागि केही कुरा छैन भने केही पनि नभन्नुहोस्। त्यसकारण बदख्वाई गर्ने कुराहरूमा, मानिसहरूको कुरा विभिन्न किसिमले आलोचना गर्ने, क्रिटिसाइज गर्ने, मान्छेलाई न्याय गर्ने, हामी धेरै समय परमेश्वर न्यायकर्ता हुँदा हुँदै पनि तपाई र हामी न्यायकर्ता भइरहेका हुन्छौं। तपाई र हामीले मानिसहरूको पाप अधर्म सुट्याइरहेका हुन्छौं। त्यसकारण आज विश्वासी जीवनमा यो कुरा हाम्रो जीवनबाट हटेर जानुपर्दछ। यो खालको अशुद्धताबाट, यो खालको अपवित्रताबाट, यो किसिमको खराब आचरणबाट तपाईँ र म निस्किनु जरुरी छ। प्रियहरू, लुका छ अध्यायको 28 पदमा यसरी लेखिएको छ, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यहाँ परमेश्वरले हामीलाई दुर्व्यवहार गर्नेहरूलाई आशीर्वादका शब्दहरू बोल्न आज्ञा दिँदै हुनुहुन्छ। हाम्रा शब्दहरूले हामीसँग दुर्व्यवहार गर्नेहरूलाई हामी प्रति व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन प्रभाव पार्न सक्छौ र हामी प्रति खराब व्यवहार गर्नेहरूका लागि हाम्रो प्रार्थनाले उनीहरूको हृदयमा परमेश्वरको प्रेम र करुणाको सेवा गर्न ढोका खोल्न मदद गर्न सक्छौ। हामी धेरै समयमा कसैले हामीलाई दुर्व्यवहार गर्यो भने हामी त्यसको प्रतिकारमा हामी उत्रिन्छौं। हामी कसैले हामीलाई गाली गर्यो भने त्यसको प्रतिकारमा हामी गाली गर्न, गाली बेजत गर्न हामी चाहिँ उत्रिन्छौं। तर बाइबलले के भन्दछ भने, सराप्नेहरूलाई आशीर्वाद दियो। हामीहरूलाई मानिसहरूले सराप्न सक्छ, भोलि त यस्तो क्रिश्चियन अथवा यो धर्म बाहिर विदेशी धर्म यो त्यो भनेर अनेक शब्दहरू हाम्रो हामीलाई चाहिँ मानिसहरूले थुतु दूर दूर गर्न सक्छ। त्यस्ता सराप गर्ने मान्छेहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्। हितो उपदेशको पुस्तक 12 अध्यायको 8 पदमा पनि यसरी लेखिएको छ, मानिसलाई त्यसको बुद्धि अनुसार प्रशंसा गरिन्छ, तर बाङ्गो टेढो मन भएको मानिस तुच्छ ठहरिन्छ। मानिसले हाम्रो जिब्रो प्रयोग गर्ने सकारात्मक अवसरहरू खोज्नु पर्दछ। हामीले हाम्रो जिब्रो प्रयोग गर्ने सकारात्मक अवसरहरू खोज्नु पर्दछ। मानिसहरूलाई निर्माण गर्न, उनीहरूलाई चाहिँ प्रोत्साहन गर्न, उनीहरूमा देखिएको कुनै पनि व्यवहारहरूको प्रशंसा गर्न, राम्रा असल व्यवहारको प्रशंसा गर्न, जब हामी कुनै व्यक्तिले गरिरहेको राम्रो कामहरूलाई चाहिँ औल्याउँछौं, उनीहरूलाई आफूलाई सकारात्मक प्रशंसा चाहिँ हेर्न मदत रहेको हुन्छ, उनीहरूलाई हामीले चाहिँ प्रशंसा गर्छौं, उनीहरूको कामको हामी तारिफ गर्छौं भने त्यसले उनीहरूलाई सकारात्मक ऊर्जा दिन्छ। प्रियहरू, त्यसले उनीहरूको आत्मविश्वास पनि बढेर जान्छ र यसले उनीहरूलाई अरू प्रति चाहिँ अझै दयालु हुन, सकारात्मक हुन निकै नै मदत गर्दछ। यो एउटा प्रेरणादायी शक्ति तपाई र मेरो ओठमा लुकेको हुन्छ, तपाई र मेरो जिब्रोमा त्यो कुरा लुकेको हुन्छ, ताकि परमेश्वरको आश्वासन र छुटकाराको सन्देश एक मुखबाट अर्को मुखमा फैलिन थालोस्, जसले ठूलो प्रभाव पार्नेछ। प्रियहरू, रोमीको पुस्तक 8 अध्यायको 37 पदमा पनि यसरी बताएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। परिस्थिति निराशजनक छ भनेर स्वीकार गर्नुको सट्टा परमेश्वर सिंहासनमा हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस्। म मेरो परिस्थितिलाई जित्नेछु किनभने परमेश्वरले मलाई विजयी हुन सुसज्जित गर्नुभएको छ। जब म उहाँको बुद्धि र शक्ति प्रयोग गर्दछु म विजयी हुनेछु भन्ने कुराको संकल्प तपाईँले गर्नुपर्दछ। फिलिपी 4 अध्यायको 13 पदमा अझ यसरी भन्दछ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु। आज धेरै समय तपाईँ हामी निराश हुन्छौ, धेरै समय हामी विभिन्न खराब परिस्थितिबाट गुज्रिरहनु परेको अवस्था हुन सक्छ। त्यसले हामीले आफूले आफूलाई ती नकारात्मक कुराहरू मात्रै औल्याउँदै, ती नकारात्मक कुराहरू मात्रै सम्झिँदै, अनि ती निराशपूर्ण कुराहरूलाई मात्रै मानिसहरूको समक्ष त्यसलाई चाहिँ व्यक्त गर्दै बस्ने भन्दा पनि हामीले परमेश्वरमा भरोसा राख्नु पर्दछ। परमेश्वरमा ती बिन्तीहरू, ती हाम्रा सबै समस्याहरू बिसाउनु पर्दछ, अनि उहाँ जो हामीलाई शक्ति दिनुहुन्छ उहाँमा हामी सबै कुरा गर्न सक्छौ भन्ने त्यो संकल्प तपाई र मैले लिनुपर्दछ। ठूलो आत्मविश्वास र साहसका साथ तपाईँले भन्नुहोस् यो समयमा, प्रियहरू, मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ, किनकि म येशू ख्रीष्टसँग एकतामा छु र उहाँले मलाई शक्ति दिनुहुन्छ। शैतानले तपाईँलाई देखाउन र विश्वास गर्न लगाउन खोजिएको कुरामाथि विश्वास नगर्नुहोस्। मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ, किनकि म येशु ख्रिस्टसँग एकतामा छु र भन्नुहोस् उहाँले मलाई शक्ति दिनुहुन्छ। संकल्प तपाई र मैले लिनुपर्दछ। ठूलो आत्मविश्वास र साहसका साथ तपाईले भन्नुहोस् यो समयमा प्रियहरू, मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ, किनकि म येशु ख्रिस्टसँग

0: विश्वास गर्नुहोस् प्रियहरू, अनि सिकाउनुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्, आफ्नो जीवन समर्पित गर्नुहोस्। परमेश्वरले तपाईँको आफ्नो जीवनमा गर्नुभएको सकारात्मक कामको चर्चा गर्नुहोस् प्रियहरू, आजैबाट त्यो कुरा थाल्नुहोस्, अनि तपाईँ त्यो कुरामा अझै बढी विश्वास गर्नुहोस्, त्यो कुरा मानिसहरूलाई स्वीकार्नुहोस्, मानिसहरूको बीचमा सकारात्मक परमेश्वरले दिनुभएको त्यो अनुग्रहलाई घोषणा गर्नुहोस् र स्वीकार्नुहोस्, आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। परमेश्वरले तपाईँबाट मानिसहरूलाई त्यो ज्योति, त्यो प्रकाश बाँड्न चाहनुहुन्छ। परमेश्वरले तपाईँमा ख्रीष्टको त्यो सन्देशलाई झल्काउन चाहनुहुन्छ, अनि तपाईँद्वारा धेरै मानिसहरूलाई उहाँले त्यो सुसन्देश प्रचार गर्न चाहनुहुन्छ। यदि तपाईँ निराशमा हुनुहुन्छ, यदि तपाईँ आफ्नो जीवनमा संघर्ष गरिरहनु भएको छ, तपाईँ परमेश्वरको सामु आउनुहोस्। आफ्ना बोझहरू तपाईँले परमेश्वरको सामु राख्नुहोस्। उहाँ हाम्रो शक्ति हुनुहुन्छ, उहाँ हाम्रो विजयको झण्डा हुनुहुन्छ। आजको वचनबाट परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। वचनको भाग यही राख्दै म बिदा हुन्छु। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
2: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिनको 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबल तपाईँ हाम्रो जीवनमा कतिको अर्थपूर्ण छ भन्ने विषयमा कुराकानी गर्ने गर्दछौ। श्रोता, बाइबल धर्मशास्त्र शुरूवातदेखि नै अहिलेसम्म र आउने भविष्यसम्म हरेक मानिसको जनजीवनमा सान्दर्भिक भएर उठ्ने छ भन्ने कुरा हामी तपाईँलाई बताउन चाहन्छौ। किनभने पवित्र धर्मशास्त्र बाइबलद्वारा नै संसारमा असल र खराबको भेद छुट्याउने एउटा नयाँ सूत्रको सूत्रधार भएको कुरा हामी थाहा गर्न सक्दछौ। र हामीले हेर्ने हो भनेदेखि सृष्टिकर्ता परमेश्वरले मोसाद्वारा 10 आज्ञा दिनुभन्दा अगाडि संसारमा धेरै प्रकारका व्यतिथिहरू रहेको थियो र त्यहाँ कुन पाप हो, कुन अधर्म हो, कुन राम्रो हो, कुन नराम्रो हो भन्ने कुरा चाहिँ छुट्याउनलाई धेरै मुस्किल परेको थियो। तर जब सृष्टिकर्ता परमेश्वरले ढुङ्गाको पाटीमा लेखेर 10 आज्ञा दिनुभयो, त्यसपछि सबै मानिसहरूले सिक्न थाले कि यो कुराहरू राम्रो रहेछ, यो कुराहरू नराम्रो रहेछ भन्ने कुरा। र त्यसैको उपज स्वरूप पछि आएर सृष्टिकर्ता परमेश्वरको वचनमा आधारित भएर अन्य संसारका अरू धर्मशास्त्रहरू, अरू नियम कानूनहरू बन्न थालेको हामी थाहा गर्न सक्छौ। र यी र यस्तै कुराहरू हामी यो कार्यक्रममा प्रत्येक हप्ता चर्चा गर्दै आइरहेका छौ र आज पनि त्यही उद्देश्य अनुरूप तपाईँको बीचमा आइपुगिसकेका छौ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। तादनै श्रोता, कार्यक्रम बाइबलको सान्दर्भिकता तपाईँको आफ्नो कार्यक्रम हो र यसले तपाईँको जीवनमा बाइबलले कसरी प्रत्यक्ष सरोकार राख्दछ भन्ने विषयमा कुराकानी गर्छौ। हुन सक्छ तपाईँको घरमा बाइबलका पुस्तक नहोलान् वा तपाईँको परिवारमा बाइबलका परमेश्वरलाई विश्वास गर्ने मानिसहरू पनि नहोलान्। यसको अर्थ तपाईँ हामी हरेकले बाइबल धर्मशास्त्रबाट म अलग्गै छु भनेर कहिले पनि भन्न सक्ने स्थिति छैन। यदि तपाईँ बाइबल धर्मशास्त्रले भने झैं आफ्नो बुवा आमालाई आदर गर्नुहुन्छ अथवा तपाईँ चोरी गर्नुहुन्न, व्यभिचार गर्नुहुन्न, आपराधिक काममा संलग्न हुनुहुन्न भने पनि तपाईँले ती सबै कार्यबाट आफूलाई अलग रखाइबाट तपाईँले पवित्र धर्मशास्त्र बाइबललाई पालन गरिराख्नु भएको हुन्छ भने तपाईँ भन्न सक्नुहोला यो मेरो धर्मशास्त्रमा लेखिएको छ अथवा यो मेरो देशको कानून हो भनेर कुनै नाम दिएर तपाईँले भन्न सक्नुहुन्छ होला। तर वास्तवमा यी सब कुराहरू तपाईँको ठाउँको कानूनमा आउनुभन्दा अगाडि, तपाईँको धर्मशास्त्रहरूमा कोरिनुभन्दा अगाडि परमेश्वरको आफ्नै हातले शिलाको पाटीमा कोरिसकेका कुराहरू हुन्। यसकारणले गर्दाखेरि बाइबल धर्मशास्त्र चाहिँ तपाईँको जीवनमा जीवन्त भएर आएको छ र तपाईँले बाइबल धर्मशास्त्रलाई पढ्नुहुन्छ, बुझ्नुहुन्छ र यसमा उल्लेख गरिएका कुराहरूलाई तपाईँले आफ्नो जीवनमा पालन गरेर ल्याउनुहुन्छ भने यसले तपाईँको जीवनमा कुनै पनि नोक्सानी ल्याउँदैन। तपाईँको जीवनमा, तपाईँको काममा सफलता, उन्नति र प्रगतिहरू ल्याउनलाई सहायता गर्छ। साथसाथै तपाईँको जीवन दर्शनसँग सम्बन्धित कुराहरूमा पनि यसले गहिरो प्रभाव पार्नेछ र तपाईँले जीवनलाई पहिला कसरी हेर्नु भएको थियो, तपाईँले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोणै पनि यसले परिवर्तन गरिदिन्छ। जुन परिवर्तन चाहिँ सकारात्मक परिवर्तन हो, नकारात्मक होइन। बाइबल धर्मशास्त्र तपाईँ पढ्नुहुन्छ भने तपाईँलाई बाइबल धर्मशास्त्रले तपाईँ उल्झनमा परिरहेको बेलामा तपाईँलाई उचित मार्गदर्शन गर्न सक्छ र तपाईँ निराशामा डुबिराख्नु भएको बेलामा तपाईँको निम्ति आशाको एउटा नयाँ संचार गरिदिन सक्दछ। र स्मरण रहोस्, पवित्र धर्मशास्त्र बाइबलले कसैलाई पनि पक्षपात गर्दैन, कसैलाई पनि इन्कार गर्दैन, किनभने सृष्टिकर्ता परमेश्वर जो हुनुहुन्छ उहाँ सबै मानिसहरूको आत्माका परमेश्वर हुनुहुन्छ र सबै मानिसहरूको आत्माको सृजनहार सृष्टिकर्ता उहाँ हुनुहुन्छ। फरक यति नै हो कि कतिले उहाँलाई चिने र कतिले उहाँलाई चिनेका छैनन्। तर सबैको उद्धारकर्ता उहाँ नै हुनुभएको हुनाले गर्दा आफ्नो सृष्टि कहिले पनि नाश होस्, बिग्रोस् भन्ने उहाँ चाहनुहुन्न। यसै कारण उहाँले एउटा नियमलाई स्थापित गर्नुभएको छ, जो त्यो नियमभित्रको परिधिमा रहेर आफ्नो जीवन जिउँदछ त्यो व्यक्तिको जीवनमा सधैँभरि उन्नति र प्रगतिले चाहिँ छोड्नेवाला छैन, उन्नति र प्रगतिले तपाईँलाई पछ्याउनेछ। तर तपाईँ त्यो नियमभन्दा बाहिर बसेर विद्रोही तरिकाले जीवन जिउँदै हुनुहुन्छ भने तपाईँलाई बाइबलमा उल्लेख गरिएको दण्ड अनुसार दण्ड र दण्ड मात्र नभएर विभिन्न प्रकारका समस्याहरूले तपाईँलाई पछ्याउन थाल्दछ। यस कारणले गर्दा तपाईँले यसो नबन्नुहोस् कि पवित्र धर्मशास्त्र बाइबल चाहिँ यो मेरो लागि होइन, यो हाम्रो धर्मशास्त्र होइन। सृष्टिकर्ताको वचन जो रहेको छ त्यो चाहिँ चाहे जुनसुकै आस्थाको मानिस हुन्, जुनसुकै सम्प्रदायका मानिस किन नहुन्, सबैको लागि उहाँले दिनुभएको एउटा जीवन दर्शनसँग सम्बन्धित निर्देशिका हो पवित्र धर्मशास्त्र बाइबल। यसकारणले गर्दा हरेकले ज्ञान पाउन, बुद्धि पाउन बाइबल पढ्नु पर्दछ। प्रिय श्रोता, र यिनै कुराहरूको साथसाथै अब भने आजको बसाईमा सदा झै 10 आज्ञालाई वाचन गर्ने बेला भइसकेको छ। 10 आज्ञा जो सम्पूर्ण धर्मशास्त्रको नैतिक कुराको आधार हो र सबै कानूनको मूल जड़ नै यही 10 आज्ञा हो। र यो 10 आज्ञा हामी प्रत्येक एपिसोडमा यस कारणले दोहोर्याउँदछौ कि यो 10 आज्ञा तपाईँको जीवनमा हृदयमा कण्ठस्थ होस् र यसलाई तपाईँले राम्रोसँग पालन गर्नुभएको होस् भन्ने उद्देश्यको साथ 10 आज्ञा हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। र यो 10 आज्ञा जो रहेको छ प्रस्थानको पुस्तक 20 अध्यायको 3-17 पदसम्म उल्लेख छ र जहाँ यसरी लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु र आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परम प्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ र मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनु हुने छैन। सबातको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, किनभने 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7 चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबातको दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाई बस्तुले, न मूल ढोकाभित्र भएका परदेशीले नै केही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक सृष्टि गर्नुभयो, तर 7 दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभुले आफ्ना परमेश्वर दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु र आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। आदरणीय श्रोता, यो थियो 10 आज्ञा, जुन 10 आज्ञा आज सबै मानिसहरूको जीवन जिउने एउटा स्पष्ट निर्देशिका हो। आदरणीय श्रोता, अब भने आजको यो बसाईमा हितोपदेशको पुस्तकबाट हामी हेर्न गइरहेका छौ, जस अन्तर्गत आज 13 अध्यायको 17 पदबाट हामी हेर्न गइरहेका छौ। तादन श्रोता, योभन्दा अगाडि हामीले के हेर्यौं त सरसर्ती हामी एक पददेखि यसलाई हेर्नेछौ र तपाईँको निम्ति पढेर सुनाइदिनेछु। सबैभन्दा पहिला हामीले हेरेका थियौ, बुद्धिमान छोराले आफ्ना बुवाको अर्थमा ध्यान दिन्छ तर खिल्ली उडाउनेले हक्की सुन्दैन। दोस्रो, मानिस आफ्नो ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ तर बेइमानले हिंसाको लालसा गर्दछ। तेस्रो, आफ्नो ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। चार पद, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपमा पूरा गरिन्छ। पाँच पद, धर्मीले झुटलाई घृणा गर्छ तर दुष्टले लाज र बेइज्जत ल्याउँछ। छ पद, इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ तर दुष्टताले पापीको संहार गर्दछ। कोही मानिस धनी भइटो पल्छ तापनि त्यससँग केही हुँदैन, कोही चाहिँ कंगाली भइटो पल्छ तापनि त्यससँग प्रशस्त हुन्छ। सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। सातपद, धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ तर दुष्टको बत्ती निभाइन्छ। दश पद, घमण्डले केवल झगडालाई पोस्दछ तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। बेइमानीसँग कमाएको धन घट्दै जान्छ तर अलि अलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। बाह्र पद, आशा विलम्ब हुँदा मन मर्छ तर इच्छा पूरा हुनु जीवनको रुख हो। तेह्र पद, अर्तीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्छ तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। चौध, बुद्धिमानको शिक्षा जीवनको फुहरा हो जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ। पन्ध्र, असल समझदारीले निगाह प्राप्त गर्छ तर बेइमानको मार्ग चाहिँ कठिन हुन्छ। प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ भन्ने सम्बन्धका विषयवस्तुहरू हामीले गत हप्ताहरूका श्रृङ्खलाहरूमा हेरिसकेका छौँ र आज चाहिँ हामी दुष्ट सन्देश बाहक दुःखमा पर्छ तर विश्वसनीय दूतले चंगाई लिएर आउँछ भन्ने विषयमा हामी तपाईँको बीचमा कुराकानी गर्न गइरहेका छौँ। आदरणीय श्रोता, सन्देश बाहक, सन्देश बाहकको अर्थ हुन्छ सन्देश लिएर आउने र सन्देश पुर्याउन जाने। प्रिय श्रोता, अब हाम्रो जीवनमा सन्देशको कति ठूलो महत्व हुन्छ भन्ने विषयमा सायद मैले तपाईँको बीचमा कुराकानी गरिराख्नु नपर्ला, किनभने एउटा सही सन्देशले बिग्रिएर भत्किन आँटेको कुराहरू तुरुन्तै बन्दछ भने एउटा सानो भन्दा सानो गलत सन्देशले समाजमा र राष्ट्र बीचमा ठूलो दुर्घटना पनि निम्ताउन सक्छ। त्यसकारणले गर्दा हामीले सन्देश बाहकलाई पठाउँदा हामी के सन्देश पठाउँदैछौ र कस्तो सन्देश पठाउँदैछौ भन्ने कुरालाई सोच्नु पर्ने हुन्छ। र यहाँ कुरा गरिएको छ इमानदार र असल सन्देश बाहकको होइन तर दुष्ट सन्देश बाहकको कुरा गरिएको छ, जसले सही कुरालाई पनि बङ्गाई र टिङ्गाई गरेर मानिस मानिसको बीचमा, समाज समाजको बीचमा, राष्ट्र राष्ट्रको बीचमा फाटो ल्याउने काम गर्छ त्यो वास्तवमै दुष्ट सन्देश बाहक हो। हजुर श्रोता, जसले समाजलाई दुःख दिने बदनियतले खराब सन्देश प्रवाह गर्दछ भने त्यो दुष्ट सन्देश बाहक हो। र आदरणीय श्रोता, हामी देख्छौ हाम्रो नेपालको कानूनमा पनि नचाहिँदा हल्ला फैलाउने र नचाहिँदा कुराहरू प्रसारण गरेर विभिन्न सामाजिक सञ्जालहरूबाट भ्युज, लाइक, कमेन्ट बटुल्ने त्यस्ता प्रकारको आदत परेर बसेका मानिसहरूले एउटा सानो कुरालाई पनि तोडमोड गरेर निकै आकर्षक जस्तो देखिने तरिकाले हालेर समाजमा अफवाहहरू फैलाउने र झुटा सन्देशहरू फैलाउने गरेको हामी पाउँदछौ। परिणाम स्वरूप त्यसले समाजमा एक प्रकारको द्वन्द्व र अशान्तिको माहौल सृजना गरिरहेको तपाईँहरूले देखेका छौ। फलस्वरूप अहिले त्यस्ता सन्देश वाहकहरूलाई सरकार र कानूनले नियन्त्रण गर्न लागिरहेको छ, जसले सामाजिक सञ्जालमा अथवा अरू कुनै पनि ठाउँमा नराम्रा कुराहरूको अफवाहहरू फैलाउँछ भनेदेखि त्यो व्यक्ति चाहिँ अब चाहिँ कानूनको कठघरामा उभिन पर्ने अवस्था आएको छ र जसले चाहिँ उसलाई दण्डित गर्नेछ र उसले दुःख पाउनेछ, जरिवानामा पर्नेछ, जेलमा बस्नु पर्नेछ। तर त्यही सन्देश बाहकले समाजमा असल कुराहरू, सही सत्य सूचनाहरू प्रवाहित गर्दछ भने उसले देश र समाज निर्माणमा एउटा उल्लेखनीय र प्रशंसनीय भूमिका खेलिरहेको हुन्छ। र त्यस्ता सन्देश बाहक र सन्देश प्रवाह गर्ने माध्यमहरू जो रहेको छ जनप्रिय बन्न पुग्दछ। तादन श्रोता, अनि यस्ता जनप्रिय माध्यमहरूले समाजमा एकता, मेलमिलाप, चंगाई लिएर आउँदछ। प्रिय श्रोता, यसकारणले गर्दा सन्देश बाहक तपाईँ जीवनमा कति महत्वपूर्ण छ भन्ने कुरा यहाँ देख्न सकिन्छ। शतपदमै भनेको छ, दुष्ट सन्देश बाहक दुःखमा पर्छ, ऊ आफू मात्र होइन तर अरूलाई पनि दुःखमा पार्छ, तर विश्वसनीय दूतले चंगाई लिएर आउँछ भन्नेको छ। आदरणीय श्रोता, चंगाई केवल शरीरको मात्र होइन, चंगाई हाम्रो समाज समुदायको पनि हुनु पर्दछ। जहाँ अब एउटा खराब समाचारको कारण दुश्मनी बढेर अब लडाईँमा परिणत हुन लागिरहेको ठाउँमा यसलाई हामी एउटा रोग मान्न सक्छौँ र लडाई र हिंसामा परिणत हुन लागेको ठाउँमा अर्को कुनै असल सन्देश वाहकले आएर असल कुरा सुनाइदियो भने र त्यो विषयसँग सम्बन्धित कुराहरू जो पहिला सुनिएको थियो त्यो चाहिँ झुटा हो भनेर भनिदियो भने त्यहाँ त्यो हिंसाको स्थिति आउँदैन र बरु त्यसको सट्टा घनिष्ठ मित्रताको सम्बन्ध स्थापित हुन सक्दछ। प्रेसोता, यदि तपाईँ हामी आफैलाई संचारकर्मी भन्छौ, आफैलाई सन्देश वाहक भन्दछौ भने तपाईँ र मेरो उद्देश्य भनेको जसरी हुन्छ समाजलाई असल बाटो देखाउनु, समाजमा शान्ति अमन चयन कायम गर्नको लागि आफ्ना सन्देशहरूलाई तपाईँ हामीले प्रयोग गर्नु पर्दछ। श्रोता, साम्प्रदायिक हिंसा वा दंगा भड्काउने अथवा दुश्मनी सृजना गर्ने खालको कुनै पनि सामग्रीहरू हामीले प्रसारण गर्नु हुँदैन र यदि त्यसो गर्छौ भने समाजमा तपाईँको कारण त्यहाँ ठूलो गोलमाल आउँदछ र तपाईँ आफू पनि त्यसमा सहभागी हुनुपर्नेछ र त्यसको फल तपाईँले पनि भोग्नु पर्ने हुन्छ। प्रेसोता, त्यही कारणले गर्दा तपाईँ हामी दुष्ट सन्देश वाहक बन्नु हुँदैन। प्रेसोता, र यतिखेर म तपाईँको बीचमा हितोपदेश 10:26 पनि राख्न चाहन्छु। सिर्काले दाँत कुडिए र धुवाले आँखा पिरिए झैं अल्छी गर्ने मानिस आफूलाई पठाउनेको निम्ति त्यस्तै हुनेछ भनेर उल्लेख गरिएको छ। प्रेसोता, एउटा सन्देश वाहक आलसी पनि हुनु हुँदैन भन्ने सन्देश यहाँ दिन खोजेको हो र आलसी अल्छी सन्देश वाहकले के गर्छ, पुर्याउनु पर्ने सन्देश समयमा पुर्याउँदैन। परिणाम स्वरूप त्यहाँ ठूलो आर्थिक तथा अन्य क्षतिहरू हुन्छ र त्यहाँ धेरै नराम्रो परिणामहरू आउँछ र यदि उपलब्धि भइहाल्यो भने पनि ढिलो उपलब्धि हुन्छ। कारण के हो? कारण त्यही हो कि उसले सन्देश वाहक चाहिँ अल्छी गर्यो, समयमा सन्देश पुर्याइदिएन। आदरणीय श्रोता, यसबाट हामीले के बुझ्नु पर्दछ नि, यदि तपाईँ हामी संचारकर्मी हौ भने अथवा तपाईँ हामी समाजमा कसैले हामीलाई कुनै सन्देश भनिदिनु लगिदिनु भनेर भन्दैछ भने त्यो काम गर्नलाई हामीले कति पनि ढिलाउनु हुँदैन। हामीले समयमा नै सही सत्य कुराहरू सम्बन्धित ठाउँमा पुर्याउने बानी बसाल्नु पर्दछ। नत्र भने दाँत सिर्काले दाँत कुडिएको र धुवाले आँखा पिरो भए झैं गरी त्यसले समाज र हाम्रो जो श्रोता हो अथवा जसलाई हामीले सन्देश दिनुपर्ने हो त्यो मानिसलाई हामीद्वारा धेरै ठूलो पीड़ा पुग्न सक्दछ, धेरै ठूलो नोक्सानी हुन सक्दछ। आदरणीय श्रोता, यसकारणले गर्दा हामीले हाम्रो सन्देश पठाउने कुरामा पनि कहिले पनि हामीले त्यो अल्छीपना देखाउनु हुँदैन भन्ने कुरा हामीले थाहा गर्न सक्दछौ। श्रोता, त्यसै गरी हितोपदेश 25:13 पनि हामीले हेर्ने हो भने लेखेको छ, कटौनीको बेला हिउँको शीतलता झैं विश्वास योग्य दूत त्यसलाई पठाउनेहरूका निम्ति हुन्छ र आफ्ना मालिकको आत्मालाई त्यसले ताजा गराउँछ भनेर उल्लेख गरिएको छ। श्रोता, यो खण्डलाई म फेरि तपाईँको अगाडि दोहोऱ्याउन चाहे, कटौनीको बेला हिउँको शीतलता झैं विश्वास योग्य दूत त्यसलाई पठाउनेहरूका निम्ति हुन्छ, आफ्ना मालिकको आत्मालाई त्यसले ताजा गराउँछ भनेर उल्लेख गरिएको छ। त्यस कारणले गर्दा तपाईँ हामी विश्वास योग्य संचारकर्मी हो भने हामीले समाजलाई र हाम्रो कुनै पनि जसले हामीलाई सन्देश पठाएको छ त्यो व्यक्तिलाई हामीले हाम्रो सन्देशद्वारा सान्त्वना र आशिष दिन, आशिषित बनाउन हामी सक्दछौ। यदि हामी हाम्रो सन्देशमा विश्वास योग्यता छैनौ भने हामीले समाजमा आगो बाल्ने काम गरिरहेका हुन्छौ। त्यस कारणले गर्दा तपाईँ हामीलाई जुन प्रकारका सन्देशहरू पठाइएको छ त्यो सन्देशलाई हामीले गम्भीरतापूर्वक लिएर विश्वास योग्यताको साथ कुनै तोडमोड नगरिकन हामीले पठाउने गर्नु पर्दछ। प्रेसोता, यति भएपछि हाम्रो समाजमा एकता, मेलमिलाप, अमन चयन जस्ता कुराहरू स्थापित हुन सक्दछ। त अब आदरणीय श्रोता, तपाईँ कस्तो खालको सन्देश वाहक बन्न चाहनुहुन्छ? न्यूज र सबै प्रकारका लाइक र भ्युज पाउनको लागि उल्टा पाल्टा पारेर खराब सन्देश दिने सन्देश वाहक बन्न चाहनुहुन्छ अथवा जे हो सत्य तथ्य कुराहरूलाई संसार गरेर तपाईँ एउटा इमानदार सन्देश वाहक बन्न चाहनुहुन्छ? याद गर्नुहोस्, तपाईँ यदि समाचारलाई बङ्गे टेङ्गे गरेर लेखेर मानिसहरूको बीचमा भ्रमको खेती गर्नुहुन्छ भने तपाईँ र तपाईँको मिडिया जो रहेको छ त्यो चाहिँ बदनाम हुनेछ र मानिसहरूबाट गाली तिरस्कार भन्दा केही पनि तपाईँले पाउनुहुने छैन। तर तपाईँले यसरी गलत सन्देश दिएको कारण जो व्यक्तिले नोक्सानी बेहोरेका हुन्छन् उनीहरूले तपाईँलाई सराप्ने छन् र तपाईँलाई त्यो श्राप लाग्नेछ र तपाईँको पतन हुनेछ। यसकारण खोक्रो एउटा जनप्रियता, लोकप्रियता कमाउने न्यूमा तपाईँ अविश्वास योग्य भएर सही सत्य समाचारलाई बङ्गाई टिङ्गाई झुटा मुटा गरेर प्रसारित गर्ने काम नगर्नुहोस्, जो परमेश्वरको नजरमा पनि घृणित हो र त्यस्ता काम गर्नेहरूलाई परमेश्वरले दण्डित गर्नुहुन्छ। उदाहरणको लागि हामीले गन्तीको पुस्तकको 2-3 अध्यायतिर हेर्ने हो भने त्यहाँ एउटा कनान देशको भेद दिनको लागि 12 जासुसहरू पठाइएको थियो, जो सन्देश वाहकको रूपमा त्यहाँ पठाइएका थिए। तर उनीहरूले 40 लगाएर त्यहाँको भेद लिए। भेद लिँदाखेरिमा उनीहरू मध्ये 10 त्यो देश निकै कठिन छ, जित्न गाह्रो छ, त्यहाँका मानिसहरू बलिया छन् र त्यो ठाउँ हाम्रो लागि होइन, यहाँ यस्तो त्यस्तो भनेर गलत सन्देश दिएको कारण समस्त इस्रायली समुदाय परमेश्वर र मोसाको विरुद्धमा गनगनाए र परिणाम स्वरूप उनीहरूले 2 सकेको यात्रालाई 38 लामो बनाएको हामी पाउँदछौ। यसको पछाडिको कारण के थियो? त्यही सन्देश नै थियो र 2 व्यक्तिले सही सन्देश प्रसारित गर्न खोजेका हुन्, तर भीड़हरूले 10 गलत सन्देशलाई पत्याए। सायद त्यसको उल्टो 2 गलत सन्देश दिएर 10 सही सन्देश दिएका थिए भने उनीहरूको त्यो कष्टपूर्ण यात्रा छिट्टै सकिएको थियो। तर दुःख लाग्दो कुरो, 10 गलत सन्देश दिए र 2 सही सन्देश दिँदा त्यो 2 आवाज 10 आवाजद्वारा दबियो र परिणाम स्वरूप सिङ्गो 6 लाख भन्दा बढी इसरायली समुदायले कष्ट भएको हामी पाउँदछौ र बाँकी ती गलत समाचार ल्याउने 10 जो मानिसहरू थिए, लेखिएको छ परमेश्वरद्वारा पठाइएको रूढीद्वारा उनीहरू उजाड स्थानमा मरे भनेर उल्लेख गरियो। प्रेसरता यसबाट हामीले के बुझ्नु पर्छ भने एउटा सन्देश वाहकले धेरै ठूलो जिम्मेवारी निभाउँदछ। ऊ त केवल कसैको दास मात्रै होइन, तर उसको हातमा समाजलाई कुन दिशातिर डोर्याउने भन्ने कुराको एउटा बागडोर पनि त्यही सन्देश वाहकको हातमा हुँदो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। यदि उनीहरूले सही सन्देश प्रभाव गरेका थिए भने समाजमा उन्नति प्रगति र दुःख कष्ट आउँदैन थियो, तर उनीहरूको त्यो गलत सन्देश प्रभावको कारण त्यहाँ ठूलो समस्या आएको हामी थाहा गर्न सक्छौ। यस कारणले गर्दा तपाईँ र हामी कस्तो प्रकारको सन्देश वाहक बन्न चाहन्छौ? समाज बनाउने वा भत्काउने वा बिगार्ने? याद गर्नुहोस्, तपाईँले परमेश्वरद्वारा रचित समाजलाई भत्काउने बिगार्ने उद्देश्यले कसैलाई फसाउने उद्देश्यले गलत सन्देश दिनुहुन्छ भने त्यसको दण्ड सृष्टिकर्ता परमेश्वरले तपाईँलाई अवश्य दिनुहुनेछ। तर यदि तपाईँले सही सन्देश प्रभाव गरेर आफ्नो चाहिँ पत्रकारिताको धर्मलाई निभाउनु भएको छ भने तपाईँलाई चाहिँ इनाम दिइनेछ।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो प्लस टूको एक्जाम पनि सकियो,
6: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
7: गुड न्यूज एफएम ले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
6: सही हो।
7: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
7: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
8: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
9: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
10: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
10: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
9: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जय मसी, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
6: अब प्रस्तुत छ कार्यक्रम गुड न्युज प्रवासी सन्देश।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिपस रत्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा आज म फोन कल लिने छैन र तपाईँलाई एक घण्टाभरि कार्यक्रममा साथ दिनेछु र प्रवासमा रहेका प्रियजनहरूको निम्ति अथवा प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

अर्थपूर्ण संगीत पछि तपाईलाई स्वागत छ। एउटा परदेश जाँदै गरेको छोराले बाउलाई भन्छ, ए बाउ, तिमी बिरामी भइरहेछौ, म आउन्जेलसम्म तिमीलाई केही नहोस् है। अनि एउटा आमालाई भन्छ, आमा, तिमीले दिनदिनै औषधि खानुपर्छ, औषधि किन्ने पैसा पठाउँछु, अनि तिम्रो फरिया पनि पुरानो भइसकेको छ, नयाँ फरिया फेर्ने पैसा पठाउँछु, तर म नआउन्जेलसम्म तिमी बाँचिराख्नु है। त्यो परदेशीको कथा हो। कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँको निम्ति मैले यो शब्दहरू राखेँ। जब यो शब्द सुन्दै थिएँ, मैले एकजना भाइ आफ्नो झोला बोकेर आमा बुवालाई भन्दै गरेको दृश्यले मलाई छुयो। सँगै बस्ने रहर परिस्थितिले टाढा बनाइदिन्छ। परिस्थिति समय यस्तो आओस् अब नेपालीहरू आफ्नो परिवारबाट छुटिन नपरोस्, श्रीमान श्रीमती छुटिन नपरोस्, सानो छोरा छुटिन नपरोस्, छोरी छुटिन नपरोस्, सबैजना एकै घरानामा बस्ने त्यो मौका नेपालीले चाँडै पाऊ। अनि सबै मिलेर प्रार्थना पनि गर्नुपर्छ, यो कुरा सम्भव पनि छ। धेरैजना विदेश जानुहुन्छ, कतिले त हामी डरलाग्दा घटनाहरू पनि सुनेका छौँ। विदेशमै एउटा श्रीमानले दुःख गरे श्रीमतीलाई पठाउँछ, श्रीमती अर्कैसँग गइदिने, पनि त्यस्ता घटनाहरू सुनिरहेका छौँ। मैले श्रीमतीको लागि मात्रै भनेको छैन, श्रीमानहरू पनि विदेश जान्छन्, अर्कैसँग लागेर श्रीमतीको बेहाल बनाएका कयौं घटनाहरू पनि छन्। तर एउटा महत्वपूर्ण कुरा चाहिँ के छ भने, हामीले कहिले पनि म को हुँ भन्ने कुरा बिर्सिनु हुँदैन, म के को लागि गएको भन्ने कुरा बिर्सिनु हुँदैन। जब तपाईँ छोडेर जानुहुन्छ तपाईँको छोराछोरी, तिनीहरूको आँसु पक्कै पनि लाग्छ। हुन सक्छ परिस्थितिले तपाईँलाई बदलिन बाध्य बनायो होला, तपाईँ बदलिनु होला, तपाईँको छोराछोरी कहिले बदलिँदैन। उनीहरूले तपाईँलाई कुरिराखेका हुन्छन्, बाटो कुरिरहेको हुन्छ, त्यो आमा होस् या बुवा होस्, होइन, कुरिराखेका हुन्छन्। त्यो आशालाई नमार्नुहोस्। यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु तपाईँको लागि।

के तपाईँ विदेश जाँदै हुनुहुन्छ? धेरै कुरा तयारी गरेर जानुपर्छ। राम्रो तयारी भएर यात्रा सुरक्षित, सजिलो र सफल हुन्छ। यो कुरा आवश्यक छ। आवश्यक कागजहरू तयार गर्नुहोस्। पासपोर्ट, भिसा, टिकट, नागरिकता वा अन्य परिचय पत्र, शैक्षिक प्रमाण पत्र, काम सम्बन्धी कागज पत्र, पासपोर्ट साइज फोटो, सबै कागजहरूको फोटो मोबाइल र इमेलमा पनि सुरक्षित राख्नुहोस्। र अर्को महत्वपूर्ण कुरा, जाने देशको नियम बुझ्नुहोस्। जस्तो तपाईँ कुन देश जाँदै हुनुहुन्छ त्यहाँको कानून बुझ्नुहोस्, काम गर्ने नियम बुझ्नुहोस्, बस्ने नियमहरू बुझ्नुहोस्, भाषा संस्कृति बारे आधारभूत जानकारी लिनुहोस्। यसले तपाईँलाई विदेशमा बस्नको लागि सहज पक्कै पनि बनाउँछ। र अर्को महत्वपूर्ण कुरा, ठगीबाट सावधान रहनुहोस्। गलत एजेन्ट वा नक्कली कागजबाट बस्नुहोस्। धेरै पैसा माग्ने मानिसहरूलाई तुरन्त विश्वास नगर्नुहोस्। वैदेशिक रोजगार विभागबाट अनुमति भएको मेन पावर छ कि छैन बुझ्नुहोस्। यी कुराहरू तपाईँ र मलाई थाहा भएन भने आज धेरैजनालाई मानिसहरूले मुर्गा बनाएका छन्, लुटेका छन्। र अर्को महत्वपूर्ण कुरा, आर्थिक योजना बनाउनुहोस्। शुरूमा चाहिने खर्च जुटाउनुहोस्। ब्याङ्क कार्ड वा अन्तर्राष्ट्रिय भुक्तानी व्यवस्था गर्नुहोस्। कमाई भएपछि बचत गर्ने बानी गर्नुहोस्। भाषा सिक्ने कोसिस गर्नुहोस्। अङ्ग्रेजी वा जाने देशको सामान्य भाषा सिक्नुहोस्। काम पाउन सजिलो हुन्छ, मानिससँग बोल्न सहज हुन्छ, समस्या पर्दा सहयोग माग्न सजिलो हुन्छ। त्यो भएर बेसिक तपाईँले अङ्ग्रेजी भाषा पनि सिक्ने गर्नुहोस्, जुन भाषा जुनै देशमा पनि चल्दछ, जसलाई हामी

शास्त्रीय भाषा पनि भन्छौ। स्वास्थ्यको ध्यान राख्नुहोस्, स्वास्थ्य परीक्षण गराउनुहोस्, आवश्यक औषधि साथमा राख्नुहोस्, स्वास्थ्य बीमा भएमा राम्रो हुन्छ। परिवारसँग सम्पर्कमा रहनुहोस्, आफ्नो ठेगाना फोन नम्बर परिवारलाई दिनुहोस्, समस्या पर्दा कसलाई सम्पर्क गर्ने भन्ने जानकारी राख्नुहोस्, राम्रो संगत रोज्नुहोस्। विदेशमा साथी र वातावरणले धेरै असर गर्छ, नराम्रो बानीबाट टाढा रहनुहोस्, समयको सही सदुपयोग गर्नुहोस्, काम र भविष्यमा ध्यान दिनुहोस्। यदि तपाईँ विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने प्रार्थना, असल संगति, राम्रो चरित्रले विदेश जीवन बलियो बनाउँछ। यदि तपाईँ विश्वास गर्ने व्यक्ति हुनुहुन्छ अथवा विश्वासी हुनुहुन्छ भने असल संगति र राम्रो चरित्रले विदेश जीवनलाई बलियो बनाउँछ। र बाइबल पढ्नुहोस् जसमा तपाईँलाई दिनदिनै उत्साह मिल्दछ। सिप सिकेर जानु अझ राम्रो हुन्छ। भाषा, कम्प्युटर, ड्राइभिङ, इलेक्ट्रोनिक, प्लम्बिङ, कुकिङ जस्ता सिप सिकेर जाँदा राम्रो अवसर पाउन सकिन्छ। विदेश जानु केवल पैसा कमाउने कुरा मात्र होइन, भविष्य निर्माण गर्ने अवसर पनि हो। त्यसैले सोचेर, बुझेर, तयारी गरेर जानु राम्रो हो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ हुनुहुन्छ र केही महत्वपूर्ण कुराहरू नै मैले तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु। प्रवास अथवा विदेशिनु रहर हुन बाध्यता हो, हामी विभिन्न परिस्थितिले गर्दा बाँधिनुपर्छ, बाहिरिनुपर्छ, विदेशिनुपर्छ। मैले कयौं त्यस्ता घटनाहरू देखेको छु। सानै बच्चालाई छोडेर विदेशिनु त रहर होइन नि, होइन? आमासँग खेलिरहेको बच्चा, अनि मलाई चाहिँ यस्तो लाग्छ, यो मेरो मनमा भएको कुरा, बरु बुवाले विदेश जाँदा ठिक छ तर आमाहरूले चाहिँ प्राय नजाँदै ठिक छ। किनभने सानो बच्चालाई छोडेर नजानुस्, तपाईँको बच्चा ठूलो भइसकेको छ भने ठिकै छ, तर सानो बच्चा जसले दुध खाइरहेको छ, जसले आमा भन्न पनि पाउँदैन भने उसलाई त धेरै गाह्रो हुन्छ। जतिखेर ऊ आमाको काखको स्पर्श गर्नुपर्ने हो त्यतिखेर उसले आमाको काखको स्पर्श गर्न पाएन, आमासँग घुलमिल हुन पाएन भने उसलाई ठूलो चोट लाग्दछ अथवा उसले आमालाई मिस गर्दछ। त्यो कहिले पनि नहोस्, होइन? यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर तपाईँको ठूलो सपना होला विदेश जाने, तर विदेशमा जानु भनेको होइन, जानुहोस् तर तपाईँको बच्चालाई चाहिँ हुर्काएर जानुहोस्, ताकि तपाईँको बच्चा होइन बुझ्न सक्ने होस्। आउने बित्तिकै आमा आमा भन्दै गर्ने बच्चालाई छोडेर, जतिखेर पनि आमा खोज्ने बच्चालाई छोडेर नजानुस्। म त यही कुरा भन्न चाहन्छु, किनकि मैले धेरै दृश्यहरू एयरपोर्टमा देखेको छु जुन दृश्यले आँखा रसाउँछ। किनभने कति कुरा त अब बाध्यता पनि छ, तर कति कुरालाई हामीले कम्प्रोमाइज पनि गर्नुपर्छ, होइन? यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छन्। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण संगीत पछि भने अब भने लगभग समयले मलाई बिता दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै अहिलेलाई भने बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन। जयमसी साथै हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई आटेन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रम मार्फत आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूले तपाईँलाई साथ दिन गइरहनु भएको छ। र यो समय हामी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ र गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ र अब चाहिँ ढिला नगरिकन हामी कार्यक्रमको विषयवस्तुतर्फ अगाडि बढ्नेछौ र यो समय म आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जयमसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताजीवहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्ता राईको तर्फबाट आशा गर्दछु यहाँ सबैजना आरामै हुनुहुन्छ होला भनेर। म पनि आरामै छु र यदि आरामै हुनुहुन्न भने चिन्ता नगर्नुहोस्। सबैभन्दा सर्वशक्तिमान, सर्वज्ञानी अनि सर्वव्यापी परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ। उहाँले चाँडै नै हाम्रो जीवनमा हामीले भोगिरहेको चिन्ता, पीर, मर्का, फिक्री, दुःख, कष्टमाथि विजय दिँदै हुनुहुन्छ। हामीले गर्नुपर्ने एउटै कुरा भनेको चाहिँ प्रार्थना र परमेश्वरमा विश्वास अनि भरोसा हो। यदि हामीले परमेश्वरमा विश्वास साथ भरोसा गरेर प्रार्थना गर्छौ भने उहाँले चाँडै नै हाम्रो दुःखमा विजय दिँदै हुनुहुन्छ। आउनुहोस् हामी कार्यक्रमतिर लागौ। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको कार्यक्रम हो। आटेन पुस्तकालयमा अहिले 30,000 भन्दा बढी विभिन्न विषयमा हामीले पुस्तकहरू पाउन सक्छौ र उक्त पुस्तकालयलाई विभिन्न बाइबल कलेज, मण्डली, मास्टर, अगुवा, लेखक, रिसर्चर साथै विभिन्न उद्देश्यको लागि प्रयोग गरिरहनु भएको छ विभिन्न व्यक्तिहरूद्वारा। र तपाईँहरू पनि पुस्तक पढ्न चाहनुहुन्छ, लेखनमा रुचि छ, लाइब्रेरीको खोजी गर्नुहुन्छ, लाइब्रेरी भनेको के हो भनेर बुझ्न चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ अथवा आटेन लाइब्रेरी भिजिट गर्न सक्नुहुनेछ। तपाईँहरूलाई पढाइमा रुचि छ, लेखनमा रुचि छ भने पनि यहाँहरू आटेन पुस्तकालयसँग नजिक रहन सक्नुहुनेछ। र यदि तपाईँहरूलाई पढाइमा रुचि नै छैन भने पनि तपाईँहरू आटेन लाइब्रेरीसँग नजिक हुन सक्नुहुनेछ। र तपाईँहरू जतिजना पढाइमा रुचि छ, मलाई पुस्तकहरू पढ्न मनपर्छ भनेर सोच्नुहुन्छ तर तपाईँहरूसँग पढ्नको लागि समय छैन, पढ्नको लागि त्यो करेज नै मिल्दैन भने केही छैन, पुस्तक र जीवन कार्यक्रम सुन्दै गर्नुहोला। यस कार्यक्रमद्वारा तपाईँलाई पुस्तकको बारेमा हामी जानकारी दिँदछौ। तर तपाईँहरू मध्ये पुस्तकमा रुचि छैन भने तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, न तपाईँहरू पुस्तक चाहिँ पढ्नुहोस्, तपाईँहरू बाइबल पढ्नुहोस्, तपाईँहरू अगाडि जे छ जे विषयमा पुस्तक छ पढ्ने बानी गर्नुहोस्। कारण चाहिँ पुस्तकले तपाईँको जीवन बदल्न सक्छ अनि जीवन कसरी बदल्छ भनेर चाहिँ जब हाम्रो सोच परिवर्तन हुन्छ त्यतिखेर हाम्रो जीवन पनि परिवर्तन हुन्छ। र सोच परिवर्तन गर्नको लागि हामीले विभिन्न कुराहरू गर्न सक्छौँ तर सकारात्मक तरिकाले हाम्रो सोच परिवर्तन गर्नको लागि हामीलाई पुस्तकहरूको आवश्यकता पर्दछ। यदि तपाईँहरू तपाईँहरूको जीवन सकारात्मक तरिकाले परिवर्तन भएको हेर्न चाहनुहुन्छ भने पुस्तक पढ्ने बानी पनि गर्नुहोस्। किन भन्दाखेरि पुस्तकले चाहिँ जीवन बदल्न सक्दछ। म तपाईँहरूलाई मेरो आफ्नो जीवनको एउटा सानो टुक्का घटना सुनाउन चाहन्छु। म एकदमै ओभरथिङ्क गर्ने मान्छे हो र मैले एकचोटि ओभरथिङ्क गरिरहेको थिएँ। मलाई कुनै पनि सानो विषय भयो भने म किन भएको होला, किन यस्तो भयो भनेर एकदमै किन भन्ने प्रश्न चाहिँ सोध्छु। साथै किन मात्र होइन, कसरी, कहाँ, अब यसलाई के गर्न सकिन्छ भनेर चाहिँ म त्यसको त्यो निकाय सोल्युसन चाहिँ खोजे गर्छु। र एकचोटि मलाई त्यही भइरहेको थियो। मैले एकदमै तीव्र तरिकाले मेरो सोचहरू आएको आइदियो र यसरी सोच्नु चाहिँ गलत हो है। यसरी हामीले जब हामी ओभरथिङ्क गर्छौँ यो चाहिँ एकदमै हाम्रो स्वास्थ्यको लागि पनि हानिकारक छ, हाम्रो सोचको लागि, हाम्रो माइन्डको लागि पनि एकदमै हानिकारक छ। त्यसैले हामीले यसरी सोच्नु चाहिँ एकदमै गलत हो। म चाहिँ त्यस्तो थिएँ, तपाईँहरूलाई त्यस कारणले गर्दा मेरो गवाही सुनाइरहेको छु। म चाहिँ एकदमै ओभरथिङ्क गर्ने मानिस थिएँ र एकचोटि एकदमै अति नै तीव्र तरिकाले मैले चाहिँ मेरो दिमागमा चाहिँ सोचहरू आएको आइदियो। मैले के गर्ने मलाई थाहा पनि थिएन अनि सोचेर सोल्युसन निस्किने पनि होइन, त्यो कुरा थाहा थियो। के गर्ने भन्दाखेरि चाहिँ अगाडि एउटा टेबलमा मैले एउटा पुस्तक भेटेँ र त्यो पुस्तकलाई मैले पार गर्न थालेँ। कारण म यति सोच्न थालेँ, मसँग के गर्ने थाहै थिएन अनि गर्न पनि केही सकिँदैन। के गर्ने भन्दाखेरि पुस्तक पढ्ने भएर मैले पुस्तक पढ्न लागेँ अनि जस्तै मैले पुस्तक पढ्न लागेँ मैले एक पेज नपुग्दै मेरो सबै भर्खरै मैले के सोचिरहेको छु, कुन अवस्थादेखि म गइरहेको छु भन्ने कुरा मैले भुलेर म किताबमा रमाउन थालेँ, किताबमा हराउन थालेछु। अनि जस्तै म किताबमा हराउन थालेँ मेरो जीवन हल्का हल्का हल्का भएको मैले महसुस गरेँ। अनि त्यो मेरो ओभर थिङ्कको लागि त म जस्तो ओभर थिङ्करको मान्छे मैले ओभर थिङ्क गरिरहेको थियो, त्यो बिरामी त मेरो हटेर गएको मैले अनुभव गरेँ र त्यो पुस्तक पाठ त मेरो लागि दबाई जस्तो भइदियो अनि म निको भए। अनि यस्तो घटनाहरू मेरो जीवनमा धेरै छन् र तपाईँहरू पनि यदि चिन्तित हुनुहुन्छ, दुःखमा हुनुहुन्छ अथवा तपाईँहरू ओभर थिङ्कर हुनुहुन्छ म जस्तो भने चाहिँ तपाईँहरूलाई पनि पुस्तक पढ्ने सल्लाह दिन्छु। तपाईँहरू पुस्तक पढ्नुहोस् र तपाईँहरू सबै एकदमै कुल व्यक्ति हुनुहुन्छ, एकदमै केही चिन्ता फिक्री नै नभएको व्यक्तिहरू हुनुहुन्छ भने पनि तपाईँहरू पनि किताब पढ्नुहोस्, किन भन्दाखेरि किताबले तपाईँको सोचाइको शल्यक्रिया गर्छ। हामी मानिस छौँ, हामीमा सधैँ असल कुरा मात्रै आउँछ भन्ने हुँदैन। हाम्रो सोचमा असल कुरा मात्र हुँदैन, हामीले सोच्न सक्दैनौँ। कहिलेकाहीँ हामीलाई नकारात्मक कुराहरू पनि आउन सक्दछ र हामी सधैँ सकारात्मक हुन कोसिस गरिरहेको हुन्छौँ, तर हाम्रो सोचहरू चाहिँ नकारात्मक मात्र आइरहेको हुन्छ। हामी जे गर्न खोजिरहेको हुन्छ त्यो सोच नहुन सक्छ, त्यो सोचमा नआउन सक्छ, र हामीले जे गर्न खोज्दैनौँ त्यो कुरा चाहिँ सोचमा आउन सक्छ। त्यस कारणले गर्दाखेरि कसरी सकेसम्म धेरै पोजिटिभ भएर बस्ने भन्दाखेरि चाहिँ पुस्तक पढेरै हो। त्यस कारणले गर्दा तपाईँहरू सबैजनाले र हामी सबैजनाले पुस्तक पढ्न चाहिँ एकदमै आवश्यकता छ। यसले चाहिँ हाम्रो सोच परिवर्तन गर्छ। सोच परिवर्तन हुनु भनेको जीवन परिवर्तन गर्नु हो, हाम्रो लाइफ स्टाइल परिवर्तन हुनु हो। त्यस कारणले गर्दा तपाईँहरूलाई चाहिँ म यस समयमा यस कार्यक्रमद्वारा यही उत्साह दिन चाहन्छु कि पुस्तक पढ्नुहोस् अनि बाइबल पढ्नुहोस्। अनि बाइबल पाठ मात्रै होइन, तर बाइबलमा सबै कुरा छ, तर बाइबल सँगै अरू परमेश्वरको प्रेरणाद्वारा लेखिएका व्यक्तिहरू, अरू संसारमा अरू महान व्यक्तिहरूले लेखेका पुस्तकहरू पनि पाठ गर्नुहोस् भन्दै आउनुहोस्। आज पनि हामी यस श्रृङ्खलामा नयाँ विषयमा कुरा गर्नेछौ। नयाँ विषय लिएर म उपस्थित भएको हो र यहाँहरूलाई आजको श्रृङ्खलामा एउटा पुस्तकको बारेमा बताउनेछु। यो पुस्तक मैले आजभन्दा धेरै अगाडि पनि गुड न्युज एफएममा बताइसकेकी हो र पुस्तकको बारेमा थोरै जानकारी साथै पुस्तक पाठ पनि गरिसकेको हो। यदि तपाईँहरूले विगतको श्रृङ्खलाहरू सुन्नु भएको छ भने अवश्य पनि यो पुस्तकको बारेमा सुन्नु भएको छ होला र त्यही पुस्तकको बारेमा भन्दै अनि पुस्तकको थोरै पाठ यहाँहरूको सामु गर्न चाहन्छु। कृपया कार्यक्रम छोडेर कतै नजानुहोस् है त। हामी सबैजनालाई थाहा होला है, संसारमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक बाइबल हो भनेर। तर बाइबल पछाडि सबैभन्दा धेरै बिक्री भएको, सर्वाधिक बिक्री भएको पुस्तक कुन हो यहाँहरूलाई थाहा छ? थाहा छैन भने आउनुहोस्, म तपाईँहरूलाई बताउनेछु। र संसारमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक बाइबल हो भने दोस्रो बिक्री भएको पुस्तक चाहिँ द पिलग्रिम्स प्रोग्रेस फ्रम दिस वर्ल्ड टु द्याट विच इज टु कम भन्ने एउटा पुस्तक हो, जसलाई लेख्नु भएको छ जोन बुनियानले। र यो पुस्तक चाहिँ सर्वाधिक बिक्री भएको पुस्तक हो र यो पुस्तकलाई चाहिँ धेरै, जसरी बाइबल धेरै भाषामा ट्रान्सलेट गरिएको छ, त्यसरी नै यस पुस्तकलाई पनि एकदमै धेरै भाषामा ट्रान्सलेट गरिएको छ र नेपालीमा पनि ट्रान्सलेट गर्नुभएको रहेछ। त्यस कारणले गर्दा यो नेपाली पुस्तकको बारेमा यहाँहरूलाई मैले बताउँदै आइरहेको छु र नेपालीमा यसको शीर्षक छ गन्तव्य, जोन बुन्यानले लेख्नु भएको साँचो इसाई जीवनको यात्रा र वृत्तान्त। र यसलाई नेपालीमा ट्रान्सलेट गरेर हामी नेपालीको सामु नेपाली भाषीले पढ्न सक्ने बनाइदिनु भएको छ रिफरिङ बुक्स हाउस प्रालीले ललितपुर नेपालबाट। र यो एकदमै राम्रो पुस्तक रहेको छ, मैले पनि पढेको छु र यसकै बारेमा यहाँहरूलाई मैले बताउँदै आइरहेको छु। र यो पुस्तकमा चाहिँ एउटा साँचो इसाईको जीवन यात्रा चाहिँ कस्तो हुन्छ भनेर हामी बुझ्छौँ र हामीले कहिले काहीँ सुन्छौँ नि होइन कि हामी जब इसाई हुन्छौँ हाम्रो दुःख पीडा चिन्ता फिक्री सबै हट्छ, हामी गरिबबाट धनी हुन्छौँ अनि हामीलाई सुखै सुख हुन्छ भन्ने यस्तो कुराहरू हामीले सुनिरहेको हुन्छौँ। तर त्यो गलत हो। जब हामी इसाई हुन्छौँ, जब हामी साँचो परमेश्वरलाई चिन्छौँ, त्यो समयदेखि हामीलाई दुःख कष्ट परीक्षा सतावट आउन थाल्छ। समाजदेखि सतावट, समाजदेखि परीक्षा, साथीभाइबाट, आफ्नै परिवारबाट, शैतानबाट विभिन्न तरिकाले चाहिँ हामीले दुःख भोगिरहेको हुन्छौँ अथवा हाम्रो जीवन चाहिँ कष्टकर भइरहेको हुन्छ। र बाइबलमा पनि त्यस्तो कहिले पनि लेखेको छैन कि जब हामी इसाई हुन्छौँ तब हाम्रो जीवन सजिलो हुन्छ भनेर लेखिएको छैन। बाइबलमा के लेखिएको छ भन्दाखेरि संसारमा दुःख अनि कष्ट हुनेछ, तर ढाडस गर, संसारलाई मैले जितेको हो भनेर परमप्रभु परमेश्वरले भन्नुभएको कुराहरू लेखिएको छ। तर कतिचोटि चाहिँ हामी गलत समाचारहरू सुन्छौँ। र यो पुस्तकमा चाहिँ एउटा साँचो इसाईको यात्रा चाहिँ कस्तो हुन्छ, जब ऊ इसाई हुन्छ तब उसको यात्रामा चाहिँ के कठिनाइहरू आउँछ भन्ने कुराहरू लेखिएको छ। र आज म तपाईँहरूलाई यो पुस्तकको बारेमा बताउँदै गर्दा, यो पुस्तक 240 पेजको रहेको छ र यो भाग एक, भाग दुई, भाग तीन गरेर दसौँ भागसम्म छ अथवा दसौँ चरणसम्म छ। र यसको पहिलो चरण मैले तपाईँहरूलाई बताइसकेकी छु कि पहिलो चरणमा के हुन्छ भन्दाखेरि चाहिँ एकजना यात्री हुन्छ जो इसाई हुन्छ र इसाई जीवनमा अघि बढ्न खोजिरहेको हुन्छ अनि उहाँलाई विभिन्न प्रकारको विभिन्न थोकहरूले, विभिन्न तत्त्वहरूले उहाँलाई उहाँको त्यो विश्वासमा हुर्काइलाई गाह्रो बनाइरहेको कुरा हामीले पढेको थियौँ, जो व्यक्तिलाई चाहिँ यात्री भनेर पुस्तकले बताएको छ। र दोस्रो चरणमा आइपुग्दाखेरि के हुन्छ अब सुनौ है त। दोस्रो चरण, यात्री पहिलेको बाटोमा नै फर्किन तयार भयो। सन्देशले उसलाई अंगालो मार्दै मिठो मुस्कानका साथ प्रोत्साहन दियो। शुभ यात्रा यात्री। यात्री हतारिँदै आफ्नो बाटो लाग्यो। यात्रामा ऊ कसैसँग बोलेन, कसैले उसलाई प्रश्न सोद्धा पनि खासै जवाफ दिन मन गएन। एउटा निषेधित भूमिमा हिँडेरै ऊ हिँड्न लाग्यो। किन उसले आफूलाई त्यहाँ सुरक्षित महसुस गरेन। सायद सन्देशले देखाएको बाटो नपुगेसम्म आफू सुरक्षित भइन्न कि भनेर सोच्दै ऊ निरन्तर हिँडिरह्यो। अन्तत ऊ ढोकामा पुग्यो। त्यहाँ एउटा पार्टीमा ढकढकाउ र त्यो तिम्रो लागि खोलिनेछ भनेर लेखिएको थियो। हताशमा उसले एक दुई पटक मात्र नभई धेरै चोटि ढकढकाएको पत्ते पाए। यात्री, के म भित्र प्रवेश गर्न सक्छु होला? म अयोग्य र विद्रोही भए पनि के उहाँले मेरो लागि ढोका खोल्नुहुन्छ होला त? यदि मेरो लागि ढोका खोलिएमा म सधैँ उहाँको प्रशंसा गाउनेछु। केही बेरपछि सद्भाव नाम गरेको एकजना मानिस ढोकामा आयो। हेर्दाखेरि ऊ गम्भीर देखिन्थ्यो। सद्भाव त्यहाँ को हो? के चाहियो होला? यात्री लाजले शिर निहुर्याउँदै, म बोझले दबिएको एउटा पापी हुँ हजुर। म विनाशको सहरबाट आएको हुँ। हामी माथि आइपर्ने क्रोधबाट छुटकारा पाउनको लागि म अहिले सियोन पर्वततिर जाँदैछु। यो ढोकाबाट प्रवेश गरेमा मेरो गन्तव्य पुग्छु भनेर मलाई बताइएको छ। त्यसैले मलाई भित्र पस्न अनुमति दिनुहोला दाजु। सद्भावले भन्यो, अवश्य तिमी भित्र आउन सक्छौ। उसले तुरुन्तै ढोका खोलिदियो। ऊ भित्र प्रवेश गर्नलाई पाइला सार्दा सार्दै सद्भावले उसलाई पछाडिबाट हुत्तै अगाडिको तिर ढकेलिदियो। यात्री छक्क पर्यो। थोरै संकालु दृष्टिले सद्भावलाई हेर्दै उसले आफ्नो कोट मिलायो। यात्री, तपाईँ किन यस्तो हतारमा हुनुहुन्छ? सद्भावले भन्यो, यहाँबाट अलिक पर बाङ्जी पुलको एउटा ठूलो महल छ। त्यो ढोकाबाट छिर्नेहरूलाई त्यस र त्यसका सेवकहरूले त्यो महलबाट प्राण हान्छन्। यहाँबाट छिर्न नपाउँदै तीर्थयात्रीहरू मरिहालुन् भन्ने तिनीहरू चाहन्छन्। यात्री उसको कुरा सुनेर ओटोक्दै, अहो हो र, तपाईँलाई धेरै धन्यवाद छ। आफूमाथि देखाइएको अनुग्रहको लागि ऊ धेरै आभारी भयो र सद्भावले भन्यो, तिमीहरूलाई यहाँ आउन निर्देशन दिने चाहेको हो? यात्रीले भन्यो, सन्देशज्यूले मलाई यहाँ आएर ढकढक्याउनु अनि सद्भावतिर हेर्दै उहाँले भन्नुभयो, फेरि मैले गर्नुपर्ने कुराहरूको बारेमा चाहिँ तपाईँले बताइदिनुहुन्छ भनेर भन्नुभएको थियो। सद्भावले भन्यो, तिम्रो अघिको ढोका खुल्ला छ, अब कसैले पनि यसलाई बन्द गर्न सक्दैन। यात्री फेरि भन्यो, साँच्चै यहाँसम्म आउँदा भोगेका दुःख अनि खतराको प्रतिफलहरूको बारेमा बल्ल म अहिले बुझ्न थाल्दैछु। यात्रीसँग अरू कोही आएका छन् कि भनेर सद्भावले पछाडि हेर्यो। सद्भावले भन्यो, अनि तिमी यहाँसम्म एक्लै आएको हौ? यात्रीले भन्यो, हजुर म एक्लै आए। मैले सामना गरेका खतराहरू मेरो छिमेकीहरूसँग कसैले पनि सामना गरेका छैनन्। सद्भावले भन्यो, ए अनि विनाशको सहर छोडेर यसरी यात्रा तय गर्ने तिम्रो योजनाहरू कसैलाई थाहा थिएन र? यात्रीले सहमतिको शिर हल्लाउँदै भन्यो, हजुर मेरी श्रीमती र छोराछोरीलाई थाहा थियो, तर उनीहरू मसँग आउन मानेनन्। त्यसैले म एक्लै हिँडे। उनीहरूले मलाई फर्किनुहोस् भनेर पनि बोलाएका थियो, छिमेकीहरूले पनि। तर म चाहिँ सुनेर नसुनेको झै गरी कान थुनेर म आफ्नो बाटो लागे।

आजको लागि गन्तव्य भन्ने पुस्तक पाठ यति नै राख्न चाहन्छु र यो पुस्तकलाई यहाँहरू आफैले एकचोटि पढ्नुहोला। यहाँहरूको जीवन एकदमै सोच परि

0: कसरी उसले एक इसाई हुनको लागि कसरी स्ट्रगल गर्छ, कसरी उसले आफ्नो जीवनलाई चाहिँ अगाडि बढाउँछ भन्ने कुराहरू लेखिएको छ। र यो पुस्तक तपाईँहरू जहाँ भेट्नुहुन्छ त्यहाँ पढ्नुहोला, र आर्टिन लाइब्रेरीमा पनि आएर पढ्न सक्नुहुन्छ। र अर्को श्रृङ्खलाबाट म यो पुस्तकको बारेमा बताउने छैन, र अन्त्यमा यो पुस्तकको निष्कर्ष चाहिँ यहाँहरूको सामु भनिदिन मन लाग्यो, र निष्कर्ष चाहिँ यहाँहरूको लागि पाठ गरिदिन मन लाग्यो। यहाँ यसरी लेखिएको छ, पाठक ज्यू, बताए मैले तपाईँलाई आफ्नो सपना, विचार्नुहोस् कतै तपाईँले गरिदिन सक्नुहुन्छ कि त्यसको मलाई व्याख्या, अथवा आफ्नै लागि वा छिमेकीको लागि, तर हुनुहोस् अनर्थ लाउनबाट होसियार, त्यसो गरेमा भलाइको सट्टा हुन्छ आफैलाई हानि, दिनुहोस् ध्यान मेरो सपनाको सीमा नागेर, उग्र भई तलमाथि नगर्नलाई, मेरो रूपक वा अलङ्कारलाई मजाक वा विवादको विषय नबनाऊ है, त्यस्तो काम छोडियोस् केटाकेटी र मूर्खको लागि, तपाईँ चाहिँ निहाल्नुहोस् पस्किएको विषयको तत्वलाई, पर्दा खोली भित्र हुनुहोस्, खोज्नुहोस् मेरो अलङ्ककारहरूलाई र नचुक्नुहोस्, खोज्नेले पाउनेछ, इमान्दारी लाभान्वित हुनेछ, यदि ममा मेरो तुस फेला परेमा यसलाई मिल्काउन, तर सुनलाई चाहिँ सम्हाल्न दृढ हुनुहोस्, यदि मेरो त्यो सुन कच्चै भएमा पनि बिहा छ भन्दैमा कसैले स्याउनै फाल्दैन, तर फ्यालिहाल्नु भयो भने पनि हुन्छ त्यो व्यर्थ, अनि एउटा कुरा पक्का हो कि म फेरि सपना देख्नेछु भनेर यो पुस्तक यसरी टुङ्गिन्छ। र यो पुस्तकलाई अब उसो मैले पाठ गरेर सुनाउने भन्दा पनि यहाँहरूले आफै खोजेर पाठ गर्नुहोला, र अर्को श्रृङ्खलामा म अर्को पुस्तक, अर्को एकदमै असल, एकदमै जीवन उपयोगी, एकदमै हाम्रो जीवनै परिवर्तन गर्ने प्रकारको पुस्तकहरू आर्टिन पुस्तकालयमा खोजेर तपाईँहरूको सामु ल्याउनेछु। र तपाईँहरू कार्यक्रम सुनेर पर्खेर प्रतीक्षामा रहनुहोला भन्ने म चाहन्छु। र आजको लागि कार्यक्रम पुस्तक र जीवनको कार्यक्रम सकिएको कारणले गर्दा म यहाँबाट बिदा हुन चाहन्छु, र बिदा भन्दा अगाडि तपाईँहरूलाई आर्टेन पुस्तकालयको पुस्तकहरूको बारेमा केही जान्न जानकारी लिन मन छ भने हामीलाई यस कार्यक्रमको अन्त्यमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ, हामी तपाईँहरूलाई प्रतिक्रिया दिनेछौ। साथै आर्टेन लाइब्रेरी भनेर फेसबुक पेज छ, त्यहाँ पनि हामीले सम्पर्क गर्न सक्नुहुनेछ, र हामी तपाईँहरूलाई तपाईँहरूको जिज्ञासा मन नभएको केही प्रश्नहरूलाई स्पष्ट पार्ने कोसिस गर्छौ भन्दै आज कार्यक्रम पुस्तक र जीवनबाट म कार्यक्रम प्रस्तुता एस्तर राई बिदा हुन चाहन्छु, र अर्को हप्ता मंगलबार ठिक यही समयमा भेट्ने आशा गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।
1: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ, र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आर्टेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आर्टेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 9823179747, र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com, esterrai747@gmail.com। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौं, र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसी, नमस्कार। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आर्टेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आर्टेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आर्टेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 4

0: 01 49 62 61 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98 49 83 16 84 98 49 83 16 84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी आत्मिक रूपमा सत्यतामा रहेर सत्य जीवित परमेश्वरको महिमा गर्नुपर्दछ भन्ने विषयमा हेर्नेछौ। संसारमा हामीले हेर्ने हो भने ईश्वरको नाममा मानिसहरूले थुप्रै खालका परोपकारका कार्यहरू गरेको हामी पाउँदछौ। ती मध्ये कति कार्यहरू चाहिँ समाजमा अनि व्यक्तिहरूको बीचमा आफ्नो मान सम्मान र इज्जत बढोस् भन्ने दृष्टिले धेरै जसो व्यक्तिले दान धर्म गरेको हामी भेटाउँदछौ, जसकारण उनीहरू आफूले ईश्वरलाई सही रूपमा भक्ति चढाएको भन्ने सम्झिदछन्। तर पवित्र शास्त्र बाइबलले चाहिँ अरूलाई देखाउनलाई धर्म कर्म दान नगर भनेर भन्दछ। यदि तिमी दान धर्म गर्न चाहन्छौ भने तिमीले गरेको दान धर्म ईश्वरले बाहेक अरू कसैले पनि थाहा पाउनु हुँदैन भन्ने विचार परमेश्वरको जीवित सत्य वचन बाइबलको रहेको छ। श्रोता, आजको यही विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा म प्रभुजन यहाँहरूका बीचमा उपस्थित भएको छु। श्रोता, यहाँहरूका बीचमा फेरि पनि यो ईश्वरको जीवित र शक्तिशाली वचन पवित्र शास्त्र बाइबलबाट यहाँहरूका बीचमा केही कुराहरू राख्न उत्सुकताका साथ म यहाँ उपस्थित भएको छु। श्रोता, मानव जाति ईश्वरको रचना मध्येको उत्कृष्ट रचना, उहाँले विशेष उद्देश्यका साथ यो धरतीमा सृष्टि गर्नुभएको प्राणी हो। यो कुरा यो कार्यक्रम मार्फत हामी सदैव भन्ने गर्दछौ। तपाईँ र मेरा बीचमा पवित्र आत्मा परम ईश्वर, जसले आकाश र धरती बनाउनुभयो, जसले सारा देवहरूलाई स्वर्गबाट यो धरतीमा खसाल्नुभयो र आफू स्वर्गमा सिंहासन बनाएर राजगरी संसारको यावत जीव जन्तु पृथ्वी सूर्य ताराहरूलाई सञ्चालन गरिरहनु भएको छ। उहाँले आज तपाईँ हामीलाई केही कुरा उहाँको जीवित वचन मार्फत सन्देश दिन चाहनुहुन्छ। जुन कुरा आज मैले मत्ती छ अध्यायबाट लगेको छु, जुन पुस्तक पवित्र शास्त्र बाइबल भित्र पर्दछ। यहाँनिर तपाईँ र हामी आज ईश्वरलाई फेसनको रूपमा, ईश्वरलाई देखावटी रूपमा, ईश्वरलाई आज आफ्नो कल्पनामा खेलाइरहेकाहरूले बुझ्नुपर्ने अति आवश्यक कुरा छ। यहाँनिर परमप्रभु परमेश्वरको जीवित वचनले यसरी भनेको छ, होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोङ्गीहरूले सभागारहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्जन्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्छौ, आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ, र प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नबरबरा, किनभने धेरै शब्दमा बोल्दा तिमीहरूको सुनाई हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरू जस्ता नहो, किनभने तिमीहरूले उहाँसँग माग्न भन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। श्रोता, साँच्चै हाम्रा परमेश्वर अदृश्य, सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी हुनुहुन्छ। उहाँले हरेक कुरा जान्नुहुन्छ। उहाँसँग सम्बन्ध राख्नलाई रोडमा बाजा बजाएर सुनाउनै पर्दैन, किनभने परम पवित्र परमेश्वरले यो उहाँको जीवित वचन बाइबलमा यसरी भन्नुभएको छ कि पितासँग हुकारा गर्नु छ, माग्नु छ भने गुप्त कोठामा जाऊ, गुप्त कोठामा गएर ढोका बन्द गरेर उहाँसँग विन्ती गर भनेर उहाँले भन्नुहुन्छ। साँच्चै श्रोता, एक मात्र सत्य ईश्वर येशूले स्वर्गीय रहस्य र ईश्वरसँगको साँचो सम्बन्धको बारेमा प्रष्ट पारेर जानुभएको छ। आज धेरैजना हामी यो कुरालाई विश्वास नगरेर, यो कुरालाई बुझ्न नपाएर अन्धकार र अन्धविश्वासमा साँचो ईश्वरलाई नभेटाए पनि प्रयास चाहिँ गरिरहेका छौ। यो अन्धकार र अन्धविश्वासको संसारलाई सत्य र ज्योतिको संसारमा परिणत गर्न प्रभु येशू ख्रीष्ट चाहनुहुन्छ। त्यसै स्वरूप आज उहाँले आफ्नो बल र शक्ति सामर्थ्यका साथमा धेरै मानिसहरूमा आफ्नो आत्मा खन्याएर यो काम अगाडि बढाउनु भएको छ। यो काम हामी कसैले रोक्छौ भनेर रोकिन्न, कसैले लिन्छौ भनेर लग्न सकिँदैन, किनभने उहाँको इच्छा स्वर्गबाट परिचालित हुन्छ। आदरणीय श्रोता, तपाईँ र हामीहरूलाई ईश्वर येशु ख्रिस्टले सत्य वास्तविक कुरा सिकाउनु भएको छ। जुन कुराहरू पछ्याउँदा तपाईँ र मलाई नै फाइदा हुन्छ, तपाईँ र मेरै घरलाई फाइदा हुन्छ, तपाईँ र मेरै देशलाई फाइदा हुन्छ। त्यसैले सत्यता पछ्याउनलाई बाइबल पढ्न र सत्य कुरा आफ्नो दिलमा आफ्नो जीवनमा प्राप्त गर्नलाई येशूलाई विश्वास गर्न अति आवश्यक छ। श्रोता, यहाँनिर यो पवित्र शास्त्र बाइबल मत्तीको पुस्तक 6 अध्यायमा शुरूमै होसियार बस भनेर भन्नुभएको छ, र यो होसियार किन बस्ने, कसरी बस्ने, यो कुरामा हामी जाने नै छौ। त्यो भन्दा पहिला हामी एउटा त्यो सत्य ईश्वर उद्धारकर्ता मुक्तिदाता येशु ख्रिस्टको महिमाको लागि एउटा भक्ति भजन हामी सुनाउनेछौ, र त्यहाँ पछि फेरि यहाँहरूका बीचमा उपस्थित हुनेछौ।

0: श्रोता, यो अध्यायमा होसियार बस तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ भनेर किन यो शुरूमै पवित्र शास्त्र बाइबलको यो पदले भन्छ भने, तपाईँ र हामीले सत्य ईश्वरको आराधना गर्दा कसैलाई देखाउने फेसन सो जस्तो प्रकारले गर्न ठिक छैन भनेर पवित्र शास्त्र बाइबलले बताउँदछ। गोप्य कोठामा जाने, गोप्य घरमा जाने, एकान्त ठाउँमा जाने र ईश्वरको मन्दिर अथवा मानिसको शरीरको भेला गरेर एक सत्य पवित्र आत्मा परमेश्वरलाई आफ्नो आत्मा र सत्यतामा पुकारा गर्ने र उहाँसँग सम्बन्ध राख्ने कुरा हो। हामीहरू ठुला मैदानहरूमा पुण्य कथा लगाएर भाषण छाड्दै माइकिङ गर्दै ईश्वरलाई भक्ति गरेको भान देखाउँदछौ र विभिन्न मानिसहरूलाई उत्साह र जिस्क्याउँदै धन सम्पत्ति माग्दछौ भने यो ईश्वरलाई माग्नु होइन, मानिसहरूलाई भ्रम पारेर भिख माग्नु हो। आदरणीय श्रोता, हामी कोही पनि मान्छे जो अपाङ्ग छैनौ, जो अन्धा छैनौ, जो विधुवा छैनौ, जो टुहुरा छैनौ, जो अशक्त छैनौ, हामीहरूले भिख माग्नु भनेको श्रमको कुरा हो, ईश्वरको निन्दाको कुरा हो, किनभने सर्वशक्तिमान परमेश्वरले तपाईँ र हामीलाई हात खुट्टा दिनुभएको छ, दिल दिमाग दिनुभएको छ, तपाईँ हामीलाई कमाई खानलाई यो भूमि दिनुभएको छ, यो पृथ्वी दिनुभएको छ, यो पृथ्वीमा आफ्नो दिल दिमाग लगाएर आफ्नो बुद्धि प्रयोग गरेर आफ्नो हात खुट्टा प्रयोग गरेर हाम्रो शारीरिक अङ्ग प्रत्यङ्गहरू ईश्वरको डर भएर अनुशासनमा रही प्रयोग गरेर यो धरतीमै विभिन्न कुराहरू उपलब्धि गरेर आफ्नो जीविका उपार्जन गर्नलाई हामीलाई त्यो दायित्व पनि दिनुभएको छ। तर यो धरतीमा गरिने हरेक कामहरूमा आशीर्वाद भने प्रभु येशूको नाउँमा नै मिल्ने कुरा बताएको छ। प्रभु येशू ख्रीष्टको नाउँमा पुकारा बिना सत्य साँचो पवित्र आत्मा परमेश्वरमा सुनवाई हुँदैन। यदि हामीले साँचो ईश्वरसँग सम्बन्ध राख्न सकेनौ भने बीचमा दुष्ट आत्मा, भूतात्मा र यो धरतीमा झारिएका करोडौं आत्माहरूले तपाईँ र मानिस जातिबाट फाइदा लुटिरहेको हुन्छ, हामीहरूलाई उसले प्रयोग गरिरहेको हुन्छ। त्यो दुष्ट आत्माको दुष्ट चालबाट छुटकारा दिनलाई, विभिन्न रूढिवादी अन्धविश्वास र असत्य कुराबाट सत्यमा ल्याउनलाई हाम्रा प्रभु येशू ख्रीष्ट यही एसिया महादेशको इजरायलमा आएर सत्य कुरा प्रकट गर्नुभयो र उहाँ आउँदाखेरि विभिन्न भूत लागेका मान्छे रुँदै कराउँदै भाग्दथे, विभिन्न रोगी बिमारीहरू निको हुँदथे, उहाँले मरेको मानिसलाई समेत बिउताएर कुरा गर्नुभएको थियो। आफै पनि यो धरतीमा आई मरेर तीन दिन पछि बौरेर उठी आइसक्दा महिमित शरीरका साथमा मानिसहरूका साथमा बस्नु भएको थियो, खानुभएको थियो र उहाँले विभिन्न सरसल्लाह दिनुभएको थियो। येशु आजसम्म मर्नु भएको छैन। श्रोता, येशु जीवित ईश्वर भनिन्छ, किनभने तेर्सो दिनमा बौरी उठेर आइसकेपछि त्यो शरीर फेरि मरेर माटोमा न त आगोमा गयो। सबै मानिसहरूको समूहमा विषयमा धरतीबाट विस्तारै उचालिएर बादलमा उहाँ हराउनुभयो र उहाँले अन्तिम पटक प्रतिज्ञा गर्नुभयो, म तिमीहरूलाई एक्लो छोड्ने छैन, म फेरि आउनेछु। र त्यसको पचासौ दिन पछि पेन्टिकेस्टको दिन भन्छ, त्यो दिन उहाँले पवित्र आत्मा पठाउनु भयो, आगोको ज्वाला झैं आएर मानिसको शिरबाट भित्र पसेको मानिसले देखे, महसुस गरे, त्यसपछि उनीहरूले विभिन्न भाषा बोलेर एकले अर्कालाई नबुझिने भाषा प्रस्तुत गर्न थाले। यो सत्य ईश्वरीय इतिहासलाई आज तपाईँ हामी खोदल्न अति आवश्यक छ, किनभने सबै शास्त्रहरूको निचोड यही छ कि मसीहमा मात्रै मुक्ति छ। त्यसैले श्रोता, तपाईँ र म मानिस एक आपसमा तर्क वितर्क गर्नुको कारण नै हामीले राम्रोसँग बुझेका छैनौ, हामीले राम्रोसँग पढेका छैनौ, हामीले राम्रोसँग जानेका छैनौ। त्यत्तिकै नजानी नबुझी बिना प्रमाण एकले अर्कामा घमण्ड गर्छौं भने यो एक प्रकारको झगडाको शुरूआत हो। त्यसैले हामी केही कुरा गर्न चाहन्छौ भने हामीहरू अध्ययन गरौं, हामीहरू बुझौं, हामीले शब्द शाब्दिक अर्थहरू हामीले खोजौं र बुझौं, तब हामीहरू आफ्नो कार्य अगाडि बढाउँ। श्रोताहरू, यो धरतीमा भएका कुनै पनि धर्मशास्त्रहरू एक आपसमा बाजिएका छैनन् जति मानिसहरू एक आपसमा बाजिएका छन्, किनभने सबै धर्मशास्त्रको निचोड यही छ कि मुक्ति मसीहमा मात्रै छ। उहाँ कन्या गर्भवती भएर मुक्तिदाताको यो धरतीमा मुक्तिदाताको आगमन हुँदा कन्या गर्भवती हुनेछन् र यो धरतीमा बालकले जन्म लिनेछ र सेतो वस्त्र धारण गरेका हुनुहुनेछ र यो धरतीमा उहाँ आएर उहाँको बलिमा मात्रै मुक्ति छ भनेर सबै शास्त्रहरूको भनाई छ। हरेक शास्त्रमा मुख्य भागमा यो बताइएको कुरा आज पत्ता लागेको छ। आज धेरै ठूल्ठूला धर्म गुरुहरूले शास्त्रको शाब्दिक अर्थ बुझ्दै जाँदा आज प्रभु येशु ख्रिस्टको उद्धारलाई देखेका छन्, जानेका छन् र उहाँको चरणमा समर्पित भएका छन्। आदरणीय श्रोता, तपाईँ हामीहरूले सबैले उद्धार र मुक्ति पाउनुपर्छ। उद्धार र मुक्तिको महत्व सबैलाई समान छ। त्यसैले यो सुसमाचार सबैका लागि कार्यक्रम यो भन्न चाहन्छ कि हरेक मानिसहरूले मुक्ति पाउनलाई येशूमा नै विश्वास गर्नुपर्दछ, किनभने हामी ढोका बाहिर छौं, ढोका भित्र तपाईं र हाम्रा जन्मदाता ईश्वर हुनुहुन्छ। त्यो ढोका पापको ढोका छ, जुन ढोका संसारका कुनै पनि धर्म कार्यहरू, संसारका कुनै पनि धन दौलतहरू, संसारका कुनै पनि अर्को मूल्य चुकाएर त्यो ढोका खोल्न सकिँदैन। त्यसैले त्यो ढोका खोल्नलाई ईश्वरले आफै यो धरतीमा मसीह बनेर आएर तपाईँ हाम्रो पापलाई धोएर उहाँले हामीलाई त्यो ढोका खोली फेरि स्वर्गमा लिने महान योजना गर्नुभएको हो। यदि हामी त्यो ढोका भित्र जान चाहन्छौ भने त्यो ढोकामा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्टको नाउँमा विश्वास गरेनौ भने हाम्रा अधर्म र पाप क्षमा हुँदैनन्। अधर्म र पाप क्षमा भएन भने हामी यही पापी संसारमा हजारौं पटक यही परिक्रमा र परिभ्रमा गर्नुपर्नेछ। यही दुःख कष्टका साथ अन्त्यमा नरकको आगोमा जल्नु पर्नेछ। त्यसैले सत्य ईश्वरका स्वर्गीय राज्यमा लिनलाई मसीह येशू यो धरतीमा आज भन्दा 2017 वर्ष पहिला यही एसिया महादेशमा उहाँको आगमन भएको थियो। उहाँ 33 वर्षसम्म यो धरतीमा रहेर सबैलाई ईश्वरीय सत्य वाणीहरू बोलेर र भूत आत्मा भगाएर रोगीलाई निको पारेर विभिन्न अचम्मका काम गरेर मृत्यु भई 3 दिनपछि बौडी उठेर एउटा स्वर्गीय ईश्वरको महाशक्ति देखाएर उहाँ स्वर्गमा उचालिनु भयो। त्यसैले श्रोता, यो सत्यतालाई हामी मानौ या नमानौ, यो सत्य इतिहासलाई हामी स्वीकारौं या नस्वीकारौं, यो कुरा सत्य छ र जो कुरा प्रमाणित छ, जो कुरालाई विश्वास गर्नेहरूको जीवन, देश, परिवार र उसको सम्पूर्ण कुरा परिवर्तन हुँदै, आशिषित हुँदै र त्यो एउटा सत्य कुराहरू सबैका अगाडि झल्किएको हामी प्रत्यक्ष देख्दछौ। त्यसैले ईश्वरले तपाईँ र हामीलाई मुक्ति सहितको आशिषित जीवन चाहनुहुन्छ। त्यो आशिषको जीवन येशू ख्रीष्टद्वारा आउँछ। येशू ख्रीष्ट तपाईँ र मेरा ईश्वर मात्र नभएर असल मित्र, असल सहयोगी, दयालु एउटा उद्धारकर्ता र पाप क्षमाको निम्ति मुक्तिदाता हुनुहुन्छ। श्रोता, हामी स्वीकारौं, यो सजिलो छ र यो आशिषित छ, यो असल छ। तर यो असल थोक नचाहनेहरूलाई प्रभु येशू ख्रीष्ट बल गर्न चाहनुहुन्न। उहाँले हामी सबैलाई स्वतन्त्रतामा छोड्नु भएको छ र सत्य कुरा बोल्नु भएको छ। हामी सत्य या असत्य, असल या खरा, हामीहरू कुन कुरा चुन्ने त्यो जिम्मेवारी भने हाम्रो छ। श्रोता, यसको लागि निरन्तर प्रार्थना गरौं, निरन्तर प्रार्थनामा विश्वास गरौं। सत्य पवित्र आत्मा परमेश्वर जो तपाईँ हाम्रो हृदयमा राज गर्न चाहनुहुन्छ, उहाँले तपाईँ हाम्रो प्रतीक्षा गरिरहनु भएको छ र हामीलाई असल कुरा दिनलाई। त्यसैले आदरणीय श्रोता, म मेरो व्यक्तिगत तर्फबाट पनि यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यो भन्न चाहन्छु कि सत्य साँचो अति असल ईश्वर उद्धारकर्ता प्रभु येशू ख्रीष्टले आफ्नो जीवनमा निम्त्याएर उहाँमा विश्वास गरेर एउटा खुशी र आशिष र उद्धार र मुक्ति सहितको जीवन प्राप्त गर्नुहोस् भन्दै म यो सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छु। हस्त, सृष्टिकर्ता परम धन्यका परमेश्वरले सबैलाई प्रशस्त आशिष र अनुग्रह गर्नुभएको होस्। जय मिसे, नमस्कार।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। आजको वचन साँच्चीकै आशिषमय थियो। यदि तपाईँ हामी धर्म कर्म गरेर ईश्वरलाई खुशी तुलाउन चाहन्छौ, यदि साँचो सत्य ईश्वरका आराधक हौ भने अवश्य पनि बाइबलका कुराहरू प्रति हामी सचेत रहनेछौ, अर्थात बाइबलको आज्ञालाई हामी आत्मसात गर्नेछौ। प्रिय श्रोता, धर्म कर्म गर्नुभन्दा अगाडि हामी कसको नाममा धर्म कर्म गर्दछौ भन्ने जान्नु अति आवश्यक छ, किनकि सही रूपमा सही तरिकाले सत्य को नाममा गरिएको दान धर्मले तपाईँ हामीलाई शान्ति, आनन्द र सन्तुष्टि प्राप्त हुनुको साथ साथै स्वर्गमा हाम्रो कामको विशेष मूल्याङ्कन हुनेछ। यदि हामी ईश्वरको नाममा अन्य स्वर्गदूतहरू, कुनै मूर्ति, कुनै रूख, कुनै पहाड, कुनै पर्वतको नाममा दान धर्म गर्दछौ भने यसले सत्य ईश्वरलाई दुखी बनाउनेछ। त्यसैले श्रोता, सर्वप्रथम साँचो ईश्वरको बारेमा बुझ्नुहोस् अनि सत्यतालाई जान्नुहोस्, त्यसपछि मात्र तपाईँले आफूले तपाईँ कसको नाममा आराधना र भक्ति गरिरहनु भएको छ त्यो कुरालाई पनि चिन्ने कोसिस गर्नुहोस् र सत्यतालाई खोज्नुहोस्। भ्रममा अन्धविश्वासमा रहेर अरूले भनेको भरमा संसारका कुनै पनि थोकलाई ईश्वरको स्थानमा नराख्नुहोस्, किनकि सत्य परमेश्वर एक हुनुहुन्छ। हामीले बारम्बार यो कुरालाई यही कार्यक्रम मार्फत भन्दै आइरहेका छौँ। लाइट अफ द वर्ल्ड अर्थात संसारको ज्योति, लाइट गड अर्थात जीवित परमेश्वर मात्र येशु ख्रीष्ट हुनुहुन्छ, जो साँचो र सत्य परमेश्वर हुनुहुन्छ, जो संसारका मानिसहरूका लागि बलिदान हुन आउनुभयो र थुप्रै अचम्मका कार्यहरू गरेर बलिदान हुनुभयो अनि फेरि पुनर्जीवित भएर मानिसहरूका बीचमा 40 दिनसम्म रहेर स्वर्गमा उचालिनुभयो अनि उहाँले सत्य बाटो र जीवन महु म बाहेक अरूद्वारा कोही पनि मानिस स्वर्ग पुग्न सक्दैनन् भनेर आफ्नो वचनद्वारा मानिसहरूलाई सत्य जीवित एकमात्र परमेश्वर भएको प्रमाण दिनु भएको छ। त्यसैले श्रोता, हामी जुन उद्देश्यले धर्म कर्म गर्छौ त्यो उद्देश्य पूरा नभएर अझै सत्य परमेश्वरको विरुद्धमा हुन्छ भने त्यो धर्म कर्म व्यर्थै हुनेछ। त्यसैले श्रोता, यसै समयमा आफ्ना क्रियाकलापहरू र तपाईँले ईश्वर बनाएका थोकहरूलाई अध्ययन गर्नुहोस्, जाँच्नुहोस् कि तपाईँले जसलाई ईश्वर मानेर पूजा भक्ति गर्दै आउनु भएको छ कि साँच्चै त्यो कुराले तपाईँलाई स्वर्गसम्मै पुर्याउन सक्छ त। हो श्रोता, समयमै आफ्ना कामहरू प्रति सचेत भएर आफूलाई गलत बाटोमा छु भन्ने लाग्छ भने सही बाटोमा आफूलाई फर्काउनुहोस्। यसुले तपाईँलाई पर्खिरहनु भएको छ। आदरणीय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374-54 9860-2374-54 र त्यसै गरी तपाईँ इमेलको पहुँचमा हुनुहुन्छ, इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा, आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन, यो झोलाभित्र के छ?
4: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
3: यो झोलाको पोकाहरूमा के छ?
4: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
5: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
6: प्रस्तोता कुमार अब्राहमको साथमा।
4: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
7: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: नानी होइन फोहरा पनि छनौट गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरूका श्रृंखला अङ्क 15 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, आज म तपाईलाई यस्तो कुराको चुनौती दिन चाहन्छु जसले तपाईँको जीवनमा ठूलो आशिष ल्याउनेछ भन्ने मलाई विश्वास छ। दिनभरि मानिसहरूसँग अन्त्यक्रिया गर्दा म तपाईलाई नाली होइन तर फोहरा बन्न प्रोत्साहित गर्न चाहन्छु। यसको अर्थ के हो? म चाहन्छु कि तपाईँ अरूबाट प्राप्त गर्ने तरिकाहरू खोज्नुको सट्टा अरूलाई दिने अवसरहरू सक्रिय रूपमा खोज्नुहोस्। लुकाको पुस्तक 6:38 दियो र तिमीहरूलाई पनि दिइनेछ, मानिसहरूले प्रशस्त परिणाममा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पुल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ। प्रिय श्रोता, परमेश्वरले ती व्यक्तिहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ जो फोहरा जस्तै चम्कन खोज्छन्। परमेश्वरबाट केही प्राप्त गर्न हामीले पहिले बिउ रोप्नुपर्छ। जब हामी खाँचोमा परेकाहरूलाई सहयोगको हात पुर्याउँछौ हामी बिउ रोप्छौ जसले परमेश्वरलाई हाम्रो जीवनमा ठूलो समृद्धि ल्याउन सक्षम बनाउँछ। हामीले अरूलाई दिएको कुराबाट हामीले बराबर रकम मात्र फिर्ता पाउने छैनौ। परमेश्वरले हामीलाई हामीले अरूको सेवा गरेको त्याग भन्दा धेरै प्रशस्त मात्रामा आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ। हामी अरूलाई जति धेरै दिन्छौ त्यति नै धेरै हामी उहाँबाट फिर्ता पाउनेछौ र त्यो पनि धेरै प्रशस्त मात्रामा। पहिलो कोरिन्थीको पुस्तक 9:6 तर कुरा यही हो कि थोरै छनीले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छनीले प्रशस्तसँग कटनी गर्छ। हामी अरूलाई दिन जति धेरै अगाडि बढ्छौ त्यति नै धेरै ढोकाहरू खुल्छन् जसले गर्दा परमेश्वरले हामीलाई धनी र प्रशस्त तरिकाले आशीर्वाद दिन सक्नुहुन्छ। यदि तपाईँ अद्भुत फसल प्राप्त गर्न चाहनुहुन्छ भने निस्वार्थ दान मार्फत धेरै बिउ रोप्नु बुद्धिमानी छनौट हो। दोस्रो कोरिन्थीको पुस्तक 9:7 अनि हरेक मानिसले मनमा संकल्प गरे बहुमोजिल दियोस्, इच्छा नभई होइन न त कर्कापमा परेर, किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरले हामीलाई आवश्यकता परेर दिएको चाहनुहुन्न, हामीले खुसी हृदयले दिनुपर्छ। तपाईँले यो गर्न बाध्य महसुस गर्नुभएकोले होइन तर सधैँ दिनुहोस् किनभने तपाईँ यो गर्न चाहनुहुन्छ। अनि दिने सबैभन्दा राम्रो समय भनेको हामी दुखी र निराश भएको बेलामा हो, जब हामी आफ्नो ऊर्जा अरूको आवश्यकतामा केन्द्रित गर्छौ। यसले हाम्रो लागि ठूलो उपचार प्रदान गर्छ, हामीलाई दुखी बनाएको कुराबाट बाहिर निस्कन मद्दत गर्दछ। त्यसो योहन्नाको पुस्तक 1:4 मेरा छोरा छोरीहरू सत्यको अनुसरण गर्छ भन्ने कुरा सुन्न पाउनु भन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? जब हामी कसैको लागि केही राम्रो गर्छौ र हामीले गरेको कामको कारणले गर्दा उनीहरूको अनुहारमा मुस्कान आउँछ, यसले हामीलाई भित्रैदेखि साँच्चै राम्रो महसुस गराउँछ र त्यसले हाम्रो दुःखलाई आनन्दमा परिणत गर्न मद्दत गर्छ। मत्तीको पुस्तक 6:3-4 तर जब तिमी दान दिदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्, तिम्रो दान गुप्त होस् र गुप्तमा दिनुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। प्रिय श्रोता, अरूलाई मद्दत गर्ने साँचो हृदयको इच्छाले दिनेहरूलाई परमेश्वरले इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ। तपाईँले अरूको लागि विशेष काम गरिरहेको कुरा अरूलाई घोषणा नगर्नुहोस्, यसलाई गोप्य राख्नुहोस् अनि परमेश्वरले तपाईँलाई यसको लागि ठूलो इनाम दिनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

आदरणीय श्रोता मित्र जय मसी नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। हरेक हप्ता झैं आज पनि म तपाईँको बीचमा उपस्थित भइसकेको छु र विशेष गरी मलाई आशा छ तपाईँ जो जहाँ हुनुहुन्छ आरामै हुनुहुन्छ, खुसी हुनुहुन्छ र तपाईँको जीवनलाई सहसाथ अगाडि बढाइरहनु भएको छ भन्ने आशा विश्वास गरिराखेको छु। रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथन और मिनिस्ट्री नेपालले तयार पारेको र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको मानिसको जीवनमा नयाँ सोचका साथ अगाडि बढ्नको लागि यो रेडियो कार्यक्रमले उपयुक्त रूपमा तपाईँलाई उत्साह दिँदै आइराखेको छ, किनकि परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। तपाईँ र मलाई प्रेम परमेश्वरले गर्ने भएको कारणले तपाईँ र म यो स्थानमा छौं र हामीले धेरै मानिसहरूलाई प्रेम गर्नुपर्छ र प्रेम जित्नुपर्छ। आज म तपाईँको बीचमा सोसल मिडिया अर्थात सामाजिक सञ्जाल प्रयोगको कारणले गर्दाखेरि उनी खालका विकृतिका कुराहरू र समस्याको कुराहरू पनि छन्, ती कुराहरूको विषयमा तपाईँलाई के उत्साह दिन चाहन्छु। र विशेष गरी हामी धेरैजनाले सोसल मिडिया प्रयोग गर्छौं, फेसबुक, टिकटक, युट्युब, अरू धेरै मेसेन्जर, वाट्सएप, अरू धेरै सोसल मिडिया प्रयोग गरेर हामीले हाम्रो कामहरू हाम्रो अरू धेरै कुराहरूलाई अगाडि बढाइराखेका हुन्छौँ। तपाईँ जो जहाँ हुनुहुन्छ जस्तो सुकै अवस्थामा भए पनि तपाईँले सोसल मिडिया प्रयोग गरिरहनु भएको छ भन्ने विश्वास छ, आशा छ। तर त्यो कुराहरूलाई तपाईँले कसरी प्रयोग गरिरहनु भएको छ भन्ने कुरा धेरै महत्वपूर्ण हो। तपाईँलाई थाहा छ धेरै बालबालिकाहरू र युवाहरू सामाजिक सञ्जालको लतमा लागेको कारणले गर्दाखेरि उनीहरू अन्तिममा रिहाब सेन्टरमा समेत जानुपर्ने अवस्था देखिएको छ। मैले कतिपय ठाउँमा त्यस्ता व्यक्तिहरू पनि देखिराखेको छु, उनीहरू 24 घण्टा अर्थात् कन्टिन्युली मोबाइल हेर्ने, मोबाइलमा गेमहरू खेल्ने र अरू धेरै फेसबुक टिकटकहरू चलाएर त्यसलाई प्रयोग गरेर उनीहरूले आफ्नो समय बर्बाद गरेको कुराहरू पनि हामीले देख्छौँ। किनकि हामीले धेरै कुराहरू गरिरहँदाखेरि सामाजिक सञ्जालमा धेरै सूचनाहरू धेरै अन्य कुराहरू हेर्दाखेरि हाम्रो समयको बर्बादी भइराखेको हुन्छ, तर हामीलाई थाहा हुँदैन हामी कसरी त्यो जन्जालमा फसिरहेका हुन्छौँ, थाहा हुँदैन। धेरै बालबालिकाहरू विशेष गरी गेम खेल्नको लागि अर्थात् अरू केही कुराहरू हेर्नको लागि उनीहरूले मोबाइलमा समय बिताइराखेको हुन्छन्। तपाईँले सानो बालकलाई अर्थात् तपाईँको छोराछोरीहरूलाई तपाईँले मोबाइल दिनुभयो भने उनीहरू कार्टुन अर्थात् सोसियल मिडियाका केही कुराहरू फिचरहरू हेरेर उनीहरूले टाइम व्यतीत गरिराखेको हुन्छन्। धेरै रोइरहने, कराइरहने र आमा बाबुलाई पछ्याइराख्ने ती बालबालिकाहरू मोबाइल हात पारिदिने हो भने उनीहरू त्यही मोबाइलमा झुलिरहेका हुन्छन्। त्यो एउटा समस्याको कुराहरू पनि हो। केही कुराहरू सिक्न सकिन्छ सोसल मिडिया प्रयोग गरेर, धेरै कुराहरू सिक्न पनि सकिन्छ, धेरै कुराहरूबाट सिकेर अगाडि बढ्न पनि सकिन्छ, तर हामीले कुन कुरालाई कति प्रयोग गर्ने भन्ने कुराहरू महत्वपूर्ण रहेछ र त्यसले हाम्रो परमेश्वरसँगको सम्बन्धबाट पनि हामीलाई टाढा राख्न सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। किनकि सोसल मिडियाभित्र धेरै सुसमाचारै कुराहरू पनि छन्, बाइबली पदहरू पनि छ, भजन गीतहरू पनि छ, परमेश्वरको वचन पनि छ, छोटो छोटो वर्सहरू लेखेको जीवन परिवर्तनको कुराहरू पनि छ, क्रिस्चियन मुभीहरू पनि छ जसले जीवन परिवर्तन गर्ने सन्देश पनि सोसल मिडियामा हामीले भेटाउन सक्छौँ र हाम्रा बिजनेसको कुराहरू, अरू व्यावसायिक कुराहरू, अरू कामको लागि पनि धेरै उपयोगी सोसल मिडिया छ। तर त्यसलाई प्रयोग गर्न नजान्ने हो भने, गलत रूपमा प्रयोग गर्ने हो भने सोसल मिडिया प्रयोग गर्नुले हाम्रो जीवनलाई असहज रूपमा अगाडि बढाइराखेको हुन्छ। प्रिय मित्र, तपाईँले जहिले पनि सोसल मिडिया प्रयोग गर्दाखेरि तपाईँले जहिले पनि ध्यान पुर्याउनु पर्ने आवश्यक छ, मैले कुन कुरालाई बढी फोकस गरिरहेको छु, कुन कुराहरू सर्च गरिराखेको छु, कुन कुराहरू मैले फेसबुक, टिकटक र अरू धेरै कुराहरूमा पोस्ट गरिराखेको छु, मैले पोस्ट गरेको कुराहरूले अरूको जीवनमा उत्साह दिन्छ दिँदैन, मैले हेरिरहेको कुराहरूले परमेश्वरको महिमा हुन्छ हुँदैन र मलाई व्यक्तिगत रूपमा फाइदा हुन्छ हुँदैन भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। तपाईँले सोसल मिडिया हेर्नुभयो भने, न्युज हेर्नुभयो भने केही कुराहरू थाहा पाउनुहुन्छ होला, सकारात्मक र परिवर्तनकारी मुभी हेर्नुभयो भने तपाईँको जीवन परिवर्तन होला र अरू धेरै कुराहरू सिक्नुपर्ने कुराहरू तपाईँले हेर्नुभयो भने तपाईँको जीवनमा परिवर्तन आउँछ। तर तपाईँले त्यसलाई गलत प्रयोग गर्नुभयो भने
ती समस्याहरू देखा पर्दछन्। प्रेमित्र पवित्र धर्मशास्त्र बाइबलमा हामी जे कुराहरू पाउँदछौ, धेरै मानिसहरूले जसले परमेश्वरको कामहरू गरिरहनु भएको छ, उहाँले सोसल मिडियाबाट पनि धेरै मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको नाममा परमेश्वरमा जित्नको लागि परमेश्वरमा विश्वास गर्नको लागि मिडिया मिनिस्ट्रीको साथमा उनीहरूले काम गरिरहनु भएको छ। धेरैले सोसल मिडियामा परमेश्वरको वचन भेट्दछन्, धेरैले सोसल मिडियामा परमेश्वरको कुराहरूलाई त्यहाँ परमेश्वरको वचनको कुराहरूलाई र परमेश्वरमा परिवर्तन हुनुपर्ने कुराहरूलाई त्यहाँ धेरैले भेट्दछन्, किनकि कतिपय व्यक्तिहरूले सोसल मिडियाबाटै परमेश्वरको सुसमाचार सुनाउनको लागि प्रयत्न गरिरहनु भएको छ। त्यसकारणले तपाईँ र मैले पनि हामी जे गरिराखेका छौँ सोसल मिडियाबाट परमेश्वरको काम गर्नुपर्ने हुन्छ र त्यसलाई दुरुपयोग होइन सदुपयोग गर्नुपर्ने हुन्छ। हामीले धेरै कुराहरू सोसल मिडियाबाट सिक्न सक्छौ भन्ने कुरा महत्वपूर्ण कुरा हो। मैले तपाईँलाई छोटो एउटा कथा सुनाउँछु। एकजना घरमा पारिवारिक फ्यामिलीमा एकजना भाइ सधैँभरि मोबाइल चलाइराख्नुहुन्थ्यो। बिहान उठ्ने बित्तिकै मोबाइल अनि बेलुका अबेरसम्म पनि मोबाइल, त्यो मोबाइल समातिसकेपछि धेरै कुराहरू फिचरहरू त्यहाँ चाहिँ हेर्ने र त्यो एउटा लतको रूपमा परिणत भयो। जब उनी हरेक समय बिहान बेलुका र अरू समयमा सामाजिक सञ्जाल नहेरुन्जेल नदेखुन्जेल उनलाई अप्ठ्यारो महसुस हुने, अलिकति कता कता एक्लो फिल हुने, अरू धेरै त्यस्ता खालका समस्याहरू भयो। अनि बिस्तारै गर्दाखेरि त्यो भाइलाई सोसल मिडिया लतको रूपमा स्थापित भइसकेपछि त्योबाट छोड्नको लागि निकै गाह्रो भयो। पारिवारिक अन्य सदस्यहरूले उसको लाइफमा धेरै प्रार्थना गरे, परमेश्वरसँग निकै प्रार्थना गरे, धेरै कुराहरू परमेश्वरसँग पुकार गरे, सम्झाउन कोसिस गरे, अब यी कुराहरूलाई हुँदैन भन्दाखेरि, यी कुराहरूबाट टाढा रहनु पर्छ भन्दाखेरि छोराले कहिले पनि मानेन र त्यो छोरालाई त्यो लतबाट निस्किनको लागि धेरै गाह्रो भयो। छोराको उमेर निकै बढ्दै गयो, त्यो लत पनि निकै बढ्दै गएको कारणले गर्दाखेरि त्यो छोराले अरू काम गर्नको लागि उसलाई नयाँ आइडियाहरू आएन, यो पढ्नु पर्छ भन्ने कुराहरू पनि भएन, अनि अन्य धेरै कुराहरू मैले पढेर पास गर्नुपर्छ, त्यसपछि मैले जब गर्नुपर्छ, मैले बाबा आमालाई हेर्नुपर्छ भन्ने भएन। ऊ कन्टिन्यूली ऊ चाहिँ सोसल मिडियामा एकदमै लतको रूपमा स्थापित भइसकेपछि गाह्रो भयो। अन्तिममा उसलाई चाहिँ रिहाब सेन्टरमा पनि राख्नु पर्यो। रिहाब सेन्टरमा राखिसकेपछि पनि उसले केही दिनसम्म केही समयसम्म उसले मोबाइल हेरिराख्यो, मोबाइल हेरिराख्यो, मोबाइल हेरिराख्यो। अन्तमा परमेश्वरसँग गरेको निरन्तर प्रार्थना र रिहाब सेन्टरमा आएको परिवर्तनका कारणले गर्दाखेरि उसलाई त्यो लतबाट छुट्नको लागि सहयोग पुग्यो। अन्तिममा सोसल मिडियामै उसले चाहिँ एउटा परमेश्वरको वचन सुन्यो र हेर्यो, अनि त्यसपछि उसको जीवन चाहिँ परिवर्तन भयो। किनकि जसरी सोसल मिडियामा ती कुराहरू देखिराखेका थिए, अनेक कुराहरू उसले हेर्थ्यो र त्यसबाट उसलाई लत बस्यो कारणले उसलाई समस्या भइराखेको थियो। तर जब सोसल मिडियामा उसले परमेश्वरको वचनको कुराहरू थाहा पायो, अनि त्यसपछि त्यो दिनदेखि उसले चाहिँ निरन्तर परमेश्वरसँग प्रार्थना गर्न थाल्यो। परमेश्वरसँग गरेको प्रार्थनाले उसको जीवनमा केही परिवर्तन आयो। उनले पवित्र धर्मशास्त्र बाइबलका केही पदहरू कसैले सोसल मिडियामा लगाएको थियो, मानिसले सारा संसार जिते पनि आफ्नो आत्मा गुमायो भने के फाइदा भन्ने प्रकारको एउटा पदलाई त्यहाँ लगाइराखेको थियो, अनि त्यसपछि त्यो पद पढ्ने बित्तिकै उसलाई खिन्नता महसुस भयो, गल्ती गरेको महसुस भयो। उसले धेरै परमेश्वरसँग क्षमा माग्यो, प्रभु मैले जीवनमा धेरै गल्ती गरिराखेको रहेछु, मैले बाबा आमाको मन दुखाइराखेको रहेछु, मैले अरू धेरै कुराहरूमा म चाहिँ अल्झिराखेको रहेछु, प्रभु मलाई यो बाटोबाट छुटाउनुहोस्, अब म नयाँ तरिकाले अगाडि बढ्छु भनेर उसले नम्र साथ परमेश्वरसँग प्रार्थना गर्यो। त्यो प्रार्थनाको कारण उसको जीवनमा निरन्तर परिवर्तन आयो, अनि त्यसपछि उसले त्यो पदलाई त्यहाँ लगाइराखेको थियो, अनि त्यसपछि त्यो पद पढ्ने बित्तिकै उसलाई खिन्नता महसुस भयो, गल्ती गरेको महसुस भयो। उसले धेरै परमेश्वरसँग क्षमा माग्यो, प्रभु मैले जीवनमा धेरै गल्ती गरिराखेको रहेछु।

र निरन्तर रूपमा सोसल मिडियालाई कति समय चलाउने कति समय नचलाउने भनेर टाइम टेबल बनाएर ऊ अगाडि बढ्यो र निरन्तर परमेश्वरसँगको प्रार्थनाको अनुसार मण्डलीमा सेवाकायको कुराहरूलाई अगाडि बढ्यो। दिन दुखी गरीबहरू र अभावमा रहेका र अन्य धेरै मानिसहरूलाई सहयोग गर्नको लागि चाहिँ ऊ अगाडि बढ्यो। त्यही मित्र, हामीले सोसल मिडिया कसरी प्रयोग गर्छु भन्ने कुरा महत्वपूर्ण रहेछ र हामी कस्तो कुराहरू सेयर गर्छौ, कस्तो कुराहरू पोस्ट गर्छौ, कस्तो कुराहरू सामाजिक सञ्जालमा हेर्छौ र त्यसबाट हामीले के सिक्छौ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण रहेछ। र परमेश्वरको वचन पनि हामी सोसल मिडियामा सिक्छौ र अरू धेरै अनैतिक क्रियाकलापको दृश्य पनि हामीले त्यहाँ देख्छौ, तर हाम्रो चाहना चाहिँ परमेश्वरको योजना अनुसार अगाडि हिँड्ने हुनुपर्ने हुन्छ, किनकि परमेश्वरले तपाईँ र हाम्रो जीवनमा धेरै परिवर्तन गर्न चाहनुहुन्छ, धेरै प्रेम गर्न चाहने भएको कारणले गर्दाखेरि हामीले परमेश्वरलाई हामी धन्यवाद साथ अगाडि बढ्नको लागि सहायता माग्नु पर्दछ। प्रिय मित्र, तपाईँले सोसल मिडिया जसरी प्रयोग गरिरहनु भएको छ त्यो सोसल मिडियालाई तपाईँले टाइम टेबल मिलाएर आफ्नो उपयुक्त समयमा प्रयोग गर्नुहोस् र बाँकी कुराहरू सोसल मिडियाबाट तपाईँले केही कुराहरू सिक्नुहोस् र सिकेर त्यो आफ्नो जीवनमा लागू गर्नुहोस्। तर सोसल मिडिया 24 घण्टा प्रयोग गरेर आफ्नो जीवन नै बर्बाद गरिदिनु भयो भने त्यो जीवन एकदम अर्थहीन हुँदछ। प्रिय मित्र, तपाईँले परमेश्वरसँग निरन्तर प्रार्थना गरेर यो डिजिटल वर्ल्डमा तपाईँले आफैलाई स्थापित गर्नको लागि परमेश्वरसँग सहायता माग्नुहोस्। प्रिय मित्र, तपाईँसँग रहेर मिठो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई पठाउन नभुल्नुहोला। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, त्यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ। हामी तपाईँको जिज्ञासा र प्रश्नको उत्तर चाँडै पठाउने कोसिस गर्नेछौ। जय मसीह, नमस्ते।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊं। दैव अध्ययनमा हामीले देखेका छौं कि अयुबको दुर्दशा, कष्ट र हृदयभित्रको एक मौन पीड़ा, यसले त वर्तमान समयमा रहेको मानिसहरूलाई पनि शिक्षा दिन्छ, होइन त?
2: हो भाइ, यो अध्ययन एक दुःख र कष्टको मात्र नभएर यो एक मानिसलाई नम्रतामा ल्याउने पाठ पनि हो। हामी भौतिक कुराहरूको घमण्ड मात्र होइन तर हृदयको नम्रतामा जीवन जिउनुपर्छ भन्ने पाठ यो अध्ययनले हामीलाई दिइरहेको छ।
1: साँच्चै नै दाई, अनि अयुबले निरन्तर आफ्नो साथीहरूमा आफ्ना बचाउ गरे र उनले गरेका भौतिक कुराहरू पनि गरेका हामीले हेर्यौं भने आजको दिनमा चाहिँ हामी के कुराहरू चाहिँ सिक्नेछौ त?
2: आज हामीले अयुबले सबै कुराहरू भने तापनि उनको पीड़ाले उनलाई थिचिरहेको छ र उनले त्यो आफ्नो दुर्दशाको विलौना गरेका कुराहरूलाई यो अध्ययनको यात्रामा हामी हेर्नेछौ।
1: अयुबले आफ्नो दुर्दशामा गरेको विलौना भन्नुभयो कि उहाँले यो कुरा परमेश्वरमा राखेका छन् या आफ्ना साथीहरूलाई भनिरहेका छन्?
2: भाइ, जब मानिसको पीड़ालाई सुन्ने कोही हुँदैन, त्यहाँ मनको मौन रुवाई, त्यो चित्कारलाई सुन्ने कोही हुनुहुन्छ भन्ने तथ्यलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन अयुब 30 र 31 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्नेछौं वर्तमान दुर्दशामा अयुबको बिलौना। 30 अध्याय 1 पदमा भन्छन्, तर अब जवानहरू ममाथि ठट्टा गरेर हाँस्दछन्, ती मानिसहरू जसका बाबुहरूलाई मेरा भेड़ा रुङ्ने कुकुरहरूसँग राख्न पनि म अयोग्य ठान्थे। अयुबले 29 अध्यायमा आफ्ना सफलताको, आफ्नो समृद्धताको, आफ्नो सम्पन्नताको, आफ्नो धार्मिकताको, आफ्नो प्रभावको बारेमा कुरा गरेका थिए। तर अहिले अयुब भन्छन्, यस अवस्थामा चाहिँ यी जवानहरू ममाथि ठट्टा गरेर हाँस्दछन्, तिनीहरू कति पनि मेरो कामका छैनन्। यी जवानहरूको पिताहरूको बारेमा भन्दाखेरि तिनीहरूलाई मेरो भेडा बाख्रा हेर्ने कुकुरसँग पनि राख्न योग्य ठान्दिनथे। आगे 2 र 3 पदमा भन्छन्, तिनीहरूका बलिया पाखुरा मेरो निम्ति के कामको छ र, किनभने तिनीहरूको शक्तिशाली पुरूषार्थ खत्तम भइसकेको छ। तिनीहरू यति साह्रो गरीब र भोकाएका हुन्थे कि राति सुनसान र उजाड ठाउँहरूमा तिनीहरू सुक्खा जराहरू पनि चपाउँथे। उसले निरन्तर आफूमाथि यी मजाक गर्नेहरूलाई उपहास गर्छन् जो उसको निम्ति कति पनि कामका छैनन्। आगे 9 देखि 10 पदमा भन्छन्, 30 अध्यायकै 9 देखि 10 पदमा, अब मलाई तिनीहरू गिल्ला गर्दछन्, तिनीहरूका बीचमा म ठट्टाको पात्र बनेको छु, तिनीहरू मलाई घिन गर्छन्, तिनीहरू मबाट टाढा रहन्छन्, तिनीहरू मेरो मुखमा थुक्न आँट गर्छन्। अमित्र, म तपाईँको बारेमा त जान्दिन, तर अयुबको कुरा सुन्दा सुन्दा म दिक्क भइसके। सबभन्दा पहिले ऊ कति महान, विशिष्ट, समृद्ध प्रभावका मानिस थिए भन्ने बारेमा घमण्ड गरिरहेका थिए। अहिले चाहिँ सहानुभूति पाउनलाई कोशिश गरिरहेका छन्। म त्यति महान मानिस थिएँ, तर अहिले मलाई हेर मेरो अवस्था, अनि मित्र यसको लागि कसलाई दोष दिने? परमेश्वरलाई दोष दिने? आज यही स्थितिमा त्यहाँ धेरै क्रिस्चियनहरू छन्। परमेश्वरलाई दोष हाल्न सम्भव छ, तर त्यो अति नै आत्मिक भक्त तरिकामा गरिन्छ। मैले धेरै आशिषहरू पाएको थिएँ। म मण्डलीमा अति नै सक्रिय थिएँ। मैले मानिसहरूको निम्ति दयाको काम गरे, असल काम गरे, धर्म कर्म गरे। तर अहिले मलाई हेर, मेरो अवस्था अमित्र, जेसुकै कसैको जीवनमा दुःख कष्ट घटोस्, यो यस कारणले हो किनभने परमेश्वर असल हुनुहुन्छ। चाहे कुनैको जीवनमा जेसुकै घटोस्, जस्तो सुकै घटना दुःख होस्, परमेश्वर विश्वासीको जीवनमा केही लाभदायक कुराहरूको निम्ति काम गरिरहनु भएको छ। यो कुरा हामी बुझ्न आवश्यक छ। यदि हाम्रो जीवनमा कुनै कष्ट दुःख छ भने त्यहाँ हाम्रो जीवनको निम्ति परमेश्वरसँग निश्चित उद्देश्य र योजना छ, अनि त्यो सबै हाम्रो असलको निम्ति, हाम्रो भलाइपनको निम्ति हो। अयुबले अन्तिममा भन्छन्, 31 पदमा, बिनाको लय त मृत्युको गीत भएको छ, मेरो बाँसुरी चाहिँ रोनीहरूको स्वर झैं भएको छ। उसको गाउने आवाज बिना हो। अहिले उसले गाउन सक्ने नै शोक गीत हो। बाँसुरी चाहिँ उसको बोल्ने आवाज हो, र उसले भन्छ, यसले गर्न सक्ने कुरा नै बरु रुन हो बस। उसको आवाजमा हरेक समय आँसु छ, त्यो नै उसको वर्तमान अवस्था हो। ऊ सहानुभूतिको विन्ती गरिरहेका छन्, अपील गरिरहेका छन्, र निश्चय नै अयुब यस समयमा दया गरिनुपर्ने व्यक्ति हुन्। तैपनि तपाईँ उसको जीवनमा कुनै पनि आत्माको टुटाई, दीनता, नम्रता र चूर्णताको देख्नुहुन्न। परमेश्वरले यस मानिसको जीवनमा अति नै ठूलो असुविधा अवस्थामा राख्नु भएको छ। उनी घमण्डी मानिस हुन्। परमेश्वरलाई उचित सिद्ध, ठिक यानि न्यायोचित ठहराउनको सट्टामा आफैलाई सिद्ध, ठिक, न्यायोचित ठहराइरहेका छन्। वास्तवमा उसले परमेश्वरलाई दोष लगाउँछन्। अयुबको समस्या के हो? त्यो घमण्ड हो, घमण्ड। अनि यो नै घमण्डले गर्दा शैतानलाई स्वर्गीयबाट गिराइएको थियो, अनि यो नै घमण्ड अदनको बगैंचाको पाप थियो, अनि यो नै घमण्ड भयानक कुरा हो जुनले मानव हृदयलाई क्यान्सरले जस्तै खान्छ। अनि हामी सबैको जीवनमा र हृदयमा त्यो घमण्डको भयानक पाप छ। त्यसपछि हामी 31 अध्यायतिर लाग्नेछौ। यहाँ अयुब आफ्नो स्वयंको निम्ति लामो बचाउको कथनलाई टुंग्याउँदछन्। यो अति नै जोडले हान्ने टक्कर हो। अयुबका तीन साथीहरू उसको विरूद्धमा उठे र उसलाई पछार्न, गिराउन हर तरह कोशिश गरे, ताकि उसले गरेका ती महान गोप्य पापको स्वीकार गर्न सकुन्। हामीले देखिसकेका छौं कि तिनीहरूको तर्क हो, यदि अयुबले केही भयंकर पाप नगरेको भए निश्चय नै परमेश्वरले उसलाई यस्तो कष्टहरू भोग्न अनुमति दिनुहुन्न थियो। यसरी हामीले देख्यौं कि तिनीहरू बीच एकपछि अर्को गर्दै गरम गरम बहस चल्यो र अहिलेसम्म चलिरहेको छ। अनि आफै स्वयंलाई बचाउ गर्दाखेरि उसले परमेश्वरलाई दोष यानि अभियोग लाउनै पर्छ, अनि लगाइरहेका छन्। त्यो आपसी आप आउँछ। अयुब भावमा भनिरहेका छन् कि उसलाई दण्ड दिने काममा परमेश्वर गलत हुनुहुन्छ। सम्भवत कुनै व्यक्तिले गर्न सक्ने सबभन्दा ठूलो मूर्ख कुरा आफैलाई सही, उचित ठहराउनु हो। मित्र, जुन क्षणमा तपाईँ आफैलाई सही, उचित ठहराउन आरम्भ गर्नुहुन्छ, परमेश्वरले तुरुन्तै तपाईँ कहाँ आउला, ठहराएर भन्नुपर्नेछ कि वास्तवमा तपाईँ को हुनुहुन्छ, तपाईँको वास्तविक असलियत के हो। त्यो उहाँले तुरुन्तै भन्नुपर्छ। खास बुद्धि र सही ठिक स्थिति चाहिँ आफैलाई निन्दा गर्नु हो, तुच्छ गर्नु हो र आफैलाई परमेश्वर कहाँ सुम्पिदिनु हो, फालिदिनु हो, अर्पण गरिदिनु हो। जब हामी यो गर्छौं मित्र, परमेश्वर हाम्रो सही उचित ठहराउनेवाला बन्नुहुन्छ। मित्र, आत्मा यानि स्वयं धर्मीको सेल्फ राइटसनेस को लागि संसारमा केही छैन, तर खाली परमेश्वरको क्रोध बस। अनि स्वयंलाई इन्साफ र निन्दा गर्नेको निम्ति चाहिँ अनुग्रह छ। मित्र, यी कुरा हाम्रा जीवनहरूमा याद गर्नुपर्ने अति नै धेरै धेरै महत्वपूर्ण कुरा हुन्। नम्रता नै त्यो गुण हो जुन हामी प्रशंसा गर्छौं र अरूहरूको जीवनमा देख्न चाहन्छौ। तर म तपाईंलाई भनौं, मानव स्वभावको खास विशेषता चाहिँ नम्रता होइन त घमण्डी हुनु हो, अनि त्यो घमण्ड मानव हृदयको विशेषता हो। अनि हरेक मानिसको जीवनमा यो डरलाग्दो भयानक रोग रहेको हुन्छ। हरेक व्यक्ति यो रोगको, घमण्ड रोगको दोषी छ। अय्युबको पुस्तकले हामीलाई यो सिकाइरहेको छ, जब हामी परमेश्वरको सामने आउँछौं, हामी उहाँको सामने वास्तविक हामी जस्तो छौं त्यस्तै भएको उहाँ चाहनुहुन्छ। हामी स्वयंको लागि बचाउको कुरा सामने राख्न सक्दैनौ। हामीले प्रभुको निम्ति वा गरीबको निम्ति वा मण्डलीको निम्ति फलना फलना महान काम गर्यौं भने आफ्नो बचाउको निम्ति सफाई दिन सक्दैनौ उहाँको सामने। परमेश्वरले त्यस्ता प्रकारका हरेक मूर्खताहरूको तोड्नुहुन्छ। त्यसकारण यो नै हाम्रो आज समझदारी हो कि उहाँको सामने सधैँ आत्माको टुटाइ, दीनता, नम्रता र चूर्ण आत्माको स्थान लिने, अनि परमेश्वरले त्यस्ताहरूलाई स्वीकार गर्नुहुन्छ, आदर गर्नुहुन्छ। भजन संग्रह 34 अध्याय 18 पदमा भजनकार भन्छन्, टुटेको हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ। टुटेको हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ। देख्नुभयो, खास सत्य पश्चाताप त्यस स्थानको लिने अपनाउने कामको समावेश गर्दछ। हामीले यस कुराको दाउदले जस्तै थाहा पाउन आवश्यक छ। उसको महान पश्चातापको कुरा सुन्नुहोस्। भजन संग्रह 51 अध्यायको 17 पदमा भन्छन्, चूर्ण आत्मा नै परमेश्वरको निम्ति बलिदान हो, चूर्ण आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, चूर्ण र पूरा पश्चातापी हृदयलाई तपाईँले तुच्छ ठान्नुहुन्न। जब तपाईँ परमेश्वर कहाँ आउनुहुन्छ मित्र, चूर्ण आत्मासहित आउनुपर्छ। यो नै कुरा पूरा बाइबल भरि सिकाइएको छ। यसैया 57 अध्याय 15 पदमा यसैया अगमवक्ता भन्दछन्, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकोहरूसँग पनि बस्दछु। मित्र, नम्र र चूर्ण हुने काम धेरै विश्वासीहरूको समस्या भएको छ। विशेष गरेर सेवामा हुने सेवकहरूको निम्ति। तर परमेश्वर यस्तै हृदय यस्तै आत्मा हुनेहरूलाई आदर गर्नुहुन्छ, नम्र चूर्ण आत्माको टुटाइपन हरेक विश्वासीहरूमा हुन आवश्यक छ। अमित्र आयुबले आफ्नै बारेमा सबभन्दा पहिले भने कि ऊ कति धेरै विशिष्ट प्रभावी असल मानिस थिए, त्यसपछि आफ्नो वर्तमान दयनीय स्थितिको लागि सहानुभूतिको निम्ति विन्ती गर्दछन्, अपील गर्दछन्। र यस अध्यायमा आयुबले आफ्नो बहसको अन्त गर्दछन्, तापनि ऊ अझै दावी गरिरहेका छन् कि ऊ असल मानिस हुन्। 31 अध्याय 1 पदमा भन्छन्, कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ संकल्प गरे। आयुबले स्पष्ट पार्दछन् कि उसले शुद्ध पवित्र जीवन जिए, स्त्रीहरूको पछि पछि लागेनन्। ऊ तिनीहरूलाई यो कुरा थाहा पाएको चाहन्छन्, मतलब ऊ आफ्ना ती साथी भनौदाहरूलाई यो कुरा थाहा पाएको चाहन्छन् कि ऊ काम बासना व्यभिचार भोग विलास र इन्द्रिय सुखको दोषी छैनन्। अनि आगे 2 र 3 पदमा भन्छन्, परमेश्वरले स्वर्गीयबाट ठहराउनु भएको भाग कुन चाहिँ हो, उभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम के, दुराचारीको लागि नाश खराबी गर्नेहरूको लागि विपत्ति उहाँले ठहराउनु भएको छैन र? उसले अझै ती मानिसहरूतिर आफ्नो औंला ठहराइरहेका छन् जो यस्ता काम गर्दछन् र ऊ भन्छ तिनीहरू दण्डित हुनेछन्। ऊ देख्न सक्दैन कि किन त्यति कठोर रूपमा उसलाई चाहिँ दण्ड दिइएको छ, जबकि ऊ त्यति असल भला धर्मी मानिस हुन्। अनि आगे पद 4 देखि 6 भन्छन्, तापनि के परमेश्वर आफैले मेरो चाल देख्नुहुन्न र मेरो हरेक पाइला जान्नुहुन्न र? म शपथ खाएर भन्दछु कि झुट्टा कुरासित मेरो केही सरोकार भएको छैन, छली चालमा म फसेको छैन। न्यायको तराजुमा परमेश्वरले मलाई तौलुन् र उहाँले जान्नुहुनेछ कि म निर्दोष छु। आयुब आफ्नो इमानदारितामा घमण्ड गरिरहेका छन्। अमित्र ऊ परमेश्वरको उपस्थितिमा आउन गइरहेका छन् र उसले आफ्नो बारेमा वास्तविक तरिकाले वास्तवमा देख्नेछन् कि ऊ को हुन्। तब उसले आफूमा त्यति धेरै इमानदारीता देख्ने छैन। 7 देखि 11 पदमा भन्छन्, यदि मेरो पाइला सोझो बाटोदेखि तर्की गएको छ भने, यदि मेरो मनले आँखाको इच्छा अनुसार गरेको छ भने, अथवा मेरो हातमा मैला टाँसिएको छ भने, मैले रोपेको अन्न अर्कोले खाओस् र मेरा बाली जरै समेत उखेलिउन्, यदि मेरो हृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने, अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकी बसेको छु भने, मेरो पत्नी अर्को मानिसको कमारी भइजाओस् र अरू मानिसहरूले त्यससित सम्भोग गरून्, तर त्यो त दुष्ट कर्म हो, न्यायको सामने एउटा अपराध हो। आयुब भन्छन्, यदि ऊ अविश्वासी र असत्य भएको भए उसको पत्नी उसबाट लगियोस्, ऊ अरू कोही कोही मानिसहरू जस्तै पापमा रहेका थिएनन्। अनि म विश्वास गर्छु आयुबले भनेका यी सबै कुरा बिल्कुल सत्य थिए। ऊ वास्तवमा असल मानिस थिए, तर उससँग भयानक अन्धा दाग थियो, कलङ थियो, त्यो हो घमण्ड, घमण्ड अभिमान। उसका साथीहरूले उसलाई आफ्नो स्वयंको बारेमा बचाउ गर्ने स्थानमा डोर्याए र ऊ मुख बन्द गरेर चुपचाप रहन सक्दैनन्। उसले आफ्नो भलाइपन र असलपनमा घमण्ड गर्दछन् कि मैले यस्तो यस्तो काम गरे, म यस्तो यस्तो थिएँ इत्यादि। मित्र, आजकल ख्रिस्टियनहरूको बीचमा यस्तै प्रकारका कुराहरू भएको देख्छौ। परमेश्वरको सन्तानको निम्ति घमण्ड गर्नु र घमण्डमा रहनु बन्दुक उठाएर कसैलाई हत्या गरेको जस्तै खराब कुरा हो। क्रिस्चियनहरूको बीचमा घमण्ड नै एक कारण हो जुनले हाम्रा मण्डलीलाई अति नै रुखु भावशून्य बनाएको छ। मानिसहरू चर्चको बेन्चमा बस्छन् र सोच्दछन् कि तिनीहरू बिल्कुल सही छन्, ठिक छन्। मेरो मित्र, यदि तपाईँ ख्रिस्ट येशूमा हुनुहुन्छ भने तपाईँले उद्धार पाउनु भएको छ। तर चाहे तपाईँ कोनै किन नहुनुहोस्, तपाईँको जीवन परमेश्वरको स्तर र मापदण्डसम्म पुग्दैन न मेरो नै। हामी सबैमा केही न केही समस्या छ, तर हामी सधैँ नम्र, चुन्न, पश्चातापी हृदयको हुनुपर्छ। आगे भन्छन् 13 र 14 पदमा, मैले मेरो दास वा दासीको बिन्तीलाई इन्कार गरेको भए तिनीहरूले म कहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने परमेश्वर देखा पर्नुहुँदा म के गरौं? उहाँले हस्तक्षेप गर्नुहुँदा मैले के जवाब दिने? मित्र, अयुब मालिक थिए र ऊ भन्छन् कि उसले आफ्नो नोकरहरूसँग असल व्यवहार गरे। अर्को शब्दमा उसले अरूहरूलाई ख्याल ध्यान राख्थे, थिचो मिचो शोषण गर्दैनथे। अनि आगे पद 16 देखि 22 पदमा भनिएको छ, यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा दिनलाई मैले इन्कार गरेको छु भने, अथवा विधवाको आँखा आँसुले धमिलाई दिएको छु भने, यदि मैले मेरो घाँस एउटै खाएको छु भने, एक्लै खाएको छु भने, र टोहरा टोहरीले मसित त्यो खान पाएन भने, त्यो टुहुरो केटो जसले मलाई बाल्यकालदेखि नै बाबु भनी मान गर्थ्यो, जसलाई मैले त्यसको जन्मको दिनदेखि नै हुर्काए र बढाए, यदि मैले कसैलाई लुगा फाटोको अभावले नष्ट भएको अथवा कुनै गरीब मानिसलाई ओर्ने नभएको देखेको छु भने, मेरो भेडाको ऊनले न्यानो पार्न नदिएको कारण त्यसले मलाई हृदय समेत प्रशंसा गरेको छैन भने, मानिसहरूले अदालतमा मेरो पक्ष लिनेछन् भनी जानेर यदि मैले मेरो हात निर्दोषमाथि उठाएको छु भने, मेरो पाता खानबाट खुसखुस, मेरो पाखुरा जोर्नीबाट खुसखुस। अयुबले निश्चय नै गरीब पीड़ितहरूलाई सहायता गरे। उसले टुहरा टुहरीहरूलाई स्याहार सुसार गर्थे। उसले आफ्ना तमाम असल कुराहरूको यहाँ फेरि एकपल्ट दोहोर्याउँछन्। उसले गरेका सबै कामको निम्ति घमण्ड गरिरहेका छन्। म विश्वास गर्छु कि उसले वास्तवमा ती तमाम कामहरू गरेथे पनि, तर ऊ यसको बारेमा घमण्डले उचालिए फुलिए, त्यहाँ नै ऊ समस्यामा छ। मित्र, उसले निरन्तर भनिरहेका छन् भावमा, म यति धेरै भला असल व्यक्ति हौं, तापनि परमेश्वर मसँग व्यवहार गर्ने काममा अन्यायी हुनुहुन्छ, परमेश्वर गलत हुनुहुन्छ, मसँग गलत व्यवहार गर्नुहुन्छ। मित्र, हामी त्यस स्थानमा प्रवेश गर्न आवश्यक छ जहाँ हामी उहाँको नाउँलाई अरू कुनै कुरा भन्दा धेरै स्तुति, प्रशंसा, धन्यवाद गर्न सक्छौ, न कि निन्दा गर्न, र हामी आफैलाई उहाँको सामने धुलोमा देख्नु पर्छ। 29 र 30 पदमा भनिएको छ, मलाई घृणा गर्ने मानिसको विनाशलाई देखेर के म रमाएको छु र, अथवा दुःखले त्यसलाई घेर्दा के म खुसी भएर त्यो मरिजाओस् भनी श्राप दिएर मैले कहिले पाप गरिन। अनि आगे 33 देखि 36 पदमा भन्छन्, अरू मानिसहरूले आफ्ना पाप लुकाउन चेष्टा गरे, तर मैले त मेरो पाप कहिले लुकाएको छैन। मानिसहरूले के भन्लान् भने म कहिले डराइन, तिनीहरूको गिल्लाको डरले म कहिले चुप लागिन र घरभित्रै बसिरहन। म जे भनिरहेको छु कि कसैले सुनिदिँदैन र, म शपथ खाएर भन्दछु कि एक एक कुरा सत्य छ। सर्वशक्तिमान परमेश्वरले जवाब दिउन्, मेरा विरोधीहरूले मेरो विरूद्धमा ल्याएका दोषहरू मैले पाउनलाई लेखिएको भए, म ती घमण्ड साथ मेरो गलामा परिने थिए र सबैले हेर्न भनी माथि उठाइराख्ने थिए। अयुब भन्छन् कि उसले गोप्यमा कुनै त्यस्ता खराब काम गरेका छैनन्। ऊ कामना गर्दछन् कि उसका शत्रुहरूले उसको बारेमा के सोच्दछन् त्यसको लेखेको, ताकि उसले यसलाई माला जस्तै लगाउने थिए र सबैले यो देख्न सक्थे। ऊ बाटाहरूमा अनि गोरेटोहरूमा तल माथि यता उता हिँड्दै भन्ने थिए, हेर यही नै मेरो शत्रुहरूले मेरो बारेमा भन्छन् र यो मेरो सबै मेरो प्रशंसाको निम्ति हो। ओ अयुब कसरी घमण्ड गरिरहेका छन्। उसले आफ्नो जीवनको बारेमा प्रत्येक कुराको बताए तर उसले आफ्नो घमण्डको प्रस्ताव बनाएनन् गरेनन्। मित्र अयुब आफ्नै नजरमा धार्मिक थिए तर अयुब परमेश्वरको सामने धर्मी छैनन्। यो वास्तविकता बुझ्ने हामी हरेकलाई परमेश्वरले सहायता गरून्।
1: यो अध्ययनमा मैले बुझे कि यदि कसैलाई कष्ट भइरहेको छ भने त्यो कष्टको बाटोबाट गइरहेको छ भने त्यो परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको महान योजना पूरा गर्दै हुनुहुन्छ भन्ने हामीले बुझ्न पर्ने रहेछ।
2: हो नि त भाइ, तपाईँले भन्नुभएको कुरामा म पूर्ण रूपमा सहमत छु। र पनि भाइ, हरेक कुरामा हामी परमेश्वरलाई कष्टको दोष दिनु हुँदैन। कति कुराहरू हाम्रो घमण्डको कारण पनि हुन सक्दछन्।
1: साँच्चै दाई, जब मानिसमा घमण्ड आउँछ ऊ सबै कुरा मैले गरे भन्ने भान हुन्छ र परमेश्वर हाम्रो अहम्तालाई तोड्नको निम्ति र हामीलाई बलियो बनाउन, नम्र बनाउन र यो हाम्रो जीवनमा हुन दिनुहुन्छ।
2: हो त, घमण्ड मानिसको हृदयको एक खतरनाक रोग हो जसले हामीलाई पतन गराउँछ। तर परमेश्वरमा नम्र भएर आएमा हामी विजय हुन्छौ। परमेश्वर नम्र हृदय भएकाहरूसँग बास गर्नुहुन्छ।
1: साँच्चै त्यसैले आदरणीय श्रोताहरू, के तपाईँहरू पनि नम्र हृदय लिएर परमेश्वरमा आउन चाहनुहुन्छ? त्यसो भए हामीसँग निरन्तर यो वचनको यात्रामा जोडिनुहोस् र हृदय परिवर्तन गर्नुहोस्। र आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनुभएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: तपाईँहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईँहरूले पाउनुभएको आशिष हामीसँग बाँड्नुहोस् ताकि तपाईँहरूको गवाईबाट हामी पनि आशिषित हुन सकौं। र फेरि हामी अर्को अध्ययनमा भेट्ने बाचासहित यहाँहरूबाट विदा हुन्छौं। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209707.
1: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुति, जसमा हामी सत्यको खोजी नामक अध्ययन श्रृंखलामा अध्ययनरत छौं वा समाहित भएका छौं वा यसलाई निरन्तरता दिने क्रममा छौं, जीवनका विभिन्न प्रश्नहरूको खोजीको प्रयास गर्ने जमर्को हामीले गरेका छौं। त्यसमा म तपाईँहरूकै प्रिय प्रस्तोता शिशिर फेरि एकपल्ट हार्दिक स्वागत गर्न चाहन्छु तपाईँहरूलाई। आउनुहोस् आजको हाम्रो अध्ययनलाई पनि अगाडि बढाउँ यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं। तपाईँको नामको महिमा होस्, तपाईँको नामको प्रशंसा होस्। जीवन तपाईँबाट नै सुचारू हुन्छ, समय तपाईँले नै ठहराउनुहुन्छ। तपाईँ सबै असल कुराको प्रारम्भकर्ता हुनुहुन्छ। तपाईँ मानिसहरूमा रहेको तपाईँप्रतिको विश्वासको प्रारम्भकर्ता र समापनदाता हुनुहुन्छ। हे अल्फा अनि ओमेगा, हामी तपाईँको चरणमा आउँदछौं। आज जुन अध्ययन हामीले तपाईँको वचनबाट गरिरहेका छौं, त्यसलाई हामीले सही तरिकाले तपाईँको पवित्र आत्माको अगुवाईमा बुझ्न सकेका हौं भनी विन्ती गर्छौ प्यारो प्रभु येशु ख्रिस्टको नाममा, आमेन। श्रोता मित्रहरू, सत्यको खोजी नामक अध्ययन श्रृंखलाको एउटा नयाँ विषय जुन हामीले पक्रेका छौं, त्यसमा वा त्यसको शीर्षक जुन हामीले त्यसलाई दिएका छौं, त्यो के परमेश्वर असल र न्यायिक हुनुहुन्छ त, उहाँ प्रेमिलो हुनुहुन्छ, वा के परमेश्वरले फेरि यो कुरूप संसारलाई यसको पहिलो सुन्दरता वा सिद्धता जुन थियो त्यही दिशातर्फ फर्काउन सक्नुहुन्छ वा यसलाई पुनर्सृष्टि गर्न सक्नुहुन्छ भन्ने कुरालाई हामीले हेरिरहेका छौं। श्रोता मित्र, यसै सिलसिलामा हामीले पढ्दै गर्दाखेरि हाम्रो यो सत्यको खोजी नामक अध्ययन श्रृंखला अन्तर्गत केही समय अघिदेखि कसरी परमेश्वरले यो संसारबाट पाप र दुःख कष्टको समस्यालाई, मृत्युको समस्यालाई, तमाम नराम्रा कुराहरू जुन छ यो संसारमा पीड़ा दिने मानिसलाई, ती समस्याहरूलाई सदाको लागि कसरी समाधान गर्नुहुन्छ भनेर हेरिरहेका छौं, पढिरहेका छौं, सुनिरहेका छौं। अनि जब उहाँले यो अचम्मको काम अर्थात यो पृथ्वीको मात्र नभइकन यो ब्रह्माण्डकै हरेक मानिस र व्यक्तित्वहरूको अगाडि, स्वर्गीय दूतहरूको अगाडि उहाँले यो संसारलाई यसको गए गुज्रेको स्थानबाट फेरि पुनर्सृष्टि गरेर पहिलाकै सिद्ध सुन्दर पवित्र स्थिति जुन पापको प्रवेश संसारमा हुनुभन्दा अगाडि थियो, हो त्यो स्थानमा जब उहाँले पुर्याइदिनुहुन्छ, तब सबैले गवाही दिनेछन् कि साँच्चै परमेश्वर प्रेमिलो, असल र न्यायिक हुनुहुन्छ भनेर। श्रोता मित्र, प्रकाशको पुस्तकको 20 अध्यायमा तपाईँले परमेश्वरले तपाईँ र मेरो निम्ति गर्नुहुने असल कार्यको अर्को नयाँ वर्णनको बारेमा थाहा गर्न सक्नुहुन्छ, पढ्न पाउन सक्नुहुन्छ। श्रोता मित्रहरू, मानिसहरूको खुशीको निम्ति परमेश्वरको प्रेमिलो नयाँ सहस्राब्दीको बारेमा उल्लेखित घटनालाई तपाईँले यो अध्यायमा अर्थात 20 अध्याय प्रकाशको पुस्तकको त्यहाँ पढ्दाखेरि के प्रतीत हुन्छ भने, यो सहस्राब्दी चाहिँ प्रभु येशु ख्रिस्टको यो संसारमा हुने महिमित दोस्रो आगमन पछिको घटना भनेर त्यहाँ उल्लेख गरिएको वा थाहा गर्न पाइन्छ। श्रोता मित्रहरू, असल र खराब अदृश्य आत्मिक अलौकिक शक्तिहरूको खिचातानी आफ्नो मन मस्तिष्क र जीवनमा महसुस नगर्ने व्यक्ति यो संसारमा सायदै कोही होला। यो ब्रह्माण्डमा पापको प्रवेश भए लगतै यसले लिएर आएको दुःख कष्ट र मृत्युको पीड़ादायी श्रृंखलालाई रोकेर तपाईँ र मेरो जीवनलाई फेरि यसको वास्तविक सुन्दरतामा फर्काउने परमेश्वरको असल योजना अहिले पनि यथावत छ विश्वास गर्ने हरेकको निम्ति। परमेश्वर तपाईलाई असीम आनन्दले भरिभराउ पार्न चाहनुहुन्छ। त्यसैले प्रभु येशु ख्रीष्टले उहाँको जीवन कलवरीको क्रुसमा तपाईँ र मेरो निम्ति दिनुभयो। तर उहाँको अनन्त जीवनको आनन्दलाई ग्रहण गर्ने कि नगर्ने भन्ने रोजाई चाहिँ प्रत्येक व्यक्ति व्यक्तिको नितान्त व्यक्तिगत स्तरमा उसले आफैले लिने निर्णयको रूपमा त्यो रहेको छ। त्यो निर्णय लिने तपाईँले आफैले आफ्नो निम्ति हो, मैले आफ्नो निम्ति हो। कसैले कसैलाई भनेर गरेर हुने होइन यो। जब प्रेम र पवित्रताले भरिएको आनन्दमय स्वर्गमा लुसिफर नामक एक तेजस्मयी स्वर्गदूतले परमेश्वरको प्रेमको परिधिबाट बाहिर गएर आफ्नो स्वार्थलाई गलत तरिकाले पूरा गर्ने मनसाय हेतु अनैतिक कार्यहरू गर्न थाले वा थाल्यो, त्यसको परिणाम स्वरूप लुसिफर र उसको अनैतिकतामा साथ दिने उसका संगी स्वर्गदूतहरू स्वर्गबाट धपाइन पुगे। त्यहाँको प्रेमको वातावरणलाई लुसिफरको झूठ, अपवित्रता र अनैतिक आचरणको संक्रमणबाट बचाउने हेतु परमेश्वरले उनीहरूलाई त्यहाँबाट अर्थात् स्वर्गबाट निकाल्नुपर्ने अवस्था आयो। तर दुःखद कुरा, लुसिफर र उसका संगी दूतहरू जो अब सुन्दर प्रेमिलो स्वर्गदूतबाट शैतानमा रूपान्तरित हुन पुगेका थिए, उनीहरू हाम्रो यो सुन्दर निलो ग्रह रूपी प्रेमिलो परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीमा आइपुगे। स्वर्गबाट निकालिएको लुसिफर अर्थात् शैतान र उसका संगीहरूले परमेश्वरसँगको आफ्नो रिस इबी अनि ईर्ष्याको साटो फेर्ने हेतु उहाँले सृष्टि गर्नुभएको सुन्दर ग्रह पृथ्वीलाई आफ्नो अनैतिक क्रियाकलाप र शक्तिद्वारा तहस नहस गर्ने र परमेश्वरलाई पीड़ा दिने सोच बनाएका थिए। परमेश्वरले पृथ्वीलाई माया गर्नुहुन्थ्यो, यसका हरेक कुराहरूलाई माया गर्नुहुन्थ्यो, उहाँले सबै थोक असल बनाउनु भएको थियो र उहाँ यसको सृष्टिकर्ता हुनुहुन्थ्यो र पृथ्वीलाई र यहाँका थोकहरूलाई धमिल्याउनु, नराम्रो गराउनु, कष्ट दिनु भनेको स्वयं परमेश्वरलाई पीड़ा दिनु स्वर्ग थियो। फलत अदनको बगैँचामा शैतानले आफ्नो छलद्वारा आदम र हवालाई बहकाई पाप गर्न लगाउँछ, जसको कारणले यो पृथ्वीमा मृत्यु र दुःख अनि तमाम अनगिन्ती कष्टहरूको बाढीको श्रृंखला शुरू हुन्छ। पापले मानिस जातिलाई यसरी जकडेर अनैतिकता र अनिश्वरवादको भुमरीमा पकडेर वा झकडेर राखेको छ कि मानिसले शैतानको प्रभावमा रही स्वयं परमेश्वरको पुत्रलाई नै कलवरीको क्रुसमा झुन्डाउन समेत पुग्यो। उज्यालो र अन्ध्यारो, जीवन र मृत्यु, असल र खराबको अदृश्य आत्मिक शक्ति अर्थात परमेश्वर र शैतानको बीचको यो संघर्षमा वा यो लडन्तको अन्तिम खण्ड वा भाग भनेको वा अझ भनौं यसको समापन भनेको चाहिँ ख्रीष्टको महिमिक दोस्रो आगमन पछिको 1000 वर्षको सहस्राब्दीको अन्त लगतै परमेश्वरले यो पापै पापले भरिएको संसारलाई यसको सबै पाप र विकारहरूबाट गर्नुहुने शुद्धताको क्रियाकलाप सँगै हुनेछ भनी परमेश्वरको वचनले हामीलाई बताउँदछ। प्रकाशको पुस्तकको 20 अध्यायले हामी समक्ष दुईवटा पुनरुत्थानको कुरा गर्दछ, जसले 1000 वर्षको सहस्राब्दीय विषयवस्तुसँग सरोकार राख्दछ। 1000 वर्षको सहस्राब्दीय समयकालको शुरूआतमा हुने मृतकहरूको पुनरुत्थानमा सहभागी भएकाहरूलाई धन्य र पवित्र भनी उल्लेख गरिएको छ त्यहाँनिर। आउनुहोस् एकैछिन हामी प्रकाशको पुस्तकको 20:6 पढेर हेरौं, जहाँ यस्तो लेखिएको छ, पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्, यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पुजारी भएर उहाँसँग 1000 वर्षसम्म राज्य गर्नेछन् तिनीहरूले। मित्रहरू, परमेश्वरले जब तपाईँ र मलाई सृष्टि गर्नुभयो, उहाँको इच्छा भनेको हामी सदाको लागि बाँचौं र उहाँसँगै रहौं भन्ने थियो। परमेश्वरको सुन्दर सृष्टिमा कुनै खोट थिएन, त्यहाँ सबै कुरा सिद्ध थियो। बिना कुनै रोग र अभावको एक सुन्दर रचना उहाँले आफ्नो प्रेममय शक्तिमा प्रतिपादन गर्नुभएको थियो। उहाँको सिर्जना गर्न सक्ने क्षमता शक्ति उहाँको रचनालाई यो खराब छ भनेर कसैले भन्न सक्दैन थियो किनभने त्यो सबै असल थियो। कसैले कसैको अहित नसोच्ने र एउटै प्रेमको धुन सुनिने सुन्दर ध्वनि निकाल्ने वाद वादन जस्तो उहाँको सृष्टिमा आदम र हवाको शैतानको छलमा फसी भित्राइएको अनाज्ञाकारिता शंका र स्वार्थ वा लोभको पापद्वारा प्रवेश भएको दुःख र कष्ट अनि मृत्युबाट संसारको युगका हरेक मानिस र प्रकृति नै आक्रान्त छ र पीड़ा र कष्टको मृत्युको प्रसव वेदनामा यो रुमलिरहेको छ। श्रोता मित्रहरू, आज संसारभरि हामीले दुःखद समाचार बाहेक दुःखद कुराहरू बाहेक केही पनि पाउँदैनौ। हामीले पत्रिका पल्टायौं भने टेलिभिजन खबरतिर आफ्नो दृष्टि केन्द्रित गर्यौं वा रेडियोतिर त्यसमा आउने समाचारतिर आफ्नो कान फर्कायौं भने वा अनलाइन छापाखानामा आफ्नो औंलाको क्लिकद्वारा अनि त्यहाँ उल्लेख भएको समाचारहरूलाई आफ्नो नाकाले हेरेर अनि मुखले पढेर हेर्यौं भने सबै नराम्रा दुःखद कुराहरू मात्रै देखिन्छ। श्रोता मित्र, परमेश्वर परमप्रभु सृष्टिकर्ता मानिसहरूलाई मृत्युको साङ्लोहरूबाट यसको बन्धनबाट छुटकारा दिन चाहनुहुन्छ र यो पापले विकृत बनाएको संसारलाई यसको पहिलेको सिद्ध अवस्थामा पुर्याउन चाहनुहुन्छ। त्यसैले उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशु ख्रीष्टलाई यो संसारमा पठाउनुभयो जसले तपाईँ र मेरो निम्ति आफ्नो प्राण कलवरीको क्रूसमा अर्पण गर्नुभयो र तपाईँ र मेरो दण्ड आफैले भोग्नुभयो ताकि जो जसले उहाँमाथि विश्वास गर्छन् ती नाश नहुन् बल्कि तिनले अनन्त जीवन प्राप्त गरून् भन्ने हेतु भनी युहन्नाको सुसमाचार पुस्तकको 3:16 हामीलाई बताउँछ। श्रोता मित्रहरू, आफ्नो जीवनको सबै इच्छा परमेश्वरमा समर्पित गर्नुहोस् र आफ्नो जीवन परमेश्वरको इच्छामा वा त्यो इच्छासम्म सही तरिकाले जिउने हरेक व्यक्तिलाई परमेश्वरले पहिलो पुनरुत्थानको आशिषद्वारा अनन्त जीवनमा प्रवेश गराउन चाहनुहुन्छ। त्यसैले सहस्राब्दी अर्थात ख्रिस्तको महिमित दोस्रो आगमनपछि हुने 1000 वर्षको सुन्दर समयकालको शुरूमा हुने पहिलो पुनरुत्थानमा भाग लिन पाउने युगौं युगदेखि सुतिरहेका अर्थात मरेका मानिसहरूलाई हरेकलाई जसले आफ्नो जीवन सही तरिकाले व्यतीत गरेर यो संसारबाट विदा भएका थिए उनीहरूलाई धन्य र पवित्र भनी भनिएको छ। श्रोता मित्रहरू, किनभने उनीहरूलाई फेरि परमेश्वरले एकपटक उठाउनुहुनेछ र जब उनीहरूलाई उठाइनेछ उनीहरू फेरि मर्ने छैनन्, मृत्युवरण उनीहरूले गर्ने छैनन्, उनीहरू सदाको निम्ति बाँच्नेछन्। यो एउटा सुन्दर समाचार हो श्रोता मित्रहरू तपाईँ र मेरो निम्ति कि परमेश्वरले कसरी अचम्म तरिकाले तपाईँ र मेरो निम्ति असल योजनाहरू बनाउनु भएको छ भनेर। श्रोता मित्रहरू, आज परमेश्वरले आफ्नो प्रेममा तपाईँ र मलाई बोलाउनु हुँदैछ भनेर उल्लेख गरिएको वचनहरूको कारण श्रोता मित्रहरू तपाईँ र मैले परमेश्वरको वचन सुन्न पाएका छौं, पढ्न पाएका छौं। अब यो वचन अनुसार परमेश्वरको इच्छामा रहेर प्रेमपूर्वक सत्यतापूर्वक सही तरिकाले आफ्नो जीवन बिताउने कि नबिताउने भन्ने रोजाइ थिए तपाईँ र मेरो। जय मसीह, धन्यवाद, शुभ समय।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा क्रिस्टीय भजनको।

बीती जाने संसारमा अनन्त जीवनको प्रेमको सुसन्देश, अप्ठ्यारो वर्तमान समयको बीचमा एउटा असल भोलिको आशा, पापको अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट येशू प्रभुमा पाइने

शान्तिको सन्देश दिने कार्यक्रम नयाँ आशा सँग हुनुहुन्थ्यो श्रोता मित्र तपाईँ केही क्षण अघिसम्म। साँच्चै नै निराशाहरूको क्षणमा सकारात्मक आशाको संचार प्रवाहित गर्न लक्षित यो कार्यक्रमलाई सुनेर यहाँको जीवनमा ख्रिस्टीय प्रेम आनन्द र शान्तिको बिउ रोपिएको होस् भन्ने आशाका साथ हाम्रो सम्पर्क विवरण छोड्दै हामी विदा हुन्छौ आजको प्रस्तुतिबाट। हाम्रो सम्पर्क विवरण यस प्रकार रहेको छ। इमेल ठेगाना newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 र सम्पर्क नम्बर 9808236। हवस् त, भोलि फेरि हाम्रा प्रिय श्रोताहरूसँग यही स्टेशन यही समय भेट हुने नै छ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात
3: बस। आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444
9: र 40225742 40225742।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला रातिको 8 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जेमिसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, के यीशुले तपाईलाई आफ्नो मित्र भन्न सक्नुहुन्छ? मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 26। हामी सबै गल्ती गर्छौ, यो जीवनको एक हिस्सा हो। कहिलेकाहीँ हामी आफ्नो लागि राखेका लक्ष्यहरू पूरा गर्न असफल हुन्छौं, तर सबैभन्दा धेरै निराशा तब हुन्छ जब हामी आफूले माया गर्ने र वास्ता गर्नेहरूको अपेक्षाहरू पूरा गर्न असफल हुन्छौं। गिरफ्तार गरिएपछि पत्रुसले यीशु ख्रीष्टलाई चिन्ने कुरालाई निरन्तर अस्वीकार गर्दा पनि त्यस्तै भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 25 पद, स्वर्गमा तपाई बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाई बाहेक अरू कोही छैन। हामी प्रत्येक हाम्रो शरीरमा कमजोर छौं। क्रिस्चियन हुनुले हामीलाई यसबाट मुक्त गर्दैन। कहिलेकाहीँ हाम्रा गल्तीहरूले हामीले माया गर्ने सम्बन्धहरूलाई असर गर्छ। मर्कुसको पुस्तक 14 अध्यायको 27 पद, यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटिजानेछौ किनकि यस्तो लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तित्तर बित्तर हुनेछन्। जकरियाको पुस्तक 13 अध्यायको 7 भएको भविष्यवाणीबाट यीशुलाई थाहा थियो कि एकपटक उहाँ पक्राउ पर्नुभयो र मुद्दा चल्यो भने उहाँका चेलाहरूले उहाँलाई त्याग्नेछन्, जसमा पत्रुस पनि सामेल छन्। मर्कुसको पुस्तक 14 अध्यायको 21 मर्कुसको पुस्तक 14 अध्यायको 29-31 पद, पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। तब येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज राति भाले दुई पटक बाँच्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ। तर तिनले झन जोड दिएर भने, तपाईसँग म मर्न परे तापनि म तपाईलाई इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यस्तै भने। पत्रुसले विश्वास गर्थे कि उनी येशूलाई कहिल्यै इन्कार गर्ने छैनन्, तर ती शब्दहरूलाई समर्थन गर्न आवश्यक पर्ने कार्यहरू भन्दा शब्दहरू भन्न धेरै सजिलो छ। येशूलाई पक्राउ गरिसकेपछि जब पत्रुसलाई सोधियो कि उनी येशूलाई चिन्छन्, उनी डराए कि उनीहरूले उनलाई केही गर्न सक्छ, त्यसैले उनी सार्वजनिक रूपमा येशूलाई चिन्ने कुरालाई अस्वीकार गरे। लुकाको पुस्तक 22 अध्यायको 61-65 पद, अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो, आज भाले बाँच्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद आयो र तिनी बाहिर निस्केर धुरु धुरु रोए। पत्रुसले तीन पल्ट येशूलाई इन्कार गरे। येशूलाई असफल गरेकोमा उनलाई गहिरो पछुतो थियो। उनी आफैमा लज्जित थिए। यस कारणले गर्दा पत्रुसले सोच्यो कि ऊ अब सेवकाई गर्ने योग्य छैन। युहन्नाको पुस्तक 21 अध्यायको 3 पद, सिमोन पत्रुसले तिमीहरूलाई भने, म माछा मार्न जाँदैछु। तिनीहरूले उनलाई भने, हामी पनि तिमीसँग आउँछौ। तिनीहरू गएर डुङ्गामा चढे, तर त्यो रात तिनीहरूले केही पक्रेनन्। येशूले पत्रुसलाई सेवकाई गर्न बोलाउनु भन्दा पहिले माछा मार्ने काम उनको पेसा थियो। आफ्नो मनमा पत्रुसले सोचिरहेको हुन सक्छन्, मैले येशूलाई असफल बनाए, म भरपर्दो व्यक्ति होइन, म भरपर्दो छैन। पक्कै पनि येशूले उहाँको सेवा गर्न म भन्दा राम्रो अरू कसैलाई भेट्टाउन सक्नुहुन्छ, म मेरो माछा मार्ने व्यवसायमा फर्कनेछु। यो हो हामी सबै जो ख्रीष्ट येशूका समर्पित सेवकहरू हौ, कहिलेकाहीँ लड्छौं। जब त्यस्तो हुन्छ, हामी आफ्नो लागि दया महसुस गर्न प्रलोभित हुन्छौ। हामी चाहन्छौ कि हाम्रो असफलताको कारण अरूले हामी माथि दया गरून्, तर येशूले पत्रुस प्रति कुनै दया देखाउनु भएन, बरु उहाँले उनलाई प्रेम दिनुभयो जुन परमेश्वरबाट आएको थियो। युहन्नाको पुस्तक 21 अध्यायको 12 पद, येशूले तिनलाई भन्नुभयो, आएर खाओ, चेलाहरू मध्ये कसैले पनि तपाईँको हुनुहुन्छ भनी सोध्ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्छ भने जान्दथे। यो यीशु मृत्युबाट पौडो उठ्नु भएपछिको कुरा हो। यीशुले आफ्नो चेलाहरूलाई किनारमा पर्खिराख्नु भएको थियो, जहाँ उहाँले दाउरा जम्मा गर्नुभएको थियो, आगो बाल्नु भएको थियो र तिनीहरूका लागि खाना पकाउनु भएको थियो। यीशुले पहिले नै तिनीहरूलाई सिकाउनु भएको थियो कि सबैभन्दा ठूलो अगुवा बन्नका लागि तपाईँ सबैको सेवक हुनुपर्छ। यहाँ उहाँले तिनीहरूलाई राम्रो खाना उपलब्ध गराएर त्यो सत्यतालाई प्रदर्शन गर्दै हुनुहुन्थ्यो। उहाँले यो खाना आफैले तयार पार्नुभएको थियो। योहन्नाको पुस्तक 21:15। जब तिनीहरूले खाइसके तब यीशुले सिमोन पत्रोसलाई भन्नुभयो, योहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरू भन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, छ्यु प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाओ। यीशुले पत्रुसलाई सोध्दै हुनुहुन्थ्यो कि उनले उहाँलाई साँच्चै प्रेम गर्नुहुन्छ, कि पत्रुसले यीशुलाई आफ्नो माछा मार्ने व्यवसाय भन्दा बढी प्रेम गर्थे, कि पत्रुसले यीशुप्रतिको प्रेम यति ठूलो थियो कि यीशुले उहाँलाई गर्न भन्नुभएको काम गर्न, जुन आफूभन्दा कमजोरीहरूको हेरचाह गर्नु थियो, आफ्नो व्यक्तिगत इच्छाहरू त्याग गर्नुपर्ने थियो। यीशु चाहनुहुन्थ्यो कि पत्रुसले हराएकाहरूलाई भेट्टाउन् र तिनीहरूको आत्मिक जीवनको लागि सही बाटोमा डोर्याउन्। पत्रुसले जवाफ दिएनन्, बरु उसले यीशुलाई भन्छन्, तपाईँलाई थाहा छ कि पत्रुसले जवाफ दिएनन् बरु उसले यीशुलाई भन्छन् तपाईँलाई थाहा छ कि म तपाईँको मित्र हुँ। पत्रुस चिन्तित छन् कि यीशुलाई पहिले अस्वीकार गरेको कारणले उनीहरूको मित्रतामा समस्या आएको हुन सक्छ। उनी यीशुसँग पहिलेको सम्बन्धलाई मिलाउन हतार गरिरहेका थिए। योहन्नाको पुस्तक 21:16। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, योहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरो भेडाहरूको हेरचाह गर। फेरि यीशुले सोध्नुभयो कि साँच्चै उनले उहाँलाई प्रेम गर्छन्। यीशुले पत्रुसबाट त्यस्तो प्रतिबद्धता खोज्दै हुनुहुन्छ जसले उनीहरूको मित्रताको मूल्यलाई साँच्चै प्रदर्शन गर्नेछ। साँचो प्रेमको लागि कार्य आवश्यक छ। यीशुले पत्रुसलाई यीशुले आफ्नो लागि मनमा राख्नुभएका योजनाहरू पूरा गरेर उनीहरूको मित्रताको प्रतिक्रिया दिन चुनौती दिँदै हुनुहुन्छ। यीशु चाहनुहुन्छ कि पत्रुसले आफ्नो विश्वासमा संघर्ष गरिरहेका क्रिश्चियनहरूलाई मार्गदर्शन, सुरक्षा र निर्देशन प्रदान गरोस्। योहन्नाको पुस्तक 21:17। उहाँले तिनलाई त्यस्तो पल्ट भन्नुभयो, योहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए किनकि उहाँले त्यस्तो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्दछु भने तपाईँलाई थाहा छ। यीशुले तिनलाई भन्नुभयो, मेरो भेडाहरूलाई खुवाओ। यस पटक यीशुले पत्रुसलाई उनीहरूको साथीको सम्बन्धको बारेमा सिधै भन्नुहुन्छ। उहाँले पत्रुसलाई सोध्नुहुन्छ, के तिमी मलाई प्रेम गर्छौ? यीशुले पत्रुसलाई जागा रहन र प्रार्थना गर्न भन्नुहुँदा पत्रुस निधाएका थिए। पक्राउ परेपछि पत्रुसले यीशुलाई त्यागेका थिए अनि अब पत्रुसले आफ्नो जीवन सेवामा समर्पित गर्नुको सट्टा माछा मार्ने व्यवसायमा फर्कने योजना बनाइरहेका थिए। धेरै पटक हाम्रा विगतका असफलताहरूबाट हामी निस्कने सबैभन्दा राम्रो तरिका भनेको कसैले हामीमा विश्वास गरोस् भन्नु हो र हामीलाई अर्को मौका दिनु हो। यीशुले पत्रुसको लागि त्यो गरिराख्नु भएको थियो। उहाँले पत्रुसलाई आफ्नो जीवनमा साँच्चै विशेष केही गर्ने अद्भुत अवसरको साथ चुनौती दिँदै हुनुहुन्थ्यो। यीशुले पत्रुसलाई परमेश्वरका मानिसहरूलाई पालन पोषण गर्न, आफ्नो जीवन समर्पित गर्न आग्रह गर्दै हुनुहुन्थ्यो। तिनीहरूलाई परमेश्वरको प्रेम र उहाँको वचनले खुवाउन। योहन्नाको पुस्तक 15:13-14 यसरी लेखिएको छ, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु ती तिमीहरूले गर्यो भने तिमीहरू मेरा मित्र हौ। प्रिय हो, साँचो मित्रतामा प्राय विगतका गल्तीहरू क्षमा गर्नु समावेश हुन्छ। यीशुले पत्रुसलाई उनका सबै कमजोरीहरूको लागि क्षमा गर्नुभएको थियो। क्षमा भनेको त्यो कुञ्जी हो जसले हामीलाई कसैसँगको मित्रता नवीकरण गर्न ढोका खोल्छ। जब चीजहरू गलत हुन्छन् हामी हाम्रो जीवनमा यसो भन्दा राम्रो साथीको लागि सोध्न सक्दैनौ। क्रुसमा आफूलाई बलिदान दिँदा उहाँले हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण साथी बन्ने आफ्नो ठूलो इच्छा प्रदर्शन गर्नुभयो। मित्रको रूपमा हामीलाई सेवा गरेर हाम्रा सबै विगतका पापहरू पूर्ण रूपमा तिरिएका छन् र क्षमा गरिएका छौं। हितोपदेशको पुस्तक 18 अध्यायको 24 पद, धेरै साथीहरू भएको मानिस पनि सर्वनाश हुन सक्छ तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। कसैसँग मित्र बन्न चाहनु र यो मित्रता बलियो र दिगो बनाउन आवश्यक त्यागहरू गर्न इच्छुक हुनु यी दुई फरक कुरा हुन्। येशूले पत्रुसलाई सेवामा बोलाउनु भएर आफूलाई समर्पित गरेर आफ्नो मित्रता प्रमाणित गर्न चुनौती दिइराख्नु भएको थियो। येशूले पत्रुससँगको आफ्नो मित्रताको सम्बन्ध निरन्तर रहोस् भन्ने चाहनुहुन्थ्यो र त्यो हुनको लागि पत्रुसले ख्रीष्ट येशूको सेवा गर्न येशूको यो अनुरोधलाई प्रतिक्रिया दिन आवश्यक थियो। यूहन्नाको पुस्तक 21 अध्यायको 18 पद, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जाँदथ्यौ, तर जब तिमी बुढो हुनेछौ तब तिमीले आफ्नो हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। जब हामी येशूको साथी बन्न रोज्छौ तब बाटोमा धेरै चुनौती र कठिनाईहरू आउने आशा गर्न सक्छौ। के तपाईँ येशूको घनिष्ठ मित्र बन्न इच्छुक हुनुहुन्छ र उहाँको सेवा गर्न इच्छुक हुनुहुन्छ चाहे त्यसको मूल्य चुकाउन परोस्। पहिलो योन्नाको पुस्तक 4 अध्यायको 10 र 11 पद, प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका लागि आफ्नो पुत्र पठाउनुभयो। हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। येशूसँगको बलियो सम्बन्धका लागि हामीले हाम्रो स्वार्थी इच्छाहरूलाई एकातिर राखेर उहाँले हामीलाई बोलाउनु भएको सेवा गर्न इच्छुक हुनुपर्छ। हामीलाई सधैँ हाम्रो सेवाको जिम्मेवारी पूरा गर्ने मन लाग्दैन तर परमेश्वरले क्रुसमा आफ्नो पुत्र येशू ख्रीष्टको बलिदान मार्फत हामी प्रति देखाउनु भएको प्रेमबाट प्रेरित भएर हामी जे भए पनि गर्छौ। यूहन्नाको पुस्तक 14 अध्यायको 21 पद, मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालना गर्दछ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ र म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु। पत्रुसले येशूलाई ठूलो असफलता दिएका थिए। येशू पक्राउ परेपछि पत्रुसले उहाँलाई चिन्न अस्वीकार गरे। येशूले पत्रुसको दुःखसँग कसरी व्यवहार गर्नुभयो भन्ने कुराले हामीलाई हाम्रो नेतृत्व र मार्गदर्शनमा कसैलाई मद्दत गर्ने उचित तरिका देखाउँछ जसले हामीलाई कुनै न कुनै रूपमा निराशा पारेको छ। येशूले पत्रुसलाई ठूलो अंगालो हालेर भन्नुभएन, ठिक छ पत्रुस, नराम्रो नमान। बरु येशूले पत्रुसलाई सेवाको जिम्मेवारीहरू चुनौती दिएर निन्दाको भावनाबाट बाहिर निस्कन मद्दत गर्नुभयो। तपाईँले कसैलाई तिनीहरूप्रति दया गरेर मद्दत गर्नुहुन्न, तपाईँले तिनीहरूलाई तिनीहरू परमेश्वरको लागि कति महत्वपूर्ण छन् र उहाँको लागि तिनीहरूले गर्नुपर्ने सेवा हो भनेर बुझाएर तिनीहरूलाई मद्दत गर्नुहुन्छ। येशूले दिनुभएको चुनौतीको जवाफ पत्रुसले दिए। उनी प्रथम शताब्दीको मण्डलीको पहिलो साँचो अगुवा बने। प्रेरित 2 अध्यायमा सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 3,000 मानिसहरूले मुक्ति पाए। प्रेरित 3 अध्यायमा मन्दिरको ढोकामा लङ्गडो मानिसको चमत्कारी निको पार्ने काम शुरू गर्ने पत्रुस नै थिए र प्रेरित 3 अध्यायमा नै अर्को सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 5,000 मानिसहरूले विश्वास गरे। लुकाको पुस्तक 9 अध्यायको 61-62 पद, अर्काले पनि भन्यो, प्रभु म तपाईँको पछि लाग्नेछु तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्। तर येशूले त्यसलाई भन्नुभयो, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्य हुँदैन। जब किसानले आफ्नो खेत हलोले जोत्छ, उसले आफ्नो आँखा सिधा अगाडि केन्द्रित राख्नुपर्छ। यदि उसले पछाडि फर्केर हेर्यो भने गोरुहरू इच्छित बाटोबाट भड्कनेछन्। हामी विगतका गल्तीहरूको लागि आफूलाई दोषी ठहराउन आफ्नो समय खर्च गर्न सक्दैनौ। हामीले पत्रुसले जस्तै परमेश्वरको छेमा खोज्नुपर्छ र स्वीकार गर्नुपर्छ। त्यसपछि हाम्रो आँखा परमेश्वरले हाम्रो लागि राख्नु भएको भविष्यको योजनाहरूमा केन्द्रित रहन सक्छ। याकुबको पुस्तक 4:4 व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। प्रिय हो, हामी येशू ख्रीष्टको साथी बन्न र संसारको साथी बन्न रोज्न सक्दैनौ। पत्रुस जस्तै हामी प्रत्येकले येशूलाई हाम्रो मित्र बनाउनु कति महत्वपूर्ण छ भनेर निर्णय गर्नुपर्छ। येशूसँग मित्रता कायम राख्नको लागि हामी हाम्रा व्यक्तिगत इच्छाहरू त्याग्न र परमेश्वरले हामीलाई हिँड्न चाहनु भएको मार्ग अनुसरण गर्न इच्छुक हुनुपर्छ। जब हामी येशूलाई पछ्याउन रोज्छौ, यसको मूल्य चुकाउनु पर्छ। तर परमेश्वरले यो गर्न इच्छुकहरूलाई महान अनन्त इनामहरूको प्रतिज्ञा गर्नुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
6: लो दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाउ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
3: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
2: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
3: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
2: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू:
3: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
2: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
3: पार्किङ र ग्रीन गार्डन भएको,
2: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
3: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
2: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
3: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
4: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी म सृजना बुहारा हजुर म त खुसी छु आनन्दित छु प्रभुमा आशिषित छु तपाईँ पनि खुसी हुनुहोस् आनन्दित हुनुहोस् साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो
2: हजुर कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला मात्र गुड न्युज एफएम 105.1 MHz
3: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
5: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजय र सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडालाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ र रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव रमाहटमा रहनुहोस्, खुसी र आनन्दित हुनुहोस्, तपाईँको निम्ति मेरो प्रार्थना यही नै हुनेछ। तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा रहनेछु। आज पनि विशेष आत्मिक विषय वस्तुमा चर्चा गर्नेछु, साथमा मिठा मिठा गीत संगीतहरू तपाईँको निम्ति पस्किनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। थालनीमा एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु।

उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजय अनि सन्ध्याले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मानिस एउटा समग्र रूपले हेर्दाखेरि बडो अनौठो प्राणी जस्तो लागे तापनि यो परमेश्वरको एउटा सुन्दर सृष्टि हो। तर बाहिरी शरीरलाई मात्र हामीले हेर्ने होइन, मानिस भित्र पनि मानिस हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। र आज म तपाईँलाई यो विशेष गहन विषयवस्तुतर्फ डोर्याउन चाहन्छु कि मानिस भित्रको मानिस कस्तो हुन्छ। तपाईँलाई थाहा हुन्छ बाहिर हाँसिरहेको मानिस भित्र किन रोइरहेको हुन्छ, किन सफल मानिसहरू पनि रातमा एक्लै रोइरहेका हुन्छन्, किन शरीर आराममा हुँदा पनि भित्रको आत्मा थकित भएको जस्तो अनुभव हुन्छ। आज मैले विशेष गरिकन त्यो अदृश्य मानव जो हामी भित्र हुन्छ अर्थात मानिस भित्रको मानिसलाई खोज्ने र तपाईँको सामु चिनाउने प्रयत्न गर्दैछु। प्रिय मित्र, हामी समग्रमा एउटा शरीर भएको मानिसलाई त प्रष्ट देख्छौ, तर जुन जीवनलाई एउटा मानिसले नियन्त्रण गरिरहेको हुन्छ, जुन मानिस विशेष मानिस त्यो मानिसभित्र बसेको हुन्छ, म त्यही मानिसको कुरा गर्दैछु। पवित्र शास्त्रले यसरी भन्छ, हाम्रो बाहिरी मनुष्यत्व नाश हुँदै गए तापनि भित्री मनुष्यत्व दिनदिनै नयाँ हुँदै जान्छ। दुईवटा मानिसहरू यहाँ उल्लेख गरिएको छ, एउटा बाहिरी मानिस जो नाशवान छ, तर एउटा भित्री मानिस जसले नवीकरण हुनु जरूरी छ, नयाँ हुँदै जानु जरूरी छ। पवित्र शास्त्रले यही बताउँदछ। प्रिय मित्र, तपाईँ वास्तवमै अहिले धेरै खुसी मानिस हुनुहुन्छ होला, सायद तपाईँको मुस्कान साँचो हो कि अभिनय हो त्यो पनि हामीले छुट्याउनलाई गाह्रो पर्छ होला। तपाईँको भित्री मानिस स्वास्थ्य छ कि छैन, बाहिर त तपाईँ स्वास्थ्य देखिनु भएको छ, तपाईँभित्र बसेको मानिस शान्तिमा छ कि छैन, बाहिर त तपाईँले शान्तिको ढुङ पनि रचिरहेको हुन सक्नुहुन्छ, तपाईँले शान्ति प्राप्त गरेको जस्तो बहाना पनि बनाइराख्नु भएको हुन्छ। खास गरिकन मैले तपाईँलाई अहिले बताउनु पर्दाखेरि, प्रिय मित्र, बाहिरी मानिस भन्ने बित्तिकै तपाईँलाई समग्रमा एउटा शरीरको चित्र तपाईँको आँखाको सामुन्ने आउन सक्छ, त्यसमा अनुहार आउन सक्छ, रूप आउन सक्छ, अनि मानिसले प्राप्त गरेको मान प्रतिष्ठा अनि उसले बनाएको सामाजिक पहिचान तपाईँको आँखाको अगाडि उभिन सक्छ यो चित्र। तर भित्री मानिस, त्यही मानिसभित्र अर्को मानिस, जुन मानिस आत्मामा हुन्छ, त्यो मानिस कहिले विचार बनेर प्रकट हुन्छ, कहिले चरित्र बनेर प्रकट हुन्छ, कहिले तपाईँको विवेक बनेर प्रकट हुन्छ, कहिले भावनात्मक संसारमा प्रकट हुन्छ, त्यो भित्री मानिस। आज संसारले चाहिँ समग्रमा तपाईँलाई मैले बताउनु पर्दा अनुहारलाई सजाइरहेको हुन्छ। प्रेमित्र, शरीरलाई तन्दुरुस्ती बनाइरहेको हुन्छ, फिटनेसमा जान्छ, जिममा जान्छ, अनि आफ्नो स्ट्याटसलाई बलियो बनाइरहेको हुन्छ मानिसले। तर त्यही मानिस शरीरमा हृष्टपुष्ट छ, यद्यपि
तर आत्मा भाँचिएको छ, मन थाकेको छ, हृदय चाहिँ खाली खाली छ। मानिलिनुहोस् तपाईँको मोबाइल सबै कुरा सुन्दर छ, मोबाइलको रूप आकार पनि राम्रो छ, सबै एप्सहरू पनि पर्फेक्ट छन्, तर ब्याट्री सकियो भने मोबाइलको औचित्य खासमा हुँदैन। ब्याट्री सकिने बित्तिकै त्यो एउटा वस्तु, जुन वस्तुमा कुनै पनि कुरा तपाईँ नदेख्न सक्नुहुन्छ न त्यसलाई प्रयोगमा ल्याउन नै सक्नुहुन्छ। त्यस्तै गरी त्यो ब्याट्री जस्तै तपाईँ भित्र भएको मानिस जब कमजोर हुन्छ नि, तपाईँले बाहिर आर्जन गरेका जुन सुकै सफलताहरू पनि, जस्ता सुकै प्राप्तिहरू उन्नतिहरू पनि अर्थहीन भइदिन्छन्। जब तपाईँ र म मनोवैज्ञानिक दृष्टिकोणले यसलाई अझ गहिरो गरी हेर्छौं भने मानिसको निर्णय, व्यवहार, सम्बन्ध, खुशी, मेलमिलाप, प्रेम यी सबै भित्री मानिसबाट प्रकट हुन्छन्, भित्री मानिसबाट आउँदछन्। एउटा यस्तो खण्ड छ पवित्र शास्त्र बाइबलमा, जो म गर्न चाहन्छु त्यो म गर्नै सक्दिन, तर जो म गर्न चाहन्न त्यो म गरिरहेको हुन्छु। यो पवित्र शास्त्रले हामीलाई बताउँदछ, अर्थात यसको अर्थ यही नै हो कि हामी बाहिर शरीरले एउटा कुरा गर्न मन पराइरहेको हुन्छ, तर हाम्रो आत्माले त्यो रुचाइरहेको हुँदैन। यद्यपि जुन कुरा हामीले चाहिरहेको हुँदैन त्यही कर्म हामीले गर्न बाध्य भइरहेका हुन्छौं। कोही बेला हामी मस्तिष्कले निर्णय गर्छौं र कोही कोही बेला हामी हृदयले निर्णय गर्दछौं। त्यसैले जब मानिस बाहिर आफू ठिक छु भन्छ नि, तर भित्रभित्रै मानिस टुटेको हुन सक्छ, मानिस एकदमै विक्षिप्त भएको हुन सक्छ, टुक्रिएको हुन सक्छ, धेरै मानिसहरूमा सत्य एकातर्फ हुन्छ तर अभिनय अर्कोतर्फ हुन्छ, अनि जहाँ सत्य र अभिनयको युद्ध भइरहेको हुन्छ नि त्यहाँ मानिस विलापबन्दमा हुन्छ, मानिसले आफू को हो भन्ने कुरा छुट्याउन सकिरहेको हुँदैन। प्रिय मित्र, जब जब हामी त्यही मानिसलाई अवलोकन गर्छौं, नियाल्छौं, हेर्छौं र बुझ्न प्रयास गर्छौं भने मानिसभित्रको मानिस बडो अचम्मको हुन्छ। जहाँ एउटा मुस्कान हुन्छ, मुस्कानभित्र आँसु हुन्छ, एउटा सफलताको चित्कार हुन्छ, खुसीको हुंकार हुन्छ, अर्कोतिर पीड़ा र कष्ट हुन्छ, भीड़मा वाहवाही पाइरहेको हुन्छ तर अन्तरात्मामा एक्लो भएर जिइरहेको हुन्छ। त्यसैले जुन समाजले देखेको मानिस त्यो मानिस भन्दा भित्रको मानिस फरक हुन्छ। मानिसको वास्तविक आवश्यकता केवल खाना होइन, केवल पैसा मात्र होइन, तर जहाँ स्वीकार्यता हुन्छ, आत्मिक शान्ति हुन्छ, हो वास्तवमा भित्री मानिसलाई त्यसको आवश्यक छ। जब तपाईँ भित्री रूपमा तिर्खाउनु भएको हुन्छ, भित्री रूपमा पीड़ा र असन्तुष्टिमा जी राख्नु भएको हुन्छ,
परमेश्वरको वचनले भन्दछ, मैले दिने पानी पिउने कहिले तिर्खाउने छैन। त्यसैले भित्री मानिसका निम्ति बाहिरी सफलता बाहिरी कुराले कहिले पनि त्यसलाई भरिपूरी दिन सक्दैन। एउटा आत्मिकी खालीपन त्यो व्यक्तिमा हुन्छ प्रिय मित्र, जहाँ पहिचानको युद्ध भइरहेको हुन्छ। खासमा म को हुँ, अरूको अपेक्षामा अरूले गरिदिएको परिभाषामा मानिस बाँचिरहेको हुन्छ, तर आफूले आफूलाई चाहिँ चिनिरहेको हुँदैन मानिसले। यो एउटा दुःख लाग्ने कुरा पनि हो। एक्लोपनको युद्ध मानिस लडिरहेको हुन्छ। मानिसलाई भविष्यको डर हुन्छ, असफलताको डर हुन्छ, अनि आफ्ना मानिसहरू गुम्ने हुन् कि भन्ने डरै डरको युद्धमा मानिस बाँचिरहेको हुन्छ। जहाँ मानिस भित्री मानिस हुन्छ नि, त्यो मानिसले चाहिँ भित्रको मानिसले चाहिँ पापसँग युद्ध गरिरहेको हुन्छ। बाहिर बाहिर त मानिस धार्मिक देखिन खोजिरहेको हुन्छ, तर भित्रभित्र मानिस यस्तो कुरासँग युद्ध गरिरहेको हुन्छ। ईर्ष्या, घमण्ड, काम बासना, रिस आदि इत्यादि कुराहरू मानिसभित्र लुकिरहेका हुन्छन्। राजा दाउदले भन्छन्, हे मेरो प्राण त किन निराश छस्। राजा थिए, शक्तिशाली थिए, तर हृदयभित्र एक प्रकारको संघर्ष चलिरहेको थियो, जुन संघर्षले राजालाई हर समय चिन्तित बनाइरहेको थियो र यो प्रश्न गर्न बाध्य बनाइरहेको थियो, किनकि राजा आफैमा थाकेका थिए। शरीरको थकाइ त आरामले निको हुन्छ, तर आत्माको थकाइ चाहिँ केले निको हुन्छ नि? हो, त्यो भित्रको मानिस जब थाक्छ नि, त्यो मानिसलाई निको पार्नलाई कठिन हुन्छ प्रिय मित्र। तर जहाँ सत्य हुन्छ, जहाँ क्षमा हुन्छ, जहाँ प्रेम हुन्छ, जहाँ परमेश्वरको उपस्थिति हुन्छ, त्यहाँ भित्री मानिसले आफ्नो थकानलाई मेटाउन सक्दछ। प्रिय मित्र, बाहिरी मानिस मैले तपाईँलाई अघि नै भनिसकेको छु शरीरसँग सम्बन्धित छ भने भित्री मानिस आत्मासँग सम्बन्धित छ। बाहिरी मानिसले अनुहारद्वारा आफूलाई चिनाउँछ भने भित्री मानिसले चरित्रद्वारा आफूलाई चिनाउँछ। बाहिरी मानिस प्रष्ट रूपले देखिने हुन्छ भने भित्री मानिस नदेखिने किसिमको हुन्छ। बाहिरी मानिस अस्थायी हुन्छ भने भित्री मानिस अनन्त हुन्छ, चिरस्थायी हुन्छ। बाहिरी मानिसले मानिसलाई नै देखाउँछ, तर भित्री मानिसले आफू को हुँ भनेर परमेश्वरलाई देखाउन चाहन्छ। र यो विशेष कुरा मैले तपाईँसँग यस कारणले बताइरहेको छु कि प्रिय मित्र, धेरै जसो हामीले भित्री मानिसलाई चाहिँ खासै महत्व दिइरहेका हुँदैनौं। बाहिरी मुस्कान हुन्छ, भित्र विष, गलत संगत, असल चरित्रलाई धुजा धुजा बनाइरहेको हुन्छ। किनकि जब बत्ती बिजुलीबाट अलग हुँदा निप्छ नि बल तपाईँको कोठामा, त्यस्तै हाम्रो भित्री मनुष्यत्व जुन छ, जुन चाहिँ परमेश्वरबाट डिट्याच हुने बित्तिकै, टाढा हुने बित्तिकै कमजोर हुन्छ। जब एउटा घरलाई बाहिरबाट रंग रोकन गरियो, सुन्दर बनाइयो, बाहिर हेर्दा घर धेरै आकर्षक देखिन सक्छ, तर भित्र सरसफाई छैन, अन्धकार मात्रै छ, फोहोर छ, दुर्गन्ध छ, पक्कै पनि त्यो घर बस्नलाई लायक हुँदैन, जतिसुकै आकर्षक बाहिर किन नहोस्। मानिस पनि त्यस्तै हुन सक्छ,
बाहिर चम्किलो हुन सक्छ, भित्र तोडिएको हुन सक्छ। प्रिय मित्र, चुनाले पोतेको चिहान भनेर पवित्र शास्त्रले व्याख्या गर्दछ। चिहान जतिसुकै सजाए पनि, जतिसुकै रंगरोकन गरे पनि, जतिसुकै राम्रो चिटिक्क बनाए पनि, भित्र भने सड्न लागेको हाडखोडहरू मात्रै हुन्छ। प्रिय मित्र, त्यस्तै हो बाहिरी शरीर र भित्री मानिस। तर भित्री मानिसले चाहिँ जहिले एउटा कुरा बुझ्नु पर्दछ कि भित्री मानिसले नयाँ बन्नलाई कोशिश गर्नुपर्दछ। म ठिक छैन भन्न सक्नु पर्दछ र ठिक बनाउने उपचारको शुरूआत गर्नुपर्दछ। ममा शुद्ध हृदय सृजन होस् भन्नुको अर्थ पश्चाताप गर्दै हामीले नयाँ बन्नलाई प्रयत्न गर्नुपर्दछ। पवित्र शास्त्रमा भएको खाना जुन वचन हो, जसले हामीलाई आत्मिक रूपमा बलवान बनाउँछ, आत्माको सास जसरी शरीरलाई जीवित राख्नका लागि हामी श्वास प्रश्वास प्रणालीलाई तन्दुरुस्त राख्न कोशिश गर्दछौ, प्रार्थना आत्माको श्वास प्रश्वास हो। प्रार्थना एक प्रकारको भित्री उपचार हो। जब आत्मालाई हामी निको बनाउँदछौ, हामी भित्रको मानिसलाई चुस्त तन्दुरुस्त र स्फूर्त पार्न सक्दछौ। मानिसको सबैभन्दा ठूलो युद्ध बाहिरी होइन मित्र, भित्र हुन्छ। हृदय शान्त नभएसम्म जीवन शान्त कहिले पनि हुन सक्दैन। मानिस त आफूबाट भाग्न सक्छ, तर आफ्नै आत्माबाट कहिले पनि भाग्न सक्दैन। जब भित्री मानिस बलियो हुन्छ नि, बाहिरको कुनै पनि आँधी हुरी बाधा व्यवधान बाधा अडचन यी कुनै पनि कुराले तपाईँलाई हानि गर्न सक्दैन, अर्थात हराउन सक्दैन। विशेष गरी युवा युवतीहरूले बुझ्नै पर्ने कुरा चाहिँ यो हो कि हामी बाहिरी सुन्दरता र बाहिरी आकर्षणमा मात्र दौडिरहनु हुँदैन, तर भित्री हाम्रो मनुष्यत्वलाई निर्माण गर्नुपर्दछ, नयाँ बनाउनु पर्दछ। किनकि तपाईँ यी कुनै पनि कुराले तपाईँलाई हानि गर्न सक्दैन, अर्थात हराउन सक्दैन। विशेष गरी युवा युवतीहरूले बुझ्नै पर्ने कुरा चाहिँ

0: उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा। प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मैले तपाईसँग उठाइरहेको आजको विषय भनेको मानिसभित्रको मानिस। जब मानिस बाहिरबाट बलियो हुँदाहुँदै पनि भित्र कमजोर हुन्छ, तब हामीले बुझिहाल्नुपर्छ कि भित्री मानिस कमजोर हुनु भनेको समग्र रूपले हामी आफैमा कमजोर हुनु हो। कतिपय मानिसले बाहिर आफूलाई असल साबित गरिरहेका हुन्छन्, तर भित्रभित्रै अन्धकारले ढाकेको हुन्छ। कतिपय समयमा मानिसले सहजै कति महत्वपूर्ण कुरालाई इन्कार गरिरहेको हुन्छ, किनभने ऊ टुटेको हुन्छ र उसमा आशा हराएको हुन्छ। तर जब परमेश्वरले शक्ति दिनुहुन्छ, ऊ पुनर्निर्माण हुन सक्छ। परमेश्वरले टुटेको आत्मालाई पुनर्जीवित पार्नुहुन्छ, किनभने यो परमेश्वरको प्रतिज्ञा हो। नक्कली संसारमा जब हामी जिउँछौ, त्यहाँ सत्य हराइरहेको हुन्छ। मानिसहरूले आफ्नो जीवन होइन मेन हाइलाइट देखाइरहेका हुन्छन्। साँचो जीवन त्यो हाइलाइटको पछाडि लुकेको हुन्छ। धेरै जसो मानिसले एक अर्कालाई तुलना गरेर आफूलाई निरीय बनाइरहेका हुन्छन्। आफूभित्रको मानिसलाई जागरूक बनाउनुको सट्टा आफूभित्रको मानिसलाई तन्दुरुस्त बनाउनुको सट्टा मानिसले आफूलाई कमजोर बनाइरहेका हुन्छन्। किनकि जब तुलना गर्न थाल्दछ मानिसले आफूलाई अरू जस्तो नपाउँदा दुखी हुन थाल्दछ। आत्मा ग्लानी बोकेर जिउन बाध्य हुन्छ। मैले तपाईँलाई भनेकै छु, आत्मिकी खालीपन जब हुन्छ नि, मानिस चन्द्रमामा पुगे पनि आफ्नो आत्माभित्र सम्म पुग्न नसकेको कुरा चाहिँ प्रष्ट छ। दूर देशको मानिसले यात्रा गरिरहेको छ र त्यहाँ पुगिरहेको छ, तर मानिस आफूभित्रै यात्रा गर्न सकिरहेको छैन, आफूभित्रको मानिसलाई चिन्न सकिरहेको छैन। तर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि म तिमीहरूको हृदयलाई निको पार्नेछु। यहाँ हृदय निको हुनु भनेको भित्री मानिस तन्दुरुस्त हुनु हो, स्वास्थ्य हुनु हो। र जब हामीले तन्दुरुस्त भएर जिउनलाई प्रयत्न गर्दछौं, हाम्रो भित्री मानिसले हाम्रा सम्बन्धहरूलाई बलियो बनाउँदछ। खालीपन जुन हामी भित्र हुन्छ, हामी त्यसमा भरिएर जिउन सक्दछौं, एउटा आशिषद्वारा भरिएर जिउन सक्दछौं। जहाँ असन्तुष्टि मात्रै हुन्छ, हामीलाई सन्तोषको सास फेर्ने मौका मिल्दछ। खासमा ख्रिस्टले एउटा चमत्कारपूर्ण काम गर्नुभएको घटना हामी पवित्र शास्त्रमा देख्दछौं। एउटा जन्मिँदैको आँखा नदेख्ने व्यक्ति, जो दृष्टिविहीन व्यक्ति हुनुहुन्थ्यो, त्यो व्यक्तिलाई केवल आँखा देख्ने मात्र होइन, आँखा खोल्ने मात्र होइन, पूरा जीवनलाई खोल्न सक्ने बनाउनु भएको कुरा हामी त्यहाँ अध्ययन गर्न पाउँछौ। सबैले दोष लगाएकी एकजना स्त्रीको कथा छ पवित्र शास्त्रमा, तर ख्रिस्टले त्यो दोषबाट मुक्त गरिदिनु भएको कथा हामी पवित्र शास्त्रमा पाउँदछौं। त्यसैले यदि कोही व्यक्ति
2: भित्री तवरले आफू केही पनि देख्न नसक्ने असक्षम ठानिरहेको छ भने त्यस्तो व्यक्तिलाई, त्यस्तो व्यक्तिको जीवनलाई उज्यालो बनाइदिने प्रतिज्ञा सहित ख्रिस्टले जीवन बदलिदिनुहुन्छ भन्ने कुरा हामीलाई त्यो घटनाले सिकाउँदछ भने अर्को जो सधैँ निराशा र अन्धकारमा जिइरहेको हुन्छ त्यो व्यक्तिलाई उज्यालो तर्फ डोर्याउन र अधर्म र असत्यताबाट छुटकारा दिनलाई हर समय ख्रिस्ट तयार हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। मैले तपाईँलाई भनिसकेको छु कि भित्री मानिस निको हुनुपर्दछ, पश्चातापले शुद्ध हृदय सृजना गरिदिन्छ, प्रार्थनाले हामीलाई परमेश्वरसँग जोडिएर आत्मामा श्वास प्रश्वास लिनलाई मद्दत गर्दछ र हर समय परमेश्वरको वचन अध्ययन गर्नाले हामीलाई आत्माको भोजन पौष्टिक तत्व प्राप्त हुँदछ र असल संगति जब हामी असल संगतिमा जान्छौं हामीलाई असल संगतिले उकास्न जीवनलाई उकास्नलाई मद्दत गर्दछ, जीवनलाई माथि उठाउनलाई मद्दत गर्दछ, एकले अर्कालाई हौसला दिनलाई मद्दत गर्दछ। तर खराब संगतिले हाम्रो आत्मालाई बिगारदिन्छ, चरित्रलाई बिगारदिन्छ। तपाईले एउटा यस्तो कुरा परिकल्पना गर्नुहोस्, दुईवटा बगैंचा छ, एउटा बगैंचामा पानी छ जुन बगैंचालाई हरदम गोडमेल गरिन्छ, जुन बगैंचा सुन्दर छ, उज्यालो छ, तर अर्को बगैंचा जसमा अन्धकार मात्रै छ, जहाँ गोडमेल हुँदैन, बोट बिरुवा फूलको व्यवस्था हुन्छ। अब तपाईँलाई थाहा हुन्छ पहिलो बगैंचामा के भइरहेको छ र दोस्रो बगैंचामा के भइरहेको छ। पहिलो बगैंचामा ढकमक्क फूलहरू फुलिरहेका छन्, आकर्षणमाथि आकर्षण थपिएको छ, तर दोस्रो बगैंचामा न त फूलका बोटहरू नै बाँचेका छन्, त्यो त खङरङ्ग परिसकेको छ, सुक्खा जमिन जस्तो बनिसकेको छ। त्यस्तै हाम्रो आत्मा पनि त्यस्तै एउटा बगैंचा हो। कस्तो बगैंचा हामीले बनाउँछौ अर्थात हाम्रो भित्री मानिसलाई कस्तो बनाउँछौ त्यस्तै यो बन्न सक्छ। त्यसैले यो महत्वपूर्ण छ कि प्रिय श्रोता, हामीले हाम्रो भित्री मानिसलाई असल कुराले तृप्त बनाउनु पर्दछ, असल कुरा खुवाउनु पर्दछ र असल कुरा दिनलाई सक्नु पर्दछ। जसरी हेरोस् आजको संसारले, त्योभन्दा पनि महत्वपूर्ण कुरा तपाई आजको संसारमा कसरी उभिराख्नु भएको छ। कतै तपाई नाम र दामको पछाडि मात्र लागिराख्नु भएको छ कि चरित्र निर्माण गरिराख्नु भएको छ। तपाईँको आत्मा कस्तो छ? तपाई राति एक्लै हुँदा शान्त हुनुहुन्छ कि छटपटिनुहुन्छ? त्यो महत्वपूर्ण छ। तपाईँ कहाँ हुनुहुन्छ त्यो पनि त्यति नै महत्वपूर्ण छ। परिवारमा समाजमा हुनुहुन्छ कि तपाईँ परिवार र समाजमा भएर पनि अलग्गै भएको अनुभव गर्दै हुनुहुन्छ? एउटा पारिवारिक जमघट भनेको एउटा हिलिङ सेन्टर भन्छ नि, एउटा आनन्द हुने उपचार हुने ठाउँ बन्नु पर्दछ। तर त्यही कलह हुन्छ, मेलमिलाप हुँदैन, प्रेम हुँदैन भने त्यो घर घर तुल्य हुँदैन। समाज पनि त्यस्तै हो। शिक्षित मानिस मात्र भएर समाज असल बन्दैन मित्र, शुद्ध हृदय भएका मानिसहरू चाहिन्छ, जहाँ भेदभाव हुँदैन, जहाँ प्रतिस्पर्धा भन्दा पनि साथ सहयोग हुन्छ। त्यसैले भित्री मानिसले निर्माण गर्ने त्यस्तो समाजको परिकल्पना हामीले गर्नुपर्दछ। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ यही नै हो कि जीवनको सबैभन्दा ठूलो युद्ध चाहिँ तपाईले आत्मालाई सुरक्षित राख्नका निम्ति लड़िरहनु पर्दछ। तपाईले ब्याङ्कमा जम्मा गरेको तपाईको रकमले तपाईलाई सुरक्षित राख्न सक्दैन। अनि जीवनको सबैभन्दा ठूलो युद्ध कोही कोही बेला सड़कमा हुन्छ, राजनीतिमा होइन। अनि मनभित्र खास गरिकन मानिसको हृदयभित्रको ठूलो युद्ध चाहिँ भयावह र भयानक हुन्छ। सबैभन्दा बढी आफ्नो हृदयलाई चाहिँ सुरक्षित राख्नलाई प्रयत्न गरिएन भने जीवनको मूल जहाँबाट प्रस्फुटित हुन्छ नि त्यो बन्द हुन्छ। जहाँबाट मूल बहन्छ हामीले त्यहीबाट सबै जीवनको थालनी शुरूआत गर्नुपर्दछ। हाम्रो बाहिरी जीवन मात्र होइन, भित्री मानिसलाई बदल्नका निम्ति हामीले परमेश्वरसँग पुकारा गर्नुपर्दछ। हाम्रो डर, निराशा, पाप, घाउ र खालीपन यी कुराहरूबाट हामी प्रेमले भरिन सक्नुपर्दछ। हाम्रो आत्मालाई नयाँ बनाउनका लागि हामीले परमेश्वरसँग प्रार्थना गर्नुपर्दछ। प्रिय मित्र, मानिसको सबभन्दा ठूलो रहस्य नै उसको हृदय हो। आत्माको घाउलाई झट्ट आँखाले कहिले पनि देखिँदैन। बाहिरी सफलता भित्री शान्ति बिना जहिले तहिले अधुरो नै बन्दछन्। भित्र अन्धकार भए बाहिरको उज्यालोको खासै महत्व नै हुँदैन। परमेश्वरले तपाईँको अनुहार भन्दा पनि आत्मालाई हेर्नुहुन्छ भनेर पवित्र शास्त्रले बताउँदछ। प्रिय मित्र, किनभने परमेश्वरले चाहिँ तपाईँलाई एउटा सुन्दर सृष्टिको रूपमा यो संसारमा राख्नु भएको छ। तपाईँ पहिले नै एउटा सुन्दर सृष्टिको रूपमा यहाँ हुनुहुन्छ, तसर्थ तपाईँले त्यो सुन्दरपनलाई कहिले पनि ओइलाउन दिनुहुँदैन। मित्र, फेरि पनि अर्को एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु यता।

शालोम शालोम शालोम अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजय सन्ध्याले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मैले मानिसभित्रको मानिसलाई खोज्ने प्रयत्न गरिरहेको छु। आज मानिस बाहिरी कुरा जंगलबाट भन्दा पनि आफ्नै हृदयसँग डराइरहेको छ। किन डराइरहेको छ त मानिस? मानिसले बाहिरी संसारलाई त जितेको छ, तर आत्मासँग आफै हारिरहेको छ। आत्माको भोक मान्छेले नचिनेको कारणले गर्दा बिना अर्थ मानिस तड्पिरहेको छ। मानिस भीडमा होइन प्रिय मित्र, जब अन्यलतामा नबुझेको अवस्थामा एक्लो एक्लो अनुभव गर्दछ मानिस। कोही मौन रहिरहेको हुन्छ, चुपचाप लागे जस्तो लाग्छ, तर भित्रभित्रै ऊ चिच्याइरहेको हुन्छ, कराइरहेको हुन्छ। यद्यपि उसको आवाज नसुनिएला, तर ऊ चिच्याइरहेको हुन्छ, कराइरहेको हुन्छ। आज संसारमा धेरै मानिसहरू खासमा बाँचिरहेका छैनन् भन्न मलाई मन लाग्छ। बाँचे जस्तो अभिनय गरिरहेका छन्, किनकि मानिसको शरीरमा आराम छैन। आत्मा जतिखेर पनि थाकेको छ, ओछ्यान नरम होला, तर निन्द्रा बिथोलिएको छ भने नरम ओछ्यानको कुनै महत्व हुँदैन। त्यसैले हाम्रो युद्ध विशेष गरिकन कतातिर केन्द्रित छ, हामीले त्यतातिर विचार गर्नुपर्ने हुन्छ। किनभने अधिकांश आँसु जुन आउँछ नि, आँखाबाट मात्रै आउँदैन प्रिय मित्र, कोही कोही बेला कतिपय आँसुहरू हृदयभित्रै सुकिरहेका हुन्छन्। त्यसको कुनै मूल हुँदैन, त्यो बहन सक्दैन, किनकि मानिसहरूले आफ्नो वास्तविकतालाई लुकाएर अरूलाई प्रभावित पारेर जिउने प्रयास गरिरहेका हुन्छन्। औषधि मानिसलाई चाहिन्छ अवश्य पनि, तर कहिलेकाहीँ मानिसलाई त्यो औषधि होइन, एउटा बुझ्ने आत्मा चाहिन्छ। प्रिय मित्र, मानिसको सबैभन्दा ठूलो गरिबी कुनै कुराको अभाव भन्दा पनि मानिसभित्रको मानिसमा अशान्ति जब हुन्छ, त्यो चाहिँ विशेष ठूलो गरिबी हो। कति विडम्बना छ मानिसलाई, अरूलाई इम्प्रेस गर्न व्यस्त छ मानिस, तर आफैले आफैलाई इम्प्रेस गर्न सकिरहेकै छैन। मानिसले भनिरहेको हुन्छ कि आज मैले त्यहाँ गफ दिएर आएँ, धेरै मान्छेले ताली बजाए मैले बोल्दाखेरि। हुन त मानिसले ठूलो घर बनायो, तर हृदय चाहिँ साँघुरो छ मानिसको, संवेदना चाहिँ घटेको छ भनौ न मानिसको। प्रिय मित्र, तपाईँ र मैले आत्माको आवाजलाई सुन्ने प्रयत्न गर्नुपर्दछ। म भित्रको मानिस कसरी थाकेर विचलित भइरहेको छ, त्यो थाकिरहेको मानिसलाई बिउताउनलाई मैले के प्रयत्न गरिरहेको छु, त्यो बुझ्न जरुरी छ। म खुसी छु भनिरहेका छन् मान्छेहरू, तर जब संसारबाट अलिकति अलग हुन्छन् नि, अनि अब म थाकेको छु भनेर रोइरहेका हुन्छन् तिनै मानिसहरू। यति ठूलो पीड़ा बोकिरहेका हुन्छन् कि ती मानिसहरूले भन्नै सक्दैनन्, व्यक्त गर्ने न त शब्द हुन्छ, न त उनीहरूसँग कुनै त्यसलाई प्रस्तुत गर्ने क्षमता नै हुन्छ।
यद्यपि हामी घरलाई सजाइरहेका हुन्छौ, अनुहारलाई सजाइरहेका हुन्छौ, जीवनलाई सजाइरहेका हुन्छौ, तर भित्रको मानिसलाई व्यवस्था गरिरहेका हुन्छौ। एउटा मानिस भित्र नि कति ठूल्ठूला आँधीहरू लुकेका छन् भन्ने कुरा उसले बाहिर प्रकट गरिरहेको मुस्कानले देखाउँदैन, बताउँदैन। झट्टै मरिहाल्दैन मानिस, कहिलेकाहीँ मानिस मरे जस्तै भएर जिउन बाध्य हुन्छ, भित्र पूर्ण रूपले खाली हुन्छ। तपाईँको रातको आँसु, तपाईँको हृदयको चोट र घाउ कतिखेर निको हुन सक्छ होला? जब तपाईँ परमेश्वरसँग पुकारा गर्नुहुन्छ, म हृदयमा घायल छु, म कतिसम्म यो आँसु बहाएर जिउने? किनकि परमेश्वरको वचनले भन्दछ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। आज धेरै मानिस शरीरले होइन आत्मामा थाकेका छन्। त्यसैले प्रिय मित्र, मानिसभित्रको मानिस चाहिँ वास्तवमा अदृश्य मानिस भएर मौनतामा प्रकट भइरहेको हुन्छ। जब जब हामी एक्लो भएर कुनै चिन्तन मनन गर्दछौ, त्यो बेला वास्तविक हाम्रो भित्री मानिस बोल्न थाल्दछ हामीसँग। भित्री मानिसले हामीलाई विभिन्न कुराको संकेत दिन थाल्दछ, हामी कसरी टुटेका छौ, हामी कसरी भाव विभोल भएका छौ, हामी कसरी आफैले आफैलाई अशान्तिमा राख्न बाध्य छौ, हामी कसरी असन्तुष्टिमा बाँचिरहेका छौ, हामी कसरी पीड़ा बोकेर भित्र भएको मानिसलाई अझ वेदना र टर्चर दिएर जिइरहेका छौ। यदि यी कुराहरू हामीले बुझ्यौन भने नि प्रिय मित्र, हामीले भित्री मनुष्यत्वलाई कहिले पनि बाहिर प्रकट गर्न सक्दैनौ, किनभने कुनै पनि पाप पूर्ण जीवन, आशारहित जीवन, जतिसुकै हाँस्ने नाटक गरे पनि भित्रभित्र रोइरहेको हुन्छ, त्यो आँसु कसैले पनि देख्दैन। तर केवल देख्ने एकमात्र परमेश्वर हुनुहुन्छ, यो चाहिँ पवित्र शास्त्रले दावी गर्दछ। आधुनिक मानिसलाई संकष्ट छ बाहिर बाहिरै, किनभने आधुनिकतामा मानिसलाई जिउनु छ, फेसनमा जिउनु छ, तर बाहिरी श्रृंगारमा भुल्दै गरेको मानिसले भित्रभित्रै सिंगार्न भुलेको कारणले गर्दा आत्मा चाहिँ खङ्ग्रङ्ग परिरहेको हुन्छ। गमलामा महँगो फुल त रोप्नुहुन्छ ल्याएर, तर न त्यसमा मलजल गर्नुहुन्छ, न रेखदेख गर्नुहुन्छ, न त्यसलाई उचित ठाउँमा राख्नुहुन्छ भने त्यो तपाईँको महँगो फूलको कुनै अस्तित्व हुँदैन। गमलामै त्यो ओइलाएर जान्छ, सुकेर जान्छ। त्यसैले हामी जब एउटा साँचो मानिसलाई प्रकट गर्नलाई कोसिस गर्छौ, हामीले हाम्रो हृदयलाई शान्त बनाएर सुरक्षित महसुस गर्दै उक्त मानिसलाई प्रकट गर्नलाई कोसिस गर्नुपर्छ। एक्लोपना जहाँ हुन्छ नि, त्यो भनेको मानिस नभएको ठाउँ मात्र होइन प्रिय मित्र, आफैले आफूलाई थाहा नगर्ने अवस्था हो। त्यसैले मैले अघि तपाईँलाई भने चाहिँ तपाईँलाई कुन तवर तरिकाले आफ्नो मान प्रतिष्ठा या तपाईँ भित्र भएको भावना
हृदय कुन कुरालाई चाहिँ महत्व दिएर तपाईँ अगाडि बढ्नुहुन्छ त्यो तपाईँले बुझ्नु पर्दछ। आत्मा कमजोर हुँदा संसारको सबै सुविधा पनि अधुरा लाग्छन्। त्यसैले तपाईँ जहिले तहिले एउटा संकल्पसहित बाँच्ने प्रयत्न गर्नुहोस्। संकल्प यो तपाईँको हुन सकोस् कि म बाहिर शरीरमा मात्र होइन भित्री आत्मामा पनि बाँच्न सक्ने मानिस हुन सकौं। बाहिर मात्रै हाँस्ने मानिस होइन म एक्लै हुँदा पनि हाँस्न सक्ने मानिस हुन सकौं। म बाहिरी युद्ध लड्ने मात्रै होइन भित्री युद्ध लड्ने मानिस बन्न सकौं। त्यसैले प्रिय मित्र, मैले आज तपाईँलाई बताउने र बुझाउने कुरा भनेको यही नै हो कि जब मान्छे आफैले आफैलाई धेरै म ठिक छु भनेर जिइरहेको हुन्छ नि, ऊ सायदै ठिक नहुन सक्छ। र जब मानिसले आफू ठिक छुइन, अर्थात् मैले भित्री मानिसलाई निर्माण गरिरहेको छैन, अब मैले भित्री मानिसलाई निर्माण गर्नुपर्दछ भनेर जब मानिसले बुझ्न थाल्दछ, पक्कै पनि मानिस फरक भएर जिउन सक्दछ। त्यसैले म तपाईँलाई यो आह्वान गर्न चाहन्छु कि प्रिय मित्र, अब हामी केही फरक तरिकाले जिउनलाई कोसिस गरौं। हामी भावनात्मक रूपले एउटा यस्तो सोच निर्माण गरौं कि हाम्रो भित्री मानिसले पनि हामीलाई आफू को हुँ भनेर प्रकट गर्ने मौका पाएको होस्। कमजोरी लुकाउन भन्दा पनि हामीले आफ्ना कमजोरीहरूलाई स्वीकार गर्दै अगाडि बढ्नलाई हामी सिकौं। आजको सन्देशबाट यही कुरा म तपाईँसँग शेयर गर्न चाहन्छु। त्यसैले एकपटक मानिसभित्रको मानिसलाई खोज्ने प्रयत्न गरौं। अब भने कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु। बीट मार्नु अघि यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। प्राविधिक मित्रद्वय विजय सन्ध्या दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ, पत्रचार पनि गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्कको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754। व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो टेलिफोन नम्बर रहेको छ, टिप्नुहोस् त, 98 40 80 14 43। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको छ। अब भन्छु छुटौं।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।